जहाज उड्ने स्थल भन्दा सामाजिक सञ्जालका लागि भिडियो तथा तस्विर बनाउने थलोका रूपमा प्रयोग हुन थालेको छ। विमानस्थलमा नियमित उडान नहुँदा स्थानीय बासिन्दादेखि पाटन पुग्ने आगन्तुकसम्मले धावन मार्गमा टिकटक र भिडियो सामग्री बनाउने गरेका छन्। सुदूरपश्चिमका पहाड़ी जिल्लालाई हवाई सेवा मार्फत जोड़ने उद्देश्यले पुनर्निर्माण गरिएको विमानस्थलमा लामो समयदेखि उड़ान नहुँदा राज्यको करोड़ौं रूपियाँ लगानी प्रयोगविहीन बनेको भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन्। स्थानीय लवदेव जोशी भन्नुहुन्छ, विमानस्थल संचालनमा नआएपछि धावन मार्गमा सामाजिक सञ्जालका लागि भिडियो तथा तस्विर खिच्नेको भीड़ लाग्न थालेको छ। 2052 सालदेखि बन्द रहेको पाटन विमानस्थलको पुनर्निर्माण 2073 सालदेखि शुरू गरिएको थियो।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। कर्णालीमा सत्तारूढ़ नेपाली कम्युनिष्ट पार्टी नेकपा र एमालेबीच भागभण्डा नमिल्दा मुख्यमन्त्री मंगल बहादुर साईले 13 दिनदेखि एक्लै सरकार चलाइरहेका छन्। दुई दलका 24 सांसदको समर्थनमा नेकपा संसदीय दलका नेता साई 12 सम्म मुख्यमन्त्री नियुक्त भएका थिए। कर्णालीमा मुख्यमन्त्रीको कार्यालय सहित 7 मन्त्रालय छन्। एमाले 4 मन्त्रालयमा दावी गरेको छ।
2: सरकारले 3 चरणमा मासु निरीक्षक नियुक्त गरेर देशभरका पशु वधशालामा परिचालन गर्ने भएको छ। कृषि वन तथा पर्यावरण मन्त्रालयले मासु निरीक्षकका लागि इच्छुक दर्तावाल पशु चिकित्सकबाट आवेदन आह्वान गरिसकेको छ। मन्त्रालयका अनुसार मासु जाँच प्रणालीलाई व्यवस्थित बनाउन पहिलो चरणमा काठमाडौँ उपत्यका 3 जिल्लाबाट मासु निरीक्षक नियुक्ति शुरू गरिनेछ।
1: एमाले बागमती प्रदेशसभा संसदीय दल नेता जगन्नाथ थपलिया बिरामी भएपछि प्रदेश सरकार पुनर्गठन अन्यल भएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीको गुण्डो स्थित निवासमा गत शनिबार मुख्यमन्त्रीबारे छलफल भइरहेका बेला थपलिया बिरामी भएका थिए।
2: यात्रुको उच्च माग तथा नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गर्दै नेपाल वायुसेवा निगमले जापानका लागि उडान सेवा थप गर्ने भएको छ। आगामी असोज 2 देखि जापानसम्मको नियमित उडान हप्ताको 4 पटक सञ्चालन गर्ने गरी नयाँ उडान तालिका तयार रहेको निगमले जनाएको छ।
1: गत आर्थिक वर्ष धनकुटामा कुल 1,57,004 मेट्रिक टन तरकारी उत्पादन भएको छ। जिल्लामा कुल 5,978 हेक्टर क्षेत्रफलमा तरकारी खेती भएको थियो।
2: भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय स्याङ्जाले 1 लिटर दूधमा 5 रूपियाँ किसानलाई अनुदान उपलब्ध गराएको छ। यहाँको भिरकोट नगरपालिका 1 को भिरकोट दुग्ध उत्पादकलाई 1,26,029 लिटर दूधको 6,30,145 रूपियाँ र चापाकोट नगरपालिका 5 क्वामीको रत्नपुर साना किसान सहकारीलाई 70,817 लिटर दूधको 5 रूपियाँका दरले अनुदान दिएको हो।
1: निर्माण शुरू भएको झण्डै 7 वर्षपछि निकै शास्ति दिएको नारायणगढ़ बुटवल सड़क खण्ड यति बेला निकै सहज बनेको छ। नारायणगढ़बाट बुटवल पुग्न सामान्यतया 2 घण्टा मात्र लाग्ने गरेको छ। कतिपय निजी सवारी चालकले भने 1 घण्टा 30 मिनटमै यो सड़क पार गरेको बताएका छन्। गत वर्ष दाउनिएको सड़कका कारण कतिपयले यही सड़कमै रात बिताउनु परेको थियो। वर्षायाम र चाड़पर्वका बेला पूर्व पश्चिम यात्रा गर्नुपर्ने धेरैले घर जान समेत नपाएको पीड़ा भोगेका थिएँ।

0: नेपालको एकमात्र डिटिएच सेवा डिस्क होम
1: देशो खुशीको कनेक्शन
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: नेपाली खबरमा अब विदेशका खबर। जापानले सन् 1945 आणविक बम आक्रमणको स्मृतिमा कार्यक्रम गरिरहेका बेला लामो समयदेखिको शान्तिवादी नीतिमाथि चुनौती देखिएपछि आणविक हतियार सम्बन्धी बहसले शान्तिवादी पक्षधरलाई चिन्तित बनाएको छ। जापानको संविधानले युद्ध र सैन्य शक्तिको प्रयोग त्यागेको छ। जापानले दशकौंदेखि आणविक हतियार नराख्ने, उत्पादन नगर्ने र आफ्नो भूमिमा भित्रन नदिने तीन गैर आणविक सिद्धान्त पालना गर्दै आएको छ।
4: अब खेल खबर। नेपाल प्रिमियर लीग एनपीएल 2026 दशैं लगत्तै हुने भएको छ। नेपाल क्रिकेट संघ क्यानले एनपीएल तेस्रो संस्करणका लागि मिति घोषणा गरेको हो। क्यानले सार्वजनिक गरेको मिति अनुसार आगामी कार्तिक 9 मंगसिर 5 एनपीएलको तेस्रो संस्करण हुनेछ। एनपीएल 2026 आगामी अक्टोबर 26 नोभेम्बर 21 हुने जनाइएको छ।
3: अब विचार विश्लेषणको पालो। बीपीको जुत्तामा कसको खुट्टा शीर्षकमा राजाराम गौतमको विचार कान्तिपुर दैनिकमा छापिएको छ। कंग्रेसमा यो बेला चलेको शक्ति संघर्ष, नेतृत्वको वैधानिकताको भन्दा बढ़ी राजनीतिक विरासतको योग्यता कोसँग छ भन्ने हो। कंग्रेसमा हरेक विमर्श बीपीबाट शुरू भएर बीपीमै अन्त हुन्छ। कंग्रेसीहरू उनलाई महामानव भन्छन्। गगनले त हालसालै बीपीसँग आफ्नो सम्बन्ध भगवान र भक्त बीचको जस्तै हो भनेछन्। तर के बीपीको व्यक्ति पूजा गरेर मात्रै राजनीतिक वैतरणी तरिन्छ? निश्चय पनि बीपी राजनीतिक सम्पदा नै हुन्। कंग्रेसले मात्रै होइन बीपीलाई आइडल अरू विचारधाराबाट प्रेरित नेताहरूले पनि मान्दै आएका छन्। आफ्नो समयमा बीपीले नेपाली प्रजातान्त्रिक राजनीतिमा अनेक भाषीहरू निर्माण गरे। तर के अहिले बीपी ब्राण्ड भजाएर मात्रै राजनीतिको रोटी सेक्नु उचित हो? इतिहासमा बीपी सम्मानित पात्र हुन्, तर आज कंग्रेसलाई अथवा नेपाली राजनीतिलाई चाहिएको तीनै बीपी होइनन्। उनी जस्तै स्वप्नद्रष्टा नयाँ बीपी चाहिएको हो।
4: महँगीको जोखिम विरूद्ध रणनीति शीर्षकमा जुनार बाबु बस्नेतको विचार गोर्खापत्र दैनिकमा छ। महँगीको मारमा आन्तरिक कारण मात्र छैन, बाह्य कारण पनि छन्। अमेरिका र युद्धले इरान विरूद्ध गरेको युद्धले इन्धन आपूर्तिमा विश्वव्यापी असर परिरहेको छ। दक्षिण एसियामा यो असर अझ बढ़ी पर्न गयो। नेपाल अछुतो रहन सकेन। महँगी विरूद्ध लड्न आन्तरिक ऊर्जाको अधिकतम उत्पादन र उपयोग अर्को रणनीति हुन सक्छ। बहुआयामिक रणनीतिबाट मात्र महँगीको सामना गर्न सकिन्छ भने प्रभावकारी अनुगमन र नियमन आवश्यक छ। आयात प्रतिस्थापन गर्न सक्ने गरी आन्तरिक उत्पादन बढ़ाउन आवश्यक छ भने आपूर्ति श्रृंखलामा सुधार, विप्रेषण उत्पादनमूलक लगानीमा रूपान्तरण गर्न सकिन्छ।
3: कंग्रेसमा वैधानिकताको प्रश्न शीर्षकमा डाक्टर गणेश प्रसाद घिमिरेको विचार हिमालय टाइम्समा छापिएको छ। शेरबहादुर आउने भनेर हौसिएका असन्तुष्टलाई मलजल गरेर आगो बाल्ने काम उनीहरूबाट हुने छैन। यदि त्यसो भयो भने नेपाली कंग्रेसको इतिहासले उनलाई पनि चिन्ने छैन। अभिभावकीय भूमिकामा रहेर पार्टीलाई जीवन्त र युवालाई पार्टी हाँक्ने सन्देश उनीबाट प्राप्त हुनेछ भन्ने विश्वास आजका सबै कंग्रेसी जनमा रहेको छ। त्यो भएन र फेरि आफ्नालाई मात्र काखी च्याप्ने काम भयो भने आम कंग्रेसीमा शेरबहादुर देउवामा सुधार आएन भन्ने बुझ्नलाई कुनै कठिन हुने छैन। अभिभावक बन्नुहोला, गुटको प्रतिनिधि बन्ने बेला होइन। नेपाली कंग्रेस इतिहासको कठिन मोड़मा छ। पार्टीमा पलाएको आशालाई युवाहरूले जलसिंचन गरिरहेका छन्। नेपाली कंग्रेसको हुर्कन लागेको रूखलाई निमोट्ने काम पक्कै पनि हुने छैन। होला पूर्व सभापतिज्यू, तपाईँभन्दा वरिष्ठ पार्टीमा कोही पनि छैन अब।
5: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
6: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
5: प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर खादबारी नगरपालिका एक प्रगति टोल,
6: विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै 5 समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ।
5: प्रोप्राइटर प्रतीक्ष दाहाल, सम्पर्क नम्बर 9816355553 र 9843180049।
7: हेर्नु विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। कुन जन्मको पाप थियो कुनै?
8: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै

0: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
1: खातबारीको लागि पाथिभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
0: पाथिभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
1: हाम्रा सेवाहरू
0: दाँत नदुखाइ खोल्ने,
1: दाँत भर्ने, दाँतको आकृति गर्ने,
0: दाँतको एक्सप्रेस सुविधा,
1: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
0: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
1: दाँत नहुनेर बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथिभरा डेन्टल।
0: ध्यान दिनै पर्ने कुरा
1: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
0: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एक मात्र डेन्टल
2: पाथिभरा डेन्टल, खातबारी नगरपालिका एक, हाटलाग नेट उडी खेल छेउ, सङ्खुवा सभा। फोन नम्बर 029562320 र 8 रेडियो सङ्खुवा सभा समय सूचक अहिले बिहानको 6 बज्यो।
3: अहिले यहाँहरू सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।

0: शुभ प्रभात। यो सीआईएनको साझा खबर हो। सन्तोष गन्तर्वसँगै लीलप्रकाश चन्दको तपाईंलाई स्वागत छ। सामुदायिक रेडियोबाट देशैभरि प्रसारण भइरहेको साझा खबर सीआईएन खबर .com सीआईएनको फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
1: आज 2083 साल साउन 25 गते सोमबार, अगस्त 10 तारीक सन् 2026, नेपाल सम्बत 1146, साउन कृष्ण पक्षको द्वादशी तिथि, सामुदायिक वन दिवस।
0: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
1: देशभर मनसुनी वायुको प्रभाव, कोशी, बागमती, गण्डकी र लुम्बिनीका केही स्थानमा भारी वर्षाको सम्भावना। सुस्ता क्षेत्रमा बाढ़ी र कटान रोक्न लुम्बिनी प्रदेश सरकारले पर्याप्त बजेट दिने।
0: प्रधानमन्त्री र राष्ट्रपा सभापति लामिछाने बीच बालुवाटारमा सम्वाद। प्रतिनिधि सभाको आजको बैठकमा चार विधेयक प्रस्तुत गरिँदै दुई मन्त्रीसँग सांसदको प्रश्न उत्तर।
1: हरेक वर्ष 2,00,000 नेपाली विदेश भ्रमणमा। स्थानीय सरकार र प्रशासन कार्यालयको समन्वयमा सेवाको गुणस्तर सुधारिँदै बाल बालिकालाई बर्खाको समयमा झाडा पखालाको जोखिम।
0: क्षेत्रीय सहकार्यका लागि साउदी, टर्की र पाकिस्तानको बीच सम्झौता। साउदीको तेल प्रशोधन केन्द्रमा ड्रोन आक्रमण गरेको हुती विद्रोहीको दावी। इण्डोनेसियाको पूर्वी क्षेत्रको राष्ट्रिय निकुञ्जमा डरेलो नियन्त्रण बाहिर।
1: र चीनमा नेपाली खेलाड़ीलाई 4 स्वर्ण सहित 15 पदक। सुदूरपश्चिम क्रिकेट टोलीमा इंग्ल्याण्डका जैव अनुबन्धित।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: आज खबरको सबैभन्दा शुरूमा आजको प्रतिनिधि सभाको बैठकको काम कार्यवाहीको योजनाको प्रसंग।
0: संघीय संसद प्रतिनिधि सभाको बैठक आज बस्दैछ। बैठकमा चार विधेयक प्रस्तुत हुने भएका छन्। दुई मन्त्रीसँग सांसदको प्रश्नोत्तर हुने कार्यक्रम पनि संघीय संसद सचिवालयले सम्भावित कार्यसूचीमा राखेको छ। दिउँसो 1 बजे बस्ने बैठकमा शुरूमा मन्त्रालयगत प्रश्नोत्तरको कार्यक्रम रहने संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले सीआईएनसँग बताउनुभयो।
3: परराष्ट्र मन्त्रालयको सन्दर्भमा दुईटा प्रश्नहरू छन् भने युवा श्रम र रोजगारको सन्दर्भमा एउटा प्रश्न छ। प्रश्नोत्तर कार्यक्रम भइसके पछाडि व्यवस्थापन कार्य अन्तर्गत दर्ता भएर बसेका तीनटा विधेयकहरू सभामा प्रस्तुत हुन्छन्, यानि पेश हुन्छन् अथवा यसलाई टेबल भएको रूपमा पनि बुझ्न सकिन्छ। यस्ता तीनटा विधेयकमा चाहिँ कर्मचारी संघको 10 संशोधन विधेयक 2083 छ। त्यसै गरेर मेल मिलाप सम्बन्धी 2 संशोधन विधेयक 2083 र बाल श्रम निषेध तथा नियमित गर्ने विधेयक 2083 छ भने एउटा विधेयकमाथि चाहिँ विचार गरियोस् अथवा सैद्धान्तिक छलफल हुन्छ, त्यो चाहिँ विधि निर्माणको क्रममा। त्यसपछि चाहिँ संशोधन राख्न सकिन्छ। संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक सेवाको शर्त र सुविधा सम्बन्धी पहिलो संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने कार्यसूची रहेको छ।
0: बैठकमा अर्थमन्त्री डाक्टर स्वनिम वाग्लेले कर्मचारी संचय कोष 10 संशोधन विधेयक 2083 प्रस्तुत गर्न अनुमति माग्ने र सो विधेयक प्रस्तुत गर्ने कार्यसूची छ। कानून, न्याय तथा संसदीय मामिला मन्त्री सुमिता गौतमले मेलमिलाप सम्बन्धी 2 संशोधन विधेयक 2083, युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले बाल श्रम निषेध तथा नियमित

0: बाल श्रम निषेध तथा नियमित गर्ने विधेयक 2083 प्रस्तुत गर्ने कार्यसूची छ। प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री गौतमले थप दुईवटा प्रस्तावहरू प्रस्तुत गर्ने कार्यसूची रहेको छ, जसमा संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक सेवाको शर्त र सुविधा सम्बन्धी पहिलो संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव समावेश भएको छ। प्रधानमन्त्रीको तर्फबाट मन्त्री गौतमले नै नेपाल विशेष सेवा ऐन 2042 साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक 2083 छलफल र पारितका लागि प्रस्ताव गर्ने कार्यसूची रहेको छ।
1: मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव प्रत्यक्ष रूपमा देखिएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा रहेको छ। त्यसैले कोशी र लुम्बिनी प्रदेशका सबै भूभागका साथै बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाड़ी क्षेत्रमा साधारणतया बादल लागेको छ। मध्य प्रदेश सहित बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा भने आंशिक रूपमा बादल लागेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा बिहानैदेखि हल्का पानी परिराखेको छ। आज देशभर साधारणतया बादल लाग्ने अनुमान गरिए पनि देशको हिमाली भूभागका केही स्थानमा मध्यम खालको पानी र हिउँ पर्ने सम्भावना छ। पहाड़ी र तराई भूभागका धेरै स्थानमा मध्यम खालको पानी पर्नेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी तथा तराई क्षेत्रका साथै कर्णालीको पहाड़ी र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाड़ी भूभागका एक दुई स्थानमा भने भारी वर्षाको समेत सम्भावना रहेकाले त्यसै अनुसारको सावधानी अप्नाउन पनि मौसम पूर्वानुमान महाशाखाले भनेको छ। पछिल्लो एक घण्टाको तथ्याङ्कलाई विश्लेषण गर्ने हो भने सबभन्दा धेरै पानी गण्डकी र लुम्बिनी क्षेत्रको सिमाना क्षेत्रमा परेको छ र त्यहाँ अर्चले क्षेत्रमा 25.4 मिलिमिटर पानी परेको छ भने अरू प्रदेशमा पनि फाटाफुट पानी परिरहेको देखिन्छ। यसैबीच लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पश्चिम नवलप्रासीको सुस्ता क्षेत्रमा बढ़िरहेको नदी कटान र त्यसबाट उत्पन्न हुन सक्ने जोखिमको स्थलगत अनुगमन गर्दै बजेटको अभाव हुन नदिने प्रतिबद्धता जनाउनु भएको छ। मुख्यमन्त्री आचार्यले नदी कटान नियन्त्रणलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको हिजो स्थलगत रूपमा अनुगमनपछि प्रतिबद्धता जनाउनुभयो।
2: सुस्तावासी आदरणीय दाजुभाइ दिदीबहिनीहरू, नदी कटानलाई रोक्नको निम्ति जुन खालको यहाँहरूले भूमिका निर्वाह गर्नुभएको छ, काम गर्नुभएको छ, त्यसको निम्ति म प्रदेश सरकारको तर्फबाट यहाँहरूलाई दिलैदेखि हार्दिक धन्यवाद भन्न चाहन्छु। सुरक्षा कर्मी साथीहरूले अहिले यो कटान क्षेत्रलाई रोकेर यो सुस्ता जोगाउने जुन मान अभियानमा उहाँहरू जुटिरहनु भएको छ, उहाँहरूलाई पनि म उच्च प्रशंसा गर्दै हार्दिक धन्यवाद भन्न चाहन्छु। यहाँहरूलाई विश्वास दिलाउन चाहन्छु, प्रदेश सरकारको तर्फबाट आवश्यक पर्ने जे जति पैसा लाग्नेछ त्यसको निम्ति प्रदेश सरकारले व्यवस्थापन गर्नेछ। विपदबाट हामीले त्यो बजेटको व्यवस्थापन, आवश्यक पर्ने बजेटको व्यवस्थापन गर्नेछौ।
1: त्यस क्षेत्रमा नदी कटान बढ़दै जाँदा सीमावर्ती बस्ती तथा नेपाली भूमिमा जोखिम बढ़ेको स्थानीय बासिन्दाले मुख्यमन्त्री आचार्यको ध्यानाकर्षण गराएका थिए। त्यहाँका सामुदायिक रेडियोहरूले खबर पठाएका छन्।
0: प्रधानमन्त्री बालेन्द्र शाहले विदेशी कूटनीतिक नियोगका प्रमुखहरूसँग आज छुट्टा छुट्टै भेटघाट गर्दै हुनुहुन्छ। शुरूआतमा भारतीय राजदूत नवीन श्रीवास्तवसँग भेटवार्ता गर्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। परराष्ट्र मन्त्रालय स्रोतका अनुसार आज बिहान भारतीय राजदूत श्रीवास्तवसँग भेटघाट गरेपछि प्रधानमन्त्री बालेनले नेपालका लागि चिनिया राजदूत चाङ माओ मिङसँग भेट्ने र त्यसपछि अमेरिकाका राजदूतसँग भेट्ने कार्यक्रम तय भएको छ। चैत्र 13 गते प्रधानमन्त्रीमा नियुक्त भएपछि बालेनलाई शुभकामना तथा बधाई दिन राजदूतहरूले समय माग गर्नुभएको थियो। यद्यपि कसैलाई नभेटी चैत्र 25 गते एकैपटक सबै देशका राजदूतसँग सामूहिक भेटघाट गर्नुभएको थियो। सामूहिक भेटमा भारत, पाकिस्तान, कोरिया, बेलायत, कतार, स्विजरल्याण्ड, फ्रान्स, इजरायल, जापान, बंगलादेश, जर्मनी, इजिप्ट, श्रीलंका, साउदी अरेबिया, चीन, अमेरिका र संयुक्त राष्ट्र संघका राजदूत तथा नियोग प्रमुखहरू उपस्थित हुनुभएको थियो।
1: सरकार र पार्टीबीच बढ़दो आशंका र तिक्तता बीच प्रधानमन्त्री बालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेबीच हिजो साँझ सम्वाद भएको छ। प्रधानमन्त्री बालेनलाई भेट्न सभापति लामिछाने साँझ बालुवाटार पुग्नु भएको थियो। बालेनले पछिल्लो पटक फेसबुकमा आफू विभिन्न चुनौतीसँग एक्लै लड्नु परेको भनी अभिव्यक्ति दिएपछि सभापति लामिछानेले असन्तुष्टि जनाएको पनि स्रोतहरूले बताएका छन्। केही राजनीतिक नियुक्ति, सरकारका सम्भावित कदम तथा पार्टीका उपेक्षा बारे दुई नेताबीच कुराकानी भएको स्रोतले बताएको छ। भेटमा प्रधानमन्त्रीले छिट्टै गर्ने भनिएको भारत भ्रमण तथा सभापति लामिछानेले केही दिनपछि गर्ने भनिएको चीन भ्रमणका बारेमा पनि कुराकानी भएको बुझिएको छ। उच्च स्रोतका अनुसार राजदूतहरूको छनौट, केही उच्च तहका नियुक्ति तथा मन्त्रीहरूको भूमिका बारे पनि रवि लामिछाने र बालेनका बीचमा कुराकानी भएको बुझिएको छ। बालेन प्रधानमन्त्री बने यता लामिछाने दोस्रो पटक बालुवाटार निवास पुग्नु भएको हो। बालेनले निवासमा अनौपचारिक जमघट र पारिवारिक बाहेक प्राय कुनै पनि भेटघाट नगर्ने गर्दै आउनु भएको छ। यसअघि भेटमा भने लामिछाने र बालेनसँग कुमारबेन लगायतका उच्च तहका केही नेता सामेल रहेको सुरक्षा स्रोतले पुष्टि गरेका छन्।
0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा बालबालिकालाई बर्खाको समयमा झाडा पखालाको जोखिम
3: एकदमै धेरै भयो भने जीवनजल पानीहरू पनि खुवाउने बच्चाले कहिले कहिले मान्दैनन् जीवनजल पानी खान, त्यसैले सादा पानी मात्रै खुवाएको पनि भन्नुहुन्छ कतिजनाले। तर बीच बीचमा जीवनजल उसलाई त्यो झाडा पखालाबाट नुन गएको हुन्छ, त्यसको त परिपूर्ति त गर्नु पर्यो।
1: हरेक वर्ष 2,00,000 नेपाली विदेश भ्रमणमा स्थानीय सरकार र प्रशासन कार्यालयको समन्वयमा सेवाको गुणस्तर सुधारिँदै लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
4: नेपाल विविध जाति, भाषा, धर्म र संस्कृतिको साझा फुलबारी हो। मानवता नै सबै धर्मको मूल मर्म हो। आपसी सम्मान, सहिष्णुता र सद्भाव सबै धर्मको सन्देश हो।
5: यस्तो अवस्थामा हामी सबैले संयमता अपनाऊ। अपुष्ट समाचार, अफवाह वा सामाजिक सञ्जालमा फैलाइएका भ्रामक सामग्रीलाई विश्वास नगरौ।
6: मतभेद भए संवादबाट समाधान खोजौ। सबैले कानूनको सम्मान गरौ र एक अर्काको अधिकारको रक्षा गरौ।
4: शान्ति कायम राख्नु हरेक नागरिकको साझा जिम्मेवारी हो। आज हामीले देखाएको संयमता र जिम्मेवारीले भोलिको सुरक्षित, शान्त र समावेशी नेपाल निर्माणमा योगदान पुर्याउँछ।
5: शान्ति, सद्भाव र मानव अधिकारको रक्षाका लागि सामुदायिक रेडियो प्रसारक संघ नेपालको अपील।
7: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
8: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
7: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो। तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
8: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
7: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
8: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउं र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
7: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाउं, शिक्षित, सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओईआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
9: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दूध, अण्डा, मासु, दाल, हरियो साग सब्जी, मौसमी फलफूल र घरमै बनेका पोषिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जंक फूडको सेवन सकेसम्म कम गरौं।
10: हरेक बार खाना चार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटिन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
9: स्वस्थ बाल बालिका, समृद्ध परिवार, समुन्नत नेपाल,
10: सामुदायिक सूचना नेटवर्क CIN र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।
11: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर .com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ। अब बाँकी खबर।
0: संघीयता स्तरमा सिंहदरबारको काम कारवाहीमा परिवर्तन गर्न खोजी, जस्तै जिल्लामा जिल्ला प्रशासन कार्यालयहरूबाट पनि सेवाग्राहीलाई दिँदै आएको सेवा सुविधा र गुणस्तर सुधारका लागि 77 जिल्लालाई गृह मन्त्रालयले निर्देशन दिँदै आएको छ। सुधारका लागि धेरै जिल्लामा काम पनि शुरू भइसकेको छ। त्यस मध्येमा पर्छ जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोक। सामान्य प्रशासनिक कामका लागि आउने सेवाग्राहीले पनि घण्टौं लाइन बस्नुपर्ने, एउटा कामका लागि पटक पटक विभिन्न कोठा चाहनुपर्ने र प्रक्रिया नमिल्दा दिनभर बिताउनुपर्ने अवस्था हिजो आज नभएपछि सेवाग्राहीलाई सजिलो भएको छ।
12: सेवा लिन आउने नागरिकले एउटै स्थानबाट अधिकांश सेवा प्राप्त गर्न थालेपछि जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकमा हुने भीड़भाड़, झन्झट र बिचौलियाको प्रभाव समेत घटेको सेवाग्राहीले बताउन थालेका छन्। सेवाग्राहीको सहजताका लागि टोकन प्रणाली र सार्वजनिक सूचना प्रसारण अर्थात पब्लिक अनाउन्समेन्ट प्रणाली लागू गरिएको छ। यसबाट भएको सजिलोका बारेमा बताउँदै मेलम्ची नगरपालिकाका स्थानीय सरस्वती श्रेष्ठ:
13: अहिले यताउति दौडिनु पर्ने त एउटै कोठाबाट त्यहाँ टोकन सिस्टमले गर्दैर त्यहाँबाट त्यहाँ जानु भन्दा बाबुआमाको छोटो छोटो मागदियो।
12: सेवा कक्षमा पुगेपछि कर्मचारीले शुरूमा सेवाग्राहीका कागजात रुजु गर्छन्। आवश्यक कागजात नपुगे प्रक्रिया पूरा गर्न सुझाव दिन्छन् भने कागजात पूरा भएका सेवाग्राहीलाई टोकन उपलब्ध गराएर प्रतीक्षालयमा बस्ने व्यवस्था गरिएको छ। पालै पालो सेवा उपलब्ध गराइने भएपछि लामो समय लाइनमा बस्नुपर्ने बाध्यता हटेको छ। जुगल गाउँपालिकाबाट आउनुभएका टंक बहादुर सिलवाल:
14: अब हामी यहाँ केही कामहरू लिएर आउँदाखेरि बाहिर गेटबाटै अब बिजुलीहरू अब दलालीहरू हुन्थ्यो नि, दलालीहरू हामी यहाँ गर्छौँ वहाँ गर्छौँ भनेर पैसा खाने झन्झटहरू हुन्थ्यो, तर अहिले चाहिँ सिधै आएर आफ्नो कामहरू छिटो छरिटो ढंगले लिन पाउने अवस्था भएको छ।
12: प्रशासन कार्यालयमा सेवाग्राहीका लागि प्रतीक्षालयसँगै खानेपानी र निशुल्क वाईफाईको समेत व्यवस्था गरिएको छ। नयाँ नागरिकता, नागरिकताको प्रतिलिपि, राहदानीको बायोमेट्रिक तथा वितरण र राष्ट्रिय परिचय पत्रको बायोमेट्रिक तथा वितरण लगायत सबै सेवा हलबाट उपलब्ध गराइँदै आएको छ। प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरे:
15: जिल्ला प्रशासनबाट प्रदान गर्ने सेवामा बाहिर कुनै पनि खालको बिचौलियाको प्रवेश नहोस् भन्ने हिसाबले निषेधै गरेका छौँ। उहाँहरूलाई आवश्यक पर्ने निवेदन लेखिदिनेदेखि लिएर आवश्यक प्रक्रिया चाहिँ सबै कार्यालयले व्यवस्थापन गरिरहेको छ। त्यसैले कोही पनि माध्यमको भनसुनको आवश्यकता चाहिँ जिल्ला प्रशासन सिन्धुपाल्चोकमा जरूरी हुँदैन भन्ने कुरा चाहिँ यहाँहरूका माध्यमबाट पनि हामी सेवाग्राहीहरूलाई सूचित गर्न चाहन्छौँ।
12: सेवा प्रवाहलाई थप नागरिक मैत्री बनाउन निशुल्क अनलाइन आवेदन तथा सहजकर्ता सेवा समेत जिल्ला प्रशासन कार्यालयमा सञ्चालन गरिएको छ। चौतारा साँगाचोगडी नगरपालिकाले एकजना सहजकर्ताको व्यवस्था गरी राहदानी तथा राष्ट्रिय परिचय पत्रको अनलाइन आवेदन फारम भर्ने, कार्यालयसँग सम्बन्धित निवेदन लेख्ने र आवश्यक कागजातको फोटोकपी गर्ने सम्मका सेवा निशुल्क उपलब्ध गराइएको छ। दीपक खत्री, CIN, रेडियो सिन्धु, सिन्धुपाल्चोक।
0: अब पत्र पत्रिकामा प्रकाशित खबरको पालो। आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा संवैधानिक आयोगका सिफारिश कार्यान्वयनमा सरकारको उदासीनता, 3 वर्षमा मानव अधिकार आयोगका 4598 सिफारिश, 645 मात्रै कार्यान्वयन शीर्षकमा टेकराज थामीले खबर लेख्नु भएको छ। संवैधानिक आयोगले राज्यलाई मानव अधिकार र सामाजिक न्यायसँग सम्बन्धित विषयमा निगरानी गर्न र जवाबदेही बनाउन, उजुरी दिने, अनुसन्धान गर्ने तथा आवश्यक कार्यवाही र नीतिगत सुधारका लागि सरकारलाई सिफारिश गर्दछ, तर सरकार भने कार्यान्वयन गर्नुको सट्टा पछ्याउने गरिरहेको छ। आयोगका सिफारिश कार्यान्वयन गर्न सरकार कति बाध्यकारी शीर्षकमा पनि अर्को खबर छ। राष्ट्रिय मानव अधिकार आयोगका सिफारिश कार्यान्वयन गर्न सरकार बाध्यकारी देखिन्छ। राष्ट्रिय मानव अधिकार आयोग ऐन 2068 दफा 17 उपदफा 10 गम्भीर मानव अधिकार उल्लंघनका घटनामा आयोगले मुद्दा चलाउन गरेको सिफारिश कार्यान्वयनमा प्रत्यक्ष अवरोध सृजना गरेको थियो। उक्त प्रावधान अनुसार महान्यायाधिवक्ताले मुद्दा चलाउन नमिल्ने गरेको निर्णय गरेमा त्यसको कारण सहित आयोगलाई जानकारी गराए पुग्ने व्यवस्था गरिएको थियो, अर्थात आयोगको सिफारिश कार्यान्वयन गर्नुपर्ने बाध्यकारी अवस्था भने थिएन। मन्त्रीहरूमाथि लगाम लगाउँदै रासुपा महिनाको एकपटक पार्टी कार्यालयमा दुई घण्टा अनिवार्य उपस्थिति शीर्षकमा अर्को खबर प्रकाशित छ। राष्ट्रिय स्वतन्त्र पार्टीले मन्त्रीहरूलाई नागरिकप्रति जवाबदेही बनाउन आगामी भदौ महिनादेखि नागरिक नीति र नेतृत्व कार्यक्रम सञ्चालन गर्ने भएको छ। पार्टी केन्द्रीय कार्यालय घण्टीघरमा रहेर हरेक मन्त्रीलाई महिनाको एकपटक दुई घण्टा अनिवार्य सहभागी गराएर रासुपाले त्यस्तो कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको हो। यता पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन नै रोके ओलीले अन्यलमा कार्यदल र सचिवालय बैठक शीर्षकमा अर्को खबर प्रकाशित छ भने 16 वर्षीय बालिकाको डिम्ब कारोबार प्रकरण स्पष्टीकरण चित्त बुझ्दो नआएपछि डाक्टर शर्मालाई बोलाएर सोधपूछ गर्ने मेडिकल काउन्सिलको तयारी शीर्षकमा अर्को खबर पनि प्रकाशित छ। त्यस्तै भित्रपृष्ठमा कांग्रेस केन्द्रीय समिति बैठकमा सभापति थापाको ब्रिफिङ रासोपा नेतृत्वको सरकारको गति र मति मिलेन शीर्षकमा प्रेम गौतमले लेख्नु भएको खबर प्रकाशित छ भने भित्रपृष्ठमा पीपीए रोकिँदा सस्तोमा ऋण पाउने अवसरबाट वञ्चित हुँदै विद्युत आयोजना शीर्षकको खबर छ। यसलाई मिलन विश्वकर्माले लेख्नु भएको छ। नेपाल विद्युत प्राधिकरणले 25 जेठ 2082 ग्रेट कनेक्सन सम्झौता गरेका करिब 5000 मेगावाटका 54 परियोजनालाई विद्युत खरिद बिक्रीका लागि आवश्यक कागजात 4 दिनभित्र बुझाउन सूचना जारी गरेको थियो। त्यस्तै विवादित बुक बिलिङ गतिविधि विधिलाई सुधार गर्ने सेवनको तयारी शीर्षकको अर्को खबर पनि प्रकाशित छ।
1: हरेक वर्ष 2 लाख नेपाली विदेश भ्रमणमा जाने गरेको बारेमा पनि खबर प्रकाशित छ। सुदूरपश्चिम प्रदेश सभाको खर्च 14 करोड़ तर विधेयक पारित न बजेट शीर्षकमा अर्जुन शाहले धनगढ़ीबाट लेख्नु भएको खबर पनि छ। कान्तिपुर दैनिकमा सरकारले आर्थिक वर्ष 2082-83 दुई पूर्ण विधेयक र 3 संशोधन विधेयक मात्र प्रदेश सभामा दर्ता गराएको थियो। 2 संशोधन विधेयक मात्र पारित भएका छन्। अर्को खबर अब अन्तर विश्वविद्यालय क्रेडिट ट्रान्सफर गर्न पाइने शीर्षकमा सुदीप कैनीले लेख्नु भएको खबर छ। स्वदेशी तथा विदेशी विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीले बीचमै पढ़ाई छाड्नु परेर वा अन्य कारणले अर्को विश्वविद्यालयमा स्थानान्तरण गर्नु परेमा क्रेडिट ट्रान्सफर गर्न पाउने भएका छन्। नेपालका विश्वविद्यालयहरूले क्रेडिट ट्रान्सफर सम्बन्धी छुट्टा छुट्टी अभ्यास गर्दै आए पनि यस सम्बन्धी प्रावधानमा एकरूपता थिएन भने आधिकारिक मान्यता पनि प्राप्त गरिसकेको थिएन। भित्री पन्नामा अर्को खबर छापिएको छ। नाई एक्सपोमा राखिँदैछन् 20 लाखदेखि 3.5 करोड़ सम्मका विद्युतीय सवारी शीर्षकमा भागवण्डा नमिल्दा कर्णालीमा भएन मन्त्री परिषद विस्तार शीर्षकमा कृष्ण प्रसाद गौतमले सुर्खेतबाट लेख्नु भएको छ। बागमतीमा सरकार पुनर्गठन अनिश्चित बनेको बारेमा गंगा विसीले लेख्नु भएको छ। सर्वोच्चको न्यायाधीशमा जो चर्चामा छन् शीर्षकमा अर्को खबर पनि छापिएको छ। एक महिनामै जापानिज इन्सेफ्लाइटिसबाट 9 जनाको मृत्यु भएको बारेमा अर्जुन पौडेलले लेख्नु भएको खबर छ। कोशी प्रदेशमा 6, मधेसमा 2 र लुम्बिनीमा 1 को जेई संक्रमणबाट मृत्यु भएको छ। अन्य 37 संक्रमित अस्पतालमा भर्ना भएका छन्। संक्रमित मध्ये अधिकांश खोप नलगाउनेहरू रहेको पाइएको छ। सर्वोच्चमा कानून व्यवसायीलाई बार शीर्षकमा दुर्गा दुलालले लेख्नु भएको छ। न्याय परिषदले सर्वोच्च अदालतको न्यायाधीशमा कानून व्यवसायीलाई सिफारिश नगर्ने तयारी गरेको छ। नेपाल बार एसोसिएशनको सिफारिशमा वा कानून व्यवसायीलाई सिधै न्यायाधीश बनाउने परम्परा तोड्ने तयारी परिषदले गरेको हो। परिषदका एकजना सदस्यले कम्तीमा यसपटक करियर जजबाट मात्र सर्वोच्चको न्यायाधीश बनाउने अभ्यास शुरू गर्ने तयारी भएको जानकारी दिएका छन्। आर्थिक कारोबार दैनिकमा ग्यास व्यवस्थापन गर्न चुकेको निगम शीर्षकमा खबर छापिएको छ भने जलविद्युतमा 17.5 अर्बको आईपीओ स्वीकृतिको प्रतीक्षामा शीर्षकमा पनि खबर छापिएको छ। गोर्खापत्र दैनिकमा विमानस्थल बन्यो टिकटक स्थल शीर्षकमा केशवराज भट्टले बासुलिङ बैतडीबाट लेख्नु भएको छ। नागरिकसँग संवाद गरिँदै शीर्षकमा सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले सरकारमा रहेका मन्त्रीहरूलाई नागरिकका दैनिक समस्या गुनासा र सुझावसँग प्रत्यक्ष जोड्दै नागरिक नीति र नेतृत्व कार्यक्रम सञ्चालन गर्ने बारेको खबर छापिएको छ। शासकीय सुधार हट्यो फाइल अटकाउने प्रवृत्ति शीर्षकमा नगेन्द्र सापकोटाले लेख्नु भएको छ भने भारतसँग थप 5000 मेट्रिक टन ग्यास माग सादा पोशाकमा प्रहरी परिचालन शीर्षकमा छुट्टा छुट्टै खबर छापिएको छ। अनि खुम्चियो औद्योगिक निर्यात शीर्षकमा हेटौडाबाट लेखिएको खबर पनि छापिएको छ।
0: साझा खबरमा अब विदेशका खबर। टर्कीले क्षेत्रीय स्थिरता कायम गर्ने उद्देश्यले साउदी र अरब र पाकिस्तानसँग गरेको संयुक्त रक्षा सम्झौतामा इजिप्ट पनि सहभागी हुने अपेक्षा गरिएको छ। टर्कीको विदेश मन्त्रालयले इजिप्टलाई सबै विषयमा स्वाभाविक साझेदार बन्दै आगामी चरणमा उक्त देश पनि सम्झौतामा सहभागी हुने विश्वास व्यक्त गरेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। साउदी अरब, टर्की र पाकिस्तानले शुक्रबार मक्का संयुक्त रक्षा सम्झौतामा हस्ताक्षर गरेका थिए। साउदी अरबको लाल सागर तटस्थित जिजानमा रहेको तेल प्रशोधन केन्द्रमा ड्रोन आक्रमण गरेको यमनको हुती विद्रोहीले दावी गरेको छ। साउदी अरबले उक्त रिफाइनरीमा लागेको आगो नियन्त्रणमा लिएको जानकारी दिए लगत्तै हुती समूहले सो आक्रमण आफूहरूले गरेको दावी गरेको हो। र इण्डोनेसियाको पूर्वी जावामा रहेको राष्ट्रिय निकुञ्जमा करिब एक सातादेखि लागेको डढेलो नियन्त्रण बाहिर गएको छ, जसले गर्दा निकुञ्जमा पर्यटनको आवागमनलाई बन्द समेत गरिएको छ। माउन्ट ब्रो नजिकै रहेको उक्त राष्ट्रिय निकुञ्जमा एक सातादेखि लागेको डढेलोले हालसम्म करिब 176 हेक्टर क्षेत्रफलमा क्षति पुर्याएको राष्ट्रिय विपद न्यूनीकरण एजेन्सीले जनाएको छ।
1: साझा खबरमा अब खेल खबर। चीनको नान्जिङमा भएको तेक्वान्डो ग्राण्ड स्लाम युथ लीग फाइनल्समा नेपाली खेलाड़ीले विभिन्न चार स्पर्धामा 4 स्वर्ण, 5 रजत र 6 काँस्य गरी 15 पदक जितेका छन्। स्वर्ण जित्नेमा उनिका पौडेल, आदिश विष्ट, प्रिसा गेवाली र अफशेष खत्री रहेको काठमाण्डु जिल्ला तेक्वान्डो संघका अध्यक्ष विक्रम खड्गीले जानकारी दिनुभयो। लोचनी भट्टराई, शिवेन सुब्बा, शाश्वत निरौला, अभिषेक दल्लाकोटी र आवश्यक विष्टले रजत हात पार्नुभयो। ओम महत्रा, सव्यम महतरा, प्रिन्सा गेवाली, आराध्य खरेल, गौतम श्रेष्ठ र अनिस अधिकारीले काँस्य पदक जित्नु भएको थियो। सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लीग एनपीएल 2026का लागि इंग्ल्याण्डका अलराउण्डर सेफ अल्ली जैबलाई आफ्नो पहिलो विदेश खेलाड़ीका रूपमा अनुबन्ध गरेको छ। एनपीएलको पहिलो संस्करणमा समेत सुदूरपश्चिम रोयल्सबाट खेलेका जैब प्रतियोगिताकै उत्कृष्ट खेलाड़ी घोषित हुनुभएको थियो। र नेपाली बक्सिङ टोलीले 20 एसियाली खेलकुदको तयारी प्रशिक्षणका लागि आज भारतको गुवाहाटी जाने भएको छ। त्यसका लागि 7 खेलाड़ी सहित 9 सदस्यीय नेपाली टोली आज त्यसतर्फ जान लागेको हो।
0: बालबालिकालाई बर्खाको समयमा झाडा पखलाको जोखिमबाट बचाउन अभिभावकले अप्नाउनु पर्ने सावधानी, कुराकानी, कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
16: क्लासिक टेकको वाइफाई 6 राउटर नाम एक घमन एक शक्तिशाली 4 एन्टेनामा वाइड कभरेज, 5G स्ट्रेन्थ, लो लेटेन्सी र फास्ट स्पीड, सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा, साथमा आईपीटीभी मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
11: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
0: साझा खबरमा अब बर्खामा बालबालिकालाई झाडा पखलाबाट बचाउने उपाय। बर्खामा बालबालिकामा विभिन्न संक्रमण मध्ये झाडा पखलाको पनि उच्च जोखिम हुने उत्तिकै सम्भावना हुन्छ। यस्तो अवस्थामा बालबालिकालाई कसरी जोगाउने? साथी सुशीला श्रेष्ठले वरिष्ठ बाल रोग विशेषज्ञ प्राध्यापक डाक्टर कल्पना उपाध्याय सुविधिसँग कुराकानी गर्नुभएको छ।
3: प्रशस्त पानी खाने, शुद्ध खाने, उमालेको खाने, तातो तातो खाने, सकुबल होइन, ताजा खाने, बासी सरेगलेको नखाने, फलफूलहरू खाँदाखेरि पनि खाने पानीमा राम्रोसँग पखालेर खाने,
17: खाने पानीमै पखाल्नु पर्यो,
3: पानीमै पखाल्नु पर्यो, एकछिन एकछिन पानीमा डुबाएर राम्रोसँग खाने पानीले पखाल्यो भने चाहिँ त्यसमा भएको अब कहिले कहिले कीटनाशक औषधिहरू पनि हाले हुन्छ र त्यसमा झिङ्गासिङ्गा भन्केको छ भने त्यसरी शुद्ध गर्न सकिन्छ।
17: यदि बच्चालाई झाडा पखाला लागिहाल्यो भने शुरूवाती चरणमा के गर्ने?
3: झाडा पखाला लागिहाल्यो भने पनि उसलाई खाना चाहिँ नरोक्ने, हामीले चाहिँ गर्छौँ नि, खानापिना सब बन्द गरिदिएपछि उसमा पानीको कमी हुन सक्छ, त्यसैले उसले खाने हामीले पकाएर दिने खाना एकदम पचाउन गाह्रो हुने होइन सादा खानाहरू खुवाइरहने र पानी प्रशस्त खुवाउने, अनि एकदमै धेरै भयो भने जीवनजल पानीहरू पनि खुवाउने। बच्चाले कहिले कहिले मान्दैनन् जीवनजल पानी खान, त्यसैले सादा पानी मात्रै खुवाएको पनि भन्नुहुन्छ कतिजनाले, तर बीच बीचमा जीवनजल उसलाई त्यो झाडा पखालाबाट नुन गएको हुन्छ त्यसको त परिपूर्ति त गर्नु पर्यो, त्यसैले बीच बीचमा चाहिँ जीवनजल पानी जसरी हामीले एक लिटरमा बनाउँछौ त्यसरी नै बनाउने सादा पानी र त्यो विश्लेषण गरेर खुवाउन सकिन्छ।
17: कति पटक भयो भने चाहिँ अस्पताल कुद्दै हाल्नुपर्छ
3: त्यस्तो भन्ने पटकले भन्दा पनि अब पानीको कमी हुँदै गएपछि बिस्तारै पिसाब कम हुन्छ, बच्चा सुस्तै हुँदै जान्छ, सुरुमा एकदमै पानी खान खोज्छ अनि बिस्तारै पानी खान छोड्छ, लठ्ठ हुन्छ होइन। त्यसैले अब सकभर सधैँ भइरहने भन्दा एकदम धेरै भयो, बच्चा पहिलाको जति शङ्खा एक्टिभ छैन भने पनि लानु पर्यो, पिसाब कम भयो भने लानु पर्यो, अलिकति उसको अलिक सुस्त जस्तो देखियो भने तुरन्तै लानुपर्छ। त्योभन्दा अगाडि बच्चा बिसा गरेर चाहिँ खाइरहेको छ खेलिरहेछ भने पानी प्रशस्त खुवाउन सकिन्छ।
17: झाडा पखाला भइसकेपछि अब निको भयो, निको हुने चरणमा छ, त्यति बेला चाहिँ खानेकुराहरू के बार्न लगाइन्छ कि? धेरै साह्रो भात खानु हुँदैन, चिल्लो पिरो अमिलो खानु हुँदैन, अनि दालको झोल सकेसम्म दालको झोल मात्रै पनि खुवाउने चलन पनि छ नि त, यो सही हो कि गलत हो त?
3: अब दालको झोल मात्रै सबै झन् त्यति बेला उसलाई बढी पौष्टिक तत्त्वको
17: पचाउन सक्दैन भनेर चाहिँ
3: एकैचोटि खाना पचमा गाह्रो हुने कुराहरू खुवाउने भन्दा बिस्तारै उसको जिउ शरीरले नै माग्न थाल्छ नि, बच्चाले खाना खोजेको छ भने
18: दाँत बलियो भयो भने आँत बलियो हुन्छ।
16: खादबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
18: पाथीभरा डेन्टल खादबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
16: हाम्रा सेवाहरू
18: दाँत नदुखाइ खोल्ने,
16: दाँत भर्ने, दाँतको आकृति गर्ने,
18: दाँतको एक्सप्रेस सुविधा,
16: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
18: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
16: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत लिएको गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल
18: ध्यान दिनै पर्ने कुरा।
16: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
18: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खादबारीमा एक मात्र डेन्टल
19: पाथीभरा डेन्टल, खादबारी नगरपालिका एक, घाट लाग्ने टुडी खेल छेउ, शङ्खुवा सभा। फोन नम्बर 029552320 र 98420505 एक्चुअली

राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz। कान्तिपुर डायरी।

कानून व्यवसायलाई सर्वोच्चको न्यायाधीशमा सिफारिस नगर्ने न्याय परिषदको तयारी एकतर्फी र जबरजस्ती गरिए बारले पोजिसन लिने अध्यक्ष मिश्रको भनाई। पार्टी विभाजन उन्मुख भएका बेला नेपाली कंग्रेसको केन्द्रीय कार्य समिति बैठक शुरू। 15 महाधिवेशनमा पार्टी सबै पक्षकालाई समेत लैजान आफू प्रतिबद्ध रहेको सभापति थापाको भनाई। ग्यास आयात नियमित भइरहे पनि बजारमा उपभोक्ताको लामो लाइन, भद्रगोल व्यवस्थापन नै अभावको मुख्य कारण। एल निनोको प्रभाव तीव्र बन्दै जलवायु प्रणाली फेरबदल हुने प्रक्षेपण। र नेपाल प्रिमियर लिग क्रिकेटको तेस्रो संस्करणको मिति सार्वजनिक कार्तिक 9 देखि मंगसिर 5 सम्म हुने।

0: एलजीले ल्यायो नयाँ एलजी एसेन्सियल सिरिज, अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई, नागरिकता भए पुग्छ, हरेक घरको खुसी घर घरमा एलजी, एलजी लाइफ गुड।
1: दैनिक ₹197 ₹50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
3: नमस्कार, कान्ति पोटारीका साथमा सुनिता र म श्रीकृष्ण, शुरू गरौं अहिलेसम्मका प्रमुख प्रसंगबाट।
4: न्याय परिषदले सर्वोच्च अदालतको न्यायाधीशमा कानून व्यवसायीलाई सिफारिश नगर्ने तयारी गरेको छ। नेपाल बार एसोसिएशनको सिफारिशमा वा कानून व्यवसायीलाई सिधै न्यायाधीश बनाउने परम्परा तोड्ने तयारी परिषदले गरेको हो। परिषदका एक सदस्यले कम्तीमा यसपटक करियर जजबाट मात्र सर्वोच्चको न्यायाधीश बनाउने अभ्यास शुरू गर्ने तयारी भइरहेको जानकारी दिए। न्यायाधीश नियुक्तिमा सधैँ प्रश्न उठ्ने गरेकाले राजनीतिक गन्धको आरोप नआओस् भन्नका लागि पनि यसपटक फरक शैलीमा सिफारिश गरिने उनले बताए। बालेन्द्र शाह प्रधानमन्त्रीका रूपमा आएपछि संवैधानिक परिषदले सर्वोच्चका वरिष्ठ न्यायाधीशलाई प्रधान न्यायाधीशमा सिफारिश गर्ने अभ्यास तोड्दै चौथो वरियताका मनोज कुमार शर्मालाई रोजेको थियो। संवैधानिक व्यवस्था अनुसार प्रधान न्यायाधीश शर्मा नै न्याय परिषद अध्यक्ष छन्। यसअघि कानून व्यवसायलाई सिधै वा उच्च अदालत हुँदै आएकालाई सर्वोच्चको न्यायाधीश नियुक्ति गर्ने अभ्यास थियो। विगतमा कानून व्यवसायबाट नियुक्त केही न्यायाधीशको न्याय सम्पादनमा विवाद हुनुका साथै हाल सर्वोच्च अदालतमा करियर जज, जिल्ला उच्च अदालत हुँदै आएका न्यायाधीश कोही पनि नभएकाले पनि यसपालि कानून व्यवसायलाई सिधै न्यायाधीशमा सिफारिश नगर्ने तयारी भइरहेको परिषदका अर्का सदस्यले बताए। सर्वोच्च अदालत, अभिलेख अदालत र न्याय सम्पादनको अन्तिम निकाय भएकाले परिपक्व र अनुभवले खारिएको व्यक्तिलाई ल्याउने अभ्यास यसपटक थालिने उनको भनाइ छ। सर्वोच्चको न्यायाधीश सिफारिश गर्ने निकाय परिषदमा वरिष्ठ न्यायाधीश सपना प्रधान मल्ल, कानून मन्त्री सोभिता गौतमका साथै महेश कुमार नेपाल प्रधानमन्त्रीको सिफारिशमा नियुक्त र दामोदर खड्का नेपाल बार एसोसिएशनको सिफारिशमा नियुक्त सदस्य छन्। न्याय परिषदको बैठक अध्यक्षको हैसियतमा प्रधान न्यायाधीशले बोलाउने अभ्यास छ। प्रधान न्यायाधीश शर्माले न्यायाधीश सिफारिशको तयारी भइरहेको तर कसलाई ल्याउने वा नल्याउने भन्नेबारे केही छलफल नभएको दावी गरे। परिषदले संवैधानिक व्यवस्था तथा अनुभव र कार्यकुशलता समेतलाई हेरेर न्यायाधीश सिफारिश गरिने उनले बताए। नेपाल बार एसोसिएशनका अध्यक्ष विजय कुमार मिश्रले न्यायाधीश सिफारिशमा कानून व्यवसाय समेत मिलाएर लैजानुपर्ने बताए। उनले भने, हामीले न्याय परिषद अध्यक्ष र सदस्यसँग करियर जज र बारबाट निष्ठावान व्यक्तिलाई न्यायाधीशमा लैजान भनेका छौ। बार आशावादी छ त्यस्तै हुन्छ, तर यसो नगरी एकतर्फी र जबरजस्ती गरिए बारले पोजिसन लिन्छ।
3: कंग्रेसले अघिल्लो बैठकले तय गरेको तालिका अनुसार नै पार्टीको 15 महाधिवेशन गर्ने तयारी गरेको छ। सभापति गगन कुमार थापाले केन्द्रीय महाधिवेशनको मिति यथावत राखेर तल्लो तहका अधिवेशनको तालिका भने आवश्यकता अनुसार केही दिन तलमाथि गर्न सकिने संकेत गरेका हुन्। कंग्रेसको आगामी महाधिवेशन 16-19 असोजमा काठमाण्डुमा हुने तालिका यस अघि नै तय भइसकेको छ। त्यसअघि वडा तहदेखि अधिवेशनको प्रक्रिया 2 भदौदेखि शुरू हुने कार्य तालिका छ। सर्वोच्च अदालतले विशेष महाधिवेशन सम्बन्धी विवादमा यस अघि गरेको फैसला पुनरावलोकन गर्न बिहिबार आदेश दिएपछि पूर्व सभापति शेरबहादुर देउवा पक्षले भने यस अघि निर्धारित तालिका सार्नुपर्ने दवाब दिँदै आएको छ। पुनरावलोकनको विषयमा अन्तिम टुंगो नलागेसम्म महाधिवेशन प्रक्रिया अघि बढ़ाउन नहुने देउवा पक्षको माग छ। अघि बढ़ाउने निर्णय भएमा त्यसलाई रोक्न अदालतमा रिट लिएर जाने योजना समेत देउवा पक्षले बनाएको छ। हिजोदेखि शुरू भएको केन्द्रीय कार्य समितिको बैठकमा 15 महाधिवेशनको तयारीसँग सम्बन्धित एजेण्डाहरू अघि सारिएको छ। त्यस अन्तर्गत महाधिवेशन तयारी समिति, विधान मस्यौदा समिति गठन सहित नियमावली तथा निर्वाचन निर्देशिका, सदस्यता अध्यावधिक तथा वितरणका एजेण्डाहरू महामन्त्री प्रदीप पौडेलले प्रस्तुत गरेका थिए। यसबीचमा विशेष महाधिवेशन बाहिर रहेको पक्षसँग एकता नभएमा आगामी महाधिवेशनमा सो समूह छुट्ने परिस्थिति समेत रहेकाले पार्टीभित्रको विवाद थप चर्कने देखिएको छ। विशेष महाधिवेशनमा पूर्व सभापति देउवा, तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता शेखर कोइराला पक्ष बाहिर थियो। यो पक्षमा रहेका अधिकांश शीर्षस्थ नेताहरूले सदस्यता अध्यावधिक समेत गराएका छैनन्। आगामी महाधिवेशनमा बाहिर रहेका सबैलाई जोड्न सभापति थापाले बैठकमा केही प्रस्ताव समेत अघि सारेका छन्। खास गरी देउवा पक्षले महाधिवेशनको निष्पक्षताको माग उठाएर तयारी समिति र त्यस अन्तर्गतका विधान मस्यौदा निर्वाचन र अनुशासन समितिमा बाहिर रहेका समूहको प्रतिनिधित्वको सुनिश्चितता खोजेको थियो। थापाले एकताका लागि महाधिवेशन तयारी मूल समितिमा सबै पक्षलाई समेट्न आफू तयार रहेको बताएका छन्। यता संस्थापन इतर पक्षका नेता प्रकाश शरण महतले भने राष्ट्रिय भेला बोलाइसकेको र अदालतबाट पार्टीको विवादमा पुनरावलोकनको आदेश भइसकेपछि मात्रै सभापतिले यस्तो प्रस्ताव गरेको बताएका छन्। पार्टीको पन्ध्रौं महाधिवेशनका लागि समितिहरू मिलेर बनाउनुपर्ने प्रस्ताव संस्थापन पक्षले स्वीकार नगरेपछि राष्ट्रिय भेला र पुनरावलोकनको मुद्दा आएको महतको भनाइ छ। महाधिवेशन तयारी मूल समितिमा देउवा पक्षले यही 29-31 साउनमा काठमाण्डुमा राष्ट्रिय भेला गर्दैछ। सो भेलाको पूर्व सभापति देउवाले उद्घाटन गर्ने कार्यक्रम तय भइसकेको छ। अदालतले पार्टीको विवादमा पुनरावलोकन गरेर पुनः न्यायिक परीक्षण गर्ने भनेपछि असोजमा तोकिएको महाधिवेशनका सबै प्रक्रिया रोक्नुपर्ने महतको भनाइ छ।
4: आयात नियमित हुँदा पनि आन्तरिक रूपमा व्यवस्थापन नचुक्दा बजारमा ग्यास अभाव कायमै देखिएको छ। तर सरकारी निकायदेखि उद्योगी एवं विक्रेतासम्म भने व्यवस्थापन भन्दा पनि उपभोक्ताले बढ़ी संचिति गरेको आरोप लगाउँछन्। गत फागुनमा पश्चिम एशियामा जारी द्वन्दका बेला ग्यास अभाव शुरू भएको थियो। त्यसपछि सरकारले फागुन अन्तिम सातादेखि आधा सिलिण्डर ग्यास वितरण गर्ने निर्णय गर्यो। गत 31 असारदेखि भने नेपाल आयल निगमले भरि सिलिण्डर वितरण गर्ने निर्णय गर्यो। त्यसैता बजारमा फेरि ग्यास अभाव हुन थालेको छ। ग्यास लिनेकै लागि उपभोक्ता लाइन बसिरहेको दृश्य पछिल्लो समय बढ़ेका छन्। निगमले तोकेको टेकु कार्यालयमा घण्टौं लाइन बसेर ग्यास लिनेहरूको भीड़ पनि उस्तै छ। यता उद्योग मन्त्रालय निगमदेखि ग्यास उद्यमी तथा विक्रेताहरूसम्मले अनावश्यक संचिति नगर्न भन्दै विज्ञप्ति जारी गरिरहेका छन्। चार महिना आधा सिलिण्डर बिक्री गरिएको बेला माग घटेको र भरि सिलिण्डर दिने निर्णय गरेपछि माग वात्तै बढ़ेको निगमका कार्यकारी निर्देशक नागेन्द्र शाहले बताए। भारतबाट आपूर्तिमा कुनै समस्या नआउने भएपछि 31 असार 2083 निगमले साविकै 14.2 केजी ग्यास दिने निर्णय गरेको हो।
3: स्वदेशी तथा विदेशी विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीले बीचैमा पढ़ाई छाड्नु परेर वा अन्य कारणले अर्को विश्वविद्यालयमा स्थानान्तरण गर्नु परेमा क्रेडिट ट्रान्सफर गर्न पाउने भएका छन्। नेपालका विश्वविद्यालयहरूले क्रेडिट ट्रान्सफर सम्बन्धी छुट्टा छुट्टै अभ्यास गर्दै आए पनि यस सम्बन्धी प्रावधानमा एकरूपता थिएन भने आधिकारिक मान्यता पनि प्राप्त गरिसकेका थिएनन्। विश्वविद्यालय अनुदान आयोगले गत वैशाखमै क्रेडिट ट्रान्सफर सम्बन्धी व्यवस्था लागू गर्ने निर्णय गरेको थियो। सोही अनुसार आयोगले एकाडेमिक क्रेडिट बैंक एबीसीको स्थापना र सञ्चालन निर्देशिका 2082 जारी गर्दै क्रेडिट ट्रान्सफर सम्बन्धी व्यवस्था लागू गरेको हो। यसमा विश्वविद्यालय बीच समानता, पारदर्शिता र गुणस्तर सुनिश्चित हुने गरी मापदण्डहरू पनि तोकिएको छ। आयोगका निर्देशक केदार प्रसाद आचार्यले एकाडेमिक क्रेडिट बैंक र क्रेडिट ट्रान्सफर सम्बन्धी निर्देशिका जारी गरिएको र त्यसलाई विश्वविद्यालयहरूले आफ्नो पाठ्यक्रममा समावेश गरेर लागू गर्न सक्ने जनाएका छन्। विद्यार्थीले आर्जन गरी एकाडेमिक क्रेडिट बैंकमा सञ्चय गरेको क्रेडिट विद्यार्थीको अनुरोधमा एक उच्च शैक्षिक संस्थाबाट अर्को कुनै उच्च शैक्षिक संस्था वा एकै शैक्षिक संस्थाभित्र ट्रान्सफर गर्न सकिने आयोगले जनाएको छ। तर विद्यार्थीले स्नातक तहको हकमा 7 वर्ष र स्नातकोत्तर तहमा 5 वर्षभित्र मात्र क्रेडिट ट्रान्सफर र उपयोग गर्न पाउनेछन्।

एलजी ले ल्यायो नयाँ एलजी एसेन्सियल सिरिज, अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई, नागरिकता भए पुग्छ, हरेक घरको खुसी घर घरमा एलजी लाइफ गुड।

0: निकोन नेपाली पेन्ट्स कम्पनी जस्मिन पेन्ट्स तीन दशक देखि नेपाली मनको रंग
1: रेड बुल बबाल एनर्जी
2: ब्रेकपछि कान्तिपुर डायरीमा अब बाँकी प्रसंग सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासपा सांसद हरि ढकालले सिंहदरबारको नाम परिवर्तन गर्नुपर्ने बताएपछि यसको इतिहास फेरि चर्चामा आएको छ। ढकालले यस्तो धारणा राखे पनि सिंहदरबार कुनै सामान्य सरकारी भवनको नाम होइन। राणा प्रधानमन्त्री चन्द्र शमशेरले आफ्नो निवासको रूपमा निर्माण गराएको 122 वर्ष पुरानो दरबार हो। प्रस्तुत छ एक रिपोर्ट।
3: सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले आइतबार एक सार्वजनिक कार्यक्रममा सिंहदरबारको नाम फेरेर अनामनगर दरबार राख्नुपर्ने बताएका हुन्। उनले भनेका छन्,
4: सिंहदरबार भन्ने चिजको नाम चाहिँ परिवर्तन भएन, त्यसलाई अनामनगर दरबार राखिदिएला हुन्थ्यो होला। त्यो परिवर्तन पछाडि दुनियाँ ठाउँको नाम परिवर्तन गर्दै गर्दा हामी चाहिँ सिंह नै छैन, त्यसको नाम चाहिँ सिंहदरबार नै छ र त्यसको केही हावभाव भाग भङ्गीहरू त्यो भाषा जस्तै छ। जुन पदमा अहिले छु त्यो पदमा रहेर म सिंहदरबारका भित्ताहरू यसो हेर्दाखेरि ती रागहरू ती गन्धहरू म अझै नै अनुभूति गर्छु। छ परिवर्तन पछाडि सबै ठाउँहरूको नाम परिवर्तन भयो, अब एयरपोर्टहरूका कहाँ नाम परिवर्तन भयो।
3: राजनैतिक परिवर्तनपछि थुप्रै ठाउँहरूको नाम परिवर्तन भए पनि सिंहदरबारको नाम नफेरिएको ढकालको भनाइ थियो। उनको यही अभिव्यक्ति अहिले चर्चामा छ। इतिहास हेर्ने हो भने चन्द्र शमशेरले विक्रम सम्बत 1960 सिंहदरबारको निर्माण शुरू गराएका थिए। करिब 350 रूपनी जग्गा किनेर निर्माण थालिएको यो दरबार करिब 11 महिनामै तयार भएको थियो। यसको नक्सा नेपाली इन्जिनियर कडेल कुमार नरसिंह र भारतीय इन्जिनियर जोगेन्द्र बाबुले तयार पारेका थिए। दरबार निर्माणमा नेपाली सैनिक र लामो सजाय पाएका कैदीहरूलाई समेत काममा लगाइएको थियो। चन्द्र शमशेरले व्यक्तिगत रूपमा करिब 25 लाख रूपियाँ खर्च गरेको पाइन्छ। सिंहदरबारमा करिब 1700 कोठा र विभिन्न चोकहरू थिए। यसको वास्तुकलामा नियो क्लासिकल शैलीको प्रभाव थियो। बाहिरी संरचनामा पश्चिमा शैली झल्किए पनि निर्माणमा आधुनिक सिमेन्ट प्रयोग गरिएको थिएन। वज्र चाकु मासको दाल लगायतका सामग्री प्रयोग गरेर गाह्रो बनाइएको उल्लेख छ। अर्कोतर्फ सिंहदरबारको नाम कसरी रह्यो भन्ने बारे पनि फरक फरक भनाइ छन्। इतिहासकार पुरूषोत्तम शमशेर जवहराले लेखेको विवरण अनुसार दरबार बनेपछि एक दिन चन्द्र शमशेर आफ्नै कान्छी बडा महारानी बालकुमारी देवीलाई लिएर दरबारको कौशीमा पुगे। त्यहाँबाट बाघ दरबार देखाउँदै चन्द्र शमशेरले ऊ बाघ दरबार भनेर देखाए। त्यसपछि बालकुमारी देवीले त्यो बाघ दरबार हो भने यो दरबारको नाम सिंहदरबार राखे कसो होला भनेर प्रस्ताव गरेको र चन्द्र शमशेरलाई त्यो प्रस्ताव मन परेपछि नाम सिंहदरबार राखिएको भनाइ छ। अर्को भनाइ अनुसार राणाकालीन प्रधानमन्त्रीहरूलाई सिंह जस्तै शक्तिशाली मानिन्थ्यो। चन्द्र शमशेरको रिसाह र जंगी स्वभावलाई पनि सिंहसँग तुलना गरिन्थ्यो। दरबार अगाडिको छानामा रहेको सिंहको प्रतीकलाई जोडेर मानिसहरूले यसलाई सिंहदरबार भन्न थालेको इतिहासकार राजेश गौतमको मत छ। यो मत अनुसार नाम चन्द्र शमशेर स्वयंले राखेका थिएनन्। चन्द्र शमशेरले भने सिंहदरबार मूलत आफ्नो ठूलो परिवार र छोराहरूका लागि बनाएका थिए। पछि छोराहरूले एउटै दरबारमा नबस्ने र छुट्टा छुट्टै दरबार बनाउने इच्छा देखाएपछि उनले सिंहदरबार राष्ट्रलाई बिक्री गरेर प्रधानमन्त्रीको निवास बनाउने निर्णय गरेको बताइन्छ। त्यसपछि यो राणा प्रधानमन्त्रीहरूको निवास र शासन सञ्चालनको प्रमुख केन्द्र बन्यो। 2007 सालको राजनैतिक परिवर्तनपछि सिंहदरबार त्यति बेलाको श्री 5 को सरकारको स्वामित्वमा आयो। त्यसपछि सरकारी सचिवालय र शासन सञ्चालनको केन्द्रका रूपमा यसको भूमिका स्थापित भयो। अहिले सिंहदरबार नेपालको राज्य सत्ता र शासन सञ्चालनको प्रमुख प्रतीकका रूपमा चिनिन्छ। भदौ 23 र 24 को जेएनजी आन्दोलनका क्रममा सिंहदरबारको मूल भवन जलाइयो, तर सिंहदरबार जलेको यो पहिलो पटक भने होइन। 25 असार 2030 को सोमबार राति 10 बजे विद्युत सर्ट भएर आगो दन्किएको थियो। आगोले सिंहदरबारका सबै घरको बुर्जा कौशी र छाना जल्यो। सिंहदरबारका बहुमूल्य कागजपत्र खरानी भए। यस्तो ऐतिहासिक पृष्ठभूमि बनाएको सिंहदरबारको नाम फेरेर अनामनगर दरबार राख्नुपर्ने सांसद ढकालको भनाएको सामाजिक सञ्जालमा व्यापक चर्चा र आलोचना भइरहेका छन्।
5: पाकिस्तान प्रशासित कश्मीरमा आज तेस्रो चरणको निर्वाचन हुँदैछ। यद्यपि जम्मू कश्मीर संयुक्त अवामी कार्य समिति जेएसीले भने चुनाव बहिष्कार गरेको छ। कश्मीर क्षेत्रमा उत्पन्न असहज परिस्थिति र निर्वाचन लगायत विषयबारे तयार पारिएको सामग्री अबको क्रममा
2: सन् 1947 बेलायती उपनिवेशबाट स्वतन्त्र हुन लागेका बेला भारत र पाकिस्तानको सीमा छुट्याउन लाग्दा सिरल रेडक्लिफले सायदै सोचेका थिए होलान् उनको एउटा लापरवाहीले भारत पाकिस्तान बीच कहिल्यै नमिल्ने झगडाको बिउ रोपिनेछ। कहिले भारत नटेकेका रेडक्लिफले कोठाभित्र बसेर 5 हप्तामा भूगोल हेरेर भारत र पाकिस्तानको नक्सा कोरेका थिए, जसमा आधा पंजाब भारतमा पर्यो भने आधा पाकिस्तानमा, त्यस्तै आधा काश्मीर भारतमा पारिएको छ भने आधा काश्मीर पाकिस्तानमा। छिन्न भिन्न भएको पंजाबी समुदाय अझै पनि आफ्ना आफन्तको विभाजनको समयमा भोगेको हत्या र हिंसा सम्झन्छन्। हालै त्यही वियोगलाई सम्झिँदै इम्तियाज अलीद्वारा निर्देशित मे वापस आउँगा चलचित्र आएको थियो। त्यस्तै जम्मू काश्मीरको अवस्था पनि भिन्न छैन। चाहे भारत प्रशासित काश्मीर होस् या पाकिस्तान प्रशासित काश्मीर, दुवै क्षेत्रका मानिसहरू अरूले झै मानव भएर सहज जीवन जिउन पाएका छैनन्। पाकिस्तान प्रशासित आजाद जम्मू काश्मीर एजेके भनेर चिनिने काश्मीरमा सोमबार तेस्रो चरणको अन्तिम निर्वाचन हुँदैछ। पूरै ग्रीष्म ऋतुमा अघोषित संकटकालमा बिताएको जम्मू काश्मीरको तेस्रो चरणको निर्वाचन अन्तर्गत 2 जिल्लाको 4 निर्वाचन क्षेत्रमा चुनाव हुन लागेको हो। सुरक्षा चुनौती र भारी मनसुनी वर्षाको कारण निर्वाचन 3 चरणमा गरिएको पाकिस्तानी अधिकारीहरूले बताएका छन्, जसमा जम्मू काश्मीरको 53 सदस्यीय विधानसभाको निर्वाचन भइरहेको हो। त्यसो त प्रतिबन्धित नागरिक अधिकार आन्दोलन संयुक्त अवामी कार्य समिति जेएएसीको नेतृत्वमा हप्तौंसम्म विरोध प्रदर्शनले चुनावमा असर परेको छ। काश्मीरको बढ़दो जीवनयापन लागतको विरोधमा प्रदर्शनमा आन्दोलन शुरू भएको थियो। एक समयमा सस्तो आटा र सस्तो बिजुलीमा केन्द्रित यसका मागहरू 38 बुदामा विस्तार भएका छन्, जसमध्ये प्रमुख काश्मीरी शरणार्थीहरूका लागि आरक्षित 12 विधानसभा सीटहरूको खारेजी हो। त्यसरी शुरू भएको आन्दोलनमा राजनीतिक आन्दोलन, जेएएसी, व्यापारी, नागरिक समाजका कार्यकर्ता र स्थानीय राजनीतिज्ञहरूको गठबन्धनमा परिणत भएको थियो। गठबन्धनले विरोध प्रदर्शनको आयोजना गर्यो, जुन सो क्षेत्रमा पाकिस्तान सरकारलाई वर्षौंदेखि सबैभन्दा ठूलो चुनौतीको रूपमा रहँदै आएको छ। गठबन्धनले जूनको शुरूको साता क्षेत्रीय राजधानी मुजफ्फरबादमा लामो मार्चको घोषणा समेत गर्यो, जसले सरकारलाई थप आयत्तताको माग स्वीकार गर्न दबाव दियो। सो समूहले जून 9 आफ्नो गढ़ रावलकोटमा मार्च शुरू गर्ने योजना बनाएको थियो। त्यसपछि पाकिस्तान सरकारले बढ़दो अशान्तिलाई मध्यनजर गर्दै जेएएससी माथि जून 5 आतंकवाद फैलाएको भन्दै प्रतिबन्ध लगायो र केही शीर्ष नेतालाई समेत गिरफ्तार गर्यो। सो क्षेत्रमा तनाव बढ़नुको कारण जेएएसीलाई मानिएको छ। जेएएसीले पाकिस्तानको अन्य भागमा बस्ने भारतीय प्रशासित काश्मीरका शरणार्थीहरूका लागि आरक्षित 12 विधानसभा सीटहरूको संवैधानिक विनियोजनको विरोध गर्दै प्रदर्शन गरेको छ। क्षेत्रीय सरकारका अनुसार ती सीटहरू संवैधानिक रूपमा सुरक्षित छन् र केवल संवैधानिक संशोधनको माध्यमबाट हटाउन सकिन्छ। यद्यपि सरकारले जेएएसीको व्यापक मागहरू स्वीकार गरेको जनाएको छ। सोही विषयमा भएको विरोध प्रदर्शनको कारण सुरक्षा बलसँग झडप भयो। उनीहरूले सो विषय तत्काल सम्बोधन नगरे निर्वाचनमा सहभागी नहुने चेतावनी दिए र आफ्ना समर्थकलाई समेत चुनाव बहिष्कार गर्न आग्रह गरेका थिए। जम्मू काश्मीर मानव अधिकार संगठनका अनुसार जून 5 अगस्तको 20 भएको अशान्तिका कारण हालसम्म कम्तीमा 89 जनाको मृत्यु भएको छ। आजाद काश्मीर निर्वाचन आयोगले अगस्त महिनामा बाघ जिल्लाको 3 निर्वाचन क्षेत्र र हवेली जिल्लाको 1 निर्वाचन क्षेत्रमा मतदान हुने बताएको थियो। अगस्त महिनामा नै हुने भनिएको सुधानोती र पुञ्च जिल्लामा निर्वाचन स्थगित भएपछि ती निर्वाचन पनि सोमबार हुने भएको हो। अहिलेसम्म सत्तारूढ़ दल मुस्लिम लीग एनले भइसकेका 2 चरणको नतिजा अनुसार जारी निर्वाचनमा अग्रता लिएको दि हिन्दूले जनाएको छ। यस्तै मीरपुर डिभिजनमा जुलाई 27 निर्वाचन भएको थियो भने मुजफ्फरबाद डिभिजनमा अगस्त 2 मतदान भएको थियो। भारत प्रशासित काश्मीरका शरणार्थीहरूका लागि आरक्षित 12 सीटका लागि पनि अगस्त 2 नै मतदान तोकिएको थियो, तर हिंसा भड्केपछि सो क्षेत्रमा मतदान रद्द भएको थियो। यता आजाद काश्मीर सरकारले सुरक्षा बलले प्रदर्शनकारीमाथि गोली चलाएको वा उनीहरूको मृत्युको लागि जिम्मेवार रहेको जेएएससीको आरोपलाई अस्वीकार गरेको छ। बरू हालैका विरोध प्रदर्शनमा जेएएससी प्रदर्शनकारीहरूले सुरक्षाकर्मीमाथि आक्रमण गरेको र 2 सुरक्षा अधिकारीहरूलाई मारेको आरोप सरकारले लगाएको छ। विवादको मुख्य केन्द्रमा रहेको आरक्षण सीट जम्मू काश्मीरको व्यवस्थामा नयाँ होइन। सो व्यवस्था सन् 1960 लागू गरिएको चुनावी व्यवस्थामा आधारित छ, जुन सन् 1964 र 1970 कानूनद्वारा सुदृढ गरिएको थियो। त्यसपछि आजाद जम्मू काश्मीरलाई सन् 1974 अन्तरिम संविधानमा औपचारिक रूपमा मान्यता दिइएको थियो। सन् 2018 संविधानको 13 संशोधनद्वारा पनि त्यसलाई पुनः पुष्टि गरिएको थियो। आजाद जम्मू काश्मीर सर्वोच्च अदालतका मुख्य न्यायाधीश चौधरी मोहम्मद इब्राहिम जियाका अनुसार सो आरक्षण सीटहरूको आधार त्यो भन्दा पनि अगाडिको एजेके सरकारको 1947 अक्टोबर 24 स्थापना घोषणा पत्रमा उल्लेख भएको बताउँछन्, जसमा जम्मू र र काश्मीर राज्यका जनताको सामूहिक इच्छा प्रतिविम्बित गर्दछ। शरणार्थीहरूको प्रतिनिधित्व त्यो दस्तावेजमा आधारित एक ठोस ऐतिहासिक आधार हो। जम्मू काश्मीरमा मतदाता संख्या सन् 2021 32 लाखबाट बढ़ेर 38 लाख पुगेको छ। 12 शरणार्थी निर्वाचन क्षेत्रमा 4,39,000 मतदाता छन् जो लाहौर, रावलपिण्डी र सियालकोटमा छरिएर बसेका छन्। जुन ठूलो समस्या भएको जेएएसीका समिति सदस्य काशिफ अब्बास बताउँछन्। उनका अनुसार यो चुनाव जम्मू काश्मीरमा बसोबास गर्ने जनताका लागि हो। यी 12 सीटका मानिस जम्मू काश्मीरको क्षेत्राधिकार बाहिर बस्छन् जुन व्यवस्था अन्त छैन। यद्यपि सोमबार सो क्षेत्रमा निर्वाचन हुँदैछ र त्यसमा आउने नतिजालाई लिएर सो क्षेत्रका जनता र जेएसीले कस्तो प्रतिक्रिया दिनेछ त्यो भने हेर्न बाँकी छ। अन्तर्राष्ट्रिय संचार माध्यमको सहयोगमा सुनिता लोहनी। कान्तिपुर डायरीमा पुनः ब्रेकको पालो।

0: नम्बर वन नेपाली पेन्ट कम्पनी जस्मिन पेन्ट, तीन दशक देखि नेपाली मनको रंग।
1: ब्रेकपछि कान्तिपुर डायरीमा वा आर्थिक प्रसंग। यही 26 देखि 31 साउनसम्म भ्रिकुटी मण्डपमा हुने नाइमा नेपाल मोबिलिटी एक्सपो 2026मा 20 लाखदेखि 3.5 करोड़ मूल्य बराबरका विद्युतीय गाड़ी राखिँदैछ। एक्सपोमा ग्राहकले विभिन्न छूट अफरमा आफ्नो रोजाईमा सवारी बुकिङ गर्न सक्नेछन्। नेपाल अटोमोबाइल्स इम्पोर्ट्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएशन नाइमाको आयोजनामा हुन लागेको एक्सपोमा 52 स्टल रहनेछन्। एक्सपोमा 2 पाङ्रे सवारीका 18 र 4 पाङ्रेका 29 नयाँ ब्राण्ड सार्वजनिक गरिँदैछ। अनुसार एक्सपोमा 2 पाङ्रे 4 पाङ्रे कमर्सियल भेहिकल इलेक्ट्रिक तथा हाइब्रिड मोबिलिटी सोल्युशन प्रविधि सेवा तथा मोबिलिटी सम्बन्धी उत्पादन विशेष रूपमा समेटिएको छ। यात्रुवाहक विद्युतीय गाड़ी पनि अवलोकनकर्ताले एक्सपोमा देख्न पाउनेछन्। गत वर्ष 1 लाख भन्दा बढ़ीले एक्सपो अवलोकन गरेका थिए। यो पटक सो संख्या बढ़ने अटो सो प्लानिङ कमिटिका संयोजक गौरव सारडाको भनाइ छ।
2: Red Bull, Babbal Energy.
3: कान्तिपुर डायरीमा अब अन्तर्राष्ट्रिय प्रसंग। निरन्तर बलियो बन्दै गइरहेको एल निनोको अगस्त अक्टोबरमा विश्वव्यापी जलवायु प्रणालीमा मुख्य प्रभाव पार्ने प्रक्षेपण गरिएको छ, जसका कारण विश्वका अधिकांश भूभागमा सामान्य भन्दा बढ़ी तापक्रम हुने सम्भावना बढ़नुका साथै वर्षाको ढाँचामा उल्लेख्य फेरबदल आउने विश्व मौसम विज्ञान संगठनले जनाएको छ। महासागरहरू तातो बन्दै गएको र इण्डियन ओसन डाइपोलको घनात्मक सम्भावनाले आउँदा महिना विश्वका धेरै क्षेत्रको मौसममा फेरबदल देखिने सम्भावना छ। संगठनको ग्लोबल सिजनल क्लाइमेट अपडेटले अगस्त अक्टोबरमा एल निनो बलियो मौसमी घटनाका रूपमा विकसित हुने संकेत गरेको हो। बहुमोडेल पूर्वानुमानहरूले मध्य प्रशान्त महासागरका सतहको तापक्रम सामान्य भन्दा 2.9 डिग्री सेल्सियस भन्दा बढ़ी हुने प्रक्षेपण गरेका छन्।
1: कान्तिपुर डायरीमा अब खेल समाचार। नेपाल प्रिमियर लीग एनपीएल क्रिकेट 2026 मिति सार्वजनिक भएको छ। नेपाल क्रिकेट संघ क्यानले एनपीएलको तेस्रो संस्करणका लागि मिति घोषणा गरेको हो। एनपीएलको तेस्रो संस्करण कार्तिक 9 देखि मंगिर 5 सम्म हुने भएको छ। एनपीएलका लागि अक्सन सम्पन्न भइसकेको छ भने अहिले विभिन्न टोलीहरूले विदेशी खेलाड़ीहरू अनुबन्ध गर्ने क्रम शुरू भइसकेको छ। क्यानले घोषणा गरेको मिति दशैं र तिहारको बीचमा परेको छ। मिति तोके पनि खेल तालिका भने सार्वजनिक गरिएको छैन। पहिलो संस्करणको एनपीएलको उपाधि जनकपुर बोल्ड्सले जितेको थियो भने दोस्रो संस्करणमा लुम्बिनी लायन्स च्याम्पियन बनेको थियो। सुदूरपश्चिम रोयल्स दुवै पटक उपविजेता बनेको थियो।
3: अब मौसम सम्बन्धी जानकारी। काठमाडौँ उपत्यका सहित अहिले देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ। कोशी
4: दाँत बलियो भयो भने आँत बलियो हुन्छ।
5: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
4: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
5: हाम्रा सेवाहरू
4: दाँत नदुखाइ खोल्ने,
5: दाँत भर्ने, दाँतको आकृति गर्ने,
4: दाँतको एक्सप्रेस सुविधा,
5: भाँगाटिङ्गा नमिलेका दाँत मिलाउने,
4: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
5: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको घिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल
4: ध्यान दिनै पर्ने कुरा।
5: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
4: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एक मात्र डेन्टल
6: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1 हातलाग्ने टुडी खेल छेउ शङ्खुवा सभा। फोन नम्बर 0295 62320 र 98420 50

0: 7 68 98 5 20 55 7 68
1: साथै 98 5 20 55 7 68 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
2: रेडियो संखुवा सभा समय सूचक अहिले बिहानको 7 बज्यो।

0: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। कुन जन्मको पाप थियो कुनै?
2: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
3: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525557068, 98525557068।
4: साथै 98525557068 मा व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
5: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
6: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
5: संख्या सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
6: हाम्रा सेवाहरू
5: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
6: दाँत खुल्ने, दाँत सफा गर्ने,
5: दाँतको एक्सरे गर्ने,
6: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
5: झिक्न मिल्ने आरपीडी लगाइने,
6: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
5: बाङ्गो टिङ्गो दाँत मिलाइने,
6: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
5: मनकामना डेन्टल क्लिनिक, खादरी नगरपालिका 1 प्रहरी गेट, सेउ संखुवा सभा हस्पिटल बिल्डिङको ठक्कै अगाडि।
6: सम्पर्क नम्बर 0295906667 र 98422667।
7: श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजार संखुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
8: उपलब्ध सुविधाहरू: 1. दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। 2. शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। 3. सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। 4. वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। 5. पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगात्मक साथै व्यावहारिक शिक्षामा आधारित। 6. आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। 7. विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको 2 जना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। 8. सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा। 9. यातायातको सुविधा भएको।
9: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी नपा 7

0: नयाँ बजार सङ्खुवा सभा, फोन नम्बर 0295611065, 98421552504, 98421926987 र 98520519906।
1: ओहो लु नमस्कार है सर।
2: ओहो लु नमस्कार है सर। नमस्कार। अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
1: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
2: त्यसो भए सर म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
3: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संस्था सभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
4: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
3: साथै हामी कहाँ स्तरीय कटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
4: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुहारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
3: छटाल टेलरिङ सेन्टर, खाँदबारी 1 बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
4: डिजाइनर सुमन ठटाल, 98615349444
3: र 0295901055।
5: More style, more design. Total Tellers.

0: अनि महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
3: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ म त।
2: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
3: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हौ भाइ।
2: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
3: ए ल ल, सँगै जाउँ न भाइ।
4: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
3: रबिन टेलर्स, खातबारी नगरपालिका 9 तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
4: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
3: सम्पर्क नम्बर 9860-96-40-00
4: र 9819-32-76-75।
5: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
6: ए अब त जानै पर्ने भएन नि, हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
5: हाम्रो सेवाहरू
6: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढुङ्गाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295-65-80, 99525-61-580 र 99421-08-181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खाँदारी 1, सङ्खुवा सभा।
7: खुशीको खबर नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ चारमा प्रत्येक दुई दुई हप्तामा शनिबारको दिन वरिष्ठ नेत्ररोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोतीबिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मिति 2083 साल साउन 9 गते शनिबार, 2083 साल साउन 23 गते शनिबार र 2083 साल भाद्र 6 गते शनिबार। हाम्रा अन्य सेवाहरू मोतीबिन्दुको आधुनिक फेको प्रविधिद्वारा बिना सुई अपरेशन सेवा, जलबिन्दु, आँखाको नानी, आँखाको ढकनी साथै आँखाको पर्दाको विशेष जाँच सेवा, बालबालिकाको टाउको दुख्ने, आँखा सुक्खा हुने, डेढोपना तथा दूर र अदूर दृष्टिको विशेष जाँच सेवा, चस्माको पावर जाँच साथै सुपथ मूल्यमा सम्पूर्ण किसिमका चस्मा उपलब्ध हुनुका साथै कन्ट्याक्ट लेन्स, ब्लू कट तथा ब्रान्डेड पावर पनि उपलब्ध हुनेछ। नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ 4, फोन 0295-75-267, मोबाइल 97655-86460। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
3: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
6: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खातबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, खातबारी 1, खातबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि, ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 99525-29-47, 99000-90-0062।
8: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
3: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लाज छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
8: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी एक, नगरपालिका रोड, सङ्खुवा सभा।
3: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
8: प्रोप्राइटर लक्ष्मी काफ्रे,
3: सम्पर्क 9843447260,
8: 9810555580
3: र वाट्सएप नम्बर 9552286646।
9: राष्ट्रको गौरव, नेपालीको आवाज, रेडियो सङ्खुवा सभा 95.5 MHz।

0: संसारको दुनियाँमा बेग्लै पहिचान, राष्ट्रको गौरव, नेपालीको शान। रेडियो शंकर सभा 95.5 मेगाहर्ज।
1: आयो सबको घर घरमा।
2: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस हरेक घर घरमा।
3: नमस्कार, तपाईले सुन्दै हुनुहुन्छ रेडियो शंकर सभा 95.5 मेगाहर्ज।
2: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईको आवाज जनताको साथ।
4: यू आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
5: खुशीको खबर, खुशीको खबर, खुशीको खबर। तपाई हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू: दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी 1 शङ्कर सभा, जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295752 67, मोबाइल 97 4 38 46 0 84।
6: नमस्कार है वडा अध्यक्षज्यू।
7: नमस्ते नमस्ते, के भन्नु भयो त?
6: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
7: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्नी?
6: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
7: यो मेरो सुट त हाम्रै सखुवा सभाको दबुडा एक मात्रै विश्वासी लो, अरू पूर्वकै चर्चित दिशा टेलर खादबारी भन्दै सिलाएको त हो नि। तपाईँहरू पनि यस मध्ये विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानुहोला।
6: अबदेखि म पनि निशान टेलर्स नै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
8: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्स नै अर्डर दिनुपर्छ ल।
9: नाइ के बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है।
10: हुन्छ बाबा हुन्छ, छोराछोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
11: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
12: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटा।
10: सम्पर्क नम्बर 0 29 5 60 6 79 र मोबाइल नम्बर 98 4 20 82 7 76।
13: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, निशान खादबारी 1 बुद्धचोक बाटो दूरसञ्चार जाने बाटो।
14: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
15: किन र काका?
14: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलरी रहर गर्दैछिन्।
15: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
14: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
15: हजुर, जुनसुकै ठाउँबाट आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
14: सिर्जन एन सम्राट सुनसादी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
15: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
14: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
15: पुनश्च हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड बिल लिएमा 1 तोला चाँदी उपहार दिइनेछ।
14: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपैयाँ छुट दिइनेछ
15: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
14: सिर्जन एन सम्राट सुनसादी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
15: प्रोप्राइटर सुनु एन भीमका दाइली।
14: सम्पर्क 0291404 र 98040-45-827।
16: होइन है मास्टर नि नानी, अब तिमी त जान्ने बुझ्ने मान्छे, म त एउटा कुरा सोधौ भन्दैछु हो नानीलाई।
15: भन्नुहोस् न हजुर बुवा, के कुरा हो?
16: यो बुढेसकाल लागेपछि त नानी आँखा पनि राम्रोसँग देख्दिन, कान पनि राम्रोसँग सुन्दिन, कहाँ गएर पो राम्रो उपचार गर्नु होला नि नानी?
15: ए, त्यसको लागि त हाम्रै खातबारीमा तेजगत नाखा तथा कान उपचार केन्द्र छ, त्यही जानुहोस् न हजुर बुवा। विगत 17 वर्षदेखि सङ्खुवासभा जिल्लाको खातबारीमा सञ्चालित नेपाल नेत्र ज्योतिषम तेजरत नाखा तथा कानुपचार केन्द्रमा प्रदान गरिने सेवा तथा सुविधाहरू,
14: दक्ष तथा अनुभवी प्राविधिकहरूबाट आँखा सम्बन्धी सम्पूर्ण चेक जाँच गरिने,
15: अटो रिफ्याक्टोमिटरद्वारा आँखाको पावर जाँच गरिन्छ,
14: नन कन्ट्याक्ट टोनोमिटर र अप्लानेसन मिटरबाट आँखाको प्रेसर जाँच गरिन्छ,
15: नागरिकता वा परिचय पत्रको साथमा आएमा 60 वर्ष भन्दा माथिका बिरामीहरूलाई चस्मा खरिदमा 25% छुटको व्यवस्था गरिएको छ,
14: असहाय बिरामीहरूलाई निशुल्क उपचारको व्यवस्था गरिएको छ,
15: मोतियाबिन्दु भएका बिरामीलाई छनौट गरी महिनामा 1 दिन निशुल्क शल्यक्रिया गरिन्छ,
14: कान सम्बन्धी सम्पूर्ण चेक जाँच गरी कानको सुनवाई क्षमता जाँच गरिन्छ, साथै सुनवाई क्षमता अनुसारको कानको मेसिन सुपथ मूल्यमा उपलब्ध गराइन्छ,
15: प्रत्येक विद्यालयमा गएर विद्यार्थीको आँखा जाँच गर्ने र दृष्टि दोष भएका विद्यार्थीलाई निशुल्क चस्मा वितरण गरिन्छ
14: र टेलिमेडिसिनबाट रोग सम्बन्धी विशेषज्ञ डाक्टरबाट सुझाव तथा परामर्श लिन सकिन्छ, साथै जिल्लाको मकालु गाउँपालिकाको नुम, चैनपुर नगरपालिकाको चैनपुर बजार र सिलिचोङ गाउँपालिकाको ताम्कुबाट पनि आँखा उपचार केन्द्रको स्थापना गरी सेवा प्रदान गरिरहेको छ।
15: थप जानकारीको लागि 0295620161,
14: 0295703315
15: र 98520607177
14: नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्र खातबारी सङ्खुवा सभा। घरको झ्याल ढोकामा अल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
17: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खातबारीमा गणेश ग्लास हाउस एन्ड अल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड अल्मोनियम फेब्रिकेटर, खातबारी 1, खातबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडिमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड अल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 98520-29-47, 98-00-90-0062।
18: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै?
19: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो, सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
20: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98520-55-768, 98520-55-768।
2: साथै 9852557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
0: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
21: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
0: शंका सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
21: हाम्रा सेवाहरू
0: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
21: दाँत खोल्ने, दाँत सफा गर्ने,
0: दाँतको एक्सरे गर्ने,
21: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
0: झिक्न मिल्ने आरपीडी लगाइने,
21: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
0: बाङ्गो टिङ्गो दाँत मिलाइने,
21: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
0: मनकामना डेन्टल क्लिनिक, खाँदरी नगरपालिका एक, प्रहरी गेट, सेउ संखुवा सभा हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
21: सम्पर्क नम्बर 0295906667 र 9842226667।
22: श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजार संखुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 को लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
23: उपलब्ध सुविधाहरू: 1. दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। 2. शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। 3. सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। 4. वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। 5. पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगात्मक साथै व्यावहारिक शिक्षामा आधारित। 6. आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। 7. विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको दुईजना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। 8. सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा। 9. यातायातको सुविधा भएको।
2: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खादावारी नपा 7 नयाँ बजार संखुवा सभा। फोन नम्बर 0295611065, 9841552504, 9841226987 र 9852519906।
24: ओहो लु नमस्कार है सर।
25: ओहो लु नमस्कार है सर। नमस्कार।
24: अनि के हो आज टक्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
25: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
24: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
26: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र 1 दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संखुवा सभाको खादबारीमा लेटेस्ट 1 नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
24: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
26: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
24: अन्य सेवाहरू: राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कुल कलेजको युनिफर्महरू पनि पाइन्छ।
26: छटाल टेलरिङ सेन्टर, खादबारी 1 बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
24: डिजाइनर सुमन ठटाल, 9865349444
26: र 0295901055।
27: मोर स्टाइल, मोर डिजाइन, टोटल टेलर्स।
28: राष्ट्रको गौरव नेपालीको आवाज, आजको आवश्यकता समृद्ध समाज। रेडियो संख सभा 95.5 मेगाहर्ज।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै।
2: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ। चिन्ता लिनै पर्दैन।
3: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी 16 सुनसरी। सम्पर्क नम्बर 98525557068 98525557068।
0: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
4: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
5: त्यसको लागि के को चिन्ता, हाम्रै खानपारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लाज छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
4: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1 नगरपालिका रोड, संखुवा सभा।
5: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
4: प्रोप्राइटर लक्ष्मी काफ्ले।
5: सम्पर्क 98433-47-262
4: 98-10-55-55-85
5: र व्हाट्सएप नम्बर 98-5-20-28-6-46।
6: सम्पूर्ण करदाताहरूमा खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालयको हार्दिक अनुरोध। खादबारी नगरपालिकाले सम्पत्ति कर, मालपोत भूमिकर, तिरो, व्यवसाय नवीकरण दस्तुर लगायतका राजस्व तथा अन्य सेवा शुल्क संकलन कार्यलाई थप प्रभावकारी, पारदर्शी तथा प्रविधि मैत्री बनाउन हाल सूत्रा सिस्टम फुल वर्जन सञ्चालनमा ल्याएको छ। उक्त प्रणालीमा प्रत्येक करदाताको व्यक्तिगत विवरण, घर जग्गाको विवरण तथा व्यवसाय सम्बन्धी विवरण एकपटकका लागि अद्यावधिक गर्न आवश्यक भएकाले कर तिर्न आउँदा देहायका कागजात अनिवार्य रूपमा साथमा ल्याई सहयोग गरिदिनु हुन सम्पूर्ण करदाताहरूमा हार्दिक अनुरोध गर्दछौ।
7: साथमा ल्याउनु पर्ने कागजातहरू: नेपाली नागरिकताको प्रमाण पत्र, जग्गा धनी प्रमाण पूर्जा, लाल पूर्जा, नक्सा पास गरी निर्माण गरिएको घरको हकमा नक्सा पास सम्पन्न प्रमाण पत्र वा घरको क्षेत्रफल खुल्ने अन्य आधिकारिक कागजात, कच्ची घर भएको हकमा घरको अनुमानित लम्बाई र चौडाईको विवरण, व्यवसाय नवीकरणका लागि व्यवसाय दर्ता प्रमाण पत्र, घर वा जग्गा बहालमा दिएको भए बहाल सम्झौता पत्र।
6: सम्पर्क नम्बरहरू 029-560-400 र 98-520-72-631। खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालय, मानी भन्ज्याङ, संखुवा सभा।

0: कार्यक्रम ज्योतिष दर्पणको प्रतीक्षामा रहनुहुने तपाई तमाम श्रोतामा म ज्योतिष पण्डित लक्ष्मण सुवेदी सदाको झैं आज पनि उपस्थित छु। पञ्चाङ्ग ग्रह गोचर र आजको तपाईँको दिन के कसरी अनि कहाँ व्यतीत रहनेछ, तपाईँको दिनलाई कसरी अगाडि बढ़ाउन सकिन्छ, तपाईँका मेष आदि बाह्रवटा राशिफल र तपाईँसँग प्रत्यक्ष कुराकानी गर्छौ। कार्यक्रमको शुरूवाती चरणमा छु, कार्यक्रमलाई ढिलो नगरिकन अगाडि बढ़ाउँछु। आजको पञ्चाङ्ग अनि आजको ग्रह गोचरबाट आज मिति 2083 साल श्रावण महिना हो। आज श्रावण महिनाको 25 गते आज सोमबार, तदनुसार ईस्वी सन् 2026 अगस्त 10 तारीक नेपाल सम्मत 1146 रहेको छ। दिल्लागा रौद्र नाम संवत्सर श्री सूर्य दक्षिणायन वर्षा ऋतु श्रावण कृष्ण पक्ष महत्वपूर्ण दिन छ। आज आजको दिनमा सूर्योदयमा द्वादशी 1:25 बिहान 6:06 यतिखेर भने त्रयोदशी तिथि प्रारम्भ भइसकेको छ। आर्द्र नक्षत्र 15:39 दिनको 11:48 बरियान योग 43:52 गरकर्ण 28:23 आज आनन्द युगमा कालयुग रहेको छ। आजको दिनमानको समय 28:36 बिहान सूर्योदय 33 माफ गर्नुहोला आजको दिनमानको समय 33:01 बिहान सूर्योदय 5:28 जाँदा भयो। सन्ध्या सूर्यास्त 6:45 आज सोमा प्रदोष व्रत छ। आज सोमबार पनि पर्यो, प्रदोष पनि पर्यो, साह्रै राम्रो दिन। यतिको राम्रो यो साउन महिना भरि नै पाइँदैन है, त्यस्तो राम्रो दिन छ आज। आज सोमा प्रदोष व्रतको दिन रहेको छ, भगवान शिवको उपासना गर्ने महत्वपूर्ण दिन। ग्रह गोचर सूर्य कर्कट राशिमा, चन्द्रमा मिथुन राशिमा, मंगल यतिखेरको अवस्थामा मिथुन राशिमा छन् भने बुध कर्कट राशिमा, बृहस्पति कर्कट राशिमा, शुक्र ग्रहको अवस्था यतिखेर कन्या राशिमा छन् भने शनि ग्रहको अवस्था यतिखेर मीन राशिमा छन्। त्यस्तै गरेर आजको दिनमा राहु कुम्भ राशिमा र केतु भने सिंह राशिमा, आजको ग्रहहरूबाट यहाँ संकेत देख्न सकिन्छ। अबको क्रममा तपाईँको राशिफलले के भन्छन् दिनहरू, तर त्योभन्दा पहिले आज जन्मिने जातकको के राशि रहन्छ भन्दा रात्रिको 4:36 मिथुन राशि, तत्प्रान्त भने कर्कट राशि रहनेछ। अब आजको मेष आदि बार राशिफल यस प्रकार छ। मेष राशिको लागि पराक्रमयुक्त दिन छ। तेस्रो भावको महालक्ष्मीले आर्थिक क्षेत्रमा पनि उन्नति राम्रो रहनेछ। तपाईँको व्यावहारिकताले आजको दिनमा निकै मनहरू दुख्न सक्छन्। कामबाट एकदम अग्रसर भएर अगाडि बढ्नु राम्रो हुन्छ। वृष राशि हुनेको लागि आजको दिनमा गर्दै आएका हरेक कामबाट सफलता मिल्ने युगहरू देख्न सकिन्छ। आजको दिनमा तपाईँको राम्रो खालको अवसरहरू जुट्ने खालका योगहरू देख्न सकिन्छन्। उन्नति र प्रगतिको लागि धेरै कुरामा सहज आजको राशिबाट संकेत छ। सोचेका कामहरूबाट तपाईँको लागि धेरै कुरामा राम्रो हुने खालको योग देख्न सकिएको छ। इष्टमित्रहरूले साथ दिन सक्ने युग र सम्भावना राम्रो छ। काममा भने सफलता हात पर्दा मन उत्साहित रहनेछ। बाह्रौं चन्द्रमाले अनावश्यक खर्चमा वृद्धि गराउनेछ। कामहरूबाट अलिकति केही अशुभ संकेतहरू देख्न सकिन्छन्। स्वास्थ्यबाट पनि धन खर्च वृद्धि हुँदा मन भने अशान्त रहने योग रहेको छ। सिंह राशि हुनेको लागि उन्नति र प्रगतिको लागि धेरै कुरामा राम्रो रहने योग छ। आजको दिनमा साथी भाइसँग मिलेमतमा गरेका कामहरूबाट सहज हुनेछ, तर प्रेममा भने अलिकति धोका पाउने खालको योग देख्न सकिन्छ। सोचेका कामबाट तपाईँको लागि मनकै धनार्जन गर्न सकिने योग त रह्यो, तर राजकीय सम्मान भने प्राप्त नहुन सक्छ। अलिकति केही कामबाट भने उल्झन पर्नु पर्ने, लफडा पर्नु पर्ने खालका योगहरू रहन सक्छन्। तपाईँको कुरा काट्नेको संख्यामा वृद्धि देखिन्छ।
1: के तपाईँ भू वर्तमान र भविष्य जान्न चाहनुहुन्छ? त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
2: हामी कहाँ वृन्दावनबाट अध्ययन पुरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सङ्गाल्नु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण वेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घडेरीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गराइन्छ।
1: सम्पर्क
2: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 98453 97658 98142 73601।
1: पुनश्च संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुन्छ।
0: काममा सफलता मिल्नुका साथसाथमा आजको दिनमा सकारात्मक ऊर्जा प्राप्त हुन्छ। धार्मिक क्षेत्रमा मन वृद्धि रहनेछ। रुचिहरू वृद्धि हुँदा धार्मिक यात्राहरू पनि रहन सक्छ। काममा सफलता हात पर्ने योग रहेको छ। वृश्चिक राशिको लागि अलिकति ग्रहमा चटपटक युक्त ग्रहहरू देख्न सकिन्छ। आफ्नो शरीरमा स्वास्थ्यले साथ नदिँदा घर परिवारबाट अलिकति अपहरित हुनुपर्ने हल्का सम्भावना देखिन्छन्। काममा विशेष ध्यान दिनु, अलिकति बिग्रिएको दिनहरू संकेत छ। आजको दिनमा गर्दै आएका हरेक कामबाट सफलता मिल्ने युगहरू देख्न सकिन्छन्। यतिखेरको अवस्थामा सातौं घरको चन्द्रमाले गर्दा उन्नति राम्रो छ। त्यसमा पनि महालक्ष्मी योग सप्तम घरमा हुँदा आफ्नो पारिवारिक सम्पत्तिहरू पनि राम्रो रहन सक्ने अथवा वृद्धि हुन सक्ने अथवा कुनै पनि कामहरू गर्दै हुनुहुन्छ भने आर्थिक क्षेत्रमा राम्रो उन्नति हात पर्ने राशि धनुलाई संकेत देख्न सकिन्छ। तपाईँको तीर्थको यात्राहरू शुभ हुन्छन्। कुरा काट्नेको संख्यामा धेरै रहन्छन्। तपाईँले गरेका हरेक कर्मको अरूले कुरा काट्दा मन भने खिन्न रहनेछ, तर परिवारबाट सपोर्ट प्राप्त हुँदा मन एकदम दरिलो बन्न सक्नेछ। कुम्भ राशि हुनेको लागि गर्दै आएका हरेक कामबाट सफलता मिल्नेछ। मान सम्मानमा वृद्धि हुने कामहरू रहेको छ भने उन्नति र प्रगतिको लागि धेरै कुरामा सहज राशि कुम्भलाई संकेत देख्न सकिन्छ। आजको दिनमा गर्दै आएका हरेक कामबाट सफलता मिल्नुका साथसाथमा इष्टमित्रहरूले पनि साथ दिन सक्ने योग रहेको छ। मान सम्मानमा वृद्धि आजको राशिबाट संकेत देख्न सकिन्छ।
2: के तपाईँ भू वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
1: त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
2: हामी कहाँ वृन्दावनबाट अध्ययन पुरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सङ्गाल्नु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण वेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घडेरीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गराइन्छ।
1: सम्पर्क
2: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 98453 97658 98142 73601।
1: पुनश्च संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुन्छ।
3: के तपाईँ आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
4: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
3: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
4: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।

अहिले तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योति दर्पण।

0: कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा तपाईँहरूलाई पुनः स्वागत गर्दै म उपस्थित भइरहेको छु ज्योतिष पण्डित लक्ष्मण सुवेदी र तपाईँसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार अनि संस्कृति सम्बन्धीका धेरै भन्दा धेरै कुराहरूको जानकारी दिने प्रयासमा लागिरहेका छौं। हामी आफ्नो अनि आफन्तहरूको बारेमा धेरै भन्दा धेरै कुराहरूको चर्चा अनि परिचर्चाहरू गर्ने प्रयासमा लागिरहेका छौं र हामी प्रत्यक्ष तपाईसँग भएका विभिन्न भूत भविष्य अनि वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधान गर्ने एउटा प्रयासमा लागिरहेका छौं। हामी हरेक दिन तपाईहरूसँग भएका विभिन्न जिज्ञासा र समस्याहरूको समाधान गर्ने प्रयासमा हामी लागिरहेका छौं। आफ्नो अनि आफन्तहरूको बारेमा चर्चा र परिचर्चाहरूको लागि तपाईँ हामीसँग जोडिन सक्नुहुन्छ र हामीसँग भएका धेरै भन्दा धेरै कुराहरूको हामी तपाईँलाई जानकारी दिने प्रयासमा लागिरहेका छौं। हामी यतिखेर आफ्नो र आफन्तहरूको बारेमा अनि तपाईँसँग भएका धेरै भन्दा धेरै कुराहरूको जानकारी अनि तपाईँसँगका विशेष कुराकानी गर्ने प्रयासमा छौं। यतिखेर कोही सम्पर्कमा आइसक्नु भएको छ, म उहाँलाई कार्यक्रममा स्वागत गरिहाल्छु। को हुनुहुन्छ अनि कहाँदेखि हुनुहुन्छ? राधे राधे हजुर। ए प्रभु, कहाँदेखि हजुर को बोल्दै हुनुहुन्छ यतिखेर? शङ्खुवा सभाबाट हजुरको शुभ नाम के पर्यो? अलिकति आवाज डिस्टर्ब आइरहेको छ, अलि राम्रोसँग बोलिदिनु न है। शङ्खुवा सभाबाट को बोल्दै हुनुहुन्छ? कृतिका भन्नुभयो, कोही हुनुहुन्थ्यो तर हामी उहाँसँग सम्पर्कमा राम्रोसँग आवाज आएन। अलिकति आजको दिन कतै कतै पानी पर्ने होसे लाग्ने भइरहेको हुन सक्छ, त्यसरी प्रष्ट आवाज आएन भने कम्तीमा बाहिर आएर तपाईँ र मेरो कुराकानी गरिदिनु भयो भने धेरै कुरामा सहज हुन्छ। यतिखेर हामी प्रत्यक्ष रूपमा भूत भविष्य र वर्तमान सम्बन्धीको विशेष जिज्ञासाहरूको समस्याको समाधान गर्ने प्रयासमा हामी लागिरहेका छौं। कोही हुनुहुन्छ फेरि पनि? राधे राधे हजुर।
1: राधे राधे हजुर,
0: कार्यक्रम सुन्दै हुनुहुन्छ यहाँ यतिखेर?
1: शङ्खुवा सभा,
0: रेडियो शङ्खुवा सभाबाट कार्यक्रम सुन्दै हुनुहुन्छ होइन?
1: हजुर हजुर, फोन पनि लाग्यो थोरै, यसो जिज्ञासा अनि नि गुरुदेव।
0: हजुर भनिहाल्नु के रहेछ?
1: अचेलभरि यो अखण्ड पुराण लगाउँछन् नि, यो उचित हो कि कसो होला भनेर सोधौँ भनेर।
0: अब उचित भने के, अनुचित भने के, कसरी तपाईँलाई मैले व्याख्या गरौँ?
1: होइन, अलिक के अरे एकालाई त्यति राम्रो भन्नुहुन्न नि त तपाईँ।
0: अब त्यही दर्जामा जाने हो भने सप्ताह भनेर पितृ उद्धार गर्ने हो नि त होइन?
1: हजुर हजुर।
0: पितृ उद्धार कसरी हुन्छ भने 7 दिनसम्म त्यसको विधि गर्नुपर्छ। अब तपाईँको पितृ उद्धार भएको इतिहासहरू 7औं दिनमा भएको इतिहास छ, 1 दिनमा कसैको पनि उद्धार भएको छैन पितृको। मान्छेलाई के हुन्छ भने आज 1 दिन पढ्दाखेरि त्यहाँबाट ज्ञान प्राप्त हुनु, हरेक दिन भागवत पढ्नु भन्छ शास्त्रले, श्लोकारम श्लोकम पादम वा भन्छ, श्लोक पढे पनि, श्लोकको आदि पढे पनि, अनि 4 भागमा 1 भाग पढे पनि दिनदिनै पढ्नु, त्यो घर तीर्थ हुन्छ भन्छ शास्त्रले। बुझ्नुभयो कि भएन?
1: हजुर हजुर।
0: नराम्रो होइन, अब एका पनि त नराम्रो भनेर मैले के भने पितृ उद्धार पो हुन्न त होइन? तर के हुन्छ भने जुन हामीले कामना गरिएको हुन्छ त्यो कामना पूर्ति चाहिँ 7औं दिनको कर्मले मात्रै हुन्छ।
1: होइन, हामी एक्का पनि लगायौं, सप्ताह पनि लगायौं, तर हजुरले भने जस्तो चाहिँ अलिक गर्न सकिँदैन, किनभने पुराण भनेपछि अब सबै आएर पूजा गर्नुपर्ने हुन्छ, हजुरले भने जस्तो चाहिँ अलिक गर्न सकिएन।
0: अनि मैले चाहिँ अरूलाई पूजा नगर्नु भनेको छु त, कहाँनिर सक्नु भएन भनिदिनु त?
1: होइन, अब यहाँ त अब हाम्रो त सहस्र सबै आएर पूजा हुन्छ नि त, तर हजुरले त्यो कता हो भन्दै हुनुहुन्थ्यो होइन?
0: अनि सुन्नु न,
1: निश्चित मान्छेले मात्रै
0: यस्तो हो नि त, त्यहाँ तपाईँको कर्ता भनेर राखिएको हुन्छ, त्यसमा एउटा कर्ताको नियम हुन्छ, व्यासमा बस्ने गुरुहरूको नियम हुन्छ, अनि कर्ता चाहिँ बिचरा नियममा बस्ने, अर्को ल्याएर जे पाते गर्दै जस्तो यज्ञको मर्यादा रह्यो। पूजा भनेको उसको उसले ल्याएर चाहिँ अक्षता छरेर मात्रै पूजा हुँदैन, पूजा भनेको जुन व्यक्तिले लागेको श्रद्धान छ त्यसलाई श्रद्धापूर्वक भगवानको पाउमा पुर्याउने काम अर्को व्यक्तिले गरे पनि त्यो फल चाहिँ त्यही जसले ल्याएको हो त्यसलाई प्राप्त हुन्छ। अब तपाईँहरू के छ भने अलिकति हाम्रो यो नेपालमा अलिकति परम्परा कमजोरी भइरहेको छ, त्यसलाई हामीले सच्याउन कोही पनि चाहेका छैनन् होइन। तपाईँ वृन्दावन जानु, तपाईँ हरिद्वार जानु, तपाईँ चाहिँ काशी जानु, तपाईँ चाहिँ गया जानु, कहाँ कहाँ जाने जानुहोस्, तपाईँलाई त्यहाँ कुनै पनि मन्दिरमा तपाईँलाई त्यहाँ प्रवेश गर्न निषेध गरिन्छ, कोहीलाई पनि क्या, कोही पनि जाँदैन। किन भन्दा अब कस्तो कस्तो मान्छे आएका हुन्छन्, तपाईँ लगेको फुल, तपाईँको लगेको लड्डु, तपाईँ लगेको फुलका मालाहरू अलि ओरैबाट अरू नै व्यक्तिले हातमा लिएर लगाएर भगवानलाई लगाइदिन्छन् पाउमा। त्यो पनि कुनै पनि भगवानलाई शिरमा लगाएर ड्याममा लगाएर माला लाउने होइन, भगवानको पाउमा चढाएको माला फेरि हामीलाई वापस आउँछ, अनि हामीले त्यो भगवानलाई स्पर्श भएको मालाले प्रसादको स्वरूपमा लाउने हो। मान्छेले कुरो नबुझेर हो नि, हजुरले पनि कुरो बुझ्नु पर्यो। अब
1: हजुर हजुर, अब के गर्नु, कुरा बुझेर अब हामीले त अब पुराण लगाइयो भने आफूले मात्रै पूजा अरूलाई निषेध गरियो भने आफू नै वञ्चित हुन्छ, के गर्नु।
0: यस्तो नि त मान्छेले कुरो नबुझेर हो नि त, तपाईँले त्यहाँ सिधै डायरी रूपमा यहाँ सुनाउन त भन्ने होइन क्या, बुझ्नु भएन। यो यस्तो यस्तो यज्ञ हो, यो चाहिँ मैले विशुद्ध रूपमा पितृको यज्ञलाई लगाइरहेको छु। तपाईँले अब आफ्नो कल्पना गर्नु त, कोही मान्छेको मृत्यु भइसकेपछि त्यो मान्छे जुन कोरामा पस्ने मान्छे भन्छन् नि,
1: हजुर हजुर,
0: सेतो टाला बाँधेर होइन,
1: हजुर,
0: यसलाई हजुरको भाषामा के भन्छन् हजुरको गाउँतिर?
1: हामी क्रियापुत्री।
0: क्रियापुत्रीलाई ठिक छ, क्रियापुत्री, क्रियापुत्रीलाई कसैले सुनाउँछ
1: हुँदैन,
0: किन नभएको
1: खै, अब त्यस्तै संस्कार छ, अब के भन्नु।
0: हो सुन्नु न, छुन हुँदैन वास्तवमा, किन भन्दा तपाईँले मैले कहाँ कहाँ गरेर आएँ, के के गरेर आएँ, त्यो क्रियापुत्र त बिरालो पनि छुन हुँदैन भन्छन् होइन।
1: होइन होइन, केही छुनै हुँदैन।
0: हो किन भन्दा यो पितृकर्म असत्य शुद्ध भएर गर्नुपर्छ। अब तपाईँले त्यही क्रियापुत्री बसेको बेला कसैलाई सुनाउन, त्यही व्यक्तिलाई, त्यही व्यक्तिले घरमा नारायण पूजा लगायो भने सबैले सुनाउँछ हो।
1: हजुर हो त,
0: फरक कुनै पनि बेला वास्तवमा हुँदैन क्या, नियम त हो क्या, हामीले नमानिदिएर हो। तपाईँ अहिले पनि शङ्खोसभामा हुनुहुन्छ, अलि राम्रा मन्दिरमा जानु, अथवा तपाईँ त्यहाँ शङ्खोसभा जिल्लामा नहोला, अन्य जिल्लामा आउनुहोस्, वैष्णवका तपाईँले मन्दिरहरू देख्नुहुन्छ, वैष्णवको मन्दिरमा कसैले कसैलाई छुँदैनन्, अझ त्यहाँ भित्र भित्र आरती गर्ने, भित्र खाना पकाउने जो हुनुहुन्छ उहाँहरूलाई त कसैले पनि सुनाउँदैन, हामीले झुकिएर छुयो भने हतारपत गरेर नआउनुहुन्छ, बुझ्नु भएन।
1: त्यसो भए पुराण लगाउँदाखेरि कर्ता चाहिँ कसैलाई छाइछुइ नगरिकन मान्छे मात्रै बसेर पूजा गर्नुपर्ने र तर मात्रै राम्रो हुने रहेछ।
0: हो, अब यसलाई के हो भने एकदम शुद्ध भएर काम गर्नुपर्छ। कति ठाउँमा हामीले गाथामा
1: हामी त अब पुराणमा निम्तो आयो भने हामी पनि गएर पूजा गर्छौँ, अरू हामी पनि अब पुराण लगाइयो भने अरू पनि आएर पूजा गर्नुहुन्छ होइन।
0: सुन्नु न, मैले अघि पनि तपाईँलाई फेरि भने, म आज लामो कुरा तपाईँलाई भन्दैछु, सप्ताहमा जाँदा फलफुल लिएर जानु, फुल लिएर जानु हो, लगेर त्यो जुन चारवटा गेट हुँदैन सप्ताहमा, के हुँदैन तपाईँकोतिर?
1: हुन्छ हुन्छ हुन्छ हुन्छ,
0: चारवटा गेट हुन्छ, चारवटा गेटमा अब त्यहाँ को हुन्छ, त्यसमा त्यहाँ सहजीकर्ता को हुनुहुन्छ भित्र, प्रायः ठाउँमा गणेश गुरुहरूले टिको लगाइदिने परम्परा छ, त्यहाँ गएर चाहिँ गणेश गुरुलाई त्यो फलफुल फुल भेटी, अनि त्यो भेटी सँगसँगै फुल सँगसँगै तपाईँको मन पनि त्यहाँ राखिदिनुपर्छ, फेरि मन चाहिँ फेरि लिएर आउनु भने हुँदैन नि फेरि।
1: हजुर हजुर,
0: इतिमती रूप कल्पिता वितृषणा, भागवतमा के लेखा छ भने विष्म स्तुति भन्छ क्या, विष्म पितामहले आफू आफ्नो प्राण त्याग्ने बेला चाहिँ भगवान श्रीकृष्णलाई दर्शन गर्दै के भन्नुभएको छ भने, मेरो मन रूपी फूल, यो मेरो मन रूपी मेरो कन्या तिमीलाई अर्पण गरे भनेका छन्, बुझ्नु भएन।
1: हजुर हजुर,
0: मन रूपी फूल पनि त्यहाँ अर्पण गर्न सक्नुभयो आत्मा भने फल मिल्छ, ला यो लर भिज राख्दे भिज जान दिनुहोस् भनेर रिसाले आउनुभयो भने त्यो गएको नगएको व्यर्थै रहन्छ, बुझ्नुभयो। महत्वपूर्ण कुराको उठान गर्नुभएको छ, अहिले यतिखेर हजारौं भक्तहरूले कार्यक्रम सुन्नु भएको छ, कसैले पनि घरमा सप्ताह लगाउँदा फेरि ओल्लो घर पल्लो घरलाई चाहिँ निषेध गर्ने, आफ्नो घरकोलाई चाहिँ जो पार्टीलाई भित्र हाल्ने गर्नुभयो भने झन् फेरि त्यो पनि फल मिल्दैन। कोही पनि क्या त्यही मूल घरको जेठो छोरो आइपुगेको थिएन, जेठो छोरो चाहिँ अब अलि अल्छी अल्छी पाराको थियो, अनिखेर चाहिँ घरि बाख्रा जान्थ्यो, घरि कता जान्थ्यो, घरि कता जान्थ्यो भने त्यसलाई पनि भित्र लान भएन त्यो चाडाकेरबाट भित्र।
1: एकजना मान्छे बसेर त्यो भाइ घरले पूजा गर्नु नहुने रहेछ बुझे मैले,
0: यसो त्यसमा एकजना भन्ने हुन, त्यसमा दसजना पनि मिल्छ, तर सुरुमै
1: तर खाइती गर्नु भएन,
0: विधि गरेर पोटलीका हातमा बाँध्नुपर्छ, दाहिने हातको पाखनामा पहेँलो पहेँलो कपडामा पित्ताम्बरीमा के बाँध्छन्
1: थाहा
0: छ। सुन्नु न, तपाईँले घरमा सप्ता लगाउँदा पुराण लगाउँदा हातमा त दाहिने हातमा पहेँलो टालोमा त गोबर सुपारी सरसौँ दुबो हालेर त्यसलाई पूजा गरेर बाँध्नु भएन,
1: बाँधेर खै गुरुले त एउटा पोको त घरमै राख्नु भनेर दिइरहनु भएको छ।
0: हो त्यो पोको ज जसले बाँध्छ त्यसले अरूलाई छुन हुँदैन, अन्त गएर काम गयो अब छुन त सम्भव नहोला, तर भित्र जान भएन, बाथरुम गयो टोइलेट गयो भने नुहाएर आउनुपर्छ, त्यस्ता धेरै कुराहरूको विधान छ। छुन चाहिँ कसैलाई नदिने, अनि बाथरुम गएर आएर त्यही कपडा लाएर त्यही शरीर आएर फेरि त्यो पनि छुन भएन, धेरै कुरा छन् क्या, त्यही भएर राम्रोसँग जानेका मान्छेलाई बुझेर अनि बल्ल तपाईँको सप्ताह लाउनु भयो भने पितृ उद्धार हुन्छ। त्यो सात दिनसम्म धुन्धुकारीको पनि सातवटा ग्रन्थी हुन्छ क्या आँखा,
1: हजुर हजुर
0: हो, त्यसलाई पनि विशेष गरी त्यसको पूजा गर, त्यो सात दिनसम्म टाइम लाग्छ प्याट प्याट फुट्नलाई, अनि सातौं दिनमा बल्ल तपाईँको यज्ञ परिपूर्ति हुन्छ, बुझ्नुभयो।
1: बुझे, हामीले त पुराण लगायौँ तर पुराण लगाएको अर्थै भएन
0: त, त्यो त म जान्दिनँ के भयो, मैले तपाईँलाई भएको कुरा
1: अब शस्त्रले पूजा गरिसकेपछि त कामै रहन्छ नि त।
0: अब यस्तो क्या मैले फेरि पनि भने त तपाईँ चाहिँ त्यहाँ शुद्ध भएर चाहिँ पहेँलो कपडा लाएर तालु खुइल्याएर बस्ने तपाईँ चाहिँ होइन, मुण्डन गरेर, अनि अर्को चाहिँ उहाँ कहाँ नुहाएको सही छैन, कस्तो मान्छे आएछ के खाएर आएछ त्यसलाई त्यो पनि त्यही चाडा गेटबाट भित्र पसेपछि तपाईँहरू उसमा के फरक पर्यो भन्नु त,
1: म पनि उस्तै भइगएँ,
0: अनि फेरि तपाईँ उस्तै हुनुभयो, अनि त्यो एक एक गरेको फल मिलो त आफै विचार गर्नु, म फल मिलो मिलेन भन्दा पनि तपाईँहरूलाई यसरी प्रष्ट रूपमा भन्ने मान्छे एकदम कमी हुनुहुन्थ्यो। मैले यो कार्यक्रमबाट धेरै मान्छेको चाहिँ कानमा यो कुरा पारिदिएको छु, जसले मान्नुहुन्छ उहाँको पितृ उद्धार हुन्छ, जसले मान्नुहुन्न ठिकै छ होइन।
1: हजुर हजुर,
0: सात दिनसम्म राजा परीक्षितले के खानु भएको थियो, केही न केही न केही वायु प्राण गर्नुभएको थियो, पान गर्नुभएको थियो, वायु भनेको हावा, हावाको भरमा सात दिनसम्म खानु भएको थिएन। त्यहाँ बीचमा एकचोटि के भन्नुभएको छ भने सुतजी महाराजले सप्ताह भन्दै गर्दा राजा परीक्षित तिमी एकदम तिम्रो शरीर कमजोरी हुन्छ, तिमीले केही खानु पर्दैन भन्ने प्रश्न गर्दाखेरि उहाँले के भन्नुभएको छ भने यो भौतिक वस्तु खाएर मलाई हुँदैन प्रभु, मैले तपाईँको मुखारविन्दबाट अमृत पान गरिरहेको छु भन्नुभएको छ क्या।
1: हजुर हजुर,
0: अनि अमृत खान पाएपछि के खान्छ नि, अमृत भनेको त्यो सप्ताहमा पढिने पाठ, त्यसको चाहिँ श्रवण, त्यसको चाहिँ मनन कीर्तन सबै गर्यो भने बल्ल फल मिल्छ है। अब हामी अब हेर्नु राजा परिचित जस्तो हावै खाएर त सक्दैनौँ, तर पनि म भन्छु नुन अशुद्ध हो बुझ्नु पनि, त्यही भएर व्रतमा खाना हुन्न, जुठो परेको बेला खाना हुन्न, अनिखेर चाहिँ तपाईँको यो नुन अशुद्ध भएको कारणले गर्दा यो सप्ताहहरूमा नुन नखानु बुझ्नुभयो।
1: एक साथ चाहिँ खाएरै बस्यौँ हामीले तर खाना नहुने रहेछ,
0: सकभर नखानु, कोही पनि जस्तो सुकै रोगी भए पनि खाना हुँदैन ठिक हुन्छ, हामीले कस्ता कस्ता मान्छे भोगिरहेका छौँ बुझ्नु भएन। अस्ति हामीले जति पनि कर्महरू गर्छौँ नुन खाना दिँदैनौँ, अनि अन्न पनि खाना हुँदैन, अन्न भने के हो,
1: अन्न भनेको त अब खाइयो नि, एक छाक नुन र खाइयो,
0: तोडीबाम खाइयो होइन, एक छाक चाहिँ
1: एक छाक खाइयो, नुन खाइयो,
0: भुइँमा सुत्नुपर्छ, खाटमा सुत्नु हुँदैन, कहाँ सुत्नु भएको थियो,
1: भुइँमै सुत्यो सुत्न त, तर अचेलभरि त्यस्तो भन्न थालियो भने गुरुदेव के भन्नु र पागल हुन्छ,
0: ल फेरि को पागल हुन्छ, खै त मलाई पागल भए नि त ममा
1: हो नि, धेरै लामो भयो गुरु बुझे, अब अरू अरू श्रोतालाई पनि अब चान्स दिनुपर्छ, अब फेरि बोल्दै गरौँला,
0: हजुरले गर्दाखेरि अरूलाई पनि अलिअलि ज्ञान भयो जस्तो लाग्छ, फोन गरिदिनु
1: भयो, अब जे पनि भयो नि, अब
0: राधे राधे
1: राधे राधे गुरुदेव।
0: हामी कार्यक्रम ज्योतिष तर्पणको व्यवसायमा छौँ, 11-12 मिनट कुराकानी गरे, माफ गर्नुहोला सबैलाई। यो अहिले मैले जति पनि कुरा भनेको छु सबैलाई लागू हुने भएकाले मैले अलिकति उहाँलाई प्रष्ट पारेर अलिकति 1-2 मिनट बढी नै कुराकानी गर्यौं। हामी निरन्तर छौ यस्तै यस्तै कुराहरूको लागि। उहाँलाई मैले कहिलेकाहीँ के भन्छु भने दिउँसो फोन गरौँ न भन्नु भने दिउँसो फोन गर्ने मैले एक्लै सुन्छु, रेडियोमा फोन गर्ने सबैले सुन्नुहुन्छ नि भन्नुहुन्छ, यस्ता भक्तहरू पनि हुनुहुन्छ, ठिक छ फोन गर्नुहोला। यस्तै महत्वपूर्ण कुराहरू समसामयिक विषयमा तपाईँहरूले प्रश्न राख्नु भयो भने त्यसको उत्तर मैले जानेसम्म शास्त्रसम्म दिने नै प्रयास गर्छु। अर्को एउटा कुरा छ, सप्ताह नजुराइकन नगर्नु भन्ने शास्त्रको वचन छ, फल मिल्दैन भनेको छ। सप्ताह नजुराइकन गर्यो भने, अब मैले कुरा आइहालौ, सप्ताह नजुराइकन गर्यो भने के फल प्राप्ति हुन्छ भन्ने कुरा चाहिँ म तपाईँहरूलाई विश्रामपछि भन्नेछु। अहिले यतिखेर भने एकैछिन छोटो विश्राम, विश्रामपछि पनि सप्ताह नजुराइकन गर्यो भने के हुन्छ म थोरै 1 मिनटमा सक्ने गरी भन्नेछु। अहिले भने छोटो विश्राम।
2: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष दर्पण। पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 8 बजेदेखि 9 बजेसम्म कार्यक्रम ज्योतिष दर्पण। भूत वर्तमानको स्मरण गर्दै ज्योतिष शास्त्र अनुसार सुनौलो भविष्य तय गर्नका लागि ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा हरेक बिहान मुलुकभरका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष दर्पण सुन्न नसुझाउनुहोला।
3: के तपाईँ भूत वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
4: त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
3: हामी कहाँ वृन्दावनबाट अध्ययन कुरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सँगालु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घरघडेरीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधि द्वारा गराइन्छ।
4: सम्पर्क
3: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 98453-97658 98142-73601
4: पुनश्च संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ।
5: के तपाईँ आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
6: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
5: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
6: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।

अहिले तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योतिष दर्पण।

0: हजुर, कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छु र तपाईँ सुन्न भएका विभिन्न ज्योतिष धर्म संस्कार अनि संस्कृति सम्बन्धीका विशेष जानकारीहरू दिने प्रयास गरिरहेको छु। आज अलिकति केही सप्ताहको बारेमा अब एक मिनटमा सकिहाल्छु। जुन व्यक्तिले सप्ताह पुराणहरू गर्दै हुनुहुन्छ र नजुराई गर्न गर्नु भएको छ भने पीड़ा हुन्छ भनेर लेखाएको छ। निर्प भए हुन्छ भनेर लेखाएको छ। निर्प भने के मानव राजा भय हुन्छ, मान्छेको मृत्यु हुन्छ भनेको छ, बुझ्नुभयो। नजुरेकन सप्ताह लगायो भने असाध्यै घरमा पीड़ा, अशान्ति। अब यो पीड़ा भनेपछि धेरै कुरा हुन्छ नि त, पीड़ाभित्र पनि होइन, अनि मान्छेको मृत्युसम्म हुन्छ भनेको छ। त्यही भएर नजुरेकन सकभर नगर्नुहोला। नजुरेकन गर्नुभयो भने असत्य अशुभ फल मिल्छ। हामीले सामान्यतया एउटा रुद्री पूजा घरमा लाउनु पर्यो भने जुराउनु पर्छ, हेर्नुहोस् है। अनि सप्ताह जस्तो परम वैभवशाली यज्ञलाई नजुराइकन गर्यो भने त्यसको फल कता जाला फेरि। एकदम तपाईँले चाहिँ यसलाई हेर्नै पर्छ। यसलाई विशेष गरी तपाईँले चाहिँ धेरै कुरामा ख्याल गर्नै पर्छ। मान्छेले भन्न त के भन्छन् होइन, तर सप्ताह नजुराइकन। फेरि यहाँ कुरा आउँछ, होइन नि गुरुले, हाम्रोतिरका गुरुहरूले त वार्षिकको भोलिपल्ट चाहिँ जुराउनु पर्दैन भनेर भनेका छन्। अब कहाँ लेखा छ मलाई थाहा छ। होइन, एकदम झुटो कुरा हो त्यो। तपाईँलाई त्यो भनेको एकदम अफवाह फैलाइरहनु भएको छ गुरुहरूले। त्यस्ता गुरुहरूलाई मसँग ल्याएर फोन गराउनुहोस्, केही फरक पर्दैन। कहाँ लेखेको छ भन्नु पर्यो नि, होइन। तर नजुरेकन गर्नु भनेको तपाईँलाई घरमा असाध्य अशुभ हुन्छ है। एक दुईवटा कमेन्ट हेर्नतिर लागे। अर्को कुरा, फेरि अरू कुरा यहाँ भन्नै पर्ने कुराहरू छ। के छ भने नि, मान्छेलाई अलिकति यो साउनको सोमबारले एकदम झुकझुक झुकझुक पारिरहेको छ। श्रावणको सोमबार अन्तिम आज हो कि पक्षले अर्को पनि महिना लिन्छ भन्नुभएको छ। सकिन्छ भने अर्को महिनामा गर्दा पनि राम्रो हुन्छ। श्रावणको महिना पक्षले गर्दा पनि पुण्य फल मिल्छ। यो श्रावण महिनामा पक्षले हेरे पनि हुन्छ। अब आजै सक्छु म, सक्दिनँ भनेर आजै गर्दा पनि भयो, तर पक्षले गर्दा पनि पछि अझै अलि पछिसम्म अझै। अब आज कति गते, आज 25 गते सोमबार भयो भने अब भदौको 1 गते पनि सोमबार परेको छ र भदौको 8 गते पनि परेको छ। भदौको 8 यता सौरमान भए पनि चन्द्रमानले सोमबारै भन्छ, बुझ्नुभयो कि तपाईँले बुझ्नु भएन। व्रत उपासनाहरू गर्दाखेरि पक्षले गरे पनि फल मिल्छ। गर्ने तपाईँले कहिले हो, कहिलेबाट सुरु गर्नु भएको छ भन्ने कुरा हुन्छ। अब उतापट्टि तपाईँले शुरूआत कहिलेबाट गर्नुभयो भन्ने कुरा हुन्छ। अब तपाईँले श्रावण महिनाको 4 गतेबाट लिनुभयो, 11 गते पनि लिनुभयो, अनि 18 पनि लिनुभयो, अनि आज पनि लिनुभयो भने चाँडा पुगिहाल्यो, व्रत बस्दा पनि भयो, के अरे साङ्गे गर्दा पनि भयो। तर होइन गुरु, अब तपाईँले मलाई श्रावणको कृष्ण पक्षदेखि सुरु गर्नु भन्नुभएको थियो, मैले त 18 गते लिएँ, अब आज लिने 2 भयो, अब 1 गते र 8 गते पनि लिन्छु भन्दा पनि त्यो पनि फल मिल्छ। त्यो पनि कुरो सही हो है त। यो मैले एकदम धेरैले फोन गर्नुभएको थियो, मैले एकैचोटि भन्छु भन्दै थिएँ, मैले यो कुराको पनि जानकारी तपाईँलाई गराएँ। अब अर्को कुरा छ, यहाँ हामीसँग कमेन्टहरू धेरै आए, कमेन्टको बारेमा जानकारी गराइहाल्छु म। के छन् कमेन्ट? हामीसँग प्रत्यक्ष रूपमा धेरै भक्तहरूले कमेन्ट गर्नुभएको छ। अब हिजोको पनि कमेन्ट हुन सक्छन्, अस्तिका पनि कमेन्ट हुन सक्छन्, म त्यसलाई पढिहाल्छु है। हामीलाई दुर्गा राणा पहिरेजीले कामिका एकादशीको शुभकामना र विश्व आदिवासी दिवसको शुभकामना दिनुभएको छ, धन्यवाद छ। योगेश पाण्डेजीले हामीलाई हिजो चिना हेर्नको लागि भन्नुभएको रहेछ, चिना हेर्न मिलेन। हिजोको दिनमा रमेश थापाले लेख्नु भएको रहेछ, सपना बिग्रिएपछि के हुन्छ, होइन सपनामा म पुरै पढ्छु ल। जय श्री राधे गुरुदेव, म रमेश परियार चिसङ गढी 2 खाने भन्ज्याङ ओखलडुङ्गाबाट रेडियो खोटाङ 103.3 MHz नियमित सुन्ने गर्छु। गुरुदेव, धेरै सपना बिग्रिएको बिग्रिए हुन्छ। सपनीमा आफूले लगाएको कपडा च्यातिएको र आफै रोएको देखे कस्तो संकेत हो गुरुदेव, भनिदिनु भए आभारे हुन्थे भन्नुभएको छ। यो सपनाको कहिलेकाहीँ दोष अशुभ पनि हुन सक्छ। सपनाको दोष अशुभबाट शुभ गराउनको लागि उठेर बिहान कसैलाई नवनी गरेर मन्दिरको दर्शन गर्नु, त्यो पनि राम्रो। अनि कतिखेर देखेको सपना भन्ने कुरा पनि भर परिन्छ। अनि अरू कुरा, सपना धेरै बिग्रिन्छ भने तपाईँको घरको वास्तु बिग्रिया हुन्छ, ओछ्यान बिग्रिया हुन्छ, तपाईँको ओछ्यानमा खानेकुरा लगाएर खाने बानी हुन सक्छ, ओछ्यान फोहोर हुन सक्छ। धेरै कुरामा ओछ्यानमा पनि शुभहरू अशुभहरू संकेत दिन्छ ओछ्यानले पनि, है त। रोशन राईले भर्खरै कमेन्ट गर्नु भएको रहेछ एउटा, राधे श्याम गुरु, म रोशन राई। गुरु, मैले सुने अनुसार पितृहरू खुसी हुनु भएमा भगवानले नदिनु भएको आशीर्वाद पनि पितृले दिनुहुन्छ अरे। पितृदोष परेर पितृहरू दुखी हुनु भएमा भगवानले दिनुभएको आशीर्वाद पनि पितृहरूले रोकिदिनुहुन्छ अरे भन्ने सुनेको थिएँ। कुनै एउटा परिवारको कहानी मैले सुनेको, त्यो परिवारमा कुनै समय लाउन खाना नै समस्या भएको परिवार केही समय दुःख गरेपछि घर घडेरी बंगला जोड्न सफल भएको मान्छे केही समयपछि घरमा बिहान बेलुका खाने चामल पनि नभएको अवस्था भएछ। त्यसपछि ज्योतिषलाई हेराउँदा यो सबै पितृदोषको कारणले भएको हो। अब पितृदोष शान्ति गरेपछि सबै ठिक हुन्छ भन्नुभएको छ अरे। ल ठिक छ, त्यो पनि राम्रो हो। देवतालाई दिएको पितृले हर्छन् भनेर उखान पनि छ। यो उखान कहाँ लागू हुन्छ भने, जति तपाईँ लक्ष्मी लक्ष्मी लक्ष्मी लक्ष्मी लक्ष्मी भनेर मात्रै पूजा गर्नुहुन्छ नि, त्यहाँ नारायणीको पूजा भएन भने त लक्ष्मी पनि अधुरो हुन्छ। यो भनेको के हो भने, हरेक कुरामा सबै कुराहरू कम्प्लिट गर्नुपर्छ अनि बल्ला फल मिल्छ भन्ने कुरा हो है। वेदनाजीले पनि कमेन्ट गर्नुभएको रहेछ तपाईँको जिज्ञासा मैले भनिसकेको छु। साउथ दीपकले पनि जय श्री राधे गुरुदेव, टाइम एकैजनासित 8-10 मिनट नलिनु गुरुदेव, हामीलाई पनि पालो दिनु गुरुदेव। उहाँ मैले यो अहिले भर्खरै जो पहिलो व्यक्तिसँग कुराकानी गरेँ शङ्खुब सब जिल्लाबाट, उहाँसँग व्यक्तिगत कुरा गरिन, सबैलाई काम लाग्ने कुरा भएकाले अलिकति मैले समय उहाँलाई दिएँ है। कान्छा पोखरेलले भर्खरै कमेन्ट गर्नुभएको छ, जय श्री राधे गुरु, म उदयपुर तापली गाउँपालिका वडा नम्बर 4 बुद्धिराम पोखरेल, म दैनिक रूपमा रेडियो खोटाङ सुन्छु भन्नुभएको छ। उहाँले चिना हेर्न खोज्नु भएको रहेछ, चिना हेर्न चाहिँ नम्बरमा फोन गर्नुपर्छ है। अर्को छ कमेन्ट फेरि रोशनजीले गर्नुभएको छ, गुरु चिना हेराउँदा जसको चिनाबाट पितृदोष देखिन्छ उसको बढ़ी हानि नोक्सानी हुने, उसको चाहिँ उन्नति प्रगति कम हुने हो गुरु। पितृदोष निवारण नगरेमा कति पुस्तासम्म यसले असर पार्छ, कुनै कुनै घरमा पितृदोष परे पनि उन्नति प्रगति भइरहेको नै हुन्छ त भन्नुभएको छ। यो पितृदोष हिन्दू धर्म मान्ने परिवारलाई मात्रै हुन्छ, अरू धर्म मान्ने परिवारलाई हुन्छ गुरु भन्नुभएको छ। यस्तो हो क्या, अब यो तपाईँले अहिले मलाई सुरुमा जहाँ तलपट्टि प्रश्न गर्नुभएको छ, कुनै घरमा पितृदोष हुन्छ पछि उसले घर बंगाललाई जोडिसक्छ दुःख गरेर फेरि नाच्छ भन्नुभएको छ। अहिले छेडिक कमाएर भएन, छेडिक कमाएर हुँदै हुन्न के, त्यही भएर तपाईँले यसलाई ध्यान दिनुपर्छ। पितृदोष सबैलाई लाग्छ, पितृदोष लागेको मान्छेको घरमा सप्ताह पितृको उपासना अनिवार्य रूपमा गर्नु, तपाईँ करोडपति भन्नुहुन्छ। करोडपति भने के हो, करोड कमाउनु हो, लाउन खाउन मजाले पुग्यो भने त्यही हो करोडपति। जसको घरमा अशान्त छ, ख्याल गर्नुहोस्, एउटा ग्रह एउटा वास्तु र एउटा पितृ, तीनटा कर्म तपाईँले शुद्ध गर्नुभयो भने सबै कुरामा फल मिल्छ। कोही जिज्ञासु हुनुहुन्छ, म उहाँलाई कार्यक्रममा स्वागत गरिहाल्छु। राधे श्याम हजुर भन्दै थिए, उहाँको फोन डिस्कनेक्ट भएछ। फेरि पनि कोही जिज्ञासु हुनुहुन्छ, म उहाँलाई कार्यक्रममा स्वागत गर्छु। राधे राधे हजुर।
1: राधे राधे गुरु।
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ?
1: म कालीकोटदेखि सिर्जनाजी।
0: सिर्जनाजी के छ खबर, आरामै हुनुहुन्छ?
1: ठिक छ गुरु हजुर, सन्चै हुनुहुन्छ।
0: कुन गाउँमा हो तपाईँ घर?
1: कालीकोट मानमा।
0: मानमा कहाँनिर, त डाँडातिर कि अलि तलतिरपट्टि?
1: बजारभन्दा तल हो गुरु।
0: बजारदेखि तल, हस्पिटलदेखि तल होला होइन?
1: हजुर।
0: ए त्यो तलपट्टि एउटा बाटो बिग्रेको देखि मास्तिरपट्टि?
1: हजुर, हस्पिटल भन्दा यतातिर हो।
0: ए लु त, अनि कुन रेडियोमा कार्यक्रम सुन्नुहुन्छ?
1: नयाँ कराली
0: बजिरहेको छ आज?
1: बजेन त गुरु आजकल।
0: कति दिन भयो?
1: धेरै भइगयो।
0: अनि तपाईँले हामीलाई किन अहिलेसम्म खबर गर्नु भएन त? अल्छी लाग्यो अनि मैले तपाईँलाई भनेको छुइनँ, रेडियो बजेन भने मलाई खबर गर्ने हो नि त। रेडियो बजेको छैन कि रेडियो बजेर कार्यक्रम? रेडियो त बजेको होला, हजुरले सुन्न अल्छी गर्नु भएर त मैले बुझिसकेँ, रेडियो बजिरहेको छ है, बुझ्नु पनि मैले हजुरको परीक्षा लिएको रेडियो सुन्नु होला, रेडियो बजिरहेको छ अहिले, तपाईँ कसको बारेमा हेर्न
1: चाहनुहुन्छ? रेडियो जहिले पनि सुनिरहन्छु म।
0: रेडियो नयाँ कर्णाली कति मेगा आज थाहा छ तपाईँलाई?
1: 108 मेगाहर्ज।
0: अनि उल्टो उल्टो सुनेपछि कहाँ रेडियो सुनिन्छ त? ए हजुर
1: हजुर।
0: अनि उल्टो उल्टो सुन्नु भएर त कहाँ अनि रेडियो बस्छ त नि?
1: 200
0: बर्बाद भयो फेरि, 200 पुर्याउनु भयो है। तपाईँले रेडियो सुन्नु भएर रहेछ त्यसरी आरोप लाउनु हुँदैन। रेडियोमा कार्यक्रम बजिरहेको छ, मैले हजुरलाई तपाईँले के भन्नुहुँदो रहेछ भन्ने मैले तपाईँलाई परिचय दिएको हो। मैले भन्नुहोस् ठिकै छ, रेडियो नयाँ कर्णाली 102.8 मेगाहर्ज सुन्नु बजिरहेको छ है, मेगाहर्ज उल्टो लाउने अनि कहीँ हुन्छ। अहिले कार्यक्रममा कसको बारेमा हेर्नुहुन्छ? दाईको छोराको साल महिना गतेसम्म भनिदिनु त मलाई।
1: 2074 साल असोज 12 गते बिहिबारको राति शुक्रबार बिहान 3:20 गुरु।
0: 3:20, यो त पक्का हो नि?
1: हजुर।
0: कहाँ जन्मेको हो बच्चा?
1: कालीकोट जिल्लामै हो।
0: कालीकोट जिल्लामै हो
1: हजुर।
0: को अरे मान्छे?
1: दाईको छोरा हो।
0: दाईको छोरा। कति गते राति कति गते बिहान हो?
1: 12 गते राति 13 गते बिहान।
0: दाईको छोराको नाम फणेन्द्र नाम आउँछ, धनु राशि हुन्छ, नवमीको दिनमा जन्म भएको छ। यतिखेर हेर्दा काल सर्पको युग परेको छ, कामहरू केही पनि बन्दैन, किनभने यो बच्चालाई 7 वर्ष पछाडि संकटा भन्ने गरेर चढ्याएको छ। काल सर्प युग परेको छ, संकटाको शान्ति, काल सर्पको शान्तिहरू गर्नु, पूजापाठ गर्नु धेरै कुरामा राम्रो हुन्छ। अलि दाँतहरू बिग्रिने, किरा लाग्ने खालको समस्या हुन्छ। के छ विशेष जिज्ञासा राख्नु छ? कामहरू केही बन्दैन, स्वास्थ्यहरू बिग्रिन्छ, परिवारमा शान्ति हुन्छ, राम्रोसँग शान्तिहरू गरेर राम्रोसँग पूजा पाठ गर्नुहोला, धेरै कुरामा शुभ हुन्छ। अहिले छुट्टिन्छु। राधे राधे। कार्यक्रममा हुनुहुन्थ्यो यतिखेर, हामीसँग आफ्नो जिज्ञासा लिएर आउनु भएको थियो, रेडियो सुन्नु भएर रहेछ। अलिकति मान्छेहरूको क्या हल्ला बढी चल्ने, हल्लाको पछाडि बढी चल्ने कार्यक्रम बजे होइन भन्दैछु, ढुक्कै भयो होइन। कार्यक्रम हरेक तिर बजिरहेको छ, जहाँबाट तपाईँले अहिले कार्यक्रम सुनिरहनु भएको छ त्यो रेडियोको मेगाहर्जमा भोलि कार्यक्रम पर्सि कार्यक्रम बजेन भने, गुरु कार्यक्रम बजेन भने एकचोटि फोन गर्नुहोला अथवा म्यासेज गरिदिनुहोला, अथवा हामीलाई म्यासेन्जरमा वाट्सएपमा एउटा म्यासेज छोड्नुभयो भने हामी जानकारी गराउँछौ, त्यसमा हामी द्रुत गतिमा तपाईँलाई जानकारी गराउँछौँ किन बजेन भनेर। यतिखेर कोही जिज्ञासु हुनुहुन्छ म उहाँलाई फेरि पनि कार्यक्रममा स्वागत गर्छु। राधेश्याम हजुर भन्दै थिए, फोन डिस्कनेक्ट भएको छ, फोन बिल्कुलै खाली छ है, फोन लागेन लागेन लागेन भनेर मात्रै हुँदैन, फोन प्रयास गर्नुहोला, फोन लागिरहेको छ। कोही हुनुहुन्छ यतिखेर स्वागत गरे। राधे राधे हजुर।
2: राधे राधे हजुर गुरु।
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ?
2: कावस्वतीबाट। हजुर।
0: नाम के भन्नुभयो?
2: दिलीप तिमल सिन्हा।
0: दिलीप तिमल सिन्हा।
2: हजुर।
0: कावस्वती कहाँनिर हो तपाईँ घर दिलीपजी?
2: मेरो सापोचोकबाट अलिकति अगाडि जान्छु।
0: कुन रेडियोमा कार्यक्रम सुनिन्छ त्यहाँ?
2: मैले सामर्थ्य हेर्नुमा छ।
0: कार्यक्रम बजिरहेको छ?
2: हजुर हजुर।
0: दिनदिनै बज्छ कि आज भोलि मात्रै बज्या हो?
2: दिनदिनै बज्छ।
0: बिचमा रोकिएको थियो?
2: लगभग रोकिएको छैन होला,
0: होला कि होइन ठ्याक्कै यहाँ बोलाइ बिचमा कार्यक्रम रोकियो भने
2: लगभग लगभग सधैँ सुन्छु, बिचबिचमा एक दुई दिन ग्याप होला, नाइन सधैँ सुन्छु।
0: अनि कार्यक्रम बजेन भन्नुहुन्छ, मेगाहर्ज लाउन आउँदैन, रेडियो सुन्नमा ध्यान छैन है?
2: होइन बजिरहेको छ गुरु हाम्रो त यहाँ त
0: त्यही भयो त नि। ठिक छ, खुसी लाग्यो कार्यक्रममा आउनुभयो। कसको बारेमा हेर्न चाहनुहुन्छ?
2: यहाँ त छोरीको बारेमा गुरु।
0: छोरीको साल महिना गते समय भनिदिनु त।
2: 2078 साल पुष महिना 20 गते सोमबार।
0: कति बजे?
2: 5 बजेर, बिहानको 5 बजेर 16 मिनट।
0: माफ गर्नुहोला, 78 सालको पुसको 20 गते सोमबार परेको छैन। म छुट्टिन्छु अहिले। राधेश्याम हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा हामी छौ र तपाईँसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका धेरैभन्दा धेरै कुराहरूको हामी जानकारी तपाईँलाई दिइरहेका छौं। नेपालभरमा कार्यक्रम एकै साथमा हामी प्रसारण गरिरहेका छौं। तपाईँ जहाँ हुनुहुन्छ अनि जस्तो अवस्थामा हामीलाई सुन्दै हुनुहुन्छ तपाईँ सुन्न सक्नुहुन्छ कार्यक्रम ज्योतिष दर्पण र कार्यक्रममा रहेर हामीसँग तपाईँ प्रत्यक्ष रूपमा कुराकानी अनि भूत भविष्य र वर्तमान सम्बन्धीको विशेष जिज्ञासाहरूको समस्याको समाधान गर्ने एउटा प्रयासमा हामी लागिरहेका छौं। तपाईँ धर्म संस्कार र संस्कृतिको बारेमा धेरैभन्दा धेरै कुराहरूको हामी जानकारी दिने प्रयासमा लागिरहेका छौं। तपाईँ हामीलाई प्रत्यक्ष रूपमा सुनेर अथवा दिउँसो यिनै नम्बरमा फोन गरेर हामीसँग फेसबुकमा साथी बनेर हामीले फेसबुकमा बारको बारेमा जानकारी गराइरहेका छौँ। कहिलेकाहीँ साइजको बारेमा, कहिलेकाहीँ केको बारेमा तपाईँलाई पोस्टहरू राखिरहेका छौँ। त्यो पोस्टहरू तपाईँले सेयर गर्ने, जानकारी अरूलाई पनि दिने, कमेन्ट गर्ने गर्नुभयो भने धेरै कुरामा राम्रो हुन्छ। अहिले कोही जिज्ञासु हुनुहुन्छ, म उहाँलाई कार्यक्रममा स्वागत गर्छु। राधे राधे हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ? रेडियोको भोल्युम सानो गर्नु होला है, फेरि फोनको डिस्कनेक्ट हुन्छ।
3: म दुर्गा रोणा पहिली भोजपुरबाट हजुर।
0: आवाज एकदम उताबाट आवाज आइरहेको छ, उता रेडियोको भोल्युमलाई सानो गर्नु होला।
3: मैले रेडियो बन्द गरेको थिएँ।
0: के छ दुर्गाजी खबर?
3: एकदम ठिक छ हजुर।
0: कार्यक्रम सुन्दै हुनुहुन्छ?
3: कार्यक्रम म नेटबाट सुनिरहेको छु हजुर। यहाँ त मान्छेले कस्तो भने यो रेडियो बिचारा बुढाबुढीहरू उहाँ कौशल कुमार मोबाइल लगेर रेडियो बनाइदिनु न, मेरो त बिग्रो भनेर जान्छ
0: है,
3: सुन्न नपाएर।
0: भनेपछि अहिले त रेडियो भोजपुर बन्द भयो, असाध्य आत्तिनु भएको छ।
3: त्यस बुढाबुढीहरूलाई असर पर्यो, हामी त अब नेट चलाइरहन्छौँ, त्यति गाह्रो हुन्छ।
0: हामी आज कार्यक्रमको लगभग अब धेरै अन्तिममा आयौँ, अब चिना हेर्ने भन्दा अरू केही छ जिज्ञासा?
3: जिज्ञासा गुरुदेव, अब हजुरको त्यो कार्यक्रमले धेरै मान्छेलाई प्रभावित बनाएको थियो
0: हजुर,
3: अलिकति यसमा चाहिँ अप्ठ्यारो लाग्यो
0: भन्नाले। अनि हाम्रो कार्यक्रम त अहिले पनि आइरहेको छ त?
3: होइन, त्यही त, अब यो बिचरा बुढाबुढीहरू त नेटहरू चलाउनुहुन्न, धेरै धेरै धार्मिक मान्छेहरूले चाहिँ सुन्न पाउनु भएन।
0: रेडियो भोजपुर बन्द भएकाले भोजपुरमा चाहिँ
3: हजुर
0: अन्त त छँदैछ होइन?
3: छ, अन्त छ।
0: अब के गर्नु, मान्छेले कुरै बुझ्दैनन्
3: हजुर।
0: हुन त फेरि यस्तो रेडियो अफ हुनु आफैमा अब उहाँको भित्री समस्या केही हुन सक्छ, हामीलाई थाहा भएन होइन?
3: हजुर हजुर।
0: अब सकभर अब अरू कुनै रेडियो खोल्यो भने फेरि सम्पर्कमा रहनु होला। कार्यक्रमको अब एक मिनट मात्रै बाँकी छ, के गरौँ?
3: हुन्छ, मेरो छोराहरूको त्यो एकचोटि थोरै हेर्न मन लागिरहेको थियो गुरु, अलिक बिरामी भइरहेको,
0: समय एकदम कम छ। आज यसो गरौँ न, दिउँसो सम्पर्क गर्नु, अहिले म तपाईँसँग छुट्टिन्छु ल।
3: हस्,
0: राधे राधे। हामीसँग कार्यक्रममा दुर्गा राणा पहिलेजी हुनुहुन्थ्यो, भोजपुरबाट, असाध्य आध्यात्मिक मान्छे, उहाँ आफै पनि ज्योतिष पढ्नुहुन्छ अहिले, मलाई जहाँसम्म लाग्छ ज्योतिष अध्ययन गरिसक्नु भएको छ। अब सक्नु त सकिँदैन, जे भए पनि बाह्र राशि, सत्ताइस नक्षत्र, अलिअलि ग्रहका फलहरू यताउता उहाँले पढ्दै हुनुहुन्छ। उहाँको आफ्नो एउटा छुट्टै व्यवसाय हुँदाहुँदै पनि नेपाल ज्योतिष परिषदमा सायद उहाँ आबद्ध हुनुहुन्छ, आजीवन सदस्यहरू लिनुभएको छ, सायद भोजपुर जिल्लाको सदस्य के हुनुहुन्छ। उहाँ एकदम आध्यात्मिक क्षेत्रको मान्छे हुनुहुन्छ है, सबैजना यसरी नै अध्यात्मलाई अङ्कमाल गर्न सक्यो भने हामी साँच्चीकै मानव बन्छौँ। मानव बन्नको लागि हामीलाई अध्यात्म असाध्यै चाहिन्छ।
4: राष्ट्रको गौरव, नेपालीको आवाज, आफ्नै पहिचान, रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
5: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
6: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पाठ पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
5: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी एक, नगरपालिका रोड, संखुवा सभा।
6: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
5: प्रोप्राइटर लक्ष्मी काफ्ले,
6: सम्पर्क 98433-47-262,
5: 98-10-55-55-85
6: र वाट्सएप नम्बर 98-5-20-28-6 46।
7: सरप्राइज। जेनी, यो गहना कस्तो छ?
8: छ्या, यस्तो पनि गहना लाउँछन्?
7: अनि यो
8: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
7: नरिसाऊ न, अर्को पनि ल्याएको छु। ल हेर त यो कस्तो छ।
8: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
7: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
8: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
6: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी एक बुद्ध टोल, सङ्खुवा सभा।
8: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98429980, जनक पौडेली, 98525854, र 029562248।
6: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी एक बुद्ध टोल, सङ्खुवा सभा।
9: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नी?
10: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हो? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ। चिन्ता लिनै पर्दैन।
6: रेडियो सङ्खुवा सभा, समय सूचक अहिले बिहानको 9 बज्यो।

0: हो गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथिपरा डेन्टल
1: ध्यान दिनै पर्ने कुरा
0: दुखेको दाँत किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने किराले नखाने बनाइन्छ
1: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको हातबारीमा एक मात्र डेन्टल
2: पाथिपरा डेन्टल हातबारी नगरपालिका एक हाटलाग्ने टुडी खेल छेउ सङ्खुवा सभा फोन नम्बर 029562320 र 98420501 40
3: यस कान्तिपुर डायरीका साथमा
4: हुलास ग्याल्भलम 3 गुणा बढी टिक्छ हुलास भए अरू किन खोज्ने

नमस्कार, कान्तिपुर डायरीमा स्वागत छ। उपस्थित छु म सुनिता। प्रधानमन्त्री बालेन्द्र शाहले आज नेपालका लागि भारतीय र चिनिया राजदूतसँग छुट्टा छुट्टै भेटवार्ता गर्ने भएका छन्। उनले भारतीय राजदूत नवीन श्रीवास्तव र चिनिया राजदूत झाङ माओमिङसँग छुट्टा छुट्टै भेटवार्ता गर्न लागेका हुन्। भेटमा दुई मुलुक बीचको सम्बन्ध र आपसी हितका विषयमा छलफल हुने प्रधानमन्त्री कार्यालयले जनाएको छ। प्रधानमन्त्री शाहले सिंहदरबारमा पहिले भारतीय राजदूतसँग भेट्ने कार्यसूची छ। श्रीवास्तवलाई भेटे लगत्तै शाहले चिनिया राजदूतसँग भेटवार्ता गर्नेछन्। त्यस्तै भोलि प्रधानमन्त्री शाहले नेपाल स्थित अमेरिकी दूतावासका एक उच्च अधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम छ। यसअघि एक्लै एक्लै विदेशी नियोगका पदाधिकारीसँग नभेट्ने बताउँदै आएका शाहले आफ्नै प्रतिबद्धता तोड्दै एक्लै एक्लै भेट्ने पुरानै शैली अपनाउन लागेका हुन्। प्रतिनिधि सभाको बैठक आज पनि बस्दैछ। बैठक दिउँसो एक बजे बोलाइएको छ। आजको बैठकमा विभिन्न चारवटा विधेयकहरू प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले कर्मचारी संचय कोष दशौं संशोधन विधेयक 2083 प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ। त्यस्तै कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले मेलमिलाप सम्बन्धी दोस्रो संशोधन विधेयक 2083 र युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले बाल श्रम निषेध तथा नियमन गर्ने विधेयक 2083 प्रस्तुत गर्ने कार्यसूची छ। नेपाली कंग्रेस केन्द्रीय कार्य समितिको बैठक आज पनि बस्दैछ। हिजोदेखि शुरू भएको बैठक आज दिउँसो एक बजे बोलाइएको हो। पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा 15 महाधिवेशनको तयारीलाई प्रमुख एजेण्डाका रूपमा अघि सारिएको छ। महाधिवेशन तयारीका क्रममा नियमावली र निर्वाचन निर्देशिका सदस्यता अध्यावधि तथा वितरण महाधिवेशन तयारी समिति गठन विधान मसौदा समिति गठन लगायत विषयमा छलफल हुने एक नेताले बताए। प्रदेश सरकारका सन्दर्भमा विकसित राजनीतिक परिस्थिति सदस्यता व्यवस्थापन सम्बन्धी केन्द्रीय समितिको निर्णय अनुमोदन नेपाली जनसम्पर्क समिति समसामयिक राजनीतिक विषय तथा भातृ संस्थाहरूको विधान सम्बन्धी विषय पनि बैठकका एजेण्डामा राखिएका छन्। जापानिज इन्सेफलाइटिस जेई भाइरसको संक्रमणबाट एक महिनामा 9 जनाको मृत्यु भएको छ। अन्य 37 जना संक्रमित अस्पतालमा भर्ना भएका छन्। नेपालमा किटजन्य रोगहरूमध्ये जेई सबैभन्दा धेरै मृत्यु गराउने रोगमा पर्छ। केही वर्ष यता जेईले प्रकोपकै रूप लिन थालेको छ। जेई एसिया तथा पश्चिम प्रशान्त क्षेत्रका केही भागमा स्थानीय रूपमा पाइने भाइरल मस्तिष्क संक्रमण हो। जेई भाइरस संक्रमित युकेलक्स जातका लामखुट्टेको टोकाईबाट मानिसमा सर्छ। बाँच्नेहरूमध्ये करिब आधामा गम्भीर अपाङ्गता समेत हुन सक्ने बताइन्छ। पछिल्ला केही सातामै जेई भाइरसको संक्रमणबाट कोशी प्रदेशमा 6, मध्य प्रदेशमा 2 र लुम्बिनी प्रदेशमा 1 गरी 9 जनाको मृत्यु भएको हो। संक्रमित मध्ये अधिकांशले खोप नलगाएको पाइएको छ। जेई संक्रमणको उच्च जोखिमको मौसम अझै शुरू हुन बाँकी रहेकाले आगामी दिनमा मृत्यु हुनेको संख्या बढ़न सक्ने सरकारी अधिकारीहरूले बताएका छनृ।

अब किफायती मूल्यमा रेफ्रिजरेटर वासिङ मसिन एसी को कम्प्लिट रेन्ज 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई नागरिकता भए पुग्छ हरेक घरको खुसी घर घरमा एलजी लाइफ गुड

0: भए अरू किन खोज्ने?
1: कमिङ अप नेक्स्ट
2: द गुड मर्निङ शो।
3: नेपाल आयल निगमले खाना पकाउने ग्यासको अभाव टार्न भारतीय आयल कर्पोरेशनसँग कोटा बढ़ाउन माग गरेको छ। विगतमा 49,000 मेट्रिक टन माग गर्दा बढ़ीमा 45,000 मेट्रिक टन ग्यास आयात आउने गरेकोमा यसपटक निगमले भारतीय आयल कर्पोरेशनसँग 55,000 मेट्रिक टन ग्यास माग गरेको छ। नेपाल आयल निगमका प्रवक्ता मनोज ठाकुरले देशभर आएको भएको ग्यास अभाव समाधान गर्न भारतीय आयल कर्पोरेशनसँग विगतको तुलनामा 5,000 मेट्रिक टन थप माग गरिएको बताए। पूर्ण रूपमा ठप्प भएको बीपी राजमार्ग केही बेर अघिबाट सञ्चालनमा आएको छ। रोसी गाउँपालिकाको पिन्थली र नार्केमा लेदो सहितको खसेको पहिरो पञ्चायतसँगै अवरूद्ध राजमार्ग खुलेको हो। हिजो साँझदेखि परेको अविरल वर्षासँगै सड़क माथिबाट लेदो सहितको पहिरो खस्दा बीपी राजमार्ग पूर्ण रूपमा बन्द भएको थियो। सड़क डिभिजन कार्यालय भक्तपुरसँगको समन्वयमा पहिरो पञ्चाइएको प्रहरीले जनाएको छ। आज साउनको अन्तिम सोमबार बिहानदेखि पशुपतिनाथ लगायत देशभरका शिवालयमा दर्शनार्थीको घुइँचो लागेको छ। काठमाडौँ सहित अधिकांश स्थानमा गइरातीदेखि नै अविरल वर्षा भइरहे पनि दर्शनार्थीहरूको शिवालयमा घुइँचो लागेको हो। सुन्दरी जलबाट जल ल्याएर पशुपतिनाथमा चढ़ाउने भक्तजनको पनि आज लामो लाइन लागेको छ। पशुपतिनाथ मन्दिरमा आज बिहान 3 बजेदेखि खुलेका मन्दिरका 4 ढोका बेलुका आरतीपछि राति 8 बजेसम्म खुल्ला रहने बताइएको छ। पूर्व पश्चिम राजमार्ग अन्तर्गत चितवनको खैरहनीमा यात्रुवाहक बसको ठक्करबाट एक युवकको मृत्यु भएको छ। महोत्तरीबाट काठमाडौँ आउँदै गरेको बसले ठक्कर दिँदा अन्दाजी 35 वर्षे नाम ठेगाना खुल्न नसकेका पैदल यात्रुको मृत्यु भएको हो। ठक्कर दिने बस र चालकले प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान शुरू गरेको छ। आज साउन 25 गते सामुदायिक वन दिवस। वन संरक्षण गर्ने उद्देश्यले यो दिवस मनाउन थालिएको हो। विक्रम सम्म 2030 साउन 25 गते सिन्धुपाल्चोको ठोकारपामा स्थानीय समुदाय र तत्कालीन वन प्रशासन बीच भएको वन संरक्षण सम्बन्धी समितिले नेपालमा सामुदायिक वन अभियानको जग बसालेको थियो। यसै दिनको सम्मान स्वरूप सरकारले हरेक वर्ष साउन 25 लाई सामुदायिक वन दिवसको रूपमा मनाउन थालेको छ। गाजाको विकासका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राखेको 15 बुँदे प्रस्ताव इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अस्वीकार गरेका छन्। उनले प्यालेस्टिनी समूह हमास पूर्ण रूपमा निशस्त्र नभएसम्म आफ्नो सुरक्षा बल गाजाबाट नहटाउने बताएका हुन्। सो प्रस्तावको एउटा बुदामा गाजाको समृद्धिका लागि इजरायली सेना त्यहाँबाट हट्नुपर्ने उल्लेख गरिएको छ। हमास निशस्त्र नभए इजरायली सेना र नागरिकले सधैँ त्रासमा बस्न बाध्य हुने प्रधानमन्त्री नेतान्याहुको भनाइ छ। उनले यस विषयमा अमेरिकी अधिकारीसँग वार्ता गर्ने बताएका छन्। इजरायलको यो पोजिशनको बारेमा व्हाइट हाउसले भने अहिलेसम्म कुनै आधिकारिक जवाफ नदिएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। यद्यपि हमासले भने अमेरिकाले प्रस्ताव गरेको सम्झौता आफू पूर्णतया पालना गर्न प्रतिबद्ध रहेको जनाएको छ। र लालिगाको नयाँ सिजन शुरू हुँदै गर्दा बार्सिलोना र रियल मड्रिड बीचको प्रतिस्पर्धाको चर्चा पनि चुलिएको छ। बार्सिलोनाले लगातार तेस्रो पल्ट उपाधि जित्ने लक्ष्य राखेको छ भने रियल मड्रिडले जोसे मौरिनोको नेतृत्वमा पुनः उपाधि जित्ने प्रयास गर्दैछ। दुवै क्लबमा नयाँ अनुबन्ध र रणनीतिक परिवर्तनले लीगको प्रतिस्पर्धा अझ रोमाञ्चक बन्ने अपेक्षा गरिएको छ। आगामी शनिबारदेखि लीग शुरू हुँदैछ। हौस् त कान्तिपुर डायरी अहिलेलाई यति नै। अहिले मध्याह 12 बजे कान्तिपुर डायरीका साथ पुनः भेट हुने नै छ। सुनिता आज्ञा चाहन्छु। नमस्कार।

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: खुशीको खबर नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टाढमा प्रत्येक दुई हप्तामा शनिबारको दिन वरिष्ठ नेत्ररोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोतीबिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मिति 2083 साल साउन 9 गते शनिबार, 2083 साल साउन 23 गते शनिबार र 2083 साल भाद्र 6 गते शनिबार। हाम्रा अन्य सेवाहरू मोतीबिन्दुको आधुनिक फेको प्रविधिद्वारा बिना सुई अपरेशन सेवा, जलबिन्दु, आँखाको नानी, आँखाको ढकनी साथै आँखाको पर्दाको विशेष जाँच सेवा, बालबालिकाको टाउको दुख्ने, आँखा सुक्खा हुने, डेढोपना तथा दूर र अदूर दृष्टिको विशेष जाँच सेवा, चस्माको पावर जाँच साथै सुपथ मूल्यमा सम्पूर्ण किसिमका चस्मा उपलब्ध हुनुका साथै कन्ट्याक्ट लेन्स, ब्लू कट तथा ब्रान्डेड पावर पनि उपलब्ध हुनेछ। नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टार, फोन 0295752067, मोबाइल 97655864। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
2: होइन है मास्टर नि नानी, अब तिमी त जान्ने बुझ्ने मान्छे, म त एउटा कुरा सोधौ भन्दैछु हो नानीलाई।
3: भन्नुहोस् न हजुर बुवा, के कुरा हो?
2: यो बुढेसकाल लागेपछि त नानी आँखा पनि राम्रोसँग देख्दिन, कान पनि राम्रोसँग सुन्दिन, कहाँ गएर पो राम्रो उपचार गर्नु होला नि नानी?
3: ए त्यसको लागि त हाम्रै खातबारीमा तेजरत्न आँखा तथा कान उपचार केन्द्र छ, त्यही जानुहोस् न हजुर बुवा। विगत 17 वर्षदेखि संखुवासभा जिल्लाको खाँचबारीमा सञ्चालित नेपाल नेत्र ज्योतिषम तेजरत्न आँखा तथा कानुपचार केन्द्रमा प्रदान गरिने सेवा तथा सुविधाहरू,
4: दक्ष तथा अनुभवी प्राविधिकहरूबाट आँखा सम्बन्धी सम्पूर्ण चेक जाँच गरिने,
3: अटो रिफ्याक्टोमिटरद्वारा आँखाको पावर जाँच गरिन्छ,
4: नन कन्ट्याक्ट टोनोमिटर र अप्लानेसन मिटरबाट आँखाको प्रेसर जाँच गरिन्छ,
3: नागरिकता वा परिचय पत्रको साथमा आएमा 60 वर्ष भन्दा माथिका बिरामीहरूलाई चस्मा खरिदमा 25% छुटको व्यवस्था गरिएको छ,
4: असहाय बिरामीहरूलाई निशुल्क उपचारको व्यवस्था गरिएको छ,
3: मोतियाबिन्दु भएका बिरामीलाई छनौट गरी महिनामा एक दिन निशुल्क शल्यक्रिया गरिन्छ,
4: कान सम्बन्धी सम्पूर्ण चेक जाँच गरी कानको सुनवाई क्षमता जाँच गरिन्छ, साथै सुनवाई क्षमता अनुसारको कानको मेसिन सुपथ मूल्यमा उपलब्ध गराइन्छ,
3: प्रत्येक विद्यालयमा गएर विद्यार्थीको आँखा जाँच गर्ने र दृष्टिदोष भएका विद्यार्थीलाई निशुल्क चस्मा वितरण गरिन्छ,
4: र टेलिमेडिसिनबाट रोग सम्बन्धी विशेषज्ञ डाक्टरबाट सुझाव तथा परामर्श लिन सकिन्छ, साथै जिल्लाको मकालु गाउँपालिकाको नुम, चैनपुर नगरपालिकाको चैनपुर बजार र सिलिचोङ गाउँपालिकाको तामकुबाट पनि आँखा उपचार केन्द्रको स्थापना गरी सेवा प्रदान गरिरहेको छ।
3: थप जानकारीको लागि 0295562061,
4: 0295703315
3: र 98520607177
4: नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्र खाँचबारी संखुवा सभा।
3: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
5: त्यसको लागि के को चिन्ता, हाम्रै खाँचबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ, त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
3: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँचबारी 1 नगरपालिका रोड, संखुवा सभा।
4: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
3: प्रोप्राइटर लक्ष्मी काफ्ले,
4: सम्पर्क 98433-47262,
3: 98-10-55-55-85
4: र व्हाट्सएप नम्बर 98-5-20-28-646।
6: सम्पूर्ण करदाताहरूमा खाँचबारी नगरपालिका 3 नम्बर वडा कार्यालयको हार्दिक अनुरोध। खाँचबारी नगरपालिकाले सम्पत्ति कर, मालपोत भूमिकर, तिरो, व्यवसाय नवीकरण दस्तूर लगायतका राजस्व तथा अन्य सेवा शुल्क संकलन कार्यलाई थप प्रभावकारी पारदर्शी तथा प्रविधि मैत्री बनाउन हाल सूत्रा सिस्टम फुल वर्जन सञ्चालनमा ल्याएको छ। उक्त प्रणालीमा प्रत्येक करदाताको व्यक्तिगत विवरण, घर जग्गाको विवरण तथा व्यवसाय सम्बन्धी विवरण एक पटकका लागि अद्यावधि गर्न आवश्यक भएकाले कर तिर्न आउँदा देखाएका कागजात अनिवार्य रूपमा साथमा ल्याई सहयोग गरिदिनु हुन सम्पूर्ण करदाताहरूमा हार्दिक अनुरोध गर्दछौ।
7: साथमा ल्याउनु पर्ने कागजातहरू: नेपाली नागरिकताको प्रमाण पत्र, जग्गा धनी प्रमाण पूर्जा, लाल पूर्जा, नक्सा पास गरी निर्माण गरिएको घरको हकमा नक्सा पास सम्पन्न प्रमाण पत्र वा घरको क्षेत्रफल खुल्ने अन्य आधिकारिक कागजात, कच्ची घर भएको हकमा घरको अनुमानित लम्बाई र चौडाईको विवरण, व्यवसाय नवीकरणका लागि व्यवसाय दर्ता प्रमाण पत्र, घर वा जग्गा बहालमा दिएको भए बहाल सम्झौता पत्र।
6: सम्पर्क नम्बरहरू 029560400 र 98520 72631। खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालय, मानी भन्ज्याङ, संखुवा सभा।
8: नमस्कार है वडा अध्यक्षज्यू।
9: नमस्ते नमस्ते, के भन्दै आउनु भयो त?
8: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
9: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्नी?
8: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
9: यो मेरो सुर त हाम्रै सखुवा सभाको दबुडा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर खादबारीमा नै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुर सिलाउन दिशा टेलर्समा जानु होला।
8: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
10: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
11: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
12: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
13: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाई गरिन्छ।
14: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल।
15: सम्पर्क नम्बर 029560679 र मोबाइल नम्बर 98420872776।
16: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादबारी 1 बुद्धचोक बाटो दूरसञ्चार जाने बाटो।
1: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। तपाई हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू: दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी 1 शङ्कर सभा, जिल्ला अस्पतालको छेउ। फोन नम्बर 029575267, मोबाइल 97438640084।
17: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त?
18: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
17: प्रतीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खादबारी नगरपालिका 1, प्रगति टोल।
18: विगत 1 दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रतीक्षा ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ। प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 9813555553 र 9843180049।
19: ओहो लु नमस्कार है सर। ओहो लु नमस्कार है सर। नमस्कार। अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो नि सर? ठटाल टेलर्समा सिलाएको सुट लगाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
20: त्यसो भए सर म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
21: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संस्था सभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
20: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
21: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
20: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
21: होटल टेलरिङ सेन्टर खाँदबारी एक बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
20: डिजाइनर सुमन ठटाल 9865349444
21: र 029590155।
22: मोर स्टाइल मोर डिजाइन टोटल टेलर्स।
23: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
24: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खाँदबारीमा सेवा दिइरहनु भएको छ।
23: संस्था सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
24: हाम्रा सेवाहरू
23: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
24: दाँत फुल्ने, दाँत सफा गर्ने,
23: दाँतको एक्सरे गर्ने,
24: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
23: झिक्न मिल्ने आरपीडी लगाइने,
24: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
23: बाङ्गो टिङ्गो दाँत मिलाइने,
24: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
23: मनकामना डेन्टल क्लिनिक, खाँदबारी नगरपालिका एक, प्रहरी गेट, सेउ संखुवा सभा, हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
24: सम्पर्क नम्बर 029590667 र 9842226667।
25: नमस्कार है सर। टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
26: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ? म त
25: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
26: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हौ भाइ।
25: ओहो सर, त्यसो भए मेरो पनि अल्लोको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
26: ए ल ल, सँगै जाउँ न भाइ।
23: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
24: रबिन टेलर्स, खाँदबारी नगरपालिका 9, तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
23: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
24: सम्पर्क नम्बर 9860946400
23: र 9919326775।
27: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
21: खाँदबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
27: पाथीभरा डेन्टल खाँदबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
21: हाम्रा सेवाहरू
27: दाँत नदुखाई खोल्ने,
21: दाँत भर्ने, दाँतको आरसीटी गर्ने,
27: दाँतको एक्सरे सुविधा,
21: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
27: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
21: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको, गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
27: ध्यान दिनै पर्ने कुरा,
21: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
27: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खाँदबारीमा एक मात्र डेन्टल,
24: पाथीभरा डेन्टल, खाँदबारी नगरपालिका एक, हाटलाग्ने टुडी खेल छेउ, संखुवा सभा। फोन नम्बर 029562320 र 9842550541।

0: अनि महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैँ अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 029-575-1147।
2: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्खुवा सभा 95.5 मेगाहर्ज।

राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शंकर सभा 95.5 मेगाहर्ज। खुशीको खबर खुशीको खबर।

0: सेवा जलबिन्दु आँखाको नानी आँखाको ढकनी साथै आँखाको पर्दाको विशेष जाँच सेवा बाल बालिकाको टाउको दुख्ने आँखा सुक्खा हुने डेढोपना तथा दूर र अदूर दृष्टिको विशेष जाँच सेवा चस्माको पावर जाँच साथै सुपथ मूल्यमा सम्पूर्ण किसिमका चस्मा उपलब्ध हुनुका साथै कन्ट्याक्ट लेन्स ब्लू कट तथा ब्रान्डेड पावर पनि उपलब्ध हुनेछ। नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टार फोन 0295-75-267 मोबाइल 97-655-86-460 यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
1: आयो सबको घर घरमा
2: तपाईको व्यवसाय संस्था कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
3: नमस्कार, तपाईले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 MHz।
2: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98-432-57-841 र 0-29-562-666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
4: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz on air online.
5: होइन है मास्टरनी नानी, अब तिमी त जान्ने बुझ्ने मान्छे, म त एउटा कुरा सोधौ भन्दैछु हो नानीलाई।
6: भन्नुहोस् न हजुर बुवा, के कुरा हो?
5: यो बुढेसकाल लागेपछि त नानी आँखा पनि राम्रोसँग देख्दिन, कान पनि राम्रोसँग सुन्दिन, कहाँ गएर पो राम्रो उपचार गर्नु होला नि नानी?
6: ए, त्यसको लागि त हाम्रै खातबारीमा तेजरत्न आँखा तथा कान उपचार केन्द्र छ, त्यही जानुहोस् न हजुर बुवा। विगत 17 वर्षदेखि संखुवासभा जिल्लाको खाँचबारीमा सञ्चालित नेपाल नेत्र ज्योति संघ तेजरत्न आँखा तथा कान उपचार केन्द्रमा प्रदान गरिने सेवा तथा सुविधाहरू,
7: दक्ष तथा अनुभवी प्राविधिकहरूबाट आँखा सम्बन्धी सम्पूर्ण चेक जाँच गरिने,
6: अटो रिफ्राक्टोमिटर द्वारा आँखाको पावर जाँच गरिन्छ,
7: नन कन्ट्याक्ट टोनोमिटर र अप्लानेसन मिटरबाट आँखाको प्रेसर जाँच गरिन्छ,
6: नागरिकता वा परिचय पत्रको साथमा आएमा 60 वर्ष भन्दा माथिका बिरामीहरूलाई चस्मा खरिदमा 25% छुटको व्यवस्था गरिएको छ,
7: असहाय बिरामीहरूलाई निशुल्क उपचारको व्यवस्था गरिएको छ,
6: मोतियाबिन्द भएका बिरामीलाई छनौट गरी महिनामा 1 दिन निशुल्क शल्यक्रिया गरिन्छ,
7: कान सम्बन्धी सम्पूर्ण चेक जाँच गरी कानको सुनवाई क्षमता जाँच गरिन्छ, साथै सुनवाई क्षमता अनुसारको कानको मेसिन सुपथ मूल्यमा उपलब्ध गराइन्छ,
6: प्रत्येक विद्यालयमा गएर विद्यार्थीको आँखा जाँच गर्ने र दृष्टिदोष भएका विद्यार्थीलाई निशुल्क चस्मा वितरण गरिन्छ,
7: र टेलिमेडिसिनबाट रोग सम्बन्धी विशेषज्ञ डाक्टरबाट सुझाव तथा परामर्श लिन सकिन्छ, साथै जिल्लाको मकालु गाउँपालिकाको नुम, चैनपुर नगरपालिकाको चैनपुर बजार र सिलिचोङ गाउँपालिकाको तामकुबाट पनि आँखा उपचार केन्द्रको स्थापना गरी सेवा प्रदान गरिरहेको छ।
6: थप जानकारीको लागि 0-29-562-061
7: 0-29-573-315
6: र 98-520-60-177
7: नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्र खाँचबारी संखुवा सभा।
8: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै?
9: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो, सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
10: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी 16 सुनसरी, सम्पर्क नम्बर 98-520-55-768 98-520-55-768
11: साथै 98-520-55-768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ, आजै सम्पर्क गर्नुहोस्।
12: श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना

0: अञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खादबारी साथ नयाँ बजार सङ्खुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
1: उपलब्ध सुविधाहरू: 1. दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। 2. शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। 3. सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। 4. वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। 5. पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगात्मक साथै व्यावहारिक शिक्षामा आधारित। 6. आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। 7. विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको दुईजना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। 8. सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा। 9. यातायातको सुविधा भएको।
2: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खादावारी नपा 7 नयाँ बजार सङ्खुवा सभा। फोन नम्बर 0295611065, 98421552564, 98421926987 र 98520551906।
3: खुशीको खबर। तपाईँ हाम्रै बजार खादबारी सङ्घ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी सङ्घ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू: दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चस्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी 1 सङ्ख सभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295752067, मोबाइल 97438640।

0: सागर आयो हजुर सबको मन सुना सबको मन सुना।
1: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्ख सभा 95.5 मेगाहर्ज।
0: आयो सबको घर घरमा
2: तपाईँको व्यवसाय संस्था कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
3: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो शङ्खुवा सभा 95.5 मेगाहर्ज।
2: अब रेडियो शङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा, सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432857841 र 0295625

0: शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
1: उपलब्ध सुविधाहरू: 1. दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। 2. शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। 3. सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। 4. वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। 5. पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगात्मक साथै व्यावहारिक शिक्षामा आधारित। 6. आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। 7. विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको दुईजना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। 8. सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा। 9. यातायातको सुविधा भएको।
2: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खाँदावारी नपा 7 नयाँ बजार सङ्खुवा सभा। फोन नम्बर 0295611065, 98421552504, 98421926987 र 98520519906।
3: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
4: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खाँदबारीमा सेवा दिइरहनु भएको छ।
3: शङ्का सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
4: हाम्रा सेवाहरू
3: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
4: दाँत खुल्ने, दाँत सफा गर्ने,
3: दाँतको एक्सरे गर्ने,
4: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
3: झिक्न मिल्ने आरपीडी लगाइने,
4: दाँतको जरादेखि भर्ने अर्थात् आरसुटी गरिने,
3: बाङ्गो टिङ्गो दाँत मिलाइने,
4: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
3: मनकामना डेन्टल क्लिनिक खाँदरी नगरपालिका 1 प्रहरी गेट छेउ सङ्खुवा सभा हस्पिटल बिल्डिङको ठक्कै अगाडि।
4: सम्पर्क नम्बर 0295906667 र 98420226667।
5: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
6: नमस्कार भाइ, तुमलेतिर पो हिँडेको हौ? म त
5: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
6: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
5: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
6: ए ल ल, सँगै जाउ न भाइ।
3: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
4: रबिन टेलर्स, खाँदबारी नगरपालिका 9 तुमलिङटार, राधाकृष्ण मन्दिर अगाडि।
3: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
4: सम्पर्क नम्बर 98606040
3: र 98192376।
6: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
7: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खाँदबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खाँदबारी 1 खाँदबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेसनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडिमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काठी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 98520 29 47, 98009 00062।
8: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?

0: नजिकैको चिन्ता हाम्रै खानपारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लाज छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पाठ पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
1: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी एक, नगरपालिका रोड, सङ्खुवा सभा।
0: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पाठ पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
1: प्रोप्राइटर लक्ष्मी काफ्ले।
0: सम्पर्क 9843447262,
1: 9010555585
0: र वाट्सएप नम्बर 9852028646।

0: महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङटार 0295 75 147।

0: नमस्कार है वडाध्यक्षज्यू।
1: नमस्ते नमस्ते, के भन्दाउनु भयो त?
0: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
1: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्नी?
0: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
1: यो मेरो सुट त हाम्रै सकुवा सभाको दबुदा एक मात्रै विश्वासिलो अरू पूर्वकै चर्चित दिशा टेलर्स खादबारीमा नै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
0: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
2: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
3: नाइ के बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
4: हुन्छ बाबा हुन्छ, छोराछोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
5: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
6: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
4: सम्पर्क नम्बर 0295। मोबाइल नम्बर 98420-82-776।
7: नयाँ नेपालमा नयाँ नाम निशान टेलर।
8: राष्ट्रको गौरव, नेपालीको आवाज, आफ्नै पहिचान, रेडियो शङ्खुवा सभा 95.5 मेगाहर्ज।

0: You are listening to Radio for the Century, broadcasting live on 95.5 MHz, on air, online.
1: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
2: त्यसको लागि के को चिन्ता? हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर्स छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
1: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी एक, नगरपालिका रोड, सङ्खुवा सभा।
2: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
1: प्रोप्राइटर लक्ष्मी काफ्ले।
2: सम्पर्क 9843447262,
1: 9810555580
2: र वाट्सएप नम्बर 9852286646।
3: श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजार सङ्खुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
4: उपलब्ध सुविधाहरू: 1. दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। 2. शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। 3. सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। 4. वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। 5. पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगात्मक साथै व्यावहारिक शिक्षामा आधारित। 6. आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। 7. विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको दुईजना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। 8. सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा। 9. यातायातको सुविधा भएको।
5: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खाँदावारी नपा 7 नयाँ बजार सङ्खुवा सभा। फोन नम्बर 0295611065, 9841252504, 9841226987 र 9852051906।
1: खुशीको खबर नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ 4 प्रत्येक दुई दुई हप्तामा शनिबारको दिन वरिष्ठ नेत्र रोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोतीबिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मिति 2083 साल साउन 9 गते शनिबार, 2083 साल साउन 23 गते शनिबार र 2083 साल भाद्र 6 गते शनिबार। हाम्रा अन्य सेवाहरू: मोतीबिन्दुको आधुनिक फेको प्रविधिद्वारा बिना सुई अपरेशन सेवा, जलबिन्दु, आँखाको नानी, आँखाको ढकनी साथै आँखाको पर्दाको विशेष जाँच सेवा, बालबालिकाको टाउको दुख्ने, आँखा सुक्खा हुने, डेढोपना तथा दूर र अदूर दृष्टिको विशेष जाँच सेवा, चस्माको पावर जाँच साथै सुपथ मूल्यमा सम्पूर्ण किसिमका चस्मा उपलब्ध हुनुका साथै कन्ट्याक्ट लेन्स, ब्लू कट तथा ब्रान्डेड पावर पनि उपलब्ध हुनेछ। नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ 4, फोन 0295572067, मोबाइल 9765586460। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
6: सरप्राइज जेनी, यो गहना कस्तो छ?
7: छ्या, यस्तो पनि गहना लाउँछन्?
6: अनि यो
7: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
6: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
7: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
6: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
7: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
2: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी एक बुद्ध टोल, सम्कुवा सभा,
7: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98429968, जनक पौडेली, 98525854 र 029560248।
2: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी एक बुद्ध टोल, सम्कुवा सभा।
8: आयो सबको घर घरमा,
5: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
9: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।
5: अब रेडियो सङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432-57841 र 029562-6666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो सङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
0: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
3: सम्पूर्ण करदाताहरूमा खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालयको हार्दिक अनुरोध। खादबारी नगरपालिकाले सम्पत्ति कर, मालपोत भूमिकर, सिरो, व्यवसाय नवीकरण दस्तुर लगायतका राजस्व तथा अन्य सेवा शुल्क संकलन कार्यलाई थप प्रभावकारी, पारदर्शी तथा प्रविधि मैत्री बनाउन हाल सूत्रा सिस्टम फुल वर्जन सञ्चालनमा ल्याएको छ। उक्त प्रणालीमा प्रत्येक करदाताको व्यक्तिगत विवरण, घर जग्गाको विवरण तथा व्यवसाय सम्बन्धी विवरण एकपटकका लागि अद्यावधिक गर्न आवश्यक भएकाले कर तिर्न आउँदा देहायका कागजात अनिवार्य रूपमा साथमा ल्याई सहयोग गरिदिनु हुन सम्पूर्ण करदाताहरूमा हार्दिक अनुरोध गर्दछौ।
5: साथमा ल्याउनु पर्ने कागजातहरू: नेपाली नागरिकताको प्रमाण पत्र, जग्गा धनी प्रमाण पूर्जा, लाल पूर्जा, नक्सा पास गरी निर्माण गरिएको घरको हकमा नक्सा पास सम्पन्न प्रमाण पत्र वा घरको क्षेत्रफल खुल्ने अन्य आधिकारिक कागजात, कच्ची घर भएको हकमा घरको अनुमानित लम्बाई र चौडाईको विवरण, व्यवसाय नवीकरणका लागि व्यवसाय दर्ता प्रमाण पत्र, घर वा जग्गा बहालमा दिएको भए बहाल सम्झौता पत्र।
3: सम्पर्क नम्बरहरू 029560400 र 98522-76631। खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालय, मानी भन्ज्याङ।
10: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै?
11: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लबफुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
12: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र, इटरी 16, सुनसरी। सम्पर्क नम्बर 98525-55768, 98525-55768।
13: साथै 98525-55768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।

0: रेडियो संखुवा सभा समय सूचक अहिले मध्याह्नको 12 बज्यो।
1: This is Radio Songkhuwa Sabha 95.5 MHz.
2: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
3: खादबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
2: पाथीभरा डेन्टल खादबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
3: हाम्रा सेवाहरू
2: दाँत नदुखाइ खोल्ने,
3: दाँत भर्ने, दाँतको आकृति गर्ने,
2: दाँतको एक्सरे सुविधा,
3: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
2: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
3: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको घिचाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल
2: ध्यान दिनै पर्ने कुरा।
3: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
2: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खादबारीमा एकमात्र डेन्टल
0: पाथीभरा डेन्टल, खादबारी नगरपालिका 1, हाटलाक नेटुडी खेल छेउ, संखुवा सभा। फोन नम्बर 0295 62320 र 98420 50

प्रधानमन्त्री शाह र भारतीय राजदूत श्रीवास्तव बीच सिंह दरबारमा वार्ता, लगतै चिनिया राजदूतलाई छुट्टै भेट्ने। गाजाको विकासको लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अघि सारेको 15 बुधे प्रस्ताव इजरायली प्रधानमन्त्री नेतान्याहुद्वारा अस्वीकार। र लालिगाको नयाँ सिजन शुरू हुँदै गर्दा बार्सिलोना र रियल मड्रिड बीचको प्रतिस्पर्धाको चर्चा चुलिँदै।

0: खुशी घर घर में एलजी एलजी लाइफ गुड।
1: नमस्कार, कान्तिपुर डायरीका साथमा दीपशिखा र पूजनी समाचार अब विस्तारमा।
2: प्रधानमन्त्री बालेन्द्र शाहले आज नेपालका लागि भारतीय र चिनिया राजदूतसँग छुट्टा छुट्टै भेटवार्ता गर्ने भएका छन्। उनले केही बेर अघि सिंहदरबार स्थित प्रधानमन्त्रीको कार्यालयमा भारतीय राजदूत नवीन श्रीवास्तवसँग भेटेका हुन्। भेटमा दुई मुलुकबीचको आपसी हितका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। श्रीवास्तवसँग भेट लगत्तै प्रधानमन्त्री शाहले चिनिया राजदूत झाङ माओमिङसँग भेट गर्ने कार्यतालिका छ। त्यस्तै भोलि प्रधानमन्त्री शाहले नेपाल स्थित अमेरिकी दूतावासका एक उच्च अधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। यसअघि एक्लै विदेशी नियोगका पदाधिकारीसँग नभेट्ने बताउँदै आएका शाहले आफ्नो प्रतिबद्धता तोड्दै एक्लै भेट्ने पुरानै शैली अपनाउन लागेका हुन्।
1: गत वैशाख एक गतेदेखि हिजोसम्म चार महिनाको अवधिमा देशभर 4,452 विपदका घटना भएका छन्। ती घटनामा 205 जनाको मृत्यु भएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। विपदका घटनामा अझै 5 जना बेपत्ता छन्। 1,347 जना घाइते भएका छन् भने 5,492 परिवार प्रभावित भएका छन्। विपदका घटनाबाट अनुमानित 38,47,500 बराबरको क्षति भएको छ।
2: प्रतिनिधि सभाको बैठक आज पनि बस्दैछ। बैठक दिउँसो 1 बजे बोलाइएको छ। आजको बैठकमा विभिन्न 4 विधेयकहरू प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले कर्मचारी संचय कोष 10 संशोधन विधेयक 2083 प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ। त्यस्तै कानून न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले मेलमिलाप सम्बन्धी 2 संशोधन विधेयक 2083 र युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले बाल श्रम निषेध तथा नियमित गर्ने विधेयक 2083 प्रस्तुत गर्ने कार्यसूची रहेको छ। विधेयक प्रस्तुत गर्नुअघि बैठकमा परराष्ट्र मन्त्रालय र युवा श्रम तथा रोजगार मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची राखिएको छ।
1: नेपाली कंग्रेस केन्द्रीय कार्य समितिको बैठक आज पनि बस्दैछ। हिजोदेखि शुरू भएको बैठक आज दिउँसो 1 बजे बोलाइएको हो। पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा 15 महाधिवेशनको तयारीलाई प्रमुख एजेण्डाका रूपमा अघि सारिएको छ। महाधिवेशन तयारीका क्रममा नियमावली र निर्वाचन निर्देशिका, सदस्यता अध्यावधि तथा वितरण, महाधिवेशन तयारी समिति गठन, विधान मस्यौदा समिति गठन लगायत विषयमा छलफल हुने एक नेताले बताएका छन्। प्रदेश सरकारका सन्दर्भमा विकसित राजनैतिक परिस्थिति, सदस्यता व्यवस्थापन सम्बन्धी केन्द्रीय समितिको निर्णय अनुमोदन, नेपाली जनसम्पर्क समिति, समसामयिक राजनैतिक विषय तथा भ्रातृ संस्थाहरूको विधान सम्बन्धी विषय पनि बैठकका एजेण्डामा राखिएको छ।
2: जापानिज इन्सेफ्लाइटिस जेई भाइरसको संक्रमणबाट 1 महिनामा 9 जनाको मृत्यु भएको छ। अन्य 37 जना संक्रमित अस्पतालमा भर्ना भएका छन्। नेपालमा किटजन्य रोगहरूमध्ये जेई सबैभन्दा धेरै मृत्यु गराउने रोगमा पर्छ। केही वर्ष यता जेईले प्रकापकै कारण लिन थालेको छ। जेई एशिया तथा पश्चिमी प्रशान्त क्षेत्रका केही भागमा स्थानीय रूपमा पाइने भाइरल मस्तिष्क संक्रमण हो। जेई भाइरस संक्रमित क्यूलेक्स जातका लामखुट्टेको टोकाईबाट मानिसमा सर्छ। सुंगुर र हाँस यो भाइरसको मुख्य स्रोत मानिन्छन्। सुंगुर पाल्ने व्यक्ति तथा धानखेत आसपास बसोबास गर्ने संक्रमण गर्नेहरूमा संक्रमणको जोखिममा हुने गरेका छन्। विश्व स्वास्थ्य संगठनका अनुसार संक्रमणका कारण गम्भीर बिरामीहरू मध्ये 1/3 मृत्यु हुन्छ। बाँच्नेहरू मध्ये करिब आधामा गम्भीर अपाङ्गता हुन सक्छ। पछिल्ला केही सातामै जेई भाइरसको संक्रमणबाट कोशी प्रदेशमा 6, मध्य प्रदेशमा 2 र लुम्बिनी प्रदेशमा 1-1 जनाको गरी 9 जनाको मृत्यु भएको छ। संक्रमितहरू मध्ये अधिकांश खोप नलगाउने रहेको बताइएको छ। जेई संक्रमणको उच्च जोखिमको मौसम अझै शुरू हुन बाँकी रहेकाले आगामी दिनमा मृत्यु हुनेको संख्या बढ़न सक्ने सरकारी अधिकारीहरू बताउँछन्। स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाको खोप शाखाका प्रमुख डाक्टर अभियान गौतमका अनुसार संक्रमणबाट बच्न सबै

0: राख्ने सावधानी अपनाउनुपर्छ। घर वरिपरि सफा राख्नुपर्छ। लामखुट्टेको टोकाईबाट बच्ने उपायहरू अपनाउनुपर्छ।
1: नेपाल आयल निगमले खाना पकाउने ग्यासको अभाव टार्न भारतीय आयल कर्पोरेशनसँग कोटा बढ़ाउन माग गरेको छ। विगतमा 49,000 मेट्रिक टन माग गर्दा बढ़ीमा 45,000 मेट्रिक टन ग्यास आउने गरेकामा यसपटक निगमले भारतीय आयल कर्पोरेशनसँग 55,000 मेट्रिक टन ग्यास माग गरेको हो। नेपाल आयल निगमका प्रवक्ता मनोज ठाकुरले देशभर भएको ग्यास अभाव समाधान गर्न भारतीय आयल कर्पोरेशनसँग विगतको तुलनामा 5,000 मेट्रिक टन थप माग गरिएको बताएका छन्। उनले 60,000 मेट्रिक टन माग गरिए पनि भारतीय आयल कर्पोरेशनले 55,000 मेट्रिक टन दिने सहमति भएको उल्लेख गर्दै त्यो आएपछि अहिले देखिएको ग्यासको समस्या समाधान हुने दावी गरेका छन्। असारदेखि ग्यासको माग बढ़दा आपूर्तिमा कठिनाई भएको उनको भनाई छ।
0: लगातार उकालो लागेको सुनको भाव आज झिनो मूल्यले घटेको छ। गएका चार दिनमा 17,800 रूपियाँ बढ़ेको सुनको भाव आज घटेको हो। सुनको मूल्य तोलामा 200 रूपियाँलाई घटेर आज 3,01,500 कारोबार शुरू भएको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। चाँदीको मूल्य भने आज बढ़ेको छ। तोलामा 25 रूपियाँ बढ़ेर चाँदीको भाव आज 4,670 रूपियाँ कायम भएको महासंघले जनाएको छ।
1: आज श्रावण महिनाको अन्तिम सोमबार बिहानैदेखि पशुपतिनाथ लगायत देशभरका शिवालयमा दर्शनार्थीको घुइचो लागेको छ। काठमाडौँ सहित अधिकांश स्थानमा गैरातीदेखि नै अविरल वर्षा भइरहे पनि दर्शनार्थीहरूको शिवालयमा घुइचो लागेको हो। सुन्दरी जलबाट जल ल्याएर पशुपतिनाथमा चढ़ाउने भक्तजनको पनि आज लामो लाइन लागेको छ। पशुपतिनाथ मन्दिरमा आज बिहान 3 बजेदेखि खुलेका मन्दिरका 4 ढोका बेलुका आरतीपछि राति 8 बजेसम्म खुल्ला रहनेछ। राजधानीका गोकर्णेश्वर, नागेश्वर, डोलेश्वर सहितका सबै शिवालयमा भक्तजनको उत्तिकै घुइचो लागेको छ। राजधानी बाहिरका पिण्डेश्वर धाम, हलेसी लगायतका अन्य शिवालयमा पनि सर्वसाधारणको भीड़ लागेको हाम्रा सहकर्मीले जनाएका छन्।
0: पाल्पाको तिनाउ गाउँपालिका चिउरी डाँडामा आज बिहान जीप दुर्घटना हुँदा चालक सहित 10 जना घाइते भएका छन्। घाइते मध्ये 1 जना गम्भीर घाइते भएका छन्। घाइते सबैको रूपन्देही स्थित लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ। माथगढ़ीबाट बुटवलतर्फ जाँदै गरेको पिकअप जीप बिहान करिब 7 बजे अनियन्त्रित भई सड़कबाट 110 मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ। यता पूर्व पश्चिम राजमार्ग अन्तर्गत चितवनको खैरहनीमा यात्रुवाहक बसको ठक्करबाट एक युवकको मृत्यु भएको छ। महोत्तरीबाट काठमाडौँ आउँदै गरेको बसले ठक्कर दिँदा अन्दाजी 35 वर्षीय नाम ठेगाना खुल्न नसकेका पैदल यात्रीको मृत्यु भएको हो। ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान शुरू गरेको छ। कान्तिपुर डायरीमा अब ब्रेकको पालो।

Samsung. LG ले ल्यायो नयाँ LG Essential Series. अब किफायती मूल्यमा रेफ्रिजरेटर, वाशिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट EMI. नागरिकता भए पुग्छ. हरेक घरको खुसी, घर घरमा LG. LG, life's good.

0: ब्रेकपछि कान्तिपुर डायरीमा अब बाँकी प्रसंग. आज श्रावण 25 गते सामुदायिक वन दिवस, वन संरक्षण गर्ने उद्देश्यले यो दिवस मनाउन थालिएको हो. विक्रम सम्वत 2030 श्रावण 25 गते सिन्धुपाल्चोकको ठोकरपामा स्थानीय समुदाय र तत्कालीन वन प्रशासन बीच भएको वन संरक्षण सम्बन्धी सहमतिले नेपालमा सामुदायिक वन अभियानको जग बसालेको थियो. यसै दिनको सम्मान स्वरूप सरकारले हरेक वर्ष श्रावण 25 सामुदायिक वन दिवसका रूपमा मनाउन थालेको हो. दिवसका अवसरमा आज विभिन्न कार्यक्रम गरिँदैछ. सामुदायिक वन नेपालको मात्र होइन विश्वकै सफल जनसहभागितामूलक प्राकृतिक स्रोत व्यवस्थापनको नमूना बनेको छ. लाखौं नागरिकलाई वन संरक्षणमा प्रत्यक्ष जोड्ने यो अभियानले नेपालको पहिचान विश्वमाझ स्थापित गरेको छ. पछिल्लो विवरण अनुसार नेपालमा हाल 23,000 भन्दा बढ़ी सामुदायिक वन उपभोक्ता समूह छन्. उनीहरूले करिब 24,00,000 हेक्टर वन क्षेत्र व्यवस्थापन गरिरहेका छन्. 31,00,000 भन्दा बढ़ी घरधुरी तथा करिब 1.5 करोड़ नागरिक यस अभियानसँग प्रत्यक्ष रूपमा आबद्ध छन्. नेपालको कुल भूभागको करिब 46% भन्दा बढ़ी भाग वनले ढाकिएको अवस्थामा पुग्नुमा सामुदायिक वनको योगदान निर्णायक मानिन्छ.
1: कान्तिपुर डायरीमा अब अन्तर्राष्ट्रिय प्रसंग. गाजाको विकासका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राखेको 15 बुद्धे प्रस्ताव इजरायली

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
2: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
1: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
2: हाम्रा सेवाहरू
1: दाँत नदुखाई खोल्ने,
2: दाँत भर्ने, दाँतको आकृति गर्ने,
1: दाँतको एक्सरे सुविधा,
2: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
1: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
2: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
1: ध्यान दिनै पर्ने कुरा,
2: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
1: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
3: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1 हाटलाक नेटुडी खेल छेउ संखुवा सभा। फोन नम्बर 0295 62 320 र 98 420 50 541। घरको झ्याल ढोकामा आल्मुनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
4: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खातबारीमा गणेश ग्लास हाउस एन्ड आल्मुनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मुनियम फेब्रिकेटर खातबारी 1 खातबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मुनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 98 520 29 47, 98 00 90 00 62।
5: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताल नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै?
6: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
7: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98 525 55 768, 98 525 55 768।
8: साथै 98 525 55 768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
9: नमस्कार है वडा अध्यक्षज्यू।
10: नमस्ते नमस्ते, के भन्दा आउनु भएको?
9: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
10: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्नी?
9: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
10: यो मेरो सुट त हाम्रै सखुवा सभाको दबुडा एक मात्रै विश्वासिलो अरूण पूर्वकै चर्चित दिशा टेलर्स खातबारीमा नै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्ध विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
9: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
11: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
12: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
13: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
12: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह, पार्टी, सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
14: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल।
3: सम्पर्क नम्बर 0295 60 679 र मोबाइल नम्बर 98 420 82 776।
15: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खातबारी 1 बुदथुक बाटो दूरसञ्चार जाने बाटो।
16: के
6: तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
3: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
6: शङ्का सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
3: हाम्रा सेवाहरू
6: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
3: दाँत खुल्ने, दाँत सफा गर्ने,
6: दाँतको एक्सरे गर्ने,
3: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
6: झिक्न मिल्ने आरपीडी लगाइने,
3: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
6: बाङ्गो टिङ्गो दाँत मिलाइने,
3: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
6: मनकामना डेन्टल क्लिनिक खादरी नगरपालिका एक प्रहरी गेट सेउ सङ्खुवा सभा हस्पिटल बिल्डिङको ठक्कै अगाडि।
3: सम्पर्क नम्बर 0295906667 र 98422667।
13: सरप्राइज जेनी, यो गहना कस्तो छ?
16: यस्तो पनि गहना लाउँछन्?
13: अनि यो
16: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
13: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त यो कस्तो छ।
16: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
13: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
16: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
13: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, सङ्खुवा सभा।
16: प्रोप्राइटर गोपाल विश्वकर्मा 98420959801, जनक पौडेली 98520958344 र 0295602048।
13: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, सङ्खुवा सभा।
6: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
3: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लास छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
6: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी 1 नगरपालिका रोड, सङ्खुवा सभा।
3: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
6: प्रोप्राइटर लक्ष्मी काफ्रे।
3: सम्पर्क 98433-47262,
6: 98-10-55-55-85
3: र वाट्सएप नम्बर 98-5-20-28-646।
17: आयो सबको घर घरमा।
18: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
19: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 MHz।
18: अब रेडियो सङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98-432-57-841 र 0-29-562-666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो सङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
20: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
21: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
22: नमस्कार भाइ, तुमलेतिर पो हिँडेको हौ? म त
21: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
22: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
21: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
22: ए ल ल सँगै जाउँ न भाइ।
0: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
22: रबिन टेलर्स, खातबारी नगरपालिका 9 तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
0: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
22: सम्पर्क नम्बर 98 60 96 40 00
0: र 98 19 32 76 75।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: खुशीको खबर खुशीको खबर खुशीको खबर। तपाईँ हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी 1 संघ सभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295752 67, मोबाइल 97438640084।
2: सम्पूर्ण करदाताहरूमा खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालयको हार्दिक अनुरोध। खादबारी नगरपालिकाले सम्पत्ति कर, मालपोत भूमिकर, सिरो, व्यवसाय नवीकरण दस्तुर लगायतका राजस्व तथा अन्य सेवा शुल्क संकलन कार्यलाई थप प्रभावकारी, पारदर्शी तथा प्रविधि मैत्री बनाउन हाल सूत्रा सिस्टम फुल वर्जन सञ्चालनमा ल्याएको छ। उक्त प्रणालीमा प्रत्येक

0: नवीकरण का लागि व्यवसाय दर्ता प्रमाण पत्र घर वा जग्गा बहाल मा दिएको भए बहाल सम्झौता पत्र
1: सम्पर्क नम्बरहरू 029560400 र 98520-72631 खानबारी नगरपालिका 3 नम्बर वडा कार्यालय मानी भन्ज्याङ संखुवा सभा
2: हेर न विष्णु मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो उफ कुन जन्मको पाप थियो कुन
3: ए अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो सानोमै उपचार गरे ठिक भइहाल्छ नि यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ चिन्ता लिनै पर्दैन
4: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी सोह्र सुनसरी सम्पर्क नम्बर 98520-55768 98520-55768
5: साथै 98520-55768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ आजै सम्पर्क गर्नुहोस्
6: खुशीको खबर नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ चारमा प्रत्येक दुई दुई हप्तामा शनिबारको दिन वरिष्ठ नेत्ररोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोतीबिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ अपरेशन हुने मिति 2083 साल साउन 9 गते शनिबार 2083 साल साउन 23 गते शनिबार र 2083 साल भाद्र 6 गते शनिबार हाम्रा अन्य सेवाहरू मोतीबिन्दुको आधुनिक फेको प्रविधिद्वारा बिना सुई अपरेशन सेवा जलबिन्दु आँखाको नानी आँखाको ढकनी साथै आँखाको पर्दाको विशेष जाँच सेवा बालबालिकाको टाउको दुख्ने आँखा सुक्खा हुने डेढोपना तथा दूर र अदूर दृष्टिको विशेष जाँच सेवा चस्माको पावर जाँच साथै सुपथ मूल्यमा सम्पूर्ण किसिमका चस्मा उपलब्ध हुनुका साथै कन्ट्याक्ट लेन्स ब्लू कट तथा ब्रान्डेड पावर पनि उपलब्ध हुनेछ नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टार फोन 029575267 मोबाइल 97655680 यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ
0: तपाईँको व्यवसाय संस्था कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा
7: नमस्कार तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 MHz
0: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा सस्तो दर प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली सम्पर्कका लागि 98432-57841 र 029552-66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस् रेडियो संखुवा सभा तपाईँको आवाज जनताको साथ
8: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz On air, online.
9: होइन है मास्टर नि नानी अब तिमी त जान्ने बुझ्ने मान्छे म त एउटा कुरा सोधौ भन्दैछु हो नानीलाई
10: भन्नुहोस् न हजुर बुवा के कुरा हो
9: यो बुढेसकाल लागेपछि त नानी आँखा पनि राम्रोसँग देख्दिन कान पनि राम्रोसँग सुन्दिन कहाँ गएर पो राम्रो उपचार गर्नु होला नि नानी
10: ए त्यसको लागि त हाम्रै हातबारीमा तेजरत नाखा तथा कान उपचार केन्द्र छ त्यही जानुहोस् न हजुर बुवा विगत 17 वर्षदेखि संखुवा सभा जिल्लाको खातबारीमा सञ्चालित नेपाल नेत्र ज्योतिषम तेजरत नाखा तथा कानुपचार केन्द्रमा प्रदान गरिने सेवा तथा सुविधाहरू
11: दक्ष तथा अनुभवी प्राविधिकहरूबाट आँखा सम्बन्धी सम्पूर्ण चेक जाँच गरिने
10: अटो रिफ्राक्टोमिटरद्वारा आँखाको पावर जाँच गरिन्छ
11: नन कन्ट्याक्ट टोनोमिटर र अप्लानेसन मिटरबाट आँखाको प्रेसर जाँच गरिन्छ
10: नागरिकता वा परिचय पत्रको साथमा आएमा 60 वर्ष भन्दा माथिका बिरामीहरूलाई चस्मा खरिदमा 25% छुटको व्यवस्था गरिएको छ
11: असहाय बिरामीहरूलाई निशुल्क उपचारको व्यवस्था गरिएको छ
10: मोतियाबिन्द भएका बिरामीलाई छनौट गरी महिनामा

0: वैद्य निशुल्क शल्यक्रिया गरिन्छ।
1: कान सम्बन्धी सम्पूर्ण चेक जाँच गरी कानको सुनवाई क्षमता जाँच गरिन्छ। साथै सुनवाई क्षमता अनुसारको कानको मेसिन सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
0: प्रत्येक विद्यालयमा गएर विद्यार्थीको आँखा जाँच गर्ने र दृष्टि दोष भएका विद्यार्थीलाई निशुल्क चस्मा वितरण गरिन्छ।
1: र टेलिमेडिसिनबाट रोग सम्बन्धी विशेषज्ञ डाक्टरबाट सुझाव तथा परामर्श लिन सकिन्छ। साथै जिल्लाको मकालु गाउँपालिकाको नुम, चैनपुर नगरपालिकाको चैनपुर बजार र सिलिचौ गाउँपालिकाको तामकुबाट पनि आँखा उपचार केन्द्रको स्थापना गरी सेवा प्रदान गरिरहेको छ।
0: थप जानकारीको लागि 029562061
1: 029573315
0: र 98520607
1: नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्र खाँदबारी सङ्खुवा सभा।

0: राष्ट्रको गौरव नेपालीको आवाज आजको आवश्यकता समृद्ध समाज रेडियो संघ सभा 95.5 MHz।
1: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
2: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
1: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1 नगरपालिका रोड, सङ्खुवा सभा।
2: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
1: प्रोप्राइटर लक्ष्मी काफ्ले।
2: सम्पर्क 98433-47262,
1: 98-10-55-55-85
2: र वाट्सएप नम्बर 98-5-20-28-646।
3: सरप्राइज जेनी, यो गहना कस्तो छ?
4: यस्तो पनि गहना लाउँछन्?
3: अनि यो
4: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
3: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
4: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
3: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
4: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सोझै सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
2: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, सङ्खुवा सभा।
4: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98-4-20-59-8-1। जनक पौडेली, 98-5-20-58-344 र 029-560-248।
2: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, सङ्खुवा सभा।
5: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
6: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ म त।
5: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
6: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हौ भाइ।
5: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
6: ए ल ल, सँगै जाउँ न भाइ।
1: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
2: रबिन टेलर्स, खाँदबारी नगरपालिका 9, तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
1: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
2: सम्पर्क नम्बर 98-60-96-40-00
1: र 98-19-32-76-75।
7: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
8: खाँदबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
7: पाथीभरा डेन्टल खाँदबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
8: हाम्रा सेवाहरू
7: दाँत नदुखाई खोल्ने,
8: दाँत भर्ने, दाँतको आसुति गर्ने,
7: दाँतको एक्सरे सुविधा,
8: बाँगा टेङ्गा नमिलेका दाँत मिलाउने,
7: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
8: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको, गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
7: ध्यान दिनै पर्ने कुरा,
8: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
7: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खाँदबारीमा एकमात्र डेन्टल
2: पाथीभरा डेन्टल, खाँदबारी नगरपालिका 1, हाटलाग्ने टुडी खेल छेउ, सङ्खुवा सभा। फोन नम्बर 029-5-62-320 र 98-4-20-50-541।
9: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन् तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
10: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि। प्रतीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खाम्बरी नगरपालिका एक, प्रगति टोल। विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रतीक्षा ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै पाँचजनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% छुटको व्यवस्था छ। प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 98163555553 र 98423189।

0: महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
3: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खादबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
2: हाम्रो सेवाहरू
3: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295-60-580, 99-520-160-580 र 99-421-08-181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्स, खादबारी 1, सम्खुवा सभा।

0: ओहो लु नमस्कार है सर।
1: ओहो लु नमस्कार है सर। नमस्कार।
0: अनि के हो आज चक्क सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
1: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
0: त्यसो भए सर म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
2: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संसार सभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
0: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
2: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
0: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुहारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
2: छटाल टेलरिङ सेन्टर, खाँदबारी एक बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
0: डिजाइनर सुमन ठटाल, 9865349444
2: र 0295901155।
1: More style, more design. Total Tailors.
3: संचारको दुनियामा बेग्लै पहिचान, राष्ट्रको गौरव नेपालीको शान। रेडियो शंकर सभा 95.5 MHz।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नी।
2: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
3: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी सोह्र सुनसरी। सम्पर्क नम्बर 98525557068, 98525557068।
0: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
4: आयो सबको घर घरमा।
5: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
6: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 MHz।
5: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
7: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
8: नमस्कार है वडा अध्यक्षज्यू।
9: नमस्ते नमस्ते, के भन्दै आउनु भयो त?
8: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
9: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्नी?
8: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
9: यो मेरो सुट त हाम्रै सखुवा सभाको नमुना एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा

0: खासको डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
1: डिजाइनर सुट स्पेशलिस्ट अनिल ठटाल,
2: सम्पर्क नम्बर 0295 60 679 र मोबाइल नम्बर 98 420 82 776।
3: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खाजारी 1 बुद्धचोकबाट दूरसञ्चार जाने बाटो।
4: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
5: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पाठ पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
4: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी 1 नगरपालिका रोड, सङ्खुवा सभा।
5: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
4: प्रोप्राइटर लक्ष्मी काफले,
5: सम्पर्क 98 433 47 262,
4: 98 10 55 55 85
5: र व्हाट्सएप नम्बर 98 5 20 28 646। घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
6: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खाँदबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खाँदबारी 1 खाँदबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 98 5 20 29 47, 98 00 90 0062।
7: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रिनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
6: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खाँदबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम जयपुरेन सप्लाट्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
7: हाम्रो सेवाहरू
6: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295605080, 98 5 20 61 580 र 98 421 08 181। ज्योति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खाँदबारी 1, सङ्खुवा सभा।
8: श्री हिमालय किरण पब्लिक क्याम्पस खाँदबारी 7 नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खाँदबारी 7 नयाँ बजार सङ्खुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 को लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
9: उपलब्ध सुविधाहरू: 1. दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। 2. शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। 3. सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। 4. वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। 5. पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगात्मक साथै व्यावहारिक शिक्षामा आधारित। 6. आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। 7. विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको दुईजना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। 8. सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा। 9. यातायातको सुविधा भएको।
10: सम्पर्कको लागि श्री हिमालय।

पब्लिक क्याम्पस खाँदावारी नपा साथ नयाँ बजार सङ्खुवा सभा। फोन नम्बर 0295161165, 98421552564, 98421526987 र 98520519906।

0: नयाँ नेपालको एक नौलो आवाजको संगालो रेडियो संखुवा सभा 95.5 मेगाहर्ज सधैं सुन्नुहोला।
1: तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
2: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको धित्रे स्टोर निर्माण होम डेकोर एन्ड सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
1: हाम्रो सेवाहरू
2: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढुङ्गाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 029560580, 99520160580 र 99421-08181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खाँदबारी 1, सङ्खुवा सभा।
3: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
4: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लास छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
3: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी 1, नगरपालिका रोड, सङ्खुवा सभा।
4: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
3: प्रोप्राइटर लक्ष्मी काफ्ले,
4: सम्पर्क 98433-47-262,
3: 98-10-55-55-85
4: र वाट्सएप नम्बर 98-5-20-28-646।
5: आयो सबको घर घरमा।
6: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस हरेक घर घरमा।
7: नमस्कार, तपाईले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।
6: अब रेडियो सङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98-4-32-57-841 र 029-5-62-666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो सङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
8: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
9: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै।
10: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
11: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी 16 सुनसरी। सम्पर्क नम्बर 98-5-20-55-768, 98-5-20-55-768।
12: साथै 98-5-20-55-768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
13: नमस्कार है सर, टाढै लाग्नुभयो, निकै हतारमा हुनुहुन्छ त।
14: नमस्कार भाइ, तुमलेतिर पो हिँडेको हौ। म त
13: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
14: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
13: ओहो सर, त्यसो भए मेरो पनि अल्लोको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
14: ए ल ल, सँगै जाउँ न भाइ।
3: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
14: रबिन टेलर्स, खातबारी नगरपालिका 9 तुमलिङ चार, राधाकृष्ण मन्दिर अगाडि।
3: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
14: सम्पर्क नम्बर 98 60 96 40 00
3: र 98 19 32 76 75।

0: महेन्द्र बोलेरो पिकअप हो तपाईँ जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईँलाई सधैँ अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 029-575-1147।
2: सरप्राइज जेनी, यो गहना कस्तो छ?
3: छ्या, यस्तो पनि गहना लाउँछन्?
2: अनि यो
3: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
2: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त यो कस्तो छ।
3: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
2: अन्त कहाँ हुनु र, यही दुर्गा ज्वेलरीमा त हो नि।
3: हजुर, तपाईँ पनि पुरानो तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सोधै सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
2: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, सङ्खुवा सभा,
3: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98-420-59-801, जनक पौडेली, 98-520-58-344 र 029-560-248।
2: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, सङ्खुवा सभा।
4: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
5: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
4: प्रतीक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खाँदबारी नगरपालिका 1, प्रगति टोल।
5: विगत 1 दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रतीक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुफत मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% छुटको व्यवस्था छ।
4: प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 98-163-55-553 र 98-423-18-049।

0: रेडियो संखुवा सभा समय सूचक अहिले दिनको 3 बज्यो।
1: This is Radio Sankhuwa Sabha 95.5 MHz.
2: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
3: Where do we begin?
2: With international news you can trust, BBC News.
3: Journeys into the heart of global events.
2: And voices from around the globe.
4: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
2: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
5: नाफाको सुरक्षा गर्न सरकार पूर्ण जिम्मेवार बन्ने प्रतिबद्धता। दोलखाको यालुङरी हिमालमा हराएका 5 जनाको शव 9 महिनापछि फेला। काठमाडौँका प्रशासनिक प्रक्रिया पूरा गरेर परिवारले जिम्मा लगाउने। उत्तर कोरियाली ह्याकरले साइबर आक्रमणका लागि एआई प्रयोग गरिरहेको प्रतिवेदन सार्वजनिक। सैन्य, कूटनीतिक र शैक्षिक क्षेत्रमा साइबर आक्रमण बढ्दै। र पुरूष एक दिवसीय क्रिकेटमा 55 वर्षमा 5000 खेल पूरा। नेपाल खबरमा अब पूरा खबर। प्रधानमन्त्री बालेन्द्र शाहसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेटवार्ता गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा आज उहाँहरूबीच भेटवार्ता भएको हो। विदेशी राजदूतहरूसँग व्यक्तिगत भेटघाट नगर्ने पूर्व अडानबाट पछि हट्थे प्रधानमन्त्री शाहले सरकार बनेको 4 महिनापछि राजदूतसँग एक्ला एक्लै भेट गर्नुभएको हो। प्रधानमन्त्री कार्यालयका अनुसार भेटवार्ताका क्रममा नेपाल भारत बीचको द्विपक्षीय मित्रता, पारस्परिक हित, विकास, साझेदारी तथा सहकार्यका विविध विषयमा छलफल भएको छ। भेटमा राजदूत श्रीवास्तवले प्रधानमन्त्री शाहलाई शुभकामना व्यक्त गर्दै दुई देश बीचको आपसी सम्बन्ध र सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धता जनाउनुभयो। यस्तै प्रधानमन्त्री शाहले पनि भारतसँगको ऐतिहासिक सम्बन्धलाई अझ प्रगाढ बनाउँदै साझा हितका विषयमा मिलेर काम गर्नुपर्ने विषयमा जोड़ दिनुभएको छ। प्रधानमन्त्री शाहले चिनिया राजदूत चाङ माओ मिङसँग पनि भेट गर्दै हुनुहुन्छ। शाहले 2 हप्ता अघि नै उहाँहरूलाई भेट्ने योजना बनाए पनि सुनसरी र अन्य जिल्लामा भएका हिंसात्मक घटनाका कारण भेटघाट पछि धकिएको थियो। छिमेकी देशका राजदूतसँग एकै दिन भेट्ने निर्णयले नेपालका लागि दुवै देशको समान महत्व रहेको सन्देश दिन खोजिएको देखिन्छ। नेपाली कांग्रेसले प्रधानमन्त्रीलाई सीमा सम्बन्धी विवादित अभिव्यक्ति सच्याउन र संसदमा आएर स्पष्ट गर्न माग गरेको छ। प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै कांग्रेस सांसद रेणुका काउचाले प्रतिपक्षले उठाएका प्रश्नहरूलाई घेराबन्दी वा असहयोगको रूपमा नलिन प्रधानमन्त्रीलाई आग्रह गर्नुभयो। सत्तापक्षका सांसदहरूले समेत खबरदारी गर्दा प्रधानमन्त्रीले सामाजिक सञ्जालमा एक्लो महसुस भयो भनी लेखेको प्रसंग उल्लेख गर्दै सांसद काउचाले देशको हितमा चल्ने हरेक सही कदममा प्रतिपक्ष साथ नै रहने बताउनुभयो। डर र संकोच नमानी संसदमा आएर सीमाबारेका अभिव्यक्ति सच्याउन र गल्ती स्वीकार गर्न गरी लोकतान्त्रिक संस्कार देखाउन सांसद काउचाको सुझाव छ। राष्ट्रिय हितभन्दा माथि कुनै दल वा सचिवालय हुन नसक्ने भन्दै सांसद काउचाले प्रधानमन्त्रीलाई तत्काल संसदमा उपस्थित गराई जवाब दिन लगाउन सभामुखसँग रूलिङको माग गर्नुभएको छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वागेले देशको आर्थिक रूपान्तरणका लागि सरकार र निजी क्षेत्रबीच बलियो साझेदारी हुनुपर्ने बताउनु भएको छ। नेपालका 20 वटा ठूला बहुराष्ट्रिय करदाता कम्पनीका प्रतिनिधिहरूसँग आयोजित छलफलमा उहाँले निजी क्षेत्रको सफलता नै नेपालको आर्थिक समृद्धिको मुख्य आधार भएको उल्लेख गर्नुभयो। देशको विकास कुनै एक मन्त्रालयको एकल प्रयासले मात्र सम्भव नहुने भन्दै उहाँले यसका लागि एकीकृत राष्ट्रिय दृष्टिकोण आवश्यक रहेको स्पष्ट पार्नुभयो। सरकारले निजी क्षेत्रलाई विकासको अभिन्न साझेदारको रूपमा हेर्ने उहाँको भनाइ छ। उद्योगको नाफाबाट पुनर्लगानी बढ़ने र त्यसबाट सृजना हुने रोजगारी अन्तत

0: दोलखाको यालुङरी हिमालमा हिम पहिरोमा परेर हराएका पाँचजना आरोही तथा गाइडको शव झण्डै नौ महिनापछि फेला परेर संकलन भएको छ। गएको कार्तिकमा 6,332 मिटर अग्लो डोलमा खाङ हिमाल आरोहणको पूर्व अभ्यासका क्रममा यालुङरी पुगेका उनीहरू हिम पहिरोमा परि बेपत्ता भएका थिए। हिउँ पग्लिएपछि सतहमा देखिएका शवहरू आज बिहान हेलिकप्टर मार्फत उद्धार गरी दुईवटालाई काठमाडौँ पठाएको र बाँकी पठाउने क्रममा रहेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख एवं प्रहरी नायब उपरीक्षक डीएसपी मनोज कुमार लामाले जानकारी दिनुभयो। फेला परेका शवमा दुईजना नेपाली गाइड सहित जर्मन, इटाली र क्यानाडाका नागरिक रहेका छन्। डीएसपी लामाका अनुसार शवहरू पहिचान गर्न सकिने अवस्थामा रहेका भन्ने जानकारी आएको छ। मौसम प्रतिकूल भए पनि बिहान केही बेर मौसम अनुकूल भएको मौकामा शव तल झारिएको हो। पुनः हिमपात भए शव हराउने जोखिमलाई मध्यनजर गर्दै चुनौतीपूर्ण रूपमा शव संकलन गरेको प्रहरीले जनाएको छ। हिम पहिरोमा 7 जना परेकोमा घटना लगत इटाली र फ्रान्सका 2 जनाको शव भेटिए पनि बाँकी बेपत्ता भएका थिए। बाँकी 5 जना सबैको शव प्राप्त भएसँगै गएको कार्तिकमा भएको विपदमा ज्यान गुमाउने सबैको शव भेटिएको प्रहरीले जनाएको छ। अब काठमाडौँबाट प्रशासनिक प्रक्रिया पूरा गरेर परिवारलाई शव हस्तान्तरण गरिनेछ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एन्ड टेक्नोलोजी हिकास
2: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एण्ड टेक्नोलोजी हिकास किर्तिपुर काठमाडौँ फोन 01-590-61-89 मोबाइल 97-072-540-89।
3: सुन त मेरो कपडा प्याकिङ गरिदेऊ त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
5: क्यान्सर विरुद्ध आशाको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट
6: फोन 056-494-333-493-555।
0: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज नेपाल खबरमा अब थप खबरहरू। धनुषाको ढल्केबरमा प्रस्तावित ट्रमा सेन्टर बन्नुपर्ने माग गर्दै स्थानीय बासिन्दाले पूर्व पश्चिम राजमार्ग अवरूद्ध गरेका छन्। ढल्केबरमा निर्माण गर्ने भनिएको ट्रमा सेन्टर सिरोहाको लाहानमा सार्न खोजेको भन्दै उनीहरूले आज आधा घण्टा राजमार्ग अवरूद्ध गरेका हुन्। मिथिला नगरपालिकाका मेयर महेन्द्र महतोको अगुवाईमा उनीहरूले राजमार्ग अवरूद्ध गर्दै ट्रमा सेन्टर ढल्केबरमा नै निर्माण हुनुपर्ने दवाब दिएका हुन्। स्वास्थ्य मन्त्री मेहताले सामाजिक सञ्जालमा ढल्केबरको ट्रमा सेन्टर नसारिएको प्रतिक्रिया दिए पनि ढल्केबरवासीहरू त्यो कुरा नपत्याएर चरणबद्ध आन्दोलन गरिरहेका छन्। यसैबीच नेपाली कांग्रेसका सांसद प्राध्यापक डाक्टर चन्द्रमोहन यादवले धनुषाको ढल्केबरमा ट्रमा सेन्टर निर्माण प्रक्रियामा देखिएको अन्यलबारे सरकारको आधिकारिक धारणा माग गर्नुभएको छ। आज बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा सांसद यादवले यसअघि प्रतिनिधि सभाको बैठकमा पनि आफूले यो मुद्दा उठाएको स्मरण गराउँदै ढल्केबरमा ट्रमा सेन्टर निर्माणको मागलाई लिएर स्थानीय स्तरमा आन्दोलन चर्कन सक्ने र त्यसले शान्ति सुरक्षामा समेत असर पार्न सक्ने भन्दै चिन्ता व्यक्त गर्नुभयो। अब विदेशको खबर। उत्तर कोरियाली राज्य समर्थित ह्याकरहरूले सैन्य, कूटनीतिक र शैक्षिक क्षेत्रलाई लक्ष्य बनाएर साइबर आक्रमण सशक्त पार्न कृत्रिम बुद्धिमत्ता एआईको प्रयोग गरिरहेको खुलासा भएको छ। दक्षिण कोरियाली साइबर सुरक्षा कम्पनी जियोनियन्सको प्रतिवेदनलाई उद्धृत गर्दै समाचार संस्था अल जजिराले जनाए अनुसार उत्तर कोरियाली गुप्तचर निकायसँग जोडिएको किम सुकी नामक ह्याकिङ समूहले सन् 2026 देखि

0: स्पियर फिसिङ आक्रमणका लागि एआईद्वारा तयार पारिएका उच्च गुणस्तरीय कागजातहरूको प्रयोग गरिरहेको छ। अनुसन्धान अनुसार सुरक्षा निकायको नजरबाट बस्न किमसुकीले ओलामा जीपीटी फोर अल र मिन्सी जस्ता खुल्ला स्रोतका एआई उपकरणहरू इन्टरनेट जडान बिना नै सञ्चालन गर्ने गरेको छ। एआई सहयोगमा छोटो समयमै विश्वासिला कागजातहरू तयार पार्न सकिने भएकाले यो प्रविधि ह्याकरहरूका लागि शक्तिशाली हतियार बनेको छ। वाशिङटन डीसीमा रहेको टिम सन सेन्टरकी वरिष्ठ अध्येता जेनी टाउनका अनुसार उत्तर कोरियाली ह्याकर र प्रोग्रामरहरू आफ्ना प्रयासलाई अझ बढ़ी घातक र प्रभावकारी बनाउन एआई उपकरणको प्रयोग गर्न पूर्ण रूपमा सक्षम छन्। यसैबीच बेलायती ब्लकचेन एनालिस्ट कम्पनी एलिप्टिकको प्रतिवेदन अनुसार सन् 2025 पहिलो 9 महिनामा मात्रै उत्तर कोरियाली ह्याकरहरूले 2 अर्ब अमेरिकी डलर भन्दा बढ़ी मूल्यको क्रिप्टो करेन्सी चोरी गरिसकेका छन्। एआईको विकाससँगै अनियन्त्रित प्रविधि र खराब नियत भएका समूहहरूबाट बस्ने हुने सम्भावित साइबर जोखिम थप बढ़ेको छ। अब खेल खबर। पुरूष एक दिवसीय क्रिकेटले 55 वर्षको अवधिमा 5000 खेलको कोषेढुङ्गा पार गरेको छ। गएको शुक्रबार डुण्डीमा भएको घरेलु टोली स्कटल्याण्ड र क्यानाडा बीचको खेलले 5000 खेलको कोषेढुङ्गा पार गरेको हो। सन् 1971 जनवरीमा शुरू भएको यो फर्म्याट 55 वर्षसम्म आइपुग्दा निरन्तर परिमार्जित भइरहेको छ। पुरूष एक दिवसीय क्रिकेटको पहिलो खेल सन् 1971 जनवरी महिनामा मेलबर्नमा घरेलु टोली अस्ट्रेलिया र इंग्ल्याण्ड बीच भएको थियो। पुरूष एक दिवसीय क्रिकेटमा भारतले सबैभन्दा धेरै 1081 खेल खेलेको छ। यस्तै दोस्रो स्थान रहेको अस्ट्रेलियाले 1025 र तेस्रो स्थानमा रहेको पाकिस्तानले 1002 खेल खेलेको छ। यी तीनवटा देशले मात्रै 1000 भन्दा धेरै खेल खेलेका छन्। एक दिवसीय क्रिकेटमा अस्ट्रेलियाले सबैभन्दा धेरै 617 खेल जितेको छ। यस्तै श्रीलंकाले सबैभन्दा धेरै 461 खेल हारेको छ। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। प्रधानमन्त्री शाह र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता, द्विपक्षीय मित्रता, पारस्परिक हित, विकास साझेदारका विषयमा छलफल। 20 बहुराष्ट्रिय कम्पनीका प्रतिनिधि र अर्थमन्त्रीबीच छलफल। लगानी र आर्जन गरेको मुनाफाको सुरक्षा गर्न सरकार पूर्ण जिम्मेवार बन्ने प्रतिबद्धता। दोलखाको यालुङरी हिमालमा हराएका 5 जनाको शव 9 महिनापछि फेला। काठमाण्डुमा प्रशासनिक प्रक्रिया पूरा गरेर परिवारलाई जिम्मा लगाउने। उत्तर कोरियाली ह्याकरले साइबर आक्रमणका लागि एआई प्रयोग गरिरहेको प्रतिवेदन। सार्वजनिक, सैन्य, कूटनीतिक र शैक्षिक क्षेत्रमा साइबर आक्रमण बढ़दै। र पुरूष एक दिवसीय क्रिकेटमा 55 वर्षमा 5000 खेल पूरा।
1: एनबीएल सर्वसुलभ आवास कर्जा
2: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
1: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
2: विशेषताहरू, रु 2 करोड़सम्मको कर्जा सुविधा।
1: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
2: 25 वर्षसम्मको लचिलो कर्जा अवधि।
1: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
2: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
1: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
2: शर्तहरू लागू हुनेछन्।
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
4: साली नदीको शिर,
5: मणिचूडको काख,
4: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
5: शान्ति र आनन्दको अनुभूति,
4: भीडभाडबाट टाढा,
5: सहरबाट नजिकै।
4: तपाईँको स्वागत र आतिथ्यका लागि सधैँ तत्पर
5: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
2: विस्तृत जानकारीका लागि फोन नम्बर 9861-4956 र 9841-5481। वेबसाइट झुले.com.np।
6: मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
7: हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
8: सम्पर्क नेपाल जापान सेवा सेन्टर, नाग पोखरी काठमाडौँ। फोन नम्बर 44-28-242
9: Come on, you'll certainly be benefited.
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङभित्र खबरमा तपाईँलाई स्वागत छ। आज साउन महिनाको अन्तिम सोमबार पशुपतिनाथ लगायत काठमाडौँ उपत्यका र देशभर भएका शिवालयहरूमा बिहानदेखि भक्तजनको भीड़ लागेको छ। बिहान झमझम पानी परे पनि भक्तजनहरू लामबद्ध भएर मन्दिरमा पुगेका थिए। दिउँसो पनि मन्दिरमा उत्तिकै भीड़ लागिरहेको छ। बिहान 3 बजेदेखि खुलेका पशुपतिनाथ मन्दिरका चारैवटा ढोका बेलुका आरतीपछि राति 8 बजीसम्म खुल्ला रहनेछन्। आज पशुपतिनाथमा दर्शन व्यवस्थापनलाई थप प्रभावकारी, सुरक्षित र व्यवस्थित बनाउन कोषका सबै पदाधिकारी तथा कर्मचारी खटिएका छन्। काठमाडौँ उपत्यका प्रसिद्ध शिवालयहरू गोकर्णेश्वर, नागेश्वर, डोलेश्वर र बसन्तपुर दरबार क्षेत्रको सानो पशुपतिनाथ भनेर चिनिने मक्खन महादेव लगायत ठूला साना सबै शिव मन्दिरहरूमा बिहानदेखि भक्तजनको लाइन लागेको छ। यस्तै काठमाडौँ उपत्यका बाहिर देशभर रहेका शिवालयहरूमा पनि भक्तजनहरूको भीड़ छ। शस्त्र प्रहरी परिवार महिला संघले पशुपतिनाथ मन्दिर परिसरमा दर्शन गर्न आउने भक्तजनका लागि निशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्नुको साथै खानेपानी वितरण गरेको छ। साउन महिनाको हरेक सोमबार शस्त्र प्रहरी परिवार महिला संघले आयोजना गर्दै आएको कार्यक्रममा नेपाल एपीएफ अस्पतालका चिकित्सकहरूको टोलीले दर्शनार्थी भक्तजनहरूको निशुल्क स्वास्थ्य परीक्षण गर्दै आएको छ। यसैगरी साउन महिनाभर हरेक सोमबार मन्दिर दर्शनका लागि आउने भक्तजनहरूको सुरक्षालाई ध्यानमा राखी पशुपतिनाथ मन्दिरको बागमती किनारमा 10 जनाको विपद व्यवस्थापन टोली, राफ्ट बोट तथा आवश्यक उद्धार सामग्री सही तत्काल परिचालन हुन सक्ने गरी तयारी अवस्थामा राखिएको छ। काठमाडौँको गुहेश्वरी फाँटमा रहेको गुहेश्वरी ढल प्रशोधन केन्द्रले दैनिक 3024 लाख लिटर फोहोर पानी प्रशोधन गरिरहेको छ। केन्द्रका प्रमुख श्याम कुमार श्रेष्ठ अनुसार काठमाडौँ उपत्यका विभिन्न ठाउँमा ढल प्रशोधन केन्द्र निर्माण थालिएको छ। सल्लाघारी, कोडको, धोबीघाट, गोकर्ण र हनुमान घाटमा प्रशोधन केन्द्र निर्माण भइरहेको छ। काठमाडौँ उपत्यका नदी तथा वातावरणलाई स्वच्छ राख्न अझ धेरै ढल प्रशोधन केन्द्र निर्माण गर्न आवश्यक भएको उहाँको भनाइ छ। प्रशोधन केन्द्रको क्षमता प्रभावकारी रूपमा उपयोग गर्न फोहोर पानी र वर्षाको पानीका लागि छुट्टाछुट्टै पाइप प्रणाली आवश्यक पर्ने बताउँदै प्रमुख श्रेष्ठले त्यसका लागि पालिकासँग समन्वय गरिरहेको उल्लेख गर्नुभयो। बालुवा, इट्टा, मरेका जनावर लगायत फोहोर प्रशोधन गर्न कठिन हुने गरेको छ। ढलको फोहोर र वर्षाको पानी एउटै

0: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: खुशीको खबर नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ चारमा प्रत्येक दुई दुई हप्तामा शनिबारको दिन वरिष्ठ नेत्ररोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोतीबिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मिति 2083 साल साउन 9 गते शनिबार, 2083 साल साउन 23 गते शनिबार र 2083 साल भाद्र 6 गते शनिबार। हाम्रा अन्य सेवाहरू: मोतीबिन्दुको आधुनिक फेको प्रविधिद्वारा बिना सुई अपरेशन सेवा, जलबिन्दु, आँखाको नानी, आँखाको ढकनी साथै आँखाको पर्दाको विशेष जाँच सेवा, बालबालिकाको टाउको दुख्ने, आँखा सुक्खा हुने, डेढोपना तथा दूर र अदूर दृष्टिको विशेष जाँच सेवा, चस्माको पावर जाँच साथै सुपथ मूल्यमा सम्पूर्ण किसिमका चस्मा उपलब्ध हुनुका साथै कन्ट्याक्ट लेन्स, ब्लू कट तथा ब्रान्डेड पावर पनि उपलब्ध हुनेछ। नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ चार, फोन 0295572067, मोबाइल 97655640। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
2: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
3: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ म त।
2: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
3: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हौ भाइ।
2: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
3: ए ल ल, सँगै जाउँ न भाइ।
4: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
3: रबिन टेलर्स, खापारी नगरपालिका 9 तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
4: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
3: सम्पर्क नम्बर 9860946000
4: र 9819326775।
5: सम्पूर्ण करदाताहरूमा खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालयको हार्दिक अनुरोध। खादबारी नगरपालिकाले सम्पत्ति कर, मालपोत भूमिकर, तिरो, व्यवसाय नवीकरण दस्तुर लगायतका राजस्व तथा अन्य सेवा शुल्क संकलन कार्यलाई थप प्रभावकारी, पारदर्शी तथा प्रविधि मैत्री बनाउन हाल सूत्रा सिस्टम फुल वर्जन सञ्चालनमा ल्याएको छ। उक्त प्रणालीमा प्रत्येक करदाताको व्यक्तिगत विवरण, घर जग्गाको विवरण तथा व्यवसाय सम्बन्धी विवरण एकपटकका लागि अध्यावधिक गर्न आवश्यक भएकाले कर तिर्न आउँदा देहायका कागजात अनिवार्य रूपमा साथमा ल्याई सहयोग गरिदिनु हुन सम्पूर्ण करदाताहरूमा हार्दिक अनुरोध गर्दछौ।
6: साथमा ल्याउनु पर्ने कागजातहरू: नेपाली नागरिकताको प्रमाण पत्र, जग्गा धनी प्रमाण पूर्जा, लाल पूर्जा, नक्सा पास गरी निर्माण गरिएको घरको हकमा नक्सा पास सम्पन्न प्रमाण पत्र वा घरको क्षेत्रफल खुल्ने अन्य आधिकारिक कागजात, कच्ची घर भएको हकमा घरको अनुमानित लम्बाई र चौडाईको विवरण, व्यवसाय नवीकरणका लागि व्यवसाय दर्ता प्रमाण पत्र, घर वा जग्गा बहालमा दिएको भए बहाल सम्झौता पत्र।
5: सम्पर्क नम्बरहरू 0295604000 र 9852726031। खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालय, मानी भन्ज्याङ, संखुवा सभा।
7: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
8: खादबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
7: पाथीभरा डेन्टल खादबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
8: हाम्रा सेवाहरू:
7: दाँत नदुखाइ खोल्ने,
8: दाँत भर्ने, दाँतको आसुति गर्ने,
7: दाँतको एक्सप्रेस सुविधा,
8: बाङ्गाटिङ्गा नमिलेका दाँत मिलाउने,
7: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
8: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको, गिजाबाट
9: रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथिपरा डेन्टल
7: ध्यान दिनै पर्ने कुरा।
9: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
7: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एक मात्र डेन्टल
3: पाथिपरा डेन्टल, खातबारी नगरपालिका एक, हाट लाग्ने टुडी खेल छेउ, शंखुवा सभा। फोन नम्बर 0295 62 320 र 98 420 50 541।
10: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
3: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खातबारीमा सेवा दिइरहनु भएको छ।
10: शंखुवा सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
3: हाम्रा सेवाहरू
10: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
3: दाँत खोल्ने, दाँत सफा गर्ने,
10: दाँतको एक्सरे गर्ने,
3: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
10: झिक्न मिल्ने आरपीडी लगाइने,
3: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
10: बाङ्गो टिङ्गो दाँत मिलाइने,
3: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
10: मनकामना डेन्टल क्लिनिक, खादरी नगरपालिका एक, प्रहरी गेट, सेउ, शंखुवा सभा, हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
3: सम्पर्क नम्बर 0295906667 र 98 420 22 667।
5: श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजार शंखुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
11: उपलब्ध सुविधाहरू: 1. दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। 2. शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। 3. सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। 4. वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। 5. पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगात्मक साथै व्यावहारिक शिक्षामा आधारित। 6. आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। 7. विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था, साथै एका घरको दुईजना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। 8. सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा। 9. यातायातको सुविधा भएको।
12: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी नपा 7 नयाँ बजार शंखुवा सभा। फोन नम्बर 0295 61 165, 98 421 5254, 98 421 26 987 र 98 520 51 906।

0: लगाइ पनि आज रमाइलो गर्नुपर्छ, लाउयो आउनु भएको थियो के भयो ए नानी हो हेर्नु त लाउयो आउनुपर्छ, मजाले नाचेर रमाइलो गरेर पठाउनु पर्छ,
1: नानी भनेर आएको

0: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। कुन जन्मको पाप थियो कुनै?
2: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
3: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525557068, 98525557068।
4: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
5: आयो सबको घर घरमा।
6: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
7: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
6: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
8: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन

0: महेन्द्र बोलेरो पिकअप हो तपाईँ जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईँलाई सधैँ अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
3: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ म त।
2: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
3: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्ने छ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हौ भाइ।
2: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
3: ए ल ल, सँगै जाउँ न भाइ।
4: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
3: रबिन टेलर्स, खापारी नगरपालिका 9 तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
4: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
3: सम्पर्क नम्बर 9860-96-40-00
4: र 98।

0: कालिका रोड संखुवा सभा।
1: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
0: प्रोप्राइटर लक्ष्मी काफ्ले।
1: सम्पर्क 98433-47-262,
0: 98-10-55-55-85
1: र व्हाट्सएप नम्बर 98-5-20-28-646।

0: राष्ट्रको गौरव नेपालीको आवाज, आजको आवश्यकता समृद्ध समाज, रेडियो संघ सभा 95.5 MHz।
1: सरप्राइज जेनी, यो गहना कस्तो छ?
2: छ्या, यस्तो पनि गहना लाउँछन्?
1: अनि यो
2: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकाशमा गहना ल्याइदिनु है भनेको त।
1: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
2: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
1: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
2: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
1: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, सङ्खुवा सभा।
2: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98429 जनक पौडेली, 98525 5344 र 029562 48।
1: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, सङ्खुवा सभा।
3: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
2: किन र काका?
3: अब हेर न, छोराले विदेशबाट आइएमएमा पैसा पठाएछ, काकीले पनि एउटा तिलहरी रहर गर्दैछिन्।
2: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
3: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
2: हजुर, जुनसुकै ठाउँबाट आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
3: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
2: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै 1 नम्बरी काँचो सुन पनि पाइन्छ
3: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
2: पुनश्च हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड बिल्ली आएमा 1 तोला चाँदी उपहार दिइनेछ।
3: साथै थापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपैयाँ छुट दिइनेछ
2: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
3: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
2: प्रोप्राइटर सुनु एन्ड भीम कदाइली।
3: सम्पर्क 029140084 र 98040485827।
4: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
5: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खाँदबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, खाँदबारी 1, खाँदबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडिमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काठी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि, ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 98520 29 47, 98000 900 0062।
6: नमस्कार है वडा अध्यक्षज्यू।
7: नमस्ते नमस्ते, के भन्दा आउनु भयो त?
6: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
7: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्नी?
6: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
7: यो मेरो सुट त हाम्रै सकुवा सभाको नबुदा एक मात्रै विश्वासी हो, अरूण पूर्वकै चर्चित दिशा टेलर्स खाँदबारीमा नै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
6: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
8: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल।
9: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है।
10: हुन्छ बाबा, हुन्छ। छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
11: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
12: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल।
10: सम्पर्क नम्बर 0295 60 679 र मोबाइल नम्बर 98 420 82 776।
13: नयाँ नेपालमा नयाँ नाम निशान टेलर। निशान खादारी एक बुद्धथोक बाटो दूरसञ्चार जाने बाटो।
14: आयो सबको घर घरमा।
15: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
16: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
15: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
17: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, on air, online.
18: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। कुन जन्मको पाप थियो कुन?
19: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हो? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
20: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98 5 20 55 768, 98 5 20 55 768।
21: साथै 98 5 20 55 768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।

0: नमस्कार, नेपाली सैनिक रेडियो कार्यक्रमको प्रतीक्षामा रहनुभएका समस्त श्रोतामा हार्दिक स्वागत तथा अभिवादन गर्दछु। म प्राविधिक सुबेदार शोभा विष्ट। नेपाली सेनाद्वारा उत्पादित यो कार्यक्रम रेडियो नेपाल सहित देशभरका विभिन्न एफएम रेडियोहरूबाट सुन्दै आउनु भएको छ भने नेपाली सेनाको वेबसाइट nepalarmy.mil.np समेत सुन्न सक्नुहुनेछ। श्रोता, आजको कार्यक्रममा हामी नेपाली सैनिक गतिविधिका साथमा वीरतापूर्ण सैनिक इतिहास झल्काउने सैनिक संग्रहालयको चिनारी प्रस्तुत गर्नेछौ। कार्यक्रमको शुरूआत गरौं नेपाली सैनिक गतिविधिबाट।
1: नेपाली सैनिक गतिविधि प्राविधिक सहसेनानी अपेक्षा ढुंगानाबाट सुन्नुहोस्। प्रधान सेनापति महारथी श्री अशोक राज सिग्देलले पदोन्नति हुनुभएका अधिकृतलाई साउन 22 गते दर्जियानी चिन्ह प्रदान गर्नुभएको छ। प्रधान सेनापतिले महासेनानी श्री हरिबहादुर विश्वकर्मालाई सहायक रथी दर्जा र प्रमुख सेनानी श्री गुप्त बहादुर कुंवरलाई महासेनानी दर्जाको दर्जियानी चिन्ह प्रदान गर्नुभएको हो। सैनिक तालिम महानिर्देशक उपरथी श्री प्रेम बहादुर पुनको प्रमुख आतिथ्यमा जंगी अड्डामा साउन 22 गते पेशागत सम्वाद कार्यक्रम सञ्चालन गरिएको छ। उक्त कार्यक्रममा आर्टिफिशियल इन्टेलिजेन्स विषयमा श्री दोभान राई पीएचडीले जानकारी गराउनु भएको थियो। पश्चिम एयरवेजले जटिल प्रसूति समस्यामा परेकी जुम्ला जिल्ला चन्दननाथ नगरपालिका 8 की 31 वर्षीय काशी कलारो कायालाई साउन 18 गते उद्धार गरी सुर्खेत स्थित कर्णाली प्रदेश अस्पताल पुर्याएको छ। यसअघि बेसले साउन 17 गते डोल्पा जिल्ला सेफोक्सुण्डो गाउँपालिका 3 सालदाङ स्थित स्वास्थ्य चौकीमा उपचाररत सोही गाउँपालिका 1 कोमासका 69 वर्षीय फुन्जोक गुरूङलाई उद्धार गरी सुर्खेत स्थित कर्णाली प्रदेश अस्पताल पुर्याएको थियो। मध्य एयरवेजले मोटरसाइकल दुर्घटनामा परि गम्भीर घाइते भएका एकजनालाई साउन 19 गते हवाई उद्धार गरेको छ। बेसले धनुषा जिल्ला जनकपुर धाम उपमहानगरपालिका 6 विनय कुमार झालाई उद्धार गरी काठमाण्डौ पुर्याएको हो। त्यस्तै मध्य एयरवेजले जटिल प्रसूति समस्यामा परि जिल्ला अस्पताल खाँदबारीमा उपचाररत संखुवासभा जिल्ला खाँदबारी नगरपालिका 1 की 33 वर्षीय प्रभा ढुंगानालाई साउन 17 गते उद्धार गरी काठमाण्डौ पुर्याएको थियो। कालीप्रसादगढ़ इन्जिनियर्सबाट खटिएको टोलीले मकवानपुर जिल्ला भीमफेदी गाउँपालिका 2 आपचौर इलाकामा साउन 20 गते ट्रक दुर्घटनामा घाइते भएका राक्सीराङ गाउँपालिका 9 23 वर्षीय चालक रंजित कार्की र सोही स्थानका सहचालक 36 वर्षीय अर्जुन कार्कीलाई उद्धार गरी उपचारका लागि हेटौडा अस्पताल पठाएको थियो। सुक्लाफाटा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनात रणसिंह दलगढ़ अन्तर्गतको सुरक्षा पोस्ट मालुमेलाबाट खटिएको टोलीले निकुञ्जको कोर इलाकाबाट बेवारिस अवस्थामा फेला परेकी बोल्न नसक्ने एक महिलाको साउन 20 गते उद्धार गरी प्रहरीलाई बुझाएको छ। रूद्रध्वजगढ़बाट खटिएको टोलीले गोर्खा जिल्ला गोर्खा नगरपालिका 9 पहिरोका कारण भत्किएको घरमा पुरिएका 2 स्थानीयको साउन 18 गते उद्धार गरी जिल्ला अस्पताल गोर्खा पुर्याएको छ। भवानीबक्सगढ़ र खड्गदलगढ़बाट खटिएको टोलीले सिन्धुली जिल्लाको फिक्कल गाउँपालिका 2 स्थित मध्य पहाड़ी लोकमार्गमा बस र जीप एकापसमा ठोकी सुनकोशी नदीमा खसेको जीप र सवार व्यक्तिहरूको साउन 18 गतेदेखि खोज तथा उद्धार कार्य गरिरहेको छ। रणभैरवगढ़बाट खटिएको टोलीले काठमाण्डौ महानगरपालिका 27 जमल स्थित स्थानीयको घरमा विद्युत सर्ट भई लागेको आगो साउन 23 गते निभाएको छ। गोरखदलगढ़ अन्तर्गत सुरक्षा बेस त्रिवेणीबाट खटिएको टोलीले नवलपरासी बर्दघाट सुस्ता पश्चिम जिल्ला सुस्ता गाउँपालिका 5 सुस्ता पारी क्षेत्रमा साउन 23 गते

0: कालीजंगगढ र नम्बर 23 फिल्ड एम्बुलेन्स गुल्मको सहकार्यमा बागलुङ जिल्ला बागलुङ नगरपालिका 4 उपल्लो चौर स्थित गौरीधाम शिव मन्दिरमा साउन 18 गते स्वास्थ्य सहायता कक्ष सञ्चालन गरिएको छ। मन्दिर दर्शनका लागि जाने भक्तजन तथा स्थानीयलाई लक्षित गरी सञ्चालन गरिएको सहायता कक्षबाट 111 जना लाभान्वित भएका छन्। श्रीनाथगढ़ अन्तर्गत सुरक्षा बेस लाङटाङबाट खटिएको टोलीले रसुवा जिल्ला गोसाईकुण्ड गाउँपालिका 4 स्थित टेउछे खोलामा रहेको काठको पुल साउन 19 गते मर्मत गरेको छ। साउन 18 गते परेको अविरल वर्षाका कारण पुलमा क्षति पुगेपछि स्थानीय होटल व्यवसायी र नेपाल प्रहरीको सहयोगमा पुल मर्मत गरिएको हो। विष्णुदल गढ़ले धनुषा जिल्ला विदेह नगरपालिका 6 तीन कौरियामा साउन 20 गते एक दिने सामुदायिक विपद प्रतिकार्य तालिम सञ्चालन गरेको छ। सो दौरान विपद व्यवस्थापन, भत्किएका संरचनामा खोज तथा उद्धार, आगो निभाउने तरिका लगायत प्राथमिक उपचार सम्बन्धी सैद्धान्तिक र व्यवहारिक अभ्यास गरिएको थियो। बाँके राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनाथ रडबमगढ़का 338 जना सकल दर्जाले प्रकृति संरक्षण पदक प्राप्त गरेका छन्। गणपति प्रमुख सेनानी श्री खिम बहादुर डाँगीले साउन 21 गते गढ़मा आयोजित एक कार्यक्रमका बीच सकल दर्जालाई प्रकृति संरक्षण पदकबाट सुशोभित गर्नुभयो। विकट भौगोलिक अवस्था र जटिल मौसमी विविधताका बीच प्रकृति संरक्षणमा खटी नेपाली सेना र राष्ट्रको गौरव एवं प्रतिष्ठा बढ़ाउन उत्कृष्ट योगदान पुर्याउनुभएका सकल दर्जाको सम्मान स्वरूप उक्त पदक प्रदान गरिएको हो। काभ्रेपलाञ्चोक जिल्लाको भकुण्डे बेसीमा तैनाथ नम्बर 26 वाहिनी अड्डामा अन्तर्गतका युनिटपतिहरूलाई सहभागी गराई साउन 19 गते कमाण्डर्स कन्फरेन्स 2083 सञ्चालन गरिएको छ। सोक्रममा वाहिनीपति सहायक रथी श्री भीमशंकर वनले युनिटपतिहरूलाई जिम्मेवारी क्षेत्रमा आइपर्न सक्ने सुरक्षा चुनौतीलाई मध्यनजर गरी आवश्यक तयारी गर्न निर्देशन दिनुभयो। उक्त कन्फरेन्समा वाहिनी अड्डाको जिम्मेवारी क्षेत्रमा विद्यमान सुरक्षा चुनौतीहरू, बाह्य आक्रमण विरूद्धको योजना, विपद प्रतिकार्य, आन्तरिक द्वन्द विरूद्धको सुरक्षा योजनाका विषयमा छलफल गरिएको थियो। सुन्दै हुनुहुन्थ्यो नेपाली सैनिक गतिविधि पूरा भयो।
1: यो नेपाली सैनिक रेडियो कार्यक्रम हो।
2: दरखास्त आह्वान।
3: मित्र राष्ट्र भारतको आर्म्ड फोर्सेस मेडिकल कलेज पुणेमा सन् 2026 सञ्चालन हुने एमबीबीएस कोर्समा सहभागी हुन इच्छुक नेपाली सेनाका बहालवाला तथा भूतपूर्व सैनिकका जेहेन्दार सन्ततिका लागि दरखास्त आह्वान गरिएको छ।
2: आवेदन दिने मिति र स्थान: भर्ना छनौट निर्देशनालय जंगी अड्डामा साउन 20 देखि 26 गतेसम्म स्वयं उपस्थित भई आवेदन दिनुपर्नेछ।
3: शारीरिक योग्यता: पुरूषको हकमा न्यूनतम 5 फिट 3 इन्च, महिलाको हकमा न्यूनतम 5 फिट हुनुपर्नेछ। उमेर: 17 वर्ष पूरा भई 24 वर्ष ननागेको हुनुपर्नेछ।
2: थप जानकारीका लागि भर्ना छनौट निर्देशनालयको आधिकारिक पोर्टल vacancy.nepalarmy.mil.np मा हेर्नुहुन वा 01-5979-478 कार्यालय समयभित्र सम्पर्क गर्न सक्नुहुनेछ।
4: श्रोता, अहिले तपाई सुन्दै हुनुहुन्छ नेपाली सैनिक रेडियो कार्यक्रम। यो कार्यक्रम तपाईले नेपाली भाषामा 158, मैथिली भाषामा 34, भोजपुरी भाषामा 15 र अवधि भाषामा 5 वटा गरी रेडियो नेपाल सहित देशभरका 212 एफएम रेडियोहरूबाट विभिन्न बार तथा समयमा सुन्दै आउनु भएको छ। अब प्रस्तुत गर्दैछौ वीरतापूर्ण सैनिक इतिहास झल्काउने सैनिक संग्रहालयको चिनारी।
5: वीर पुर्खाहरूको अदम्य साहस, समर्पण, देशभक्ति र बलिदानीबाट स्थापित नेपाली सेनाको इतिहास भनेको आधुनिक नेपाल र नेपालीकै इतिहास हो। गोर्खा राज्यबाट शुरू भएको आधुनिक नेपाल र नेपाली सेनाको इतिहास 2.5 शताब्दी पूरा भइसकेको छ। यसबीचमा नेपाली सेनाले आफ्नो सांगठनिक जीवनमा धेरै घुम्तीहरू पार गरिसकेको छ। गौरवपूर्ण इतिहास र विरासत बोकेको नेपाली सेनाको विभिन्न कालखण्डका ऐतिहासिक, पुरातात्विक, सैनिक महत्वका वस्तु सामग्री तथा दस्तावेज संकलन, संरक्षण तथा जगेर्ना गरी भावी पुस्तालाई जानकारी गराउनु संगठनको जिम्मेवारी पनि हो। त्यही महत्वलाई उजागर गर्नका लागि नेपाली सेनाले सैनिक संग्रहालय स्थापना गरेको छ। आजको कार्यक्रममा हामी इतिहास र वर्तमान जोड्ने सेतुका रूपमा स्थापित सैनिक संग्रहालयको चिनारी र महत्वबारे चर्चा गर्नेछौं।

0: प्रस्तुतिमा छौ म प्राविधिक सुबेदार सुदीप ढकाल
1: र म प्राविधिक जमादार सरिना सापकोटा। राष्ट्रको इतिहास भनेको मिति घटना र पात्रहरूको सूची मात्र नभई पुस्तौं पुस्ताको त्याग साहस समर्पण र स्वाभिमानको अभिलेख हो। समय बित्छ पुस्ता फेरिन्छन् युद्धका मैदानहरू शान्त हुन सक्लान् तर इतिहासका पदचाप अमिट रहन्छन्। यस्ता अजर अमर पात्र घटनाक्रम र प्रमाणहरूको संग्रह हो सैनिक संग्रहालय। थप प्रस्ट्याउँदै इतिहासविद श्री दिनेश राज पन्त।
2: संग्रहालय भनेको चाहिँ कुनै जातिको बारेमा बुझ्न पनि, देशको बारेमा बुझ्न, कुनै समुदायको बारेमा बुझ्न, कुनै संस्कृतिको बारेमा बुझ्न संग्रहालयमा विभिन्नहरू सजाएर राखिन्छन्। जस्तो उदाहरणको अब हामी कुरा गरौं कि सैनिक संग्रहालय भनेपछि सैन्यको इतिहास धेरै माथिल्लो छ। अहिले हामीले मानिआएको विक्रम सम्वत 1819 बडा महाराजा पृथ्वीनारायण शाहले 5 पल्टन खडा भएर आएको खोजी गर्दै जाँदा विक्रम सम्वत 1801 आश्विन 15 पनि त्यो र हामी लिच्छवी कालसम्मको पनि कुरा बुझ्न सक्छौ। त्यसैले संग्रहालयमा चाहिँ सबै कुरा बुझ्ने छर्लङ्ग गरेर राखिने कुरा नै संग्रहालय हो। संग्रहालय चाहिँ एउटा जीवन्त इतिहास हो।
0: इतिहासको गौरवशाली गाथा पुराना हात हतियार र सैनिक पहिचानलाई जगेर्ना गर्न सैनिक संग्रहालय स्थापना गर्ने विश्वव्यापी अभ्यास छ। जस अनुरूप नेपाली सेनामा 2062 साल असार 27 गते तत्कालीन मन्त्री परिषदका उपाध्यक्ष श्री कृतिनिधि विष्टले सैनिक संग्रहालयको उद्घाटन गर्नुभएको थियो भने 2064 साल असोज 17 गतेदेखि सैनिक संग्रहालय सर्वसाधारणका लागि खुल्ला गर्न थालिएको हो। संग्रहालय स्थापनाको पृष्ठभूमिबारे प्रस्ट्याउनु हुँदै सहायक रथी श्री प्रेम सिंह बस्नेत अवकाश प्राप्त।
3: यो सैनिक संग्रहालय बनेको अहिलेको भवन आर्मी मेडिकल कलेज बन्नलाई उद्घाटन हुने अवस्थामा पुगेको रहेछ। त्यो चाहिँ एकदम इमर्जेन्सी ल्यान्डिङमा त्यो बन्न गयो। त्यसरी अब यसरी जन्मियो यो र यो 57 यसको शिलान्यास भयो र यसरी यसको शुरू भएको हो। यो अहिले संसारभरिको एउटा इज्जत र एउटा सिकाउने बाटो, जनता र सेनाको सम्बन्ध होस्, चाहे विद्यार्थीलाई सिकाउनुहोस्, चाहे राजनीतिज्ञलाई सिकाउनुहोस्, साँची दिएर पढाउने एउटा स्कूल भन्नुहोस्, विश्वविद्यालय भन्नुहोस्, पाठशाला भन्नुहोस् र यो कानमा सुन्नेले आफै देखेर पढ्ने ठाउँ हो। यो केटाकेटीले चाहिँ एउटा कन्सेप्टमा चित्र देखेर एउटा कन्सेप्टलाइज हो। सैनिक सम्बन्ध, सरकारसँगको सम्बन्ध, सिभिल मिलिट्री रिलेसन, हाम्रो जस्तो देशमा सेना के थियो, यसको विकास के थियो, यसले के गर्यो, कसो गर्यो भने एउटा सेनाको सुवृद्धिको लागि, जनताले बुझ्नको लागि, विदेशीले बुझ्नको लागि यो एउटा असाध्य महत्वपूर्ण स्कूल हो, प्रदर्शन स्कूल हो यो र विश्वविद्यालय हो।
1: यसरी स्थापना भएको सैनिक संग्रहालय आज इतिहासबारे जान्ने बुझ्ने र अध्ययन गर्ने महत्वपूर्ण गन्तव्य बनेको छ। त्यहाँ पुग्ने जो कोहीले सैनिक इतिहाससँगै नेपालीको साहस राष्ट्रप्रेम र बलिदानको गौरवपूर्ण यात्रा नजिकबाट अनुभूति गर्न पाएका छन्। यस संग्रहालयको बाहिरी प्रदर्शनी भाग परिसरमा स्काई भ्यान, हेलिकप्टर, रोल्स रोयल्स कार, ऐतिहासिक डोजर, फेरेट कार, वीर शहीदको अर्धकदको शालिक, हतियार तथा राउण्ड बनाउने पुराना मेसिन, राणाकालीन पानी तान्ने पम्प, तोप लगायतका विभिन्न हेभी मेसिनरी सामग्री प्रदर्शन गरिएका छन्। यस्ता सामग्रीले नेपालको स्मृति पहिचान र गौरवको अनुभूति गराउनुका साथै राष्ट्रिय इतिहास संरक्षणमा समेत उत्तिकै सहयोग पुगेको छ। सैनिक संग्रहालयका प्रमुख सेनानी श्री गेलङ लामा।
4: यसमा चाहिँ हाम्रो बाल बच्चादेखि लिएर स्वदेशी विदेशी सबैजनालाई यो संग्रहालय चाहिँ खुल्ला रहेको छ र यस हिसाबले गर्दाखेरि यहाँ जति पनि भिजिट गर्ने आगन्तुकहरू हुनुहुन्छ उहाँले चाहिँ नेपाली सेनाको बारेमा चाहिँ एउटा राम्रो जानकार लिएर जानुहुन्छ भन्ने म पूर्ण विश्वास गर्दछु। कारण के हो भने जस्तै समूहमा आउने बाल बालिकाहरूलाई या अरू कुनै तालिमरत सकल दर्जाहरू वा अरू कुनै ग्रुपहरू आउनुहुन्छ भने उहाँहरूलाई चाहिँ हामीले अनिवार्य रूपमा हामीले यस संग्रहालयको विषयमा छोटो ब्रिफिङ पनि गर्ने गरेको छ, जसले गर्दाखेरि चाहिँ उहाँहरूलाई नेपाली सेनाको इतिहासबारे चाहिँ अति नै राम्रो कुराहरू चाहिँ हामीले चाहिँ जानकारी गराउन सक्छौँ।
0: छाउनी स्थित सैनिक संग्रहालय विगत वर्तमान र भविष्यलाई जोड्ने माध्यम बनेको छ। यसको उदाहरण यहाँ भएका संग्रह कक्षहरू हुन्। संग्रहालयको प्रवेश कक्षमा वर्तमान प्रधान सेनापतिको जीवनी सहितको फोटो, नेपाल, नेपाली सेना, जंगी अड्डा तथा प्रीतनाहरूको झण्डाका साथै विभिन्न समयमा प्राप्त उपहारहरू रसुवागढ़ी तथा मकवानपुर गढ़ी प्रदर्शित गरिएको छ। साथै प्रवेश कक्ष

0: कार्यक्रममा आगन्तुकहरूलाई श्रव्य दृश्यको माध्यमद्वारा नेपाली सेना सम्बन्धी जानकारी गराउने व्यवस्था समेत गरिएको छ। चालू आर्थिक वर्षमा मात्र 45,000 भन्दा बढी स्वदेशी तथा विदेशी आगन्तुकले सैनिक संग्रहालय अवलोकन गरिसकेको तथ्याङ्क छ। यो तथ्याङ्कले सैनिक संग्रहालयको महत्व र उपयोगिता पुष्टि गरेको छ। सैनिक संग्रहालय बारे थप जानकारी दिँदै गुल्म प्रबन्ध हुद्दा सानुराम केसी,
1: परमाधिपति कक्ष छ, त्यसमा चाहिँ हाम्रो शिरपाँच पृथ्वीनारायण शाहदेखि अन्तिम राजा शिरपाँच ज्ञानेन्द्र वीरविक्रम शाहदेव सम्मको उहाँहरूले गर्नुभएको कृति र कार्यहरू उल्लेख गरिएको छ। वंशा चार्ट पनि राखिएको छ। युद्ध स्मृति कक्ष छ, 22-24 राज्यहरूलाई एकीकरण गर्दा लडेका गढीहरूको सचित्र वर्णन गरिएको छ। यही कक्षमा फर्स्ट वर्ल्ड वार, सेकेन्ड वर्ल्ड वारमा नेपाली सेनाले भूमिकाहरू खेलेका झलक आउने गरी लिएको तस्विरहरू पनि त्यहाँ प्रष्ट छन्। पूर्व प्रधान सेनापति कक्ष छन्, पहिलो प्रधान सेनापति विराज थापा मगरदेखि हालसम्मका प्रधान सेनापतिहरू तस्विरहरू चाहिँ त्यहाँ राखिएको छ। पोसाक कक्ष छ, पोसाक कक्षमा पृथ्वीनारायण शाहले एकीकरण गरिसकेपछि नेपाली सेनामा के पोसाकहरू चाहिँ लागू भए क्रमशः हामीले त्यहाँ देखाइएको छ। हतियार कक्ष आउँछ, हाम्रो जनरल गेन्द्र शमशेर राणाज्यूले बनाउनु भएको हतियारहरू पनि त्यहाँ हेर्न सक्नुहुनेछ। र त्यसमा पुराना हतियारहरू, खम्पा अपरेसन, ओखलढुङ्गा कारवाही, भूषा कारवाही जस्ता कारवाहीहरूको त्यहाँ चित्र सहित प्रयोग भएका हतियारहरूदेखि लिएर उहाँले गरेका कार्यहरू क्याप्सनमा पनि राखिएको छ।
2: मंगलबार र बुधबार बाहेक हरेक दिन बिहान 9 बजेदेखि बेलुकी 5 बजेसम्म सर्वसाधारण सहित विदेशीका लागि समेत संग्रहालय खुला रहने गरेको छ। अवलोकनका सम्बन्धमा थप प्रस्ट्याउँदै अमलदार सविता सापकोटा,
3: हामीले चाहिँ विशेष गरी भिजिटरलाई सुविधाहरू सकेसम्म राम्रो दिने प्रयास गरेका छौँ। अब जस्तै निशुल्क पार्किङ एरिया प्लस उहाँहरूले ल्याउनु भएको सामानहरू, राम्रो लकर सुरक्षाको व्यवस्था गरिएको छ। प्लस कोही अब घुम्दा घुम्दै बिरामी भयो भने पनि प्राथमिक उपचार, त्यसपछि अनि कोही वृद्ध बुढाबुढी बिरामी अब त्यस्तो आउनु भए पनि ठाउँ ठाउँमा चाहिँ सिटहरूको व्यवस्था गरिएको छ। प्लस विदेशीलाई पनि गाइड आवश्यक परेको खण्डमा चाहिँ हामीले गाइड गर्ने गरेका छौँ। त्यसपछि अब भित्र उहाँहरूको मनमा लागेको कुरा हामीहरूसँगै सेयर गरेर सोध्नुहुन्छ। अब हामीले बुझेसम्म जानेसम्म उहाँहरूलाई बताइदिन्छौँ यहाँको बारेमा खुलेर। प्लस त्यसमा पनि उहाँहरूलाई लागेको सुधार गर्नुपर्ने अथवा यहाँ म्युजियममा थप केही प्लस गर्नुपर्ने छ भने उहाँहरूको लागि सुझाव पुस्तिका राखिएको छ। उहाँहरूले चाहिँ आफ्नो प्रतिक्रिया त्यसमा लेखेर चाहिँ छोड्ने गर्नुभएको।
0: संग्रहालयको पूर्व परम सेनाधिपति कक्षमा नेपाली सेनाको परम सेनाधिपति पृथ्वीनारायण शाहदेखि ज्ञानेन्द्र शाहसम्मको पूर्ण कदको तस्विर सहित तत्कालीन राजाको पालामा खड़ा भएका पल्टन तथा सैनिक कार्यवाहीको बारेमा उल्लेख गरिएका छन्। यसै गरी युद्ध स्मृति कक्षमा एकीकरण समयका युद्धहरू, नेपाल अंग्रेज युद्ध, नेपाल तिब्बत युद्ध र प्रथम तथा दोस्रो विश्वयुद्धमा नेपाली सेनाले भाग लिएका तस्विरहरू, आधुनिक नेपाल निर्माणको क्रममा भएका एकीकरण अभियानको नक्सा, विभिन्न मित्र राष्ट्रका प्रधान सेनापति तथा विभिन्न व्यक्तिहरूको भ्रमणको फोटो र विभिन्न किल्लाको फोटो प्रदर्शन गरिएका छन्। सैनिक सम्बन्धी यस्ता दुर्लभ संग्रहले अवलोकनकर्ताहरूलाई समेत आकर्षित गरेको छ।
4: म शीतल दाहाल, बनेपा नगरपालिका वडा नम्बर 2। हाम्रो नेपाल एकीकरणदेखि चाहिँ ककले एकीकरण गर्नुभयो, को को राजाहरू हुनुभयो, अनि कस्ता मेटेरियल्सहरू युज भएछन् नेपाल एकीकरण गर्दाखेरि भन्ने थुप्रै चिजहरू हाम्रो इतिहास चाहिँ देख्न पाइयो। यहाँनिर एकदम गौरव महसुस भयो पृथ्वीनारायण शाहले एकीकरण गरेर अहिले हामी सिङ्गो नेपाली भन्न पाएका छौँ, त्यो एकदम गौरव फिल भइरहेछ।
5: म दिनेश घिसिङ, पहिलाका विगतमा कतिपय कुराहरू चाहिँ अब पढेर थाहा पाउँछ भने चाहिँ हेरेर थाहा पाउने कुराहरू भयो। अब सेनाको यो पक्ष चाहिँ प्रत्यक्ष रूपमा यो यस्तो खालको रहेछ पढेर भन्दा पनि कतिपयले चाहिँ हेरेरै देख्ने भयो, देखेपछि जानकारी राम्रोसँग पाउने भयो यो रहेछ। अनि युद्धका कुराहरू भयो, युद्ध यस्तो ठाउँमा यतिखेर यस्तो यो तरिकाले लड्या रहेछ, अनि यो ठाउँको रहेछ, विगतमा चाहिँ अब कहाँ कहाँको किल्लाहरू थियो, सबै ठाउँमा त नघुमेको हुनसक्छ, त यो भित्र आइसकेपछि चाहिँ सबै ठाउँ घुमेको जस्तो भयो, त्यो फिल हुन्छ हामी आफूलाई। नेपाल चाहिँ पहिला यो पूर्वदेखि पश्चिमसम्मको चाहिँ सिमानहरू यहाँ यहाँसम्म थियो भन्ने कुराहरू त घुमेर चाहिँ सम्भव थिएन भने यहाँ हेरेर सम्भव भयो नि त एकै ठाउँमा, त्यो राम्रो पक्ष छ।
2: सैनिक संग्रहालय इतिहासलाई निहाल्ने, अनुभव सङ्गाल्ने र सिक्ने थलो पनि हो। संग्रहालयको अवलोकनले इतिहास प्रत्यक्ष देखिने र अनुभूति गर्न सकिने विषय समेत बन्ने गरेको छ। खास गरी विद्यार्थीहरूको सिकाइमा सैनिक संग्रहालयले के महत्व राख्दछ त? प्रभात स्कूल भक्तपुरका शिक्षक राजकुमार सहकर्मी,
6: एउटा बच्चाहरूलाई चित्र मार्फत देखाउन पायो, त्यसले पनि उनीहरूको मनमा चाहिँ एउटा उत्सुकता, जिज्ञासा, गोर्खाली सैनिकहरू चाहिँ यसरी चाहिँ लड्नु पर्ने जुन आवश्यकताहरूको बारेमा चाहिँ उनीहरूले प्रत्यक्ष त देख्न पाएनन्, कमसे कम त्यो अनुभव गरोस् भन्ने उद्देश्यले चाहिँ उनीहरूलाई यहाँ लिएर आयो। अनि त्यो मात्र होइन, हात हतियार त यो बच्चाहरूको माइन्डमा अलिकति युद्ध भन्ने बित्तिकै क्युरियोसिटी हुन्छ नि त, हामीसँग पनि त्यस्तो खालको वेपन्स रहेछ पहिला पुराना वेपन्सहरू भन्ने, त्यो वेपन्स त जसरी हो नि क्याप्चर हुन्छ क्या। त्यो सङ्ग्रहालयले धेरै कुराहरूमा मदत गरेकै छ, जस्तो हामीले उनीहरूलाई कक्षा कोठामा मात्र हामीले पढाएर के हो जस्तो कि मैले बाघ भनेर त्यो बाघ यस्तो यस्तो छ भनेर मौखिक रूपमा भन्दाखेरि कस्तो कस्तो नि उनीहरूलाई जुमै लगेर प्रत्यक्ष देखाए जस्तै हाम्रो इतिहासको कुराहरू पनि सङ्ग्रहालयले देखाउन सकेका कोसिसहरू जुन प्रयास गरेको छ त्यसले उनीहरूलाई चार भिटामा पढाउने भन्दा धेरै कुराको ज्ञान दिने चाहिँ यस्ता खालका मदतहरू गर्ने चाहिँ मलाई अनुभव गरेको छ।
0: यस सङ्ग्रहालयमा अतिरथी, प्रधान सेनापति तथा वीर योद्धा कक्षमा हालसम्म अवकाश प्राप्त सेनापतिको र अतिरथीहरूको परिचय सहितको तस्विर, वीरको सम्मान पाएका सैनिक व्यक्तिहरू तथा गौरवशाली इतिहास रची भिक्टोरिया क्रस प्राप्त गर्न सफल नेपाली गोर्खा सैनिकको संक्षिप्त परिचय सहितको तस्विर राखिएका छन्। यसैगरी सैनिक पोशाक कक्षमा पृथ्वीनारायण शाहको पालादेखि हालसम्मका विभिन्न कालखण्डको समयमा लागू गरिएका नेपाली सेनाको पोशाकलाई प्रदर्शन गरिएको छ। यस्ता प्रदर्शनीले सैनिक इतिहासदेखि वर्तमानसम्मलाई उजागर गरेको छ।
7: मेरो नाम प्रनिसा पराजुली हो, म छ कक्षामा पढ्छु। मलाई यहाँ आउन पाएकोमा खुसी पनि लागेको छ अनि राम्रो लागेको छ। मैले यहाँ आएर पहिला प्रयोग हुने सामग्रीहरू हेरेँ अनि राजाहरूले के युद्धमा के सामानहरू प्रयोग गर्नुहुन्छ भनेर हेरेँ अनि त्यसपछि इतिहासको बारे थाहा पाउन पाएँ, वेपनहरू पनि हेरेँ। मलाई खुसी लाग्यो। हाम्रो लागि या हाम्रो विद्यार्थीको लागि नेपाली सेनाहरूलाई यस्तो सामानहरू राखिदिनु भएकोमा धेरै धेरै धन्यवाद भन्न चाहन्छु।
8: मेरो नाम एरिकोज हो। यहाँनिर नेपालीकरणको बेला भएको युद्धहरू, नेपाल अङ्गोलो वर सम्बन्धी अर्को युद्धहरू, विभिन्न प्रकारका गन वेपनहरू, युद्धमा लाउने गियर अनि नेपाल सेनाको एउटा ठुलो झाँस टाइपको स्काई वे पनि देखे। अनि पछि यहाँ एउटा हाम्रो देशलाई पाकिस्तानको डिफेन्स मिनिस्टरले गिफ्ट दिनुभएको एउटा गोल्डन प्लेट भएको गन पनि देखे। अनि यिनीहरू सबैमा फेभरेट चाहिँ मेरो त्यो वीर गन भन्ने एउटा गन छ। त्यसको बाद सामाजिकको बारेमा धेरै कुराहरू सिक्न पायो त्यो युद्धहरूको बारेमा, अनि पछि जनरल नलेजको पनि धेरै कुराहरू सिक्यौ। यसका साथसाथै हामीहरूले इतिहासको बारेमा पनि धेरै सिकेको छ। नेपाली सेनालाई त म धेरै धेरै धन्यवाद भन्न चाहन्छु।
9: स्वप्निल बासुकाला, कक्षा छमा। मैले यहाँ वेपनहरू हेर्न पाएँ। हाम्रो नेपालको इतिहासको बारे एकदमै महत्वपूर्ण वेपनहरू र आउटफिटहरू, अनि पछि हाम्रो पहिलाका पुस्ताहरूले हाम्रो यो नेपाल बनाउन के काम गरेका थिए भनेर हामीलाई देखाएको छ। अनि पछि मलाई सबसे मनपर्ने भनेको सङ्ग्रहालयको बाहिर डिस्प्ले गरिरहेको प्लेन र मसिन बनाउने सामान हो। यी सामानहरू हेर्दा मलाई मेरो इतिहास र मेरा फौजीहरूको लागि एकदमै ठुलो सम्मान पाएको हो। म यहाँ मेरो बाहिरको साथीहरूलाई के भन्न चाहन्छु भन्दाखेरि, यहाँको सङ्ग्रहालयले हाम्रो इतिहासलाई मात्र होइन हाम्रो युवा र हाम्रो फौजीहरूलाई पनि चिनाउने गरेको छ।
2: नेपालको एकीकरण अभियान, ऐतिहासिक युद्ध, सैनिक जीवन तथा पुर्खाको वीरताको गाथाको संग्रह सैनिक संग्रहालय बनेको छ। यस संग्रहालयमा तरबार, खुडा, खुकुरी हुँदै आजसम्म नेपाली सेनाले प्रयोग गर्दै आएका हात हतियारहरू समेत राखिएका छन्। यसै गरी विभिन्न ऐतिहासिक घटनाक्रममा प्रयोग भएका हतियार, नेपाली सेनाले प्रयोग गरेका पुराना हात हतियार तथा औजार, गोलीको गति नाप्ने उपकरण, गेहेन्द्र शमशेरको जीवनी सहितको तस्विर, नेपाली सेनाको प्रत्येक युनिटहरूको आदर्श वाक्य सहितको झण्डा, वीरगन, इलेक्ट्रिक गन, 100 मिमी आर्सीएल, पूर्वाधार निर्माणका झलकहरू, पुराना संचारका उपकरणहरू, पुराना सैनिक ब्याण्डका बाजाहरू, प्याराट्रुप्स, रेन्जर, आर्टिलरीका सामग्रीहरू समेत सैनिक संग्रहालयका आकर्षण हुन्। संग्रहालयमा राखिएका यस्ता सामग्रीहरूले के अर्थ राख्दछ त? त्रिभुवन विश्वविद्यालय मानवशास्त्र केन्द्रीय विभागका प्राध्यापक डाक्टर श्री सुरेश ढकाल,
10: नेपालको निर्माणको कुराहरू गर्दाखेरि सैनिक इतिहासलाई बिर्सेर सम्भव छैन। सैनिक संग्रहालय भनेर भन्यो भने पनि त्यो चाहिँ नेपाली इतिहासको अथवा नेपाली समग्र सन्दर्भको एउटा पाटो हो। यदि तपाईँसँग एउटा राम्रो खालको सैनिक संग्रहालयहरू छैन जसका आधारमा चाहिँ विगतका बारेमा राष्ट्र निर्माणको कथा भन्न सकियोस्, त्यस्तो खालको नहुँदाखेरि चाहिँ मुलुकको इतिहास नै पनि कमजोर हुन्छ अथवा विश्वसनीय नहुन सक्छ। त्यो कारणले गर्दाखेरि सैनिक इतिहास चाहिँ माध्यम हो, तर सिङ्गो राष्ट्र निर्माणको इतिहासको बारेमा समाचार छ, नयाँ पुस्तालाई थाहा दिनुपर्छ, इतिहासलाई लेखन र पुनर्लेखन गरिराख्नुपर्छ फेरि। त्यसका लागि चाहिँ म्युजियमहरू एकदमै महत्वपूर्ण हुन्छ। म्युजियम भनेको चाहिँ त्यो सबै सामग्रीहरूलाई व्यवस्थित ढंगबाट संरक्षण गरेर राखिएको कुराहरू भयो, सम्पूर्ण रूपमा चाहिँ तपाईँको भौतिक अवयवहरू जो अहिले उपलब्ध छ त्योहरूको पनि उत्तिकै महत्व भनेको अर्थ हुन्छ रहन्छ। संग्रहालयभित्र रहेका चाहिँ हात हतियार दस्तावेजको कुरा मात्र नभइकन कुनै गढीहरू किल्लाहरू त्यत्तिकै महत्वपूर्ण हुन्छन्।
0: मानव सभ्यताको विकास, राज्य निर्माण, प्रविधि परिवर्तन, सामाजिक संरचना र संस्कृतिको यात्रा बुझ्ने माध्यम पनि भएकाले संग्रहालय वर्तमान पुस्तालाई आफ्नो पहिचानसँग जोड्ने र इतिहासप्रति गर्व गर्ने कडी बनेको हो। संग्रहालयको विविध कक्षमा पुरस्कार, पदक तथा मोमेन्टोहरू, नेपालले शान्ति स्थापनार्थ भाग लिएका विभिन्न फोटो, नेपालले नेतृत्व तथा आयोजना गरेको तेस्रो साग सम्मेलनको फोटो, पाल्पा सिलखानाको नेपाल अंग्रेज युद्ध पहिलाको हतियार राख्ने र्याक, चोरी शिकारीबाट बरामद वन्यजन्तुका अस्थि पञ्जरहरू, हवाई जहाज विरूद्धको कार्यवाहीको मोडल लगायत जर्मन विरूद्ध प्रथम भिक्टोरिया क्रस प्राप्त कुलवीर थापाले लड़ाई लड़ेको नमूनाको मोडल आदि राखिएको छ। छाउनीमा रहेको सैनिक संग्रहालयसँगै राष्ट्रिय संग्रहालय पनि रहेको छ। राष्ट्रिय संग्रहालयमा पनि नेपाली सेना सम्बन्धी थुप्रै सामग्रीहरू राखिएका छन्। त्यसो त राष्ट्रिय संग्रहालय रहेको पुरानो भवन भीमसेन थापाको पालामा बनाइएको नेपालको पहिलो जंगी अड्डा पनि हो। त्यसैले राष्ट्रिय संग्रहालय र सैनिक संग्रहालय नजिकैको दूरीमा रहेकोले अवलोकनकर्ताहरूलाई थप सहज भएको र संग्रहालय स्थापनाको उद्देश्य पूर्तिमा समेत सहयोग पुगेको राष्ट्रिय संग्रहालयका अधिकृत श्री सुभाष कृष्ण डंगोलको बुझाइ छ।
11: राष्ट्रिय संग्रहालयमा चाहिँ सैनिक इतिहाससँग चम्किने विभिन्न ऐतिहासिक सामग्रीहरू रहेका छन्। जस अन्तर्गत चाहिँ हात हतियार, तरवार, खुकुरी, बन्दुक, डो अनि सैनिक पोसाकहरू, विशेष सुरक्षात्मक सामग्रीहरू, युद्धमा भएका चाहिँ सैनिक उपकरणहरू, विभिन्न कालखण्डमा राणाहरूले प्राप्त गरेका सैनिक पदकहरू, सम्मान चित्रहरू अनि दस्तावेजहरू पनि संकलन गरेर प्रदर्शनमा राखिएको छ। राष्ट्रिय संग्रहालय र सैनिक संग्रह दुवै संग्रहालय नेपालको इतिहास, संस्कृति र सम्पदाको संरक्षण र प्रबन्धन एउटा महत्वपूर्ण संस्थाको रूपमा लिन सकिन्छ। यी संग्रहालयहरू नजिकै भएकोले पनि आगन्तुकहरूले एकै भ्रमणमा दुईटै संग्रहालय अवलोकन गर्न चाहिँ उहाँहरू पाउनुहुन्छ। राष्ट्रिय संग्रहालय चाहिँ समग्र रूपमा नेपालको ऐतिहासिक, पुरातात्विक, सांस्कृतिक तथा कलात्मक सम्पदाको प्रदर्शन गरिन्छ भने सैनिक संग्रहालय चाहिँ नेपाली सेनाको इतिहास, सैन्य परम्परा, युद्धकला, वीरताको इतिहास चाहिँ विशेष रूपमा प्रदर्शन गर्छ। यसरी नै दुवै संग्रहालय एक अर्काका पूरक संस्थाको रूपमा हेर्न सकिन्छ।
2: श्रोता, सैनिक संग्रहालय केवल पुराना हतियार, पोसाक वा सामग्रीहरूको संग्रह मात्र होइन, यो हाम्रो राष्ट्रिय इतिहास, वीरता, त्याग र गौरवको जीवन्त अभिलेख हो। यहाँ सुरक्षित रहेका ऐतिहासिक सामग्री, युद्धमा प्रयोग भएका उपकरण, वीर सैनिकका स्मृति चिन्ह तथा अभिलेखहरूले नेपाली सेनाको गौरवशाली यात्रालाई जीवन्त रूपमा उजागर गरेका छन्। श्रोता, यस प्रस्तुतिसँगै हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौं। आजको कार्यक्रम तपाईलाई कस्तो लाग्यो? कार्यक्रमप्रति कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया छन् भने armyradio2008@gmail.com इमेल पठाउन सक्नुहुनेछ। हस्त श्रोता, प्राविधिक सहकर्मी प्राविधिक जमदार सन्तोष बजगाईसँगै म प्राविधिक सुबेदार शोभा विष्टलाई पनि बिदा दिनुहोस्। नमस्ते।

0: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
1: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो शङ्खुवा सभा 95.5 MHz।
0: अब रेडियो शङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो शङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
2: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
3: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
4: त्यसको लागि के को चिन्ता, हाम्रै खानपारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लाज छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पाठ पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
3: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1 नगरपालिका रोड, शङ्खुवा सभा।
4: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
3: प्रोप्राइटर लक्ष्मी काफ्रे,
4: सम्पर्क 98 4 33 47 262,
3: 98 10 55 55 85
4: र व्हाट्सएप नम्बर 98 5 20 28 6।
5: सम्पूर्ण करदाताहरूमा खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालयको हार्दिक अनुरोध। खादबारी नगरपालिकाले सम्पत्ति कर, मालपोत भूमिकर, सिरो, व्यवसाय नवीकरण दस्तुर लगायतका राजस्व तथा अन्य सेवा शुल्क संकलन कार्यलाई थप प्रभावकारी, पारदर्शी तथा प्रविधि मैत्री बनाउन हाल सूत्रा सिस्टम फुल वर्जन सञ्चालनमा ल्याएको छ। उक्त प्रणालीमा प्रत्येक करदाताको व्यक्तिगत विवरण, घर जग्गाको विवरण तथा व्यवसाय सम्बन्धी विवरण एकपटकका लागि अध्यावधिक गर्न आवश्यक भएकाले कर तिर्न आउँदा देखाएका कागजात अनिवार्य रूपमा साथमा ल्याई सहयोग गरिदिनु हुन सम्पूर्ण करदाताहरूमा हार्दिक अनुरोध गर्दछौ।
6: साथमा ल्याउनु पर्ने कागजातहरू: नेपाली नागरिकताको प्रमाण पत्र, जग्गा धनी प्रमाण पूर्जा, लाल पूर्जा, नक्सा पास गरी निर्माण गरिएको घरको हकमा नक्सा पास सम्पन्न प्रमाण पत्र वा घरको क्षेत्रफल खुल्ने अन्य आधिकारिक कागजात, कच्ची घर भएको हकमा घरको अनुमानित लम्बाई र चौडाईको विवरण, व्यवसाय नवीकरणका लागि व्यवसाय दर्ता प्रमाण पत्र, घर वा जग्गा बहालमा दिएको भए बहाल सम्झौता पत्र।
5: सम्पर्क नम्बरहरू 029 560 400 र 98 5 20 72 6 31। खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालय, मानी भन्ज्याङ, शङ्खुवा सभा।
7: ओहो लु नमस्कार है सर।
8: ओहो लु नमस्कार है सर। नमस्कार।
7: अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
8: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
7: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
9: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र 1 दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संसार सभाको खादबारीमा लेटेस्ट 1 नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
7: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
9: साथै हामी कहाँ स्तरीय कटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
7: अन्य सेवाहरू: राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
9: छटाल टेलरिङ सेन्टर, खादबारी 1 बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
7: डिजाइनर सुमन ठटाल, 98 6 15 39 444
9: र 029 5 90 155।
10: मोर स्टाइल, मोर डिजाइन, टोटल टेलर्स।
11: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रिनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
12: ए अब त जानै पर्ने भएन नि, हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको धित्रे स्टोर निर्माण होम डेकोरेन सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
11: हाम्रो सेवाहरू
12: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0935605080, 9852160560 र 9841081181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खाँदारी एक, सम्खुवा सभा।
13: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
14: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
13: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
14: हाम्रा सेवाहरू
13: दाँत नदुखाई खोल्ने,
14: दाँत भर्ने, दाँतको आकृति गर्ने,
13: दाँतको एक्सरे सुविधा,
14: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
13: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
14: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको, गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
13: ध्यान दिनै पर्ने कुरा
14: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
13: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एक मात्र डेन्टल,
4: पाथीभरा डेन्टल, खातबारी नगरपालिका एक, हाटलाक नेटुडी खेल छेउ, सङ्खुवा सभा। फोन नम्बर 0295562320 र 9840505041।
15: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
4: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खातबारीमा सेवा दिइरहनु भएको छ।
15: शङ्का सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
4: हाम्रा सेवाहरू
15: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिइने,
4: दाँत खोल्ने, दाँत सफा गर्ने,
15: दाँतको एक्सरे गर्ने,
4: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
15: झिक्न मिल्ने आरपीडी लगाइने,
4: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
15: बाङ्गो टिङ्गो दाँत मिलाइने,
4: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
15: मनकामना डेन्टल क्लिनिक, खाँदारी नगरपालिका एक, प्रहरी गेट छेउ, सङ्खुवा सभा, हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
4: सम्पर्क नम्बर 0295906667 र 9842226667।
16: आमाको तिरो पेन्सिल भ्याइयो, काम गर्न पाइन।
17: जान्त पसल गर्ने राउ आमाले दिनुहुन्छ भन्नु है।
16: ल मलाई एउटा कति र पेन्सिल दिनु न।
18: पेन्सिल
16: कति रुपियाँ भयो?
18: यसको भयो 25 रुपियाँ। होइन होइन, पहिलाको पनि बाँकी छ, अहिले चाहिँ उधारो हुँदैछ है। त्यो बिहान बिहानै बनी खराब गर्छ यार।

0: হয়তো তুমি কপি করলাম
1: উদারে দেন মতো সুজান
0: म दादालाई पैसा पठाइदिनु भन्छु आज अनि किनलाई
2: ल जाऊ अहिले तिमी घरमै बस्छ म घाँस काटेर आउँछु है
3: सरिन आइज स्कुल जान
1: म जान्न
0: भगवान अर्को बाबु खोइ त आज
3: उसको बाबा बित्नु भएको छ

0: रेडियो संखुवा सभा समय सूचक अहिले साँझको 6 बज्यो।
1: राष्ट्रको गौरव नेपालीको आवाज आजको आवश्यकता समृद्ध समाज रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
2: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
3: Where do we begin?
2: With international news you can trust, BBC News.
4: Journeys into the heart of global events.
2: And voices from around the globe.
5: The whole region is in the grip of a severe water crisis, and I'm here to find out why.
2: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
6: प्रधानमन्त्री शाहसँग भारत र चीनका राजदूतको छुट्टा छुट्टै भेटवार्ता, द्विपक्षीय मित्रता, पारस्परिक हित, विकास साझेदारका विषयमा छलफल।
7: दोलखाको यालुङरी हिमालमा हराएका 5 जनाको शव 9 महिनापछि उद्धार, प्रशासनिक प्रक्रिया पूरा गरेर परिवारलाई जिम्मा लगाउने।
6: काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालय 4 महिनापछि पाठकका लागि खुल्यो, पाठकहरू उत्साहित।
8: यो बन्द भएर चाहिँ यो एकदमै गाह्रै परेको थियो, यसको सञ्चालन मोडल यता त्यता अलिक क्लियर भइसकेको रहेछ, त्यस पछाडि कहिले खुल्दा चाहिँ खुसी नै लागेछ।
7: भारतमा गेटा सेन्टर परियोजना विरूद्ध स्थानीयवासीको प्रदर्शन, पानी, बिजुली र वातावरणमा असर पार्ने चिन्ता,
6: र एसियाली आईटीएफ टेकान्दोमा शेखर थापालाई काँस्य पदक।
9: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
10: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
9: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
11: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
12: फोन 056-494-333, 493-555।
13: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
14: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
13: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
14: फोन नम्बर 082-562-601, 98-578-35-990, 98-578-31-684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
7: नेपाल दर्पणमा अब खबरको सिलसिला। प्रधानमन्त्री बालेन्द्र शाहसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तव र चिनिया राजदूत झाङ माओमिङले छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय सिंहदरबारमा आज पहिले भारतीय राजदूत नवीन श्रीवास्तव र त्यसपछि चिनिया राजदूत झाङ माओमिङले शिष्टाचार भेटवार्ता गर्नुभएको हो। विदेशी राजदूतहरूसँग व्यक्तिगत भेटवार्ता नगर्ने पूर्व अडानबाट पछि हट्दै प्रधानमन्त्री शाहले सरकार बनेको 4 महिनापछि राजदूतहरूसँग एक्ला एक्लै भेटवार्ता गर्नुभएको हो। प्रधानमन्त्री कार्यालयका अनुसार भेटवार्ता क्रममा दुवै देशका राजदूतहरूसँग द्विपक्षीय मित्रता, पारस्परिक हित, विकास साझेदारी तथा सहकार्यका विविध विषयमा छलफल भएको छ। भेटमा भारतीय राजदूत श्रीवास्तवले प्रधानमन्त्री शाहलाई शुभकामना व्यक्त गर्दै दुई देशबीचको आपसी सम्बन्ध र सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धता जनाउनु भएको छ। यस्तै प्रधानमन्त्री शाहले पनि भारतसँगको ऐतिहासिक सम्बन्धलाई अझ प्रगाढ बनाउँदै साझा हितका क्षेत्रमा मिलेर काम गर्नुपर्ने विषयमा जोड़ दिनुभएको छ। यस्तै चिनिया राजदूत चाङ माओ चीनसँगको भेटमा पनि प्रधानमन्त्री शाहले चीनसँगको ऐतिहासिक सम्बन्धलाई अझ प्रगाढ बनाउँदै साझा हितका क्षेत्रमा मिलेर काम गर्नुपर्ने विषयमा जोड़ दिनुभएको छ। राजदूत माओमिङले पनि प्रधानमन्त्री शाहलाई शुभकामना व्यक्त गर्दै दुई देशबीचको आपसी सम्बन्ध र सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धता जनाउनु भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ। शाहले दुई हप्ता अघि नै उहाँहरूलाई भेट्ने योजना बनाए पनि सुनसरी र अरू जिल्लामा भएका हिंसात्मक घटनाका कारण भेटघाटपछि धकिएको हो। छिमेकी देशका राजदूतहरूसँग एकै दिन भेट्ने निर्णयले नेपालका लागि दुवै देशको समान महत्व रहेको सन्देश दिन खोजिएको देखिन्छ।
6: नेपाली कांग्रेसले प्रधानमन्त्रीलाई सीमा सम्बन्धी विवादित अभिव्यक्ति सच्याउन र संसदमा आएर स्पष्ट पार्न माग गरेको छ। प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै कांग्रेस सांसद रेणुका काउसाले प्रतिपक्षले उठाएका प्रश्नहरूलाई घेराबन्दी वा असहयोगको रूपमा नलिन प्रधानमन्त्रीलाई आग्रह गर्नुभयो। सत्तापक्षका सांसदहरूले समेत खबरदारी गर्दा प्रधानमन्त्रीले सामाजिक सञ्जालमा एक्लो महसुस भयो भनी लेखेको प्रसंग उल्लेख गर्दै सांसद काउचाले देशको हितमा चाल्ने हरेक सही कदममा प्रतिपक्ष साथमै रहेको बताउनुभयो। डर र संकोच नमानी संसदमा आएर सीमा बारेका अभिव्यक्ति सच्याउन र गल्ती स्वीकार गरी

0: प्रश्न पार्नु भएको छ। प्रतिनिधि सभाको बैठकमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री मेहताले ढल्कीबरमा प्रस्तावित ट्रमा सेन्टरलाई अन्यत्र सारण नखोजेको स्पष्टीकरण दिनुभएको हो। उहाँका अनुसार ढल्कीबरमा तत्काल ट्रमा सेन्टर स्थापना गर्न आवश्यक पूर्वाधार नरहेको कारण लाहानमा रहेको प्रादेशिक अस्पतालमा छुट्टै ट्रमा सेन्टर सञ्चालन गर्ने काम पनि अघि बढ़ेको छ। ढल्कीबरमा प्रस्तावित ट्रमा सेन्टर अन्यत्र सार्न खोजेको भन्दै सरकारको विरोध हुँदै आएको छ। यही विषयमा आज स्थानीय बासिन्दाले पूर्व पश्चिम राजमार्ग आधा घण्टा अवरूद्ध गरेका छन्। मिथिला नगरपालिकाका मेयर महेन्द्र महतोको अगुवाईमा स्थानीय बासिन्दाले राजमार्ग अवरूद्ध गर्दै ट्रमा सेन्टर ढल्केबरमा नै निर्माण हुनुपर्ने दवाब दिएका हुन्।
1: अर्थमन्त्री स्वर्णिम वाग्लेले नेपालमा ढुक्क भएर लगानी गर्न बहुराष्ट्रिय कम्पनीका लगानीकर्तालाई आग्रह गर्नुभएको छ। अर्थ मन्त्रालयमा बहुराष्ट्रिय कम्पनीका लगानीकर्ताहरूसँगको छलफलमा अर्थमन्त्री वाग्लेले नेपालमा वैध रूपमा गरिएको लगानी, सिर्जना गरिएको सम्पत्ति र आर्जन गरिएको नाफाको सुरक्षा गर्नु सरकारको प्रमुख दायित्व रहेको बताउँदै ढुक्क भएर लगानी विस्तार गर्न आग्रह गर्नुभएको हो। उद्यमीले आफ्नो सम्पत्ति सुरक्षित छ, नियम स्थिर छन्, कर प्रणाली पूर्वानुयोग्य छन् र राज्य आफ्नो साझेदारका रूपमा उभिएको छ भन्ने विश्वास गर्न सक्नुपर्ने भन्दै अर्थमन्त्री वाग्लेले अहिले त्यो वातावरण बनेको दावी गर्नुभयो। छलफलमा उठेका हरेक विषयको कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयसँग समयबद्ध समन्वय हुने र अर्थ मन्त्रालयले यसका लागि रिस्पोन्स डेस्क मार्फत निरन्तर अनुगमन गर्ने भन्दै वहाँले यो संवाद एक पटकको कार्यक्रम मात्र नभई समस्या समाधान नभएसम्म यो श्रृंखला निरन्तर चल्ने दावी गर्नुभयो। अर्थमन्त्री वाग्लेले देशको आर्थिक रूपान्तरणका लागि सरकार र निजी क्षेत्र बीचको बलियो साझेदारी हुनुपर्ने भन्दै निजी क्षेत्रको सफलता नै नेपालको आर्थिक समृद्धिको मुख्य आधार रहेको उल्लेख गर्नुभयो। छलफलका क्रममा व्यवसायीहरूले कर प्रशासन, जग्गा प्राप्ति, ऊर्जा र कानूनमा रहेका व्यावहारिक जटिलताबारे आफ्ना अनुभव र सुझाव राखेका थिए।
0: तीन हप्ता अघि शुरू भएको खाना पकाउने ग्यास अभावका कारण आज पनि डिपोहरूमा लामो लाइन कायमै छ। एलपी ग्यासको आयात नियमित भए पनि आन्तरिक व्यवस्थापनको कमजोरीका कारण बजारमा ग्यासको अभाव कायमै देखिएको हो। सरकारी निकाय र उद्योगीहरूले उपभोक्तालाई अनावश्यक संचित गरेको आरोप लगाए पनि एउटा मात्र सिलिण्डर हुने घरायसी उपभोक्ता र विद्यार्थी सबैभन्दा धेरै मारमा परेका छन्। बजारमा 1,44,00,000 भन्दा बढ़ी सिलिण्डर रहेको र नयाँ सिलिण्डर थप्ने नीति स्पष्ट नहुँदा पनि समस्या थपिएको विक्रेताहरू बताउँछन्। यसैगरी ग्यास पाइपलाइन र कम्तीमा 25,000 टन क्षमताको भण्डारण गृह नबनाएसम्म यस्तो अभाव निरन्तर रहने जानकारहरूको भनाइ छ। ग्यासको आपूर्ति सहज बनाउन निगमले अहिले नयाँ सिलिण्डर बिक्रीमा रोक लगाउँदै उद्योगीहरूसँग दीर्घकालीन समाधानका लागि छलफल अघि बढ़ाएको छ।
1: दोलखाको यालुङ्ग्री हिमालमा हिमपहिरोमा परेर हराएका 5 जना आरोही तथा गाइडको शव झण्डै 9 महिनापछि संकलन गरिएको छ। गएको कार्तिकमा 6,332 मिटर अग्लो डोलमा खाङ हिमाल आरोहणको पूर्वाभ्यासका क्रममा यालुङ्ग्री पुगेका उनीहरू हिमपहिरोमा परि बेपत्ता भएका थिए। हिउँ पग्लिएपछि सतहमा देखिएका शवहरू बिहान हेलिकप्टर मार्फत उद्धार गरेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख एवं प्रहरी नायब उपरीक्षक डीएसपी मनोज कुमार लामाले जानकारी दिनुभयो। उहाँका अनुसार 1 जना नेपाली र 3 जना विदेशीको शव काठमाडौँ ल्याइएको छ भने दोलखाको गौरीशंकर गाउँपालिका 9 का पदम तामाङको शव सरीकोट अस्पतालमै पोस्टमार्टम गरिनेछ। 2 जना नेपाली मध्ये दोलखाका तामाङ र सोलुखुम्बुको माप्य दूधकुण्ड गाउँपालिका 5 का मेयर कार्कीको शव भेटिएको हो। अरू 3 जना जर्मन, इटाली तथा क्यानाडाका नागरिक हुन्। डीएसपी लामाका अनुसार शवहरू पहिचान गर्न सकिने अवस्थामा रहेका छन्। पुनः हिमपात भए शव हराउने जोखिमलाई मध्यनजर गर्दै चुनौतीपूर्ण रूपमा शव संकलन गरिएको प्रहरीले जनाएको छ। हिमपहिरोमा 7 जना परेकोमा घटना लगत्तै इटाली र फ्रान्सका 2 जनाको शव भेटिए पनि 5 जना बेपत्ता थिए। बाँकी 5 वटा सबै शव प्राप्त भएसँगै गएको कार्तिकमा भएको विपदमा ज्यान गुमाउने सबैको शव भेटिएको प्रहरीले जनाएको छ। त्यसबेला 15 जना हिमपहिरोमा परेकामा 8 जनाको जीवितै उद्धार भएको थियो। आज संकलन गरिएका शवहरू अब प्रशासनिक प्रक्रिया पूरा गरेर परिवारलाई जिम्मा लगाइनेछ।
0: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। भ्रिकुटी मण्डपको सार्वजनिक पुस्तकालय खुलेपछि पाठकले व्यक्त गरेको खुशीका कुरासँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: एनबीएल सर्वसुलभ आवास कर्जा
3: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
2: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
3: विशेषताहरू रु 2 करोड़सम्मको कर्जा सुविधा।
2: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न
3: 25 वर्षसम्मको लचिलो कर्जा अवधि।
2: न्यून सेवा शुल्क, न्यून ब्याज दर।
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।

0: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
1: शर्तहरू लागू हुनेछन्।
2: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
3: बेटर अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेटर को बानी लागिसकेको छ। बेटर अप्लायंसेस, बेटर को बानी लाग्छ।
1: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले प्रधानमन्त्री शाहसँग भारत र चीनका राजदूतको छुट्टा छुट्टै भेटवार्ता, द्विपक्षीय मित्रता, पारस्परिक हित, विकास साझेदारी लगायतका विषयमा छलफल, 20 बहुराष्ट्रिय कम्पनीका प्रतिनिधि र अर्थमन्त्री बीच छलफल, लगानी र आर्जन गरेको मुनाफाको सुरक्षा गर्न सरकार पूर्ण जिम्मेवार रहेको प्रतिबद्धता, दोलखाको यालुङरी हिमालमा हराएका 5 शव 9 महिनापछि उद्धार, प्रशासनिक प्रक्रिया पूरा गरेर परिवारलाई जिम्मा लगाउने, 3 हप्ता अघि शुरू भएको खाना पकाउने, ग्यास अभावका कारण आज पनि डिपोहरूमा लामो लाइन कायमै लगायतका खबर प्रस्तुत गर्यौं।
4: नेपाल दर्पणमा अब बाँकी खबर। काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालयमा 4 महिनाको लामो र सुनसान पर्खाईपछि आजदेखि फेरि पाठकहरूको चहल पहल शुरू भएको छ। भ्रकुटी मण्डपमा रहेको पुस्तकालयको ताला खुलीसँगै विद्यार्थी, अनुसन्धानकर्ता र पुस्तक प्रेमीहरू अध्ययनका लागि पुस्तकालय पुग्न थालेका छन्। काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालय समाज र समाज कल्याण परिषद बीच वर्षौंदेखि चल्दै आएको 2,85,00,000 रूपियाँ भाडा बक्यौताको विवादका कारण गएको चैत्र 30 गतेदेखि पुस्तकालयमा तालाबन्दी गरेकोमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सीता वादीको निर्णयपछि यही साउन 20 गते ताला खोलिएको थियो। ताला खोलेपछि सरसफाईको काम सकेर आजदेखि औपचारिक रूपमा पाठकका लागि ढोका खुल्ला गरिएको हो। 2060 सालमा स्थापना भएको पुस्तकालयमा अहिले 50,000 भन्दा बढ़ी पुस्तकहरू छन् भने झण्डै 5,000 वार्षिक सदस्य रहेका छन्। आज पुस्तकालयमा पुगेका केही पाठकहरूलाई हामीले पुस्तकालय खुल्ला हुँदा कस्तो लागेको छ भनेर सोधेका छौं।
5: मेरो नाम अनिता थारू हो। फेरि पनि यस्तो बन्द नहोस्, यस्तै खुलिरहोस्, हामी पनि यस्तो मौका पाऊन् भनेर भन्न चाहन्छु। सबैजनाले आउन् यहाँ आएर पढ्ने मौका पाउन्।
6: ईश्वर बुढाथोकी, दोलखा जिल्ला, भीमेश्वर 5। मेरो विचारमा त यस्तो भनौँ न, सूचनाको एउटा पहुँच होइन, सर्वसाधारणले पनि गर्ने ठाउँमा चाहिँ यति लामो समयसम्म बन्द हुनु चाहिँ राम्रो कुरा होइन यो होइन। यस कारण यस्तो कुराहरूलाई चाहिँ अझ बढी प्रचार प्रसार गर्नुपर्ने, सुसूचित गर्नुपर्ने मानिसहरूलाई होइन, त्यो हुनुपर्नेमा यो हुनु चाहिँ अलिकति दुःखकै कुरा जस्तो लाग्छ मलाई। म बेला बेलामा आइरहन्छु, अन्त मेरो अफिस पनि नजिकै छ होइन, यस्तो हुनु चाहिँ भएन। यो पुस्तकालय जस्तो एकदम साह्रै संवेदनशील कुरा हो क्या आजको युगमा होइन। यसलाई चाहिँ भन्नु छ नि अलिकति सुचारू गर्नु पर्यो, यसलाई अपडेट गर्नु पर्यो होइन, डिजिटलाइज गर्नु पर्यो कतिपय कुराहरू। यहाँ कतिपय मैले देखेँ किताबहरू पनि त्यति व्यवस्थित रूपमा छैन यहाँ है, अलिकति हेरचाह पनि राम्रोसँग नपुग्या हो जस्तो पनि लागेको छ क्या मलाई। किताबहरू ड्यामेज भएर गइरहेको छ, गरेको छ है, सरकारले अझै ध्यान दिनुपर्छ यसमा चाहिँ।
5: सावित्रबाट है, होइन हामी पहिलेदेखि पनि आउँथ्यौँ, 30 गतेसम्म चाहिँ खुलिहाल्थ्यो, कारण बस यहाँ बन्द भयो। विद्यार्थीहरूलाई यसले चाहिँ धेरै असर पुगेको छ, धेरै विद्यार्थीहरू पढ्न आउनुहुन्थ्यो, अब चाहिँ निरन्तर होस् भन्ने चाहना हो हाम्रो।
7: म सुशान्त प्रियान, काठमाडौँबाटै हो। यो 30 गतेदेखि बन्द भएको थियो, म त्यति नै बुक लिएर यहाँबाट गएको थिएँ। त्यस पछाडि बेलुका मैले समाचार हेर्दाखेरि बन्द भएको मैले थाहा पाएँ। अब यो चाहिँ रेगुलर आउने हो, म यहाँ रेगुलर आएर बुक लैजाने पढ्ने हो। यो बन्द हुँदाखेरि हामीले एकदमै गाह्रै भयो नि होइन, किनभने सबै किताबहरू अब हामी विद्यार्थीहरूले त किन्न सकिँदैन, हामीले त लाइब्रेरी चाहिन्छ पढ्नका लागि पनि। त्यस कारणले गर्दाखेरि यो बन्द भएर चाहिँ यो एकदमै गाह्रै परेको थियो। अब अहिले पनि यो यसको सञ्चालन मोडल यता अलिक क्लियर भइसकेको रहन्छ, अनि त्यस पछाडि यहाँ आन्दोलनै गरेर नेभिसँग अनि अर्को लेखक विमल आचार्यले यो गर्नुभयो, त्यस पछाडि अहिले यो खुल्यो। अहिले खुल्दा चाहिँ खुसी नै लागेको छ। अब यो एउटा सञ्चालन मोडल फिक्स गरेर यसको जुन भाँडा विवाद छ यो समाधान गरेर चाहिँ यो अब खुलिरहनुपर्छ, यसलाई अझै व्यवस्थित गर्नुपर्छ जस्तो मलाई लाग्छ।
1: राष्ट्रिय गौरवका आयोजनाको निर्माण अहिले गतिमा अघि बढ़ेमा सम्पन्न हुन अझै कम्तीमा 10 वर्ष लाग्ने देखिएको छ। पूर्वाधार विकास समिति अन्तर्गत राष्ट्रिय गौरवका आयोजना अध्ययन उपसमितिले तयार पारेको प्रतिवेदनले यस्तो निष्कर्ष निकालेको हो। शुरू भएको 15 वर्ष पुग्दा पनि 15 आयोजनाको औसत प्रगति 55% मात्रै छ। तीमध्ये केहीको प्रगति 70% पुग्दा केहीको भने 20% सीमित छ। उपसमितिका संयोजक श्रीराम नेउपानीका अनुसार 17 आयोजना मध्ये माथिल्लो तामाकोशी जलविद्युत निर्माण सम्पन्न भइसकेको छ भने पश्चिम सेती अझै शुरू हुन सकेको छैन। उपसमितिले ढिलाइ हुनुका मुख्य कारणहरूमा जग्गा प्राप्ति, मुआवजा विवाद, वन तथा वातावरण ऐनको झन्झटिलो प्रक्रिया, बजेटको अनिश्चितता, निर्माण व्यवसाय र ठेक्का व्यवस्थापनलाई मुख्य अवरोधका रूपमा उल्याएको छ। कुल भूभागको 46% वन भए पनि जीडीपीमा योगदान 3.5% मात्रै रहेको भन्दै संयोजक नेउपानेले विकासका बाधक कानूनहरू खुकुलो पार्न सनसेट ऐन ल्याएर विकास दशक घोषणा गर्न सुझाव दिनुभयो। आवश्यक कानूनी र प्रशासनिक सुधार गरेमा भने बाँकी काम 3-5 वर्षभित्रै सम्पन्न गर्न सकिने प्रतिवेदनको निष्कर्ष छ।
4: समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले अहिलेसम्म झण्डै 4,000 बचतकर्ताको रकम फिर्ता गरेको छ। समितिका अध्यक्ष दिल्ली राजा आचार्यका अनुसार पूर्ण आंशिक तथा बचत मिलान मार्फत ती बचतकर्ताको रकम फिर्ता गरिएको हो। अहिले समितिसँग 76,000 बचतकर्ताको झण्डै 46 अर्ब रूपियाँ फिर्ता गर्नुपर्ने दायित्व छ। साना बचतकर्तालाई प्राथमिकता दिने नीति अनुसार पहिलो चरणमा 10,000 रूपियाँ वा सोभन्दा कम बचत भएका व्यक्ति, ज्येष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएका व्यक्ति र जटिल रोगीहरूलाई रकम फिर्ता भइरहेको छ। अहिलेसम्म विभिन्न सहकारीबाट 42 करोड़ रूपियाँ संकलन भइसकेको छ, जसमध्ये कान्तिपुर सहकारीबाट मात्रै 12 करोड़ रूपियाँ जम्मा भएको छ। झण्डै 1 करोड़देखि 12 करोड़सम्म जम्मा भएका सहकारीहरूलाई समेटेर दशैं अघि नै रकम वितरण गर्ने समितिको योजना छ। रकम जुटाउन ऋणीको सम्पत्ति लिलामी प्रक्रिया पनि अघि बढ़ाइएको छ।
1: शेयर बजार लगातार तेस्रो कारोबार दिन घटेको छ। हप्ताको पहिलो कारोबार दिन शेयर बजार परिसूचक नेप्से आज 9.02 अंकले घटेर 2641.06 बिन्दुमा झरेको छ। आज जलविद्युत उत्पादन तथा प्रशोधन, माइक्रो फाइनान्स र निर्जीवन बीमा बाहेक सबै समूहको उपसूचक घटेको छ। आज 179 कम्पनीको शेयर घटेकामा 82 बढ़ेको छ। यस्तै 15 कम्पनीको शेयर भने घटबढ़ भएको छैन। आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। गएको शुक्रबार 3.77 अर्ब कारोबार भएकोमा आज 352 कम्पनीका 1.09 करोड़ किता शेयर 3.67 अर्ब रूपियाँमा किनबेच भएको छ।
4: संघीय संसदको विकास, आर्थिक मामिला तथा सुशासन समितिले राष्ट्रिय सदाचार नीति 2083 प्रभावकारी कार्यान्वयनका लागि तत्काल सदाचार ऐनको विधेयक ल्याउन सरकारलाई निर्देशन दिएको छ। समितिको आज बसेको बैठकमा सभापति कृष्ण प्रसाद पौडेलले चालू अधिवेशनमै विधेयक संसदमा पेश गर्न सरकारको ध्यान आकर्षण गराउनु भएको हो। देशमा राजनीतिक स्थायित्व कायम गर्दै नागरिकको जीवनस्तर सुधार्नुपर्नेमा सरकारका गतिविधिहरू संविधान, लोकतान्त्रिक मूल्य मान्यता र विधिको शासन प्रतिकूल देखिएको भन्दै सभापति पौडेलले असन्तुष्टि व्यक्त गर्नुभयो। प्रधानमन्त्री र मन्त्रीहरूलाई मर्यादित एवं सुसंस्कृत समाज निर्माणमा जिम्मेवार बन्न सचेत गराउँदै समितिले सदाचार नीतिको महत्वमा जोड़ दिएको छ। साथै समितिले राष्ट्रिय सदाचार नीति जारी गरेकोमा सरकारलाई धन्यवाद दिँदै सबै सरकारी निकायमा तत्काल फोकल पोइन्ट तोक्न, आचार संहिता लागू गर्न र विद्यालयको पाठ्यक्रममा सदाचार शिक्षा समावेश गर्न समेत नेपाल सरकारलाई निर्देशन दिएको छ।
1: नेपाली कांग्रेसका नेता प्रकाश मानसिंहले पार्टीको आउँदो 15 महाधिवेशनलाई एकताको महाधिवेशनका रूपमा सम्पन्न गर्नुपर्ने प्रस्ताव अघि सार्नु भएको छ। काठमाडौँमा नेपाली कांग्रेस सिन्धुपाल्चोक काठमाडौँ सम्पर्क समितिले आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले यस्तो धारणा राख्नु भएको हो। नेता सिंहले पार्टीभित्र विद्यमान विशेष महाधिवेशन र नियमित महाधिवेशन पक्षधरबीच समन्वय हुनुपर्नेमा जोड़ दिनुभयो। उहाँले पार्टीलाई भावनात्मक र सांगठनिक रूपमा एकताबद्ध बनाउनका लागि 14 महाधिवेशनबाट निर्वाचित केन्द्रीय समिति र विशेष महाधिवेशनको माग गर्ने पक्षलाई उचित ढंगले समायोजन गरी अघि बढ़नुपर्ने तर्क गर्नुभयो। तर त्यही कार्यक्रममा कांग्रेसका अर्का नेता कृष्ण प्रसाद सिटौलाले भने निर्वाचन आयोगले पार्टीमाथि गरेको निर्णय कानून सम्मत नभएको जिकिर गर्दै सर्वोच्च अदालतबाट न्याय पाउने दावी गर्नुभएको छ। निर्वाचन आयोगको निर्णय बदर भई शेरबहादुर देउवा नेतृत्वको 14 महाधिवेशनबाट निर्वाचित कार्य समिति पुनः सक्रिय हुने उहाँको जिकिर छ। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
0: बाढी र डुबानबाट बच्न के गर्ने?
8: नजिकै बाढीको जोखिम कहाँ कहाँ छ थाहा पाइराख्ने। खोलामा धमिलो पानी देखिनु र नदीका मुहानतिर धेरै पानी पर्नु बाढीका पूर्व संकेत हुन्।
0: यस्ता पूर्व संकेत देखिने बित्तिकै सचेत बनौ।
8: बस्तीभित्र निश्चित ठाउँ खुला राखौ र आपतकालमा त्यसको प्रयोग गर्न सबैलाई जानकारी गराउ।
0: आपतकालीन अवस्थामा बस्ने सुरक्षित ठाउँ र जाने बाटोको योजना बनाएर परिवार र छिमेकीसित छलफल गरौ।
8: आपतकालीन अवस्थामा चाहिने सामग्रीहरू जोरजाम पहिल्यै गरौ।
0: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: नेपालको एकमात्र डीटीएच सेवा
1: डिश होम, डिश होम खुशीको कनेक्सन।
2: कपाल झर्ने वा पातलिने समस्याले चिन्तित हुनुहुन्छ?
3: डर्मानेंट हेयर ट्रांसप्लांट, स्किन केयर एस्थेटिक, डेंटल क्लिनिक एंड इम्प्लांट सेंटर में उपलब्ध छ अत्याधुनिक हेयर ट्रांसप्लांट सेवा। अनुभवी विशेषज्ञ, आधुनिक प्रविधि र व्यक्तिगत परामर्श सहित तपाईको आवश्यकता अनुसार गुणस्तरीय उपचार प्रदान गरिन्छ।
2: थप जानकारी तथा परामर्शका लागि आजै 9865424296 नम्बरमा व्हाट्सएप वा फोन गर्नुहोस्।
3: डर्मानेंट नेपाल हेयर ट्रांसप्लांट, स्किन एंड एस्थेटिक, डेंटल क्लिनिक एंड इम्प्लांट सेंटर, पाटन हॉस्पिटल रोड, लगनखेल। संपर्क 01-545-46-66।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्यूब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। अहिले रामेछाप, डोटी लगायतका जिल्लाका केही ठाउँमा मध्यम र देशका अरू केही ठाउँमा सामान्य पानी परिरहेको छ। भैरातीदेखि देशका धेरै ठाउँमा पानी परेकोमा अहिले कम भएको हो। पछिल्लो 12 घण्टामा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी तथा हिमाली भेग बाहेक देशका सबैजसो ठाउँमा पानी परेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार आज राति तराई भूभागका केही ठाउँमा मुसलधारे पानी पर्ने सम्भावना रहेको छ। महाशाखाका अनुसार आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागको केही ठाउँ, कर्णाली प्रदेशको हिमाली र पहाड़ी भूभागका साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाड़ी र तराई भूभागका थोरै ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको छ। यस्तै हिमाली भूभागका केही ठाउँमा मेघगर्जन, चट्याङ सहित मध्यमसम्मको पानी पर्ने सम्भावना रहेको छ। यस्तै भोलि बिहान पनि कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाड़ी र तराई भूभागका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
4: आज साउन महिनाको अन्तिम सोमबार पशुपतिनाथ लगायत काठमाडौँ उपत्यका र देशभर भएका शिवालयहरूमा बिहानदेखि भक्तजनको भीड़ लागेको छ। बिहान झमझम पानी परे पनि भक्तजन लामबद्ध भएर मन्दिरमा पुगेका थिए। दिउँसो पनि मन्दिरमा उत्तिकै भीड़ लागिरहेको छ। बिहान 3 बजेदेखि खुलेको पशुपतिनाथ मन्दिरका चारैवटा ढोका अहिले बेलुका आरतीपछि राति 8 बजेसम्म खुल्ला रहनेछन्। आज पशुपतिनाथ दर्शन व्यवस्थापनलाई थप प्रभावकारी, सुरक्षित र व्यवस्थित बनाउन कोषका सबै पदाधिकारी तथा कर्मचारीहरू खटिएका छन्। काठमाडौँ उपत्यका प्रसिद्ध शिवालयको कर्णेश्वर, नागेश्वर, डोलेश्वर र वसन्तपुर दरबार क्षेत्रको सानो पशुपतिनाथ भनेर चिनिने मक्खन महादेव लगायत ठूला साना सबै शिव मन्दिरहरूमा बिहानदेखि भक्तजनको भीड़ लागेको छ। यस्तै काठमाडौँ उपत्यका बाहिर देशभर रहेका विभिन्न शिवालयहरूमा पनि आज भक्तजनहरूको भीड़ लागेको छ।
5: समृद्धिको आधार, पूर्ण समावेशी संचार नाराका साथ तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन काठमाडौँमा शुरू भएको छ। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिजको आयोजना तथा नेवा पत्रकार राष्ट्रिय दबुको संयोजनमा आयोजित त्रिदेशीय सम्मेलनको कानून, न्याय तथा संसदीय मामिला मन्त्री स्वबिता गौतमले उद्घाटन गर्नुभयो। सम्मेलनमा विभिन्न राजनीतिक दलका संघीय सांसद, आदिवासी जनजातिसँग सम्बन्धित सहकारी तथा सरकारी तथा गैर सरकारी संस्थाका प्रतिनिधि, नेपाल पत्रकार महासंघ तथा सार्क जर्नालिस्ट फोरमका प्रतिनिधि सहित स्वदेशका 300 तथा भारत, बंगलादेश लगायत देशका 35 पत्रकार सहभागी छन्।
4: काठमाडौँको गुहेश्वरी फाँटमा रहेको गुहेश्वरी ढल प्रशोधन केन्द्रले दैनिक 3,24,00,000 लिटर फोहोर पानी प्रशोधन गरिरहेको छ। केन्द्रका प्रमुख राम कुमार श्रेष्ठका अनुसार काठमाडौँ उपत्यका विभिन्न ठाउँमा ढल प्रशोधन केन्द्र निर्माण थालिएको छ। सल्लाघारी, कोटको धोबीघाट, गोकर्ण र हनुमान घाटमा प्रशोधन केन्द्र निर्माण भइरहेको छ। काठमाडौँ उपत्यकाका नदी तथा वातावरणलाई स्वच्छ राख्न अझ धेरै ढल प्रशोधन केन्द्र निर्माण गर्न आवश्यक रहेको उहाँले बताउनुभयो। प्रशोधन केन्द्रको क्षमता प्रभावकारी रूपमा उपयोग गर्न फोहोर पानी र वर्षाको पानीका लागि छुट्टा छुट्टै पाइप प्रणाली आवश्यक पर्ने बताउँदै प्रमुख श्रेष्ठले त्यसका लागि पालिकासँग समन्वय गरिरहेको उल्लेख गर्नुभयो। बालुवा, इट्टा, मरेका जनावर लगायत फोहोर प्रशोधन गर्न कठिन हुने गरेको छ। ढलको फोहोर र वर्षाको पानी एउटै प्रणालीबाट प्रशोधन केन्द्रमा प्रवाह हुँदा समस्या थपिएको छ।
5: नेपाल दर्पणमा अब विदेशका खबर। कृत्रिम बुद्धिमत्ता एआईको विश्वव्यापी केन्द्र बन्ने भारतको महत्वाकांक्षालाई स्थानीय स्तरमा विरोधको सामना गर्नुपरेको छ। महाराष्ट्रको थाने र आन्ध्र प्रदेशको विशाखापट्टनममा गुगल र अमेजनका विशाल डेटा सेन्टर निर्माणका विरूद्ध स्थानीय बासिन्दा र वातावरण अभियन्ताहरूले विरोध गरेका हुन्। आवासीय क्षेत्रमा निर्माण भइरहेका यी डेटा सेन्टरहरूको स्थानीय जलस्रोत, विद्युत आपूर्ति र वातावरणमा अत्यधिक भार पार्ने प्रदर्शनकारीहरूको आरोप छ। विशाखापट्टनममा गुगल र अदानी समूहले 15 अर्ब अमेरिकी डलरको लगानीमा तथा थानेमा अमेजन वेब सर्भिसले ठूलो क्षेत्रफलमा डेटा सेन्टर विस्तार गर्दैछन्। यद्यपि प्रविधि कम्पनीहरूले भने अत्याधुनिक एयर कुलिङ प्रविधिको प्रयोग गरिने र स्थानीय खानेपानी वा वातावरणमा हानि नपुर्याई कड़ा मापदण्ड पालना गर्ने दावी गरेका छन्। केन्द्रीय सरकारले सन् 2022 डेटा सेन्टरलाई पूर्वाधारको दर्जा दिँदै कर छूट र विभिन्न प्रोत्साहन मार्फत डिजिटल पूर्वाधारमा लगानी बढ़ाउन खोजिरहेका बेला यो विरोध शुरू भएको हो। डेटा सेन्टरको वातावरणीय प्रभावलाई लिएर यसअघि युरोप र उत्तर अमेरिकामा पनि प्रदर्शन भइसकेका छन्।
4: उत्तर कोरियाली राज्य समर्थित ह्याकरहरूले साइबर आक्रमणका लागि कृत्रिम बुद्धिमत्ता अर्थात एआईको प्रयोग गरिरहेको खुलासा भएको छ। दक्षिण कोरियाली साइबर सुरक्षा कम्पनी जेनियन्सको प्रतिवेदन उद्धृत गर्दै समाचार संस्था अल जजिराले जनाए अनुसार उत्तर कोरियाली गुप्तचर निकायसँग जोड़िएको किम सुकी नामक ह्याकिङ समूहले सन् 2026 एआईद्वारा तयार पारिएका उच्च गुणस्तरीय कागजातहरू मार्फत स्पियर फिशिङ आक्रमण तीव्र पारेका छन्। ह्याकरहरूले विशेष गरी विभिन्न देशका सैन्य कूटनीति र शैक्षिक क्षेत्रलाई निशाना बनाएका छन्। सुरक्षा निकायको नजरबाट बस्न यो समूहले ओल्लामा र जीपीटी फोर अल जस्ता खुल्ला स्रोतका एआई उपकरणहरू इन्टरनेट जडान बिना नै सञ्चालन गर्ने गरेको अनुसन्धानले देखाएको छ। एआईको सहयोगमा छोटो समयमा नै विश्वासीलाई कागजातहरू तयार गर्न सकिने भएकाले यो प्रविधि उनीहरूका लागि शक्तिशाली हतियार बनेको छ। विज्ञहरूका अनुसार उत्तर कोरियाली प्रोग्रामरहरू आफ्ना प्रयासलाई अझ बढ़ी घातक बनाउन एआई प्रयोगमा पूर्ण रूपमा सक्षम बनेका छन्। यसैबीच बेलायती कम्पनी एलिप्टिकका अनुसार सन् 2025 पहिलो 9 महिनामा मात्र उत्तर कोरियाली ह्याकरहरूले 2 अर्ब अमेरिकी डलर भन्दा बढ़ीको क्रिप्टो करेन्सी चोरी गरेका थिए। एआईको यो अनियन्त्रित प्रयोगले विश्वव्यापी साइबर जोखिम थप बढ़ाएको छ।
5: नेपाल दर्पणमा अब खेल खबर। नेपालका शेखर थापाले 11 एसियाली आईटीएफ तेक्वान्डो च्याम्पियनशीपमा काँस्य जितेका छन्। मंगोलियाको उलान बटारमा भएको प्रतियोगितामा शेखरले ब्ल्याक बेल्ट थर्ड डान प्याटर्नमा काँस्य जितेका हुन्। नेपाल अन्तर्राष्ट्रिय तेक्वान्डो महासंघ आईटीएफका महासचिव घम बहादुर थापाले शेखरसँगै मंगोलियाका दोर्जेल पालाम अयुर्जानन पनि तेस्रो भएका जानकारी दिनुभयो। उहाँका अनुसार मलेसियाका चीन लुङ काङली स्वर्ण र फिलिपिन्सका अमाइस क्रिस्टर लुले रजत पदक जितेका छन्। शेखरले स्पायरिङतर्फ पुरूष 65-70 किलो तौल समूहमा पनि प्रतिस्पर्धा गरेका थिए। यो प्रतिस्पर्धामा उनले पदक जितेनन्। शेखर दक्षिण एसियाली आईटीएफ तेक्वान्डो च्याम्पियनशीपका पदक विजेता हुन्। उनले पहिलो संस्करणको प्याटर्न र दोस्रो संस्करणको स्पायर
6: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। कुन जन्मको पाप थियो कुन नि?
7: ए अहिलेको जमानामा पनि के को पाप हुन्छ हो? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै टहरीमा उपचार भइहाल्छ। चिन्ता लिनै पर्दैन।
8: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी सोर सुनसरी। सम्पर्क नम्बर 98525557068 98525557068।
9: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
10: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
11: खादबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
10: पाथीभरा डेन्टल खादबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
11: हाम्रा सेवाहरू
10: दाँत नदुखाइ खोल्ने,
11: दाँत भर्ने, दाँतको आकृति गर्ने,
10: दाँतको एक्सरे सुविधा,
11: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
10: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
11: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
10: ध्यान दिनै पर्ने कुरा
11: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
10: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खादबारीमा एकमात्र डेन्टल
12: पाथीभरा डेन्टल, खादबारी नगरपालिका 1 खाटलाक नेटुडी खेल छेउ शङ्खुवा सभा। फोन नम्बर 029562320 र 98420505।
13: This is Radio Sankhuwa Sabha 95.5 MHz.
14: विभिन्न मुलुकका संघ संस्थासँग भएका सन्धि सम्झौताको पुनरावलोकन र नवीकरण गर्ने सरकारको तयारी, प्रधानमन्त्री शाहसँग एकै दिन भारतीय र चिनिया राजदूतको भेटवार्ता, एमाले र नेकपा बीच केन्द्रमा सहमति भए पनि प्रदेश सरकारको सत्ता परिवर्तनमा ढिलाइ, कर्णालीमा अझै भागभण्डा मिल्न सकेन, बागमतीमा नयाँ सरकार गठन प्रक्रिया अन्यलमा, भारतको झारखण्डमा सरकारी सेवा प्रवेशको परीक्षामा सुधारको माग राखेर प्रदर्शन चर्किँदै प्रदर्शन रोक्न प्रहरीद्वारा बल प्रयोग, र राष्ट्रिय पुरूष क्रिकेट टोलीको कप्तानमा फेरबदल, रोहित पौडेललाई हटाएर सन्दीप लामिछानेलाई जिम्मेवारी।

0: सर एलजीले ल्यायो नयाँ एलजी एसेन्सियल सिरिज अब किफायती मूल्यमा रेफ्रिजरेटर वासिङ मसिन एसी को कम्प्लिट रेन्ज 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई नागरिकता भए पुग्छ हरेक घरको खुसी घर घरमा एलजी एलजी लाइफ गुड
1: रेडबुल बबाल एनर्जी
2: नमस्कार कान्तिपुर डायरीका साथमा दीपशिखा र नवीन समाचार अब विस्तारमा
3: परराष्ट्र मन्त्री शिशिर खनालले विभिन्न मुलुक र अन्तर्राष्ट्रिय संघ संस्थासँग भएका सन्धि सम्झौताको पुनरावलोकन परिमार्जन तथा नवीकरण क्रमशः गरिने बताएका छन् प्रतिनिधि सभामा आज भएको प्रश्न उत्तरमा मन्त्री खनालले आवश्यकता र औचित्यका आधारमा पुनरावलोकन परिमार्जन तथा नवीकरण गर्ने सरकारको नीति रहेको बताएका हुन् उनले भने
4: सन्धि सम्झौताहरूलाई आवश्यकता र औचित्यताको आधारमा नेपाल सरकारको निर्णय अनुसार पुनरावलोकन परिमार्जन तथा नवीकरण गरी क्रमशः कार्यान्वयनमा ल्याउने भन्ने कुरा यथार्थ हो सन्धि सम्बन्धी अन्तर्राष्ट्रिय कानूनको सामान्य सिद्धान्त बमोजिम कुनै पनि द्विपक्षीय वा बहुपक्षीय सन्धि सम्झौताको पुनरावलोकन परिमार्जन वा नवीकरण सम्बन्धित पक्ष राष्ट्र वा अन्तर्राष्ट्रिय संघ संस्थाको समेत आपसी सहमति र स्वीकृतिमा निर्भर रहने अन्तर्राष्ट्रिय कानून र कूटनीतिक प्रचलन भएकोले सन्धि सम्झौताहरूको पुनरावलोकन नेपाल सरकारले आवश्यकता अनुसार सम्बन्धित मित्र राष्ट्र र संस्थाहरूसँग सहकार्य गरी नेपालको हितलाई केन्द्रमा राख्दै उपयुक्त समयमा गर्न नेपाल सरकार प्रतिबद्ध छ
3: मन्त्री खनालले सन्धि सम्झौताको पुनरावलोकनलाई व्यवस्थित प्रभावकारी र समयबद्ध बनाउन सम्बन्धित मन्त्रालयबीच सहकार्य गरिने उल्लेख गरेका छन् उपलब्ध जनशक्ति र स्रोत साधनका आधारमा प्राथमिकता निर्धारण गरी वार्षिक कार्ययोजना मार्फत प्रगतिको नियमित अनुगमन गरिने उनको भनाई थियो
4: परराष्ट्र मन्त्रालय कानून न्याय तथा संसदीय मामिला मन्त्रालय र सम्बन्धित विषयगत मन्त्रालय समेतको अधिकार क्षेत्रमा रहेको सन्धि सम्झौताहरूको नियमित समीक्षाको लागि सहकार्य भइरहेको सम्बन्धित पक्ष राष्ट्र र संस्थासँग कूटनीतिक माध्यम मार्फत प्रस्ताव तथा वार्ता अगाडि बढाई पारस्परिक सहमति कायम भएका सन्धि सम्झौतालाई क्रमैसँग अन्तिम रूप दिइरहेको उपलब्ध जनशक्ति स्रोत साधन र प्राथमिकता तोकी वार्षिक कार्ययोजना बमोजिम सोको प्रगति नियमित रूपमा अनुगमन गरिरहेको जानकारी म यहाँ गराउँछु
3: अर्को प्रसंगमा मन्त्री खनालले परराष्ट्र मन्त्रालयको आफ्नै भवन निर्माणको काम आगामी आर्थिक वर्षदेखि शुरू गरिने बताएका छन्
2: दुई छिमेकी भारत र चीनका राजदूतले आज एकै दिन प्रधानमन्त्री बालेन्द्र शाहसँग भेटवार्ता गरेका छन् नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तव र चीनका राजदूत झाङ माओमिङले प्रधानमन्त्री शाहसँग छुट्टा छुट्टा भेटवार्ता गरेका हुन् ती भेटमा सम्बन्धित दूतावासका अधिकारीका साथै परराष्ट्र मन्त्रालयका प्रतिनिधि र प्रधानमन्त्री शाहका सल्लाहकार विवेक मिश्रा समेत सहभागी भएको बताइएको छ भारतीय राजदूत श्रीवास्तवसँगको भेटमा नेपाल भारतबीचको द्विपक्षीय मित्रता पारस्परिक हित विकास साझेदारी तथा सहकार्यका विभिन्न विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ भेटमा प्रधानमन्त्री शाहले भारतसँगको ऐतिहासिक सम्बन्धलाई अझ प्रगाढ बनाउँदै साझा हितका क्षेत्रमा मिलेर काम गर्नुपर्ने धारणा राखेका थिए चीनीय राजदूत संघको भेटमा नेपाल चीन सम्बन्धलाई थप सुदृढ बनाउने विभिन्न क्षेत्रमा सहयोग प्रवर्धन एवं विकास साझेदारीलाई वृद्धि गर्ने लगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ विदेशी राजदूतहरूसँग व्यक्तिगत भेटघाट गर्ने पूर्व अडानबाट पछि हट्दै प्रधानमन्त्री शाहले सरकार बनेको चार महिनापछि राजदूतसँग भेटवार्ता गरेका हुन् उनले यसअघि विभिन्न देशका राजदूत र कूटनीतिज्ञसँग सामूहिक भेट गरेका थिए
3: बर्दिया राष्ट्रिय निकुञ्जमा गैंडाको संख्या घट्नुमा चोरी शिकार भन्दा वासस्थानको संकट प्रमुख कारण बनेको छ पाँच वर्षमा सात गैंडा मरेका छन् भने पछिल्ला दुई वर्षमा करिब 20 गैंडा सीमापारी भारत पुगेका छन् गेरुवा नदीमा पानीको स्रोत घट्नु घाँसे मैदान र आहालको कमी जैविक मार्ग साँघिरुनु तथा बढ़दो मानवीय गतिविधिले गैंडाको संरक्षणमा चुनौती थपेको छ सन् 2021 को गणनामा 38 गैंडा रहेको बर्दियामा सुरक्षित वासस्थान पर्याप्त पानी घाँसे मैदान र हालको वैज्ञानिक व्यवस्थापन नहुँदा समस्या देखिएको संरक्षण कर्मीले बताएका छन् बर्दिया सहकर्मी कमल पन्थीले तयार पारेको एक सामग्री अबका क्रममा
2: बर्दिया राष्ट्रिय निकुञ्जमा गैंडाको संख्या घट्नुमा चोरी सिकारी भन्दा वासस्थानको संकट प्रमुख कारण बन्दै गएको छ। पाँच वर्षमा सातवटा गैंडा मरेका छन् भने पछिल्लो दुई वर्षमा करिब बीसवटा सीमा पारी भारत पुगेका छन्। गेरुवा नदीमा पानीको स्रोत घट्नु, घाँसे मैदान र आहालको कमी तथा जैविक मार्गमा बढ़दो मानवीय गतिविधिले बर्दियाको गैंडा संरक्षणमा चुनौती थपेको सरकारवालाको भनाइ छ। पाँच वर्ष अघि गरिएको गणनामा यहाँ गैंडाको संख्या 38 थियो। पाँच वर्ष यता सातवटा गैंडा मरेकामा धेरै आपसमा जुधेका घटना थिए। करिब बीसवटा गैंडा भारतको कतर्निया घाट वन्यजन्तु आरक्षतर्फ गएको अनुमान गरिएको छ। सन् 1986 दुई हजार तीनका बीचमा पटक पटक गरी चितौन राष्ट्रिय निकुञ्जबाट बर्दिया निकुञ्जको बबई उपत्यकामा 70 र कर्णाली तटीय क्षेत्रमा 13 गैंडा ल्याएर छाड़िएको थियो। बर्दिया निकुञ्जका अनुसार स्थानान्तरण गरिएका 83 गैंडा मध्ये सशस्त्र द्वन्दकालमा चोरी सिकारीबाट 36 र प्राकृतिक कारणले 24 मारिएका थिए। 2064 वैशाखमा दुईवटा गैंडा चोरी सिकारीले मरे पनि करिब 19 वर्ष यता गैंडा शिकार रोकिएको छ। निकुञ्ज सुरक्षाका लागि तैनाथ सेनासँगै चोरी सिकारी नियन्त्रणका लागि मध्यवर्ती क्षेत्रका युवा परिचालित भएपछि चोरी सिकारी शून्यमा झरेको हो। वासस्थान, घाँसे मैदान तथा आहालको कमीले बर्दियामा गैंडाको संख्या घट्दै गएको सरकारवाला बताउँछन्। कर्णाली नदीको बंगालोले गेरुवाको धार परिवर्तन भएर पश्चिमतर्फ पानीको भाव बढ़ेका कारण वन्यजन्तुलाई असर पारेको उनीहरू बताउँछन्। बर्दियामा गेरुवा तटीय क्षेत्र गैंडाका लागि एकमात्र पानीको स्रोत हो। दुई दशक यता गेरुवाको धार परिवर्तन भएपछि पानीको स्रोत सुक्दै गएकाले गैंडालाई असर पारेको छ। बर्दिया निकुञ्जका पूर्व वार्डन रमेश कुमार थापा बर्दियामा गैंडाको संख्या कम हुनु, गेरुवा नदीमा जलस्तर घट्दै जानु र घाँसे मैदानदेखि आहालको उचित व्यवस्थापन नहुनु रहेको बताउँछन्। उनले भने सुरक्षित वासस्थान, पर्याप्त आहार र वर्षभरि पानीको उपलब्धता व्यवस्थापन गर्न जरूरी छ। पछिल्ला वर्षमा जैविक मार्ग साँघुरिँदै जानु, मानव बस्ती विस्तार, सड़क तथा मानवीय गतिविधि बढ़नु पनि कारण देखिन्छ। सीमासँग जोड़िएको भारतीय कतर्निया घाट वन्यजन्तु आरक्षमा आहाल, घाँसे मैदान र बर्दियाबाट बगेको कर्णाली नदीमा बनाएको बाँधले पानीको कमी नभएका कारण गैंडाका लागि उपयुक्त वासस्थान भएको खाता वन समन्वय समितिका अध्यक्ष हरि गुरूङ बताउँछन्। निकुञ्जमा आहालको कमी, घाँसे मैदान कम हुनुसँगै गैंडा ओहोर दोहोर गर्ने जैविक मार्गमा मानव बस्तीका कारण पनि गैंडाका लागि यो स्थान अनुकूल नभएको उनको तर्क छ। भारतसँग जोड़िएको मधुवन नगरपालिकाको 1, 2, 3 र 4 नम्बर ओडा खाता जैविक मार्गमा पर्दछ। यही मार्ग हुँदै गैंडा लगायतका वन्यजन्तु ओहोर दोहोर गर्दै आएका छन्। यो मार्गमा पत्थर बोझी, सोनाहा फाटा, भगरैया, कोठिया गाउँ लगायतका बस्ती छन्। भारतको आरक्षतिर पलायन गैंडा फर्कने सम्भावना पनि कमजोर बन्दै गएको पूर्व वार्डन थापा बताउँछन्। गैंडाका लागि न्यूनतम 500 हेक्टर क्षेत्रफल भएको सुरक्षित घेराभित्र राखेर वैज्ञानिक व्यवस्थापन अन्तर्गत प्रजनन गराउने, संख्या वृद्धि भएपछि क्रमिक रूपमा प्राकृतिक वासस्थानमा पुनर्स्थापना गर्ने मोडल उपयुक्त हुने उनको सुझाव छ। सीमापारी भारतको कतर्निया घाट वन्यजन्तु आरक्षमा गैंडाका लागि पर्याप्त पानी छ। उपयुक्त वासस्थान र पर्याप्त घाँसे मैदानका कारण त्यहाँ पुगेका गैंडा पुनः नेपालतर्फ फर्कने सम्भावना निकै कम रहेको डिभिजन वन कार्यालय बर्दियाका डीएफओ विजयराज सुवेदी पनि बताउँछन्। बर्दिया निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत महेश न्यौपानेका अनुसार गैंडाको संख्या कम भए पनि लोप हुन लागेको भने होइन। पछिल्लो पटक 16 साउनमा गेरुवा गाउँपालिका 6 नौलो बाँस मध्यवर्ती सामुदायिक वनको गेरुवा नदी स्थित सैजन घाटमा आपसमा जुधेर करिब 20-22 वर्षको एकसिंह गैंडा मरेको थियो। 4 वैशाख 2082 पनि शिव सामुदायिक वन डल्लामा गैंडाको बच्चालाई बाघले मारेको अवस्थामा फेला परेको थियो। 9 वैशाख 2081 निकुञ्ज क्षेत्रमा आपसमा जुधेरै करिब 3 वर्षको गैंडा मरेको थियो। 2080 माघमा बघौरा क्षेत्रमा करिब 25 वर्षको गैंडा मर्यो, जसको कारण एक आपसमा जुध्नुहुने थियो। 2080 पुष 21 बाघको आक्रमणमा 9 लो बासम मध्यवर्ती सामुदायिक वनमा गैंडा मृत अवस्थामा फेला परेको निकुञ्जले जनाएको छ। सोही मध्यवर्ती क्षेत्रमा 2080 पुष 18 प्राकृतिक कारणले पोथी र 2079 साउन 14 एक आपसमा जुधेर मरेको निकुञ्जका सूचना अधिकारी महेश न्यौपानेले बताए। यो अवधिमा 4 भाले र 3 पोथी गरी 7 गैंडा मरेका हुन्। सूचना अधिकारी न्यौपानेले आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन घाँसे मैदान र आहालका लागि गैंडा जुत्ने गरेको बताए। गैंडा जुत्ने अवस्था आउन नदिन आहालको संख्या र घाँसे मैदानको क्षेत्र बढ़ाउन आवश्यक रहेको उनी बताउँछन्। यस वर्ष एक दात्री संस्थाले गैंडाका लागि आहाल घाँसे मैदान लगायतका काम गर्ने तयारी गरिरहेको निकुञ्ज कार्यालयले जनाएको छ। 2076 चैतमा हुनुपर्ने गैंडा गणना पनि कोरोना महामारीका कारण 2077 चैत 9 भएको थियो। त्यसको नतिजा चैत 28 सार्वजनिक भएको थियो। 5 वर्षको अन्तरालमा हुनुपर्ने गणना अझै हुन सकेको छैन। नियमित साझेदारहरू राष्ट्रिय प्रकृति संरक्षण कोष, WWF नेपाल र ZSL जस्ता संस्थाले गैंडा गणनामा धेरै सहयोग गर्दै आएका थिए, तर सहायता रोकिएपछि गणना हुन नसकेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ। नेपालमा सन् 1994 गैंडाको गणना शुरू भएको हो। त्यसपछि सन् 2000, 2005, 2008, 2011, 2015 र सन् 2021 भएको थियो। सन् 1994 प्रत्यक्ष गणना गर्दा 446 गैंडा भेटिएका थिए। सन् 2000 544, 2005 372, 2008 408, 2011 503, 2015 645 र सन् 2021 752 गैंडा गणना गरिएको थियो। सन् 2021 को गणनामा बर्दियामा 38 गैंडा भेटिएका थिए। चितवनमा 694, शुक्लाफाटामा 17 र पर्सामा 3 गैंडा रहेको अभिलेख छ। सर्वोच्च अदालतले नेपाल स्काउटका परिषद र कार्यकारी समिति विघटन गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सरकारलाई आदेश दिएको छ। स्काउटको निर्वाचित राष्ट्रिय प्रदेश स्थानीय परिषद तथा सबै कार्यकारी समिति विघटन तथा अन्तरिम राष्ट्रिय कार्यकारी समिति गठन सम्बन्धी प्रधानमन्त्रीको निर्देशन र प्रमुख स्काउट तथा शिक्षा तथा खेलकुद मन्त्री स्तरीय निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्चले आदेश दिएको हो। सर्वोच्च अदालतका न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले रिटमाथि सुनवाई गर्दै सो आदेश दिएको हो। रिट निवेदक रवि खनालले नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र शिक्षा तथा खेलकुद मन्त्रालयलाई विपक्षी बनाएर रिट तयार गरेका थिए। सो रिटमा वरिष्ठ अधिवक्ता रमेश बडाल, अधिवक्ता सुजन चापका, सुजन राई लगायतले बहस गरेका थिए।

फर्किएले आयो नयाँ एलजी एसेन्सियल सिरिज, अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई, नागरिकता भए पुग्छ, हरेक घरको खुसी, घर घरमा एलजी, एलजी लाइफ गुड।

0: नेपाली पेन्ट्स कम्पनी जस्मिन पेन्ट्स 3 दशकदेखि नेपाली मनको रंग
1: दैनिक ₹197 ₹50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
3: ब्रेकपछि कान्तिपुर डायरीमा अब बाँकी प्रसंग चितवन राष्ट्रिय निकुञ्जको खोरसोड स्थित हात्ती प्रजनन केन्द्र र कसरामा रहेको गोही प्रजनन केन्द्रमा पर्यटकका लागि निशुल्क प्रवेश सुविधा प्रदान गरिने भएको छ। राष्ट्रिय प्रकृति संरक्षण कोषले संकलन गर्दै आएको शुल्क साउन 4 गतेदेखि लागू हुने गरी हटाइएपछि आन्तरिक तथा बाह्य पर्यटकका लागि अवलोकन शुल्क हटाइएको हो। सौराहा आउने पर्यटक प्रजनन केन्द्र अवलोकन गर्न रूचाउने गर्छन्। सौराहाको हात्ती प्रजनन केन्द्रबाट करिब 70 लाख र गोही प्रजनन केन्द्रबाट करिब 40 लाख रूपियाँ प्रवेश शुल्क संकलन हुने गरेको थियो। निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिलबहादुर पूर्जापुनले निकुञ्जको शुल्क लिन नियमावलीले नदिएको र ट्रस्ट मार्फत शुल्क असुल गर्दा अप्ठ्यारो हुन सक्ने भएकाले हालका लागि शुल्क हटाइएको जानकारी दिए।
4: कर्णाली प्रदेशमा नेकपा र एमाले बीच मन्त्रालयको भागवण्डा नमिल्दा मुख्यमन्त्री मंगलबहादुर शाही 2 सातादेखि एक्लै सरकार चलाइरहेका छन्। मन्त्रालयको बाँडफाँटमा सहमति नजुड्दा सरकारको कामकाज र सेवा प्रवाहमा असर परेको छ। दलहरूबीचको तिक्तता र भागवण्डाको राजनीति विकास योजनामा समेत नकारात्मक प्रभाव परिरहेको छ। यता बागमती प्रदेशमा एमाले नेकपाले सरकार बनाउन आवश्यक बहुमत जुटाउन कठिन भइरहेको छ। मुख्यमन्त्रीका आकांक्षी जगन्नाथ थपलिया बिरामी परेपछि सरकार गठन प्रक्रिया थप अन्यलमा परेको छ। राप्रपाले सरकारमा नजाने निर्णय गरेपछि एमाले नेकपा गठबन्धनले अन्य साना दलको समर्थन जुटाउने प्रयास गरिरहेका छन्। कान्तिपुर कर्मी कृष्ण प्रसाद गौतम र गंगा विशीले तयार पारेको सामग्री कान्तिपुर सविस्तारमा।
3: कर्णालीमा सत्तारूढ़ नेपाली कम्युनिष्ट पार्टी नेकपा र एमाले बीच भागवण्डा नमिल्दा मुख्यमन्त्री मंगलबहादुर शाहीले 2 सातादेखि एक्लै सरकार चलाइरहेका छन्। दुई दलका 24 सांसदको समर्थनमा नेकपा संसदीय दलका नेता शाही 12 साउनमा मुख्यमन्त्री नियुक्त भएका थिए। कर्णालीमा मुख्यमन्त्रीको कार्यालय सहित 7 मन्त्रालय छन्। एमाले 4 मन्त्रालयमा दावी गरेको छ। यसअघि आफ्नै नेतृत्वको सरकारमा एमाले मुख्यमन्त्री सहित 3 मन्त्रालय र साझेदार दल कंग्रेस ले 4 मन्त्रालय लिएको थियो। त्यही आधारमा 4 मन्त्रालयमा एमाले दावी नछाडेको हो। एमाले प्रमुख सचेतक टेगराज पछाईले नेकपाले मुख्यमन्त्री बाहेकका मन्त्रालयमा बराबरी भाग खोजेपछि कुरा मिल्न नसकेको बताए। कर्णाली प्रदेशसभामा एमालेका सभामुख सहित 10 सांसद छन्। नेकपा सांसद भीम प्रकाश शर्माले ठूलो दल भएकाले आफू नो पार्टीको अडान जायज रहेको बताए। मुख्यमन्त्री बाहेक 3-3 मन्त्रालय बाँडफाँट गरे सहमति हुन्थ्यो। उनले भने हाम्रो भन्दा पनि उहाँहरूको कारण मन्त्री परिषद गठनमा ढिलाइ भएको हो। 40 सदस्यीय कर्णाली प्रदेश सभामा बहुमतका लागि 21 सांसदको समर्थन चाहिन्छ। नेकपाका 14 सांसद छन्। मुख्यमन्त्री शाहीले दुई दलबीच सकारात्मक छलफल भइरहेकाले 1-2 दिनभित्र मन्त्री परिषद गठनले पूर्णता पाउने बताए। कर्णालीमा भागवण्डाको राजनीति लामो समयदेखि जारी हुँदा त्यसको असर सरकारको कामकाजमा पनि परिरहेको मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपप्राध्यापक कमल लम्सालले बताए। कर्णालीमा यसपल्ट एमाले र नेकपा बीचको सत्ता सहकार्य शुरूदेखि नै निकटतापूर्ण छ। गत 32 असारमा नेकपाले कंग्रेससँग मिलेर यसअघिको एमाले नेतृत्वको सरकार विरूद्ध अविश्वासको प्रस्ताव संसदमा दर्ता गराएको थियो, जस अनुसार निवर्तमान मुख्यमन्त्री यमलाल कण्डेललाई हटाएर कंग्रेस संसदीय दलका नेता जीवन बहादुर शाहीलाई मुख्यमन्त्री बनाउने सहमति भएको थियो। तर मुख्यमन्त्री विरूद्ध अविश्वासको प्रस्ताव दर्ता गराएको केही घण्टामै केन्द्रमा एमाले र नेकपाका शीर्ष नेताबीच सत्ता साझेदारीको सहमति भएको थियो। सोही सहमति बमोजिम नेकपा संसदीय दलका नेता शाही मुख्यमन्त्री बनेका हुन्। यसअघि कंग्रेसले नेतृत्व गरेको आर्थिक मामिला तथा योजना, सामाजिक जलस्रोत तथा ऊर्जा विकास र उद्योग पर्यटन तथा वातावरण मन्त्रालयमा आफूहरूको दावी रहेको एक एमाले सांसदले बताए। उनका अनुसार दुवै दलले सामाजिक विकास मन्त्रालयमा दावी गरिरहेका छन्। कार्यक्षेत्र र मातहतका कार्यालय धेरै भएका भएकाले तथा 10 राष्ट्रिय खेलकुद प्रतियोगिताको जस लिन पनि उक्त मन्त्रालयमा दुवै दलले दावी गरिरहेको उनको भनाइ छ। आफ्नो विज्ञता र क्षमता भन्दा पनि आकर्षक मन्त्रालयमा दलहरूको भागबण्डा हुँदा त्यसले कार्यकर्ता मैत्री बजेट वितरणको जोखिम बढ़ाउने मध्यपश्चिम विश्वविद्यालयका पूर्व डीन पीताम्बर ढकालले बताए। यसैबीच एमाले बागमती प्रदेशसभा सदस्यीय दल नेता जगन्नाथ थपलिया बिरामी भएपछि प्रदेश सरकार पुनर्गठन अन्यल भएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीको गुण्डु स्थित निवासमा गत शनिबार मुख्यमन्त्रीबारे छलफल भइरहेका बेला थपलिया बिरामी भएका थिए। ओलीले थपलियालाई मुख्यमन्त्रीका लागि अघि सारे पनि अन्य दललाई विश्वासमा लिएर सरकार गठन हुन नसकेको भन्दै प्रश्न गरेका थिए। अरू दललाई विश्वासमा लिन सक्ने व्यक्ति मुख्यमन्त्री हुने संकेत उनले गरेका थिए। दलका उपनेता किरण थापा पनि मुख्यमन्त्रीका आकांक्षी छन्। थपलियाले आफ्नो कुरा राख्ने क्रममा असहज अवस्थामा पुगेका थिए। त्यसपछि मध्यपुर अस्पतालमा सामान्य उपचारपछि उनको वीर अस्पतालमा उपचार भइरहेको छ। एमाले सांसद एकलाल श्रेष्ठले भने थपलियाको स्वास्थ्यमा सुधार भएकाले सोमबार डिस्चार्ज भएपछि सरकार गठनको गृह कार्य हुने श्रेष्ठले बताए। मुख्यमन्त्रीका अर्का दावेदार उपनेता थापालाई राप्रपाको समर्थन जुटाउने वार्ता गर्न एमाले सचिव महेश बस्नेतले अघि बढ़ाएका थिए। थापाले राप्रपा संसदीय दलका नेता उद्धव थापासँग वार्ता समेत गरेका थिए। एमाले बागमती प्रदेश इन्चार्ज एवं पार्टी सचिव राजन भट्टराईले संसदीय दलको नेता थपलिया बिरामी भएपछि सरकार बनाउने प्रक्रिया रोकिएको बताए। बागमतीमा एमाले र नेकपाको मात्र बहुमत पुग्दैन। प्रदेशसभामा 12 सीट भएको राप्रपाले समर्थन नगर्दा एमालेको भागमा परेको मुख्यमन्त्री अन्यलमा परेको छ। राप्रपा केन्द्रीय कार्य समिति बैठकले एमाले र नेकपाको सरकारमा सहभागी नहुने निर्णय गरेको छ। प्रदेशसभामा राप्रपाको 12 सीट छ। बागमती सरकारमा नजाने राप्रपाले निर्णय गरेको छ। अध्यक्ष राजेन्द्र लिङदेलले यसबारे स्पष्ट निर्देशन दिइसकेको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले बताए। राप्रपा बागमती प्रदेशसभा दल नेता उद्धव थापाले हाल केन्द्रको निर्णय विपरीत जान नसक्ने भए पनि बागमती प्रदेशमा स्थिर सरकार बनाउने विषयमा अध्यक्ष लिङदेनले पुनर्विचार गर्ने अपेक्षा गरे। एमाले नेतृत्वमा सरकार नबने के गर्ने भन्ने विषयमा नेकपाभित्र छलफल भइरहेको छ। 3 सीट रहेको नेपाल मजदूर किसान पार्टीलाई सभामुख पद लिएर समर्थन जुटाउने पनि छलफल शुरू भएको नेताहरूको भनाइ छ। सरकारमा नगए पनि सभामुख लिएर समर्थन गर्न एमाले नेकपा गठबन्धनले प्रस्ताव गरेको हो। हाल एमालेकी अप्सरा चापागाई कार्यवाहक सभामुख छिन्। राप्रपाबाट सभामुख भएका भुवन पाठकले राजीनामा दिएपछि उक्त पद खाली छ। नेकपा नेता गंगा नारायण श्रेष्ठले राप्रपा सरकार बाहिर बस्ने अवस्थामा बहुमत पुर्याउन कठिन हुने बताए। एमालेको नेतृत्वमा बहुमत नपुग्ने सम्भावना रहेको भन्दै कंग्रेसले नेकपासँग संवाद शुरू गरेको छ। कंग्रेस सांसद कञ्चन चन्द्र बादेलले एमालेको नेतृत्वमा सरकार बन्ने सम्भावना क्षीण भएको बताए। त्यसैले कंग्रेसको नेतृत्वमा सरकार बनाउन नेकपासँग छलफल भइरहेको उनको भनाइ छ। कंग्रेसका मुख्यमन्त्री इन्द्र बानियाले 3 भदौमा विश्वासको मत लिने तय भएको छ। एमाले समर्थन फिर्ता लिएपछि उनले विश्वासको मत लिन लागेका हुन्। 104 सदस्य रहेको बागमती प्रदेशसभामा सरकार बनाउन 53 सांसद चाहिन्छ। नेकपा र एमालेसँग 51 सांसद छन्। कंग्रेसका 36 सांसद छन्। एमालेकी अप्सरा चापागाई उपसभामुख छन्। सभामुख पद रिक्त भएकाले कार्यवाहक सभामुख चापागाईलाई मतदान गर्ने अधिकार छैन। एमाले नेकपा गठबन्धनले राप्रपा र 2 सीट भएको हाम्रो नेपाली पार्टीको समर्थन जुटाउने कसरत गरेको थियो। राप्रपाको साथ लिन नसके उपसभामुख चापागाईलाई राजीनामा गराएर हाम्रो नेपाली पार्टी सहित बहुमत पुर्याउने रणनीति पनि उनीहरूको छ। तर मुख्यमन्त्री बानियाले हाम्रो नेपाल पार्टीका शैलेन्द्रमान वज्राचार्यलाई भौतिक पूर्वाधार मन्त्रीमा नियुक्त गरी आफूतिर तानेका छन्। साउन 9 एमाले अध्यक्ष ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहालले प्रदेशहरूमा सत्ता गठबन्धन गर्ने सहमति गरेका थिए। एमाले लुम्बिनी बागमती कोशी र नेकपाले सुदूरपश्चिम र कर्णालीमा मुख्यमन्त्री लिने सहमति छ। कर्णालीमा नेकपाका मंगलबहादुर शाही मुख्यमन्त्री नियुक्त भइसकेका छन्। शाहीले 1.5 साता बितिसक्दा समेत मन्त्री परिषद विस्तार गर्न सकेका छैनन्। अन्य प्रदेशमा सरकार पुनर्गठन बाँकी छ। सुदूरपश्चिममा नेकपाले खगराज भट्टलाई मुख्यमन्त्री बनाउने तयारी गरेको छ। कंग्रेसका मुख्यमन्त्री कमल बहादुर शाहले राजीनामा दिएपछि सरकार गठनको प्रक्रिया थाल्ने भट्टको भनाइ छ। लुम्बिनी र कोशीमा हालैको मुख्यमन्त्री क्रमशः चेतनारायण आचार्य र हिक्मत कुमार कार्की निरन्तर हुने भएका छन्।
5: कान्तिपुर डायरीमा पुनः ब्रेकको पालो।

0: निर्माण नेपाली पेन्ट्स कम्पनी जस्मिन पेन्ट्स तीन दशक देखि नेपाली मनको रङ
1: रेड बुल बबाल एनर्जी
2: ब्रेकपछिपुर डायरीमा अब आर्थिक प्रसंग समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले हालसम्म करिब 4,000 बचतकर्ताको रकम फिर्ता गरेको जनाएको छ। समितिका अध्यक्ष दिल्लीराज आचार्यका अनुसार समिति गठन भइसकेपछि पूर्ण र आंशिक तथा बचत मिलान मार्फत हालसम्म उक्त संख्याका बचतकर्ताको समस्या समाधान गरिएको हो। सहकारी क्षेत्रमा समस्या र यसको दीर्घकालीन समाधानका विषयमा समितिले आन्तरिक विश्लेषण समेत गरेको आचार्यको भनाइ छ। उनले बचत फिर्ताको विषयमा सर्वोच्च अदालतको निर्णय तथा सहकारी सम्बन्धी कानूनी व्यवस्था र बचत फिर्ता सम्बन्धी कार्यविधिलाई आधार बनाइएको बताए। साना बचतकर्तालाई प्राथमिकता दिने नीति अनुसार पहिलो चरणमा 10,000 वा सोभन्दा कम बचत भएका व्यक्तिको रकम फिर्ता गर्ने काम अघि बढ़ाइएको उनको भनाइ छ। कार्यविधिले प्राथमिकता दिएका ज्येष्ठ नागरिक एकल महिला पूर्ण अपाङ्गता भएका व्यक्ति तथा नेपाल सरकारको निर्देशिकामा उल्लेख भएका जटिल प्रकृतिका रोगबाट पीड़ित बचतकर्तालाई प्राथमिकता दिइनेछ।
3: कान्तिपुर डायरीमा अब अन्तर्राष्ट्रिय प्रसंग भारतको झारखण्डमा सरकारी सेवा प्रवेशको परीक्षामा सुधारको माग गर्दै प्रदर्शनमा उत्रिएकाहरूमाथि प्रहरीले अश्रु ग्यास प्रहार गरेको छ। रांची स्थित राज्यसभा भवनतर्फ अघि बढ़िरहेका हजारौं प्रदर्शनकारीलाई रोक्न प्रहरीले पानीको फोहरा लाठीचार्ज र अश्रु ग्यास प्रयोग गरेको हो। प्रदर्शनकारीले प्रहरीको अवरोध तोड्ने प्रयास गरेपछि प्रहरीले बल प्रयोग गरेको अधिकारीहरूले बताएका छन्। रांचीका प्रहरी अधिकारीहरूका अनुसार प्रदर्शनकारीमध्ये अधिकांश शान्तिपूर्ण रहे पनि केहीले प्रहरीको अवरोध तोड्नुका साथै ढुंगा प्रहार गरेका थिए। घटनामा 3 प्रहरी घाइते भएको उनले बताएका छन्। प्रदर्शनकारीतर्फ कतिजना घाइते भयो भन्ने आधिकारिक विवरण सार्वजनिक गरिएको छैन। सरकारी परीक्षा प्रणालीमा व्यापक सुधारको माग राख्दै विद्यार्थी तथा रोजगारीका

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रिनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
2: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रिनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
1: हाम्रो सेवाहरू
2: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295605080, 99520165080 र 99421-08181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्स, हाँदारी 1, संखुवा सभा।
3: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
4: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
3: प्रतीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खाँदारी नगरपालिका 1, प्रगति टोल।
4: विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रतीक्षा ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रो फेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याब सुफत मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% छुटको व्यवस्था छ।
3: प्रोप्राइटर प्रतीक्षा दाहाल,
4: सम्पर्क नम्बर 99163555553
3: र 99423180049।
5: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
2: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खादबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, खादबारी 1, खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि, ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 99520 29 47, 99000 900 0062।
6: नमस्कार वडाध्यक्षज्यू।
7: नमस्ते नमस्ते, के भन्नु भयो त?
6: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
7: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्नी?
6: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
7: यो मेरो सुट त हाम्रै सखुवा सभाको दबुडा एक मात्रै विश्वासी लो, अरू पूर्वकै चर्चित निशा टेलर खादबारीबाटै सिलाएको त हो नि। तपाईँहरू पनि यसबद्ध विचार छ भने आजदेखि नै सुट सिलाउन निशा टेलर्समा जानुहोला।
6: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
8: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
9: नाइकै बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है।
10: हुन्छ बाबा, हुन्छ। छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
3: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह, पार्टी, सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाई गरिन्छ।
11: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
5: सम्पर्क नम्बर 0295605079 र मोबाइल नम्बर 98420872776।
12: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादबारी 1, बुद्धचोक बाटो, दूरसञ्चार जाने बाटो।
13: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
14: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ? म त
13: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
14: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्ने छ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
13: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
14: ए ल ल, सँगै जाउँ न भाइ।
15: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
14: रबिन टेलर्स, खातबारी नगरपालिका 9 तुमलिङ टार, राधाकृष्ण मन्दिर अगाडि।
15: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
14: सम्पर्क नम्बर 9860 96 40 00
15: र 9919

0: सीआईएनको साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। विराटनगर जुट मिल पुनः सञ्चालन गर्न सरकारद्वारा कार्यदल गठन। राष्ट्रिय गौरवका आयोजनाहरू सम्पन्न गर्न अझै 10 वर्ष लाग्ने। डेढ़ महिनामा जापानिज इन्सेफ्लाइटिसबाट 9 जनाको मृत्यु। खोप नै प्रमुख उपचार।
1: दोस्रो कुरा त खोप नै हो, किन भन्दाखेरि खोपले नै बचाउँछ। खोप एउटै मात्र लगभग राम्रो विकल्प र कहिलेकाहीँ त म अन्तिम विकल्प नै भन्छु।
0: दाइजोमुक्त नेपाल बनाउन देशव्यापी अभियानको तयारी। आज राति 40 जिल्लामा बाढ़ीको जोखिम। सतर्क रहन आग्रह। हिमाली र पहाड़ी क्षेत्रमा भारी वर्षाको सम्भावना।
2: साथै बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका धेरै स्थानहरूमा चाहिँ मेघ गर्जन सट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ।
0: पूर्व मन्त्री कार्कीलाई 15 लाख धरोटीमा रिहा गर्न आदेश। आर्थिक रूपान्तरणका लागि सरकार र निजी क्षेत्र साझेदारी आवश्यक रहेको अर्थमन्त्री वाग्लेको भनाई। सञ्चय कोष मेलमिलाप र बालश्रम सम्बन्धी विधेयक सदनमा।
3: 7 दिन पछाडिको कुनै पनि बैठकमा विधेयकहरू प्रस्तुत हुन सक्छन्। प्रस्तुत भइसके पछाडि त्यही बैठकमा विधेयकमाथि सैद्धान्तिक छलफल गरिन्न, अर्को बैठकमा विधेयकहरूमाथि सैद्धान्तिक छलफल गरिन्छ।
0: र सन्दीप लामिछाने फेरि नेपाली क्रिकेट टोलीको कप्तानमा नियुक्त। गण्डकीमा खेलकुद पदक वितरण विवादमा छानबिन समिति गठन।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: राष्ट्रिय गौरवका आयोजना देशको विकास र समृद्धिसँग प्रत्यक्ष जोड़िएका महत्वपूर्ण परियोजना हुन्। तर बजेट, जग्गा प्राप्ति, रूख कटान र नीतिगत झमेलाका कारण वर्षौंसम्म आयोजना अलपत्र पर्नु चिन्ताको विषय हो। हालकै गतिमा काम हुने हो भने थप 10 वर्ष लाग्ने अवस्था सरकारको कार्यक्षमता र विकास व्यवस्थापनमाथि गम्भीर प्रश्न हो। त्यसैले आवश्यक कानूनी र प्रशासनिक सुधार गरी स्रोत सुनिश्चित गर्दै आयोजनालाई तोकिएको समयमै सम्पन्न गर्न सरकार दृढ़ताका साथ अघि बढ्नुपर्छ। अब खबर सन्तोषी रावलबाट।
5: डेढ़ महिनाको अवधिमा जापानी इन्सेफ्लाइटिसबाट 9 जनाको मृत्यु भएको छ। स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका अनुसार यस अवधिमा कुल 46 जना जापानी इन्सेफ्लाइटिसबाट संक्रमित भएका थिए, जसमध्ये 9 जनाको मृत्यु भएको महाशाखाले पुष्टि गरेको हो। महाशाखा बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डाक्टर अभियान गौतमका अनुसार कोशी प्रदेशमा सबैभन्दा धेरै 6 जनाको मृत्यु भएको छ, जसमा झापामा 3 जना तथा इलाम, मोरङ र सुनसरीमा 1 जनाको मृत्यु भएको छ। यस्तै धनुषा र रौतहटमा 1 जना गरी कुल 2 जनाको मृत्यु भएको छ भने बारा, धनुषा, महोत्तरी, पर्सा, रौतहट र सप्तरी गरी 11 जना बिरामी परेका छन्। यस्तै डाङमा 1 जनाको मृत्यु भएको छ। जापानिज इन्सेफ्लाइटिस को संक्रमण लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस संक्रमणबाट बस्न के गर्ने? सीआईएनसँग कुरा गर्दै संक्रामक रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनले भन्नुभयो।
1: पहिलो कुरा त लामखुट्टे नटोकोस् भन्नलाई अब हाम्रो शरीर ढाक्ने लुगा लगाएर काम गर्नुहोस्। तपाईँहरू खेतीपाती या कतै नजिक छ भने पहिलो कुरा। दोस्रो कुरा त खोप नै हो, किन भन्दाखेरि खोपले नै बचाउँछ। खोप एउटै मात्र लगभग राम्रो विकल्प र कहिलेकाहीँ त म अन्तिम विकल्प नै भन्छु, खोप नै हो जापानिज इन्सेफ्लाइटिस विरूद्ध। राम्रो भयो कि बाल बालिकालाई हामीले दिएछौँ, यो नेपाल सरकारलाई धन्यवाद दिनै पर्छ। किन भन्दाखेरि हामीले जुन बेला पढ्थ्यो त्यो बेला 15 वर्ष मुनिका सबैभन्दा बढी बाल बालिका प्रभावित हुन्थ्यो, अहिले त्यो अवस्था छैन। अहिलेसम्मको तथ्याङ्कले पनि देखाएको छैन कुनै बाल बालिका एकदम मरेको, अथवा भनौँ अहिलेसम्म जति संख्या छ त्यसको 40-50% बढी चाहिँ बाल बालिका भन्ने खालको पनि छैन। त्यसले गर्दाखेरि यो एउटा राम्रो पक्ष हो। तर अरूहरूले त लाउन पाएको छैन, किन भन्दा 2005 पछि नै भ्याक्सिन अलिक बढी यसले यसको विस्तार भएको जस्तो देखिन्छ। यदि त्यस्तो हो भने अनुमान गरे कि त्योभन्दा अगाडि जन्मेकाहरूले त पक्कै पनि लागेको छैन होला, लाग्यो भने फाटाफट सबैले लाउनु नपाएको होला। यदि त्यस्तो हो भने चाहिँ तपाईँ हामी जो कोही पनि वयस या वृद्ध हुनुहुन्छ भने जोखिममा हुनुहुन्छ, त्यसै कारणले खोप लगाउनु पर्यो। तर प्रश्न आउँछ खोप कहाँ पाउने भन्ने कुरा हो। यसको लागि चाहिँ सम्बन्धित निकायले जानकारीहरू प्रशस्त मात्रामा फैलाउनु पर्यो, कहाँ पाउँछ, कति बेला पाउँछ त्यो भन्नु पर्यो। र विशेष गरेर जापानिज इन्सेफ्लाइटिसको जोखिम जहाँ छ, अहिले जहाँ फैलिएको छ, त्यो ठाउँमा ध्यान केन्द्रित हुनु पर्यो भन्ने हो। यद्यपि यो भन्दै गर्दाखेरि तराईमा मात्र होइन पहाड़तिर काठमाडौँ लगायत थुप्रै ठाउँमा पनि यो फैलेको अनुसन्धान लेखहरू छ। हामीले सबैतिर चाहिँ ध्यान पुर्याउनै पर्छ भन्ने चाहिँ मलाई लाग्दछ।
6: यसमा चाहिँ के गर्ने हुँदैन, कस्तो खालको औषधि चाहिँ प्रयोग गर्ने हुँदैन,
1: यसरी बुझौँ। एन्टिबायोटिकहरू जथाभावी प्रयोग नगरौँ र त्यसमध्येमा अब हामीले कुरा गरिहाल्यौँ फ्लेक्सन, अलिकति नाम लियो फ्लेक्सन, तर हामीले एनएसएआइडिएस भन्छौँ। यो एक प्रकारको ज्वरो घटाउने नै दबाईहरूको एउटा नाम हो, त्यो प्रयोग गर्नु भएन। यहाँनिर चाहिँ हामीले प्यारासिटामोलको प्रयोग गर्न सकिन्छ, त्यसको पनि एउटा सीमितता छ। अब त्यो भन्ने जथाभावी खाने पनि हुन्थ्यो, चिकित्सकको तपाईँले परामर्श लिनु पर्यो, आफैले निर्णय नगर्नुहोस्, आवश्यकता हुन्छ उहाँहरूले सल्लाह दिनुहुन्छ। तर यदि कडा खालको चाहिँ यो दुखाइ कम गर्ने औषधिहरूको प्रयोग गर्नुभयो, एस्पिरिनको कुरा छ, फ्लेक्सनको कुरा छ, यो अरू पनि
6: औषधि
1: त्यो चाहिँ ठिक छ, किन भन्दा त्यो सिडामोको कुरा हो, कम्बिनेसनमा त्यो युज गर्न सकिन्छ।
6: खानपानमा चाहिँ के ध्यान पुर्याउनु पर्छ हामीले?
1: अब खानपान भाइरल इन्फेक्सनहरू हो, त्यसमा अब झोलिलो चिजहरूको कुराहरू त हामीले भनिहाल्यौँ, भन्छौ, हामी सधैँ भन्दै गरेका छौँ। त्यसमा जीवनजल पनि एउटा प्रमुख एउटा स्रोत हुनसक्छ सहज, यदि कतिपयले अब हामीले फलफुलको रस बनाउला अथवा गेडागुडीको रस बनाउला, सबैले त्यो नकिन्ला, किन्न नपाउला, पकाउनु नपाउला, त्यस्तो अवस्थामा जीवन जल ल्याएर तपाईँले किनेर घरमै पनि बनाएर पिउन सक्नुहुन्छ। यसले चाहिँ तपाईँको शरीरलाई अलिक छिटो स्वास्थ्य लाभ गर्नलाई चाहिँ मद्दत गर्छ।
6: जापानिज इन्सेफ्लाइटिस भएको बेलामा हामीले बिरामीले गर्नै नहुने गल्ती अथवा घर परिवारका अभिभावकहरूले गर्नै नहुने गल्ती चाहिँ के छ, जसले चाहिँ मृत्युको मुखसम्म पुर्याउन सक्छ बिरामीलाई?
1: यसको एउटै उपाय, एउटा मात्र उपाय देख्छु, त्यो भनेको चाहिँ तपाईँमा शंका लाग्यो, जापानिज इन्सेफ्लाइटिस फैलेको क्षेत्रमा हुनुहुन्छ, समय त्यही हो र एकदमै टाउको दुख्ने ज्वरो आउने भयो भने कसैलाई म यो फर्स्ट एड भन्छ नि हामीले प्राथमिक उपचार भन्ने कुरातिर नजानुहोस्, तपाईँ तुरन्त एकचोटि कमसेकम परीक्षण चाहिँ गर्नुहोस्, हो या होइन भनेर त्यही अनुसार चाहिँ सल्लाह लिनु।
5: ज्वरो आउने, टाउको दुख्ने, वाकवाकै हुने, बेहोस हुने वा शरीरमा कम्पन आउने जस्ता लक्षण देखिएमा तत्काल स्वास्थ्य संस्थामा गएर जाँच गराउन उहाँले सुझाव दिनुभएको छ। सरकारले विराटनगर जुट मिल पुनः संचालनका लागि अध्ययन गर्न एक कार्यदल गठन गरेको छ। उद्योगको विद्यमान आर्थिक, प्राविधिक तथा कानूनी अवस्था अध्ययन गरी पुनः संचालनका लागि उपयुक्त विकल्प सिफारिश गर्न विज्ञ सहितको कार्यदल गठन गर्ने निर्णय गरेको हो। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज बसेको बैठकले विराटनगर जुट मिलको वर्तमान अवस्था, यसअघि भएका निर्णय तथा विभिन्न निकायबाट तयार गरिएका अध्ययन प्रतिवेदनको समीक्षा गर्दै मिल पुनः संचालनका लागि आवश्यक रणनीति तय गर्ने उद्देश्यले कार्यदल गठन गर्ने निर्णय गरेको हो। बैठकमा जुट मिलको व्यवस्थापन, संचालनको सम्भावना, विद्यमान समस्या तथा पुनः संचालनका लागि अपनाउन सकिने विभिन्न विकल्पबारे छलफल भएको थियो। कार्यदलले एक महिनाभित्र अध्ययन गरी प्रतिवेदन दिनेछ। राष्ट्रिय गौरवका आयोजनाको निर्माण कार्य हालकै गतिमा अघि बढ़ेमा ती आयोजना सम्पन्न हुन अझै कम्तीमा 10 वर्ष लाग्ने देखिएको छ। पूर्वाधार विकास समिति अन्तर्गत राष्ट्रिय गौरवका आयोजना अध्ययन उपसमितिले तयार पारेको प्रतिवेदनले यस्तो निष्कर्ष निकालेको हो। बजेटको स्रोत सुनिश्चितता, जग्गा प्राप्ति, रूख कटान, काम गर्ने समयको कमी लगायत विभिन्न नीतिगत समस्याका कारण राष्ट्रिय गौरवको आयोजनाको काम समयमै सम्पन्न हुन नसकेको उपसमितिका संयोजक श्रीराम नेउपानेले बताउनुभयो।
7: न्यूनतम राष्ट्रिय गौरवको आयोजनाको बजेट भनौँ न त्यसको लागत, अनुमानित लागत 35 अर्ब थियो भने सबैभन्दा बढ़ीको 1 खर्ब भन्दा बढ़ी पनि थियो। 35 अर्बदेखि 1 खर्ब माथिका 15 राष्ट्रिय गौरवका आयोजना 15 वर्ष अगाडि शुरू भएर अहिलेसम्म आइपुग्दाखेरि 70% हाराहारी सम्म सम्पन्न भएको, प्रगति विवरण देखिएको, न्यूनतम 20-25% पनि रहेको र औसतमा हेर्दाखेरि 55-60% मात्रै सिद्धिएको देखिन्छ। यी 15 राष्ट्रिय गौरवका आयोजना हिजो जुन गतिमा काम भइरहेका छन् त्यही गतिमा अगाडि बढ्यो भने 10 वर्षसम्म नसकिने, सम्पन्न हुन नसकिने देखिन्छ।
5: समितिले राष्ट्रिय गौरवका आयोजनालाई छिटो सम्पन्न गर्न सुझाव सहितको प्रतिवेदन तयार पारेको छ। नेपाल विशेष सेवा ऐन 2042 साबिकको व्यवस्था जोगाउने सम्बन्धी विधेयक 2083 प्रतिनिधि सभाबाट पारित भएको छ। सभाको आजको बैठकले उक्त विधेयकलाई बहुमतले पारित गरेको हो। यसैबीच बैठकमा विभिन्न मन्त्रालयसँग सम्बन्धित 3 विधेयकहरू प्रस्तुत गरिएको छ। बैठकमा अर्थ, कानून र श्रम मन्त्रालयका तर्फबाट 3 विधेयकहरू सदनमा पेश गरिएको हो। बैठकमा अर्थमन्त्री डाक्टर सुडिम वाग्ले कर्मचारी संचय कोष 10 संशोधन विधेयक 2083 प्रस्तुत गर्नुभयो। कानून, न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले मेलमिलाप सम्बन्धी 2 संशोधन विधेयक 2083 राशिलाई प्रस्तुत गर्नुभयो। बैठकै क्रममा युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले बाल श्रम निषेध तथा नियमित गर्ने विधेयक 2083 प्रस्तुत गर्नुभएको थियो। अब यी विधेयकहरूमाथि सांसदहरूले सैद्धान्तिक छलफल गर्नेछन् र आवश्यक परिमार्जनको प्रक्रिया शुरू हुने संसद सचिवालयका प्रवक्ता एकराम गिरीले सीआईएनलाई बताउनुभयो।
3: विधेयक दर्ता हुन्छ, दर्ता भइसके पछाडि त्यसलाई परिपक्व हुँदा यानि म्याच्युरिटीको लागि 7 दिन कुरिन्छ। 7 दिन पछाडिको कुनै पनि बैठकमा विधेयकहरू प्रस्तुत हुन सक्छन्। प्रस्तुत भइसके पछाडि त्यही बैठकमा विधेयकमाथि सैद्धान्तिक छलफल गरिन्न, अर्को बैठकमा विधेयकहरूमाथि सैद्धान्तिक छलफल गरिन्छ। सैद्धान्तिक छलफल भन्नाले विचार गरियोस् भन्ने प्रस्ताव हो। प्रस्ताव पारित भइसके पछाडि 72 घण्टाभित्र संशोधन राख्न सकिन्छ। संशोधनहरूले एकीकृत गरिन्छ। संशोधनहरू प्राप्त भइसकेपछि सभाको कुनै बैठकमा उक्त विधेयकलाई संशोधन सहित दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भनेर निर्णय प्रस्तुत हुन्छ। संशोधन नपरेको अवस्थामा सभाबाट पनि छलफल गरेर अगाडि बढाउन सकिन्छ।
5: नेपाली कांग्रेसका नेता तथा पूर्व मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीलाई विशेष अदालतले 15 लाख रूपियाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ। विशेष अदालतका सदस्यहरू नारायण प्रसाद पौडेल, दिल्ली रत्न श्रेष्ठ, उमेश कोइरालाको इजलासले यस्तो आदेश गरेको हो। कार्की विरूद्ध पोखरा विमानस्थल निर्माणमा कर छूट दिएकोमा भ्रष्टाचार गरेको आरोप छ। बाढ़ी पूर्वानुमान शाखाले आज देशका 40 जिल्लामा बाढ़ीको जोखिम रहेको जनाएको छ। शाखाका अनुसार ससाना नदी तथा खुलामा बहाव उल्लेख बढ़ने सक्ने केही स्थानमा आकस्मिक बाढ़ीको जोखिम रहेको छ। झापा, मोरङ, इलाम, पाँचथर, तेह्रथुम, धनकुटा, भोजपुर, ताप्लेजुङ, सुखुवासभा, सिन्धुपाल्चोक, काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, मकवानपुर, गोर्खा, लमजुङ, कास्की लगायत जिल्लामा बाढ़ीको जोखिम रहेको शाखाले जनाएको छ। त्यस्तै आज राति हिमाली क्षेत्रमा मेघगर्जन, चट्याङसहित पानी पर्ने सम्भावना रहेको छ। पहाड़ी भेगसहित बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसमविद विभूति पोखरेलले सीआईएनलाई जानकारी दिनुभयो।
2: देशको पहाड़ी भूभाग होइन, साथै बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका धेरै स्थानहरूमा चाहिँ मेघगर्जन, चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ होइन। त्यस्तै मध्य प्रदेश, कोशी प्रदेशका तराई भूभागका थोरै स्थानहरूमा चाहिँ मध्यमसम्मको वर्षाको सम्भावना छ भने कोशी, बागमती, गण्डकी प्रदेशको हिमाली र पहाड़ी भूभागका 1-2 स्थानमा, कर्णाली प्रदेशको हिमाली र पहाड़ी भूभाग, साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाड़ी र तराई भूभागका थोरै स्थानहरूमा चाहिँ भारी वर्षाको सम्भावना छ र 1-2 स्थानमा चाहिँ धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ।
5: 1-2 स्थानमा धेरै भारी वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन मौसमविद पोखरेलले आग्रह गर्नुभयो। यसैबीच पाकिस्तानको ब्रड पीकमा हिम पहिरोमा परि ज्यान गुमाएका 3 नेपाली पर्वतारोहीको शव भोलि नेपाल ल्याइने भएको छ। ग्यान्जिन शेर्पा, किली पेम्बा शेर्पा र निमा शेर्पा रहेको शव ल्याइने प्रतिनिधि सभा सदस्य तथा पर्वतारोही मिङमा ग्याल्बु शेर्पाले जानकारी दिनुभयो। शेर्पाका अनुसार उहाँहरूको पार्थिव शरीर 4:15 त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने तालिका छ। अर्थमन्त्री डाक्टर सोरिम वाग्लेले देशको आर्थिक रूपान्तरणका लागि सरकार र निजी क्षेत्रबीच बलियो साझेदारी हुनुपर्ने बताउनु भएको छ। नेपालका 20 ठूला बहुराष्ट्रिय करदाता कम्पनीका प्रतिनिधिसँगको आजको छलफलमा अर्थमन्त्री वाग्लेले निजी क्षेत्रको सफलतालाई नेपालको आर्थिक समृद्धिको मुख्य आधार भएको उल्लेख गर्नुभयो। भारतको महाराष्ट्रमा सञ्चालनमा रहेको मुख्यमन्त्री माझी लाडकी बिहान योजनाले आर्थिक रूपमा कमजोर महिलाको जीवनस्तरमा प्रत्यक्ष प्रभाव पारेको एक अध्ययनले देखाएको छ। सन् 2024 विधानसभा निर्वाचन भन्दा केही महिना अघि शुरू गरिएको यस योजना अन्तर्गत योग्य महिलालाई प्रति महिना 1,500 भारतीय रूपियाँ उपलब्ध गराइन्छ। अब खेल खबर। नेपाली राष्ट्रिय क्रिकेट टोलीको ओडीआई कप्तानमा सन्दीप लामिछाने नियुक्त हुनुभएको छ। नेपाल क्रिकेट संघ क्यानले रोहित पौडेललाई कप्तानबाट हटाउँदै सन्दीपलाई नयाँ कप्तान बनाउने निर्णय गरेको हो। सन्दीप 4 वर्षपछि नेपाली टोलीको कप्तानीमा फर्किनु भएको हो। सन्दीपले मलेसियामा हुने एसीसी प्रिमियर कपबाट नेपालको ओडीआई टोलीको नेतृत्व गर्नुहुनेछ।
0: दाङको माटोमा स्याउ उत्पादनको मिठो सफलता।
8: यो लगाएको 3 वर्ष बस, यसमा हामीले 2 वर्ष फल खाएर खाइसक्यौँ। हामीले अब यो 3 वर्षमा हिँडिरहेको
0: चिसो ठाउँको स्याउ दाङको गर्मीमा फल्दै रिपोर्ट। सामुदायिक वनको 4 दशक संरक्षणमा सफलता चुनौती उस्तै लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
9: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दूध, अण्डा, मासु, दाल, हरियो साग सब्जी, मौसमी फलफूल र घरमै बनेका पोषिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जंक फूडको सेवन सकेसम्म कम गरौ।
10: हरेक बार खाना 4 भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटिन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
9: स्वस्थ बाल बालिका, समृद्ध परिवार, समुन्नत नेपाल।
10: सामुदायिक सूचना नेटवर्क सीआईएन र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब दाङको माटोमा स्याउ उत्पादनको मिठो सफलताको प्रसंग। चिसो हावापानीमा मात्रै हुने स्याउ खेती दाङमा हुन्छ भन्ने कल्पनासम्म थिएन, तर 3 वर्षदेखि दाङको घोराही 11 परीक्षणका रूपमा गरिएको स्याउ खेती अहिले व्यावसायिक रूपमा अघि बढ़ेको छ। नर्सरीमा अहिले विभिन्न प्रजातिका 70,000 स्याउका बिरूवा रोपिएका छन् भने केहीले उत्पादन समेत दिन थालेका छन्।
11: स्याउ खेतीका लागि चिसो हावापानी भएको भूगोल भएमा राम्रो मानिन्छ। तराई तथा भित्री मधेसमा पर्ने दाङ जिल्लामा स्याउ खेती हुन्छ भन्ने कुरामा शुरूमा कसैले पत्याएकै थिएनन्। तर 3 वर्षदेखि घुराही 11 परीक्षणका रूपमा लगाइएको स्याउ खेतीले अहिले व्यावसायिकता पाएको छ। किसान रामकुमार पुन:
12: हामी 3 वर्षदेखि यहाँ यो काम गरिरहेको छौँ, अनि आउँदो समयमा फल पनि फलेको थियो, अलिअलि फलाएको थियौँ हामीहरूले, अनि त्यही मात्र नभएर हामीले अलिअलि बेर्ना पनि बेच्यौँ 12-15 हजार जति। केही बेर्नामा चाहिँ अब कलम काटेर हामी यहाँ उग्रेको छौँ, आउँदो समयको लागि चाहिँ तपाईँको बेर्ना बेच्नुको लागि राखेको छौँ।
11: विद्यालयको जग्गा भाडामा लिएर 70,000 स्याउका बिरूवा लगाइएका छन् भने शुरूका वर्षमा लगाइएका स्याउका बोटहरूले अहिले फल दिन थालेका छन्। नेपाल को विभिन्न हावा पानीमा हुने 45 जातका स्याउका बिरूवा हुर्काउने र बिक्री वितरण गर्ने काम पनि अहिले भइरहेको बताउँदै अर्का किसान लीलाराम पुन:
8: यो लगाएको 3 वर्ष बस, यसमा हामीले 2 वर्ष फल खाएर खाइसक्यौँ। हामीले अब यो 3 वर्षमा हिँडिरहेको
11: स्याउ खेतीमा ज्याला मजदूरी काम गर्न पुगेका रोल्पाका मनोबुढा मगरले भारतको सिमलामा 25 वर्ष बिताउनु भयो। स्याउको बेरना उमार्नेदेखि फल टिप्ने काममा 20 वर्ष भन्दा धेरै समय बिताउनु भएका मनुलाई आफ्नै गाउँठाउँमा केही गर्ने सोच थियो। त्यही सपना साकार पार्न विद्यालयको 3 बिघा सरकारी जग्गा भाडामा लिएर शुरू गरेको स्याउ खेती हिजो आज विस्तार भएको हो।
13: म हिमाचलमा धेरै लामो समयदेखि 15-20 वर्षदेखि स्याउको काम, नर्सरीको काम गरे। त्यसपछि म नेपाल आएर घुम्दाखेरि हाम्रो नेपालमा धेरै मध्यम पहाड अनि पहाडतिर घुम्दाखेरि राम्रो स्कप देखेँ मैले, यहाँको हुने जस्तो सबै देखेँ मैले। देख्दाखेरि राम्रो गर्दाखेरि यो जिज्ञासा गरेर मैले नर्सरी शुरू गरेको 3 वर्ष भयो। हाम्रो सगरमाथा नर्सरी प्रणालीमा यो 3 वर्ष भयो, अहिले राम्रै भइरहेको छ।
11: जिल्लामै पहिलो पटक गरिएको स्याउ खेतीले सबैलाई आकर्षित बनाएको छ। 3 वर्ष अघि लगाएको बिरूवाले राम्रो फल दिन थालेपछि नागरिक अवलोकन गर्न समेत पुग्ने गरेका छन्। स्थानीय पूर्ण गुरूङ:
14: यो ठाउँमा त अब यता त्यो डाँडामा त खुर्सानी लगाए पनि नफल्ने ठाउँ हो। अहिले आएर ज्ञान भएको मान्छे आएर जे होस् उसले यहाँ आफ्नो ज्ञानको भरपूर प्रयोग गरेका छ। यहाँ पहिले र अहिलेमा त आकाश धरतीको फरक, हिजो केही नहुने ठाउँमा आज स्याउका बिरुवाहरू छन्, स्याउ फल्न शुरू गरिसक्यो,
12: अनि के भन्छ अन्जिर फलिसकेको छ, अनि पछि तपाईँको ऊ हलुवावेद पलम तीन चार वर्ष भित्रमा यहाँ थोरथोरै उत्पादन भएर चाख्नु चाखिहाल्यो हामीले।
11: सगरमाथाको नाममा दर्ता गरी सञ्चालन भएको यस नर्सरीमा अहिले स्याउ मात्रै नभएर ओखरदेखि काजुसम्मका बिरुवा उत्पादन भएका छन्। यसबाट स्थानीय सरकार र अरू किसानले ज्ञान र सिप सिक्न सक्ने कुराही एघारका वडा अध्यक्ष कुलबहादुर लामिछाने बताउनुहुन्छ।
15: यो क्षेत्रको लागि राम्रो खालको सन्देश पुगोस्, सिङ्गो देशभरि यो खालको चाहिँ एउटा चाहिँ सकारात्मक सन्देश पुगोस् भन्नको लागि घुराई उपमहानगरपालिका वडा नम्बर एघारले सामाजिक क्षेत्रमा चाहिँ सहजीकरण गरेर सहयोग गर्दै आएका छौं।
11: यहाँ उत्पादन भएका बिरुवा जिल्लाका विभिन्न स्थानका साथै दाङ बाहिरका विभिन्न जिल्लामा पनि बिक्री हुने गरेको छ। सुशीला ओली, सीआईएन रेडियो मध्य पश्चिम दाङ।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। वन जोगाउँदै समुदाय अधिकार खोज्दै उपभोक्ता
16: समुदायको त्यहाँको समाज संस्कृति परम्परा मूल्य मान्यता जुन कुराहरू छन् प्रथाजनित अभ्यारहरू छन् त्यसको जगेर्ना चाहिँ सबैले सिक्न पर्ने सबैले त्यसलाई अनुकरणीय हिसाबले चाहिँ मनन गर्न पर्ने देखिन्छ।
0: वन जोगाउनेलाई सरकारको साथ कति सामुदायिक वनको चार दशकको यात्रा उपलब्धि चुनौती र अपेक्षा विशेष कुराकानी लगायतका सामग्री बाँकी नै छन् सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
17: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ,
18: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
17: किशोर अवस्थामा आकर्षण मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने दबाउने वा सजाय दिने विषय बनाइन्छ।
18: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
17: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
18: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराऊ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
17: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। आज सामुदायिक वन दिवस। नेपालमा 23,000 भन्दा धेरै सामुदायिक वन छन्। वन क्षेत्रमा भइरहेका असल अभ्यास र सुधारका लागि सरकारबाट अपेक्षा गरिएको सहयोगका बारेमा साथी लीलप्रकाश चन्दले सामुदायिक वन उपभोक्ता महासंघ फेकोफनका अध्यक्ष ठाकुर भण्डारीसँग कुराकानी गर्नुभएको छ।
16: 62-63 जनआन्दोलन गर्दाखेरि सड़कमा राजनीतिक पार्टीहरू आउन नसकेको बेलामा सामुदायिक वन देशैभरि सामुदायिक वन सड़कमा आएर जुन हामीले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्नका निम्ति महत्वपूर्ण भूमिका खेल्यौं। संविधान निर्माण भयो, संविधानमा समाजवाद उन्मुख शासन व्यवस्था, समाजवाद उन्मुख अर्थतन्त्र भनेर कुरा गर्यौं। समुदायको प्रगति र उन्नति नै समाजवाद हो, त्यसमा हामीले सरकारसँग निरन्तर रूपमा यो संवाद
19: गरेको। 33% मुद्दा उठ्दाखेरि सामुदायिक वन उपभोक्ता महासंघ फेको फन्डले 50% अभ्यास गरिरहेका थियो। लैंगिक रूपमा महिला सहभागिताको कुरा गर्दाखेरि अहिले पनि तपाईँहरूले महिलाको कुरा, जात जातिको कुरा, अल्पसंख्यकको कुरालाई जुन खालको अभ्यास गरिराख्नु भएको छ त्यो अभ्यासको कारणले पनि सरकारसँग मुखामुख गरेर संवाद गर्न सक्ने त्यो खालको तागत शक्ति चाहिँ सामुदायिक वनले दियो जस्तो लाग्छ।
16: त्यो धेरै चिज छ। वर्गीय समाजका गरीब दलित विपन्न पछाडि पारिएको वर्गको महिलाको आदिवासी जनजातिको उत्थान प्रगति क्षमता विकासको निम्ति लाग्ने भएको हुँदा हामी त्यो ढंगले अगाडि बढेका छौं र अहिलेको सरकारले पनि नीति कार्यक्रम बजेटमा राम्रो कुरा ल्यायो तर कार्यान्वयनमा के हो भनेर हामीले अहिले प्रश्न उठाउनला। सरकारलाई अहिले हामीले घसघचाइरहेका छौं। नीति तथा कार्यक्रमहरूमा बजेटमा ल्याएका कुराहरू कार्यान्वयन भयो भने अहिले भन्दा सामुदायिक वनलाई अझै अगाडि लान सकिन्छ भन्ने कुरा छ भने सामुदायिक वनलाई उद्यममा जोड्नका निम्ति अब उद्योग ऐनमा सामुदायिक वनले उद्योग गर्न सक्नेछन् भन्ने कुरा नलेख्दासम्म यो अगाडि बढ्न सक्दैन। म केही दिन अगाडि मात्रै हाम्रो वन मन्त्रालयको सचिवजीसँग बसेर छलफल गरेको, उद्योग ऐनले चाहिँ उद्यममा चाहिँ व्यक्ति चिन्छ, समुदाय चिन्दैन। हामीले अब जबसम्म 23,000 समूहले त उद्यम स्थापना गर्न सक्नुहुन्छ, 54% मान्छे मात्रै घाँस दाउरा सेउला पत्करमा निर्भर हुन्छ, नभए अब अलिकति परिवर्तन भएको छ।
19: जस्तो तपाईँले यहीँनिर चाहिँ उद्यमसँग जोडेर सामुदायिक वनलाई समुदाय स्तरबाट व्यक्तिगत रूपमा होइन कि समुदाय स्तरबाट उद्यम गर्नको लागि कानूनी रूपमा बाटो खोल्नुपर्छ भन्नुभयो नि। अहिले सामुदायिक वनले यो काम गरिराखेका छन् त्यो आफैमा एक प्रकारको उदाहरण छ, जसका कारणले सरकारले थप सजिलो बनाइदिनुपर्छ भन्ने तपाईँहरूसँग के के त्यस्तो विवरण
16: मुख्य गरेर अहिले हजारौं सामुदायिक वन उपभोक्ता समूहहरूले उद्यम अगाडि बढ़ाइरहनु भएको छ, तर कानूनी रूपमा चाहिँ सामुदायिक वन उपभोक्ता समूहको उद्योग हो भनेर कानूनले चिन्दैन, कानूनले त्यहाँभित्र कम्पनीको रूपमा चिन्छ। त्यसमा हामीले भनेको के, त्यसो गर्दा बित्तिकै त्यहाँ व्यक्तिमा जान्छ। त्यसमा हामीले भनेको के हो भने त्यो अहिले सामुदायिक वन उपभोक्ता समूहले गरेका उद्यमहरूलाई सामुदायिक वन उपभोक्ता समूहले गरेको उद्यम भनेर कानूनले चिन्न पर्यो। त्यो भनेको उद्योग ऐनको समस्या हो, यो वन मन्त्रालयको समस्या होइन, उद्योग मन्त्रालयको समस्या हो, उद्योग ऐनको समस्या, उद्योगको कानूनको समस्या। त्यसले गर्दाखेरि हामीले भनेको के हो भने अब उद्योग ऐनमा सामुदायिक वन उपभोक्ता समूहले उद्यम दर्ता गरेर सञ्चालन गर्न पाउनेछन् भनेर भन्यो भने त सकियो नि त।
19: त्यो लेखाउनको लागि तपाईँहरूले संवाद छलफल गर्नुभएको अथवा सुनवाई नभएको
16: होइन, गरिरहेछौ, अहिलेसम्म सुनवाई भएको छैन। अहिले चाहिँ पछिल्लो चरणमा वन मन्त्रालयमा छलफल गर्दाखेरि यो कुनै पनि हालतमा हामी अगाडि बढ़ाउँछौ भनेर सचिवज्यूले अस्ति मात्रै पनि मसँग प्रतिबद्धता जाहेर गर्नुभएको छ। हामी खुसी छौ, अब प्रक्रिया अगाडि बढ़छ भनेर हामी, त्यसकारण चाहिँ त्यसो मात्रै भयो भने वनमा भएका जति पनि पत्करहरू छन् हामी कम्पोस्ट मल बनाउन सक्छौ, जैविक मल बनाउन सक्छौ, हामीले फलफूल खेतीको कुरा गर्यौं, कृषि वनको कुरा गर्यौं, हाम्रो वनमा हजारौं बन्ने जन्ने खाद्य छ।
19: उद्यम बाहेक सामुदायिक वन क्षेत्रमा त्यस्तो के कस्ता अभ्यासहरू छन् जसलाई अरू वन राष्ट्रिय वन होला अथवा अरू प्रकारको वन अथवा वन बाहेकको क्षेत्रले पनि अनुकरण गर्न सक्छ, सिकाइ हुन सक्छ?
16: होइन, यही नै हो मुख्य र पर्यटनमा सामुदायिक वनहरू अगाडि छन्। पर्यटनमा हामी अगाडि जान सक्छौ, उद्यमको कुरा भयो, कृषि वनको कुरा भयो, र मुख्य कुरा चाहिँ समुदायको त्यहाँको समाज संस्कृति परम्परा मूल्य मान्यता जुन कुराहरू छन् प्रथाजनित अभ्यासहरू छन् त्यसको जगेर्ना चाहिँ सबैले सिक्न पर्ने, सबैले त्यसलाई अनुकरण अनुय हिसाबले चाहिँ मनन गर्नपर्ने देखिन्छ। जहाँ जहाँ सामुदायिक वन हस्तान्तरण भएको छ आज, पहिला चाहिँ सामुदायिक वन नहुँदै वन 29%, बुट्यान 10% थियो, वन र बुट्यान जोडेर 39% थियो भने आज 46% वन पुगेको छ नेपालमा, सामुदायिक वन उपभोक्ता समूहका कारणले भएको।
19: सामुदायिक वनलाई कार्ययोजना बनाउँदाखेरि सरकारको तर्फबाट दुःख दिने काम मात्रै भयो भनेर तपाईँको पटक पटक गुनासो छ, अत्यधिक पैसा लिने गरिएको भनेर सामुदायिक वन क्षेत्रका अभियान कर्मीहरूले गुनासो गरिराखेको अवस्थामा यो चाहिँ सुधार्नुपर्छ भनेर कतिको संवाद भइरहेको छ?
16: अब एउटा त हिजो वैज्ञानिक वन व्यवस्थापन जुन लागू भयो त्यति बेला चाहिँ एउटा अब त्यो अत्यन्तै एकातिर जैव विविधताको हिसाबले वन सखा पार्ने, अर्कोतिर कार्ययोजना बनाउँदा दुःख दिने जुन खालको थियो त्यसको त्यो खारेज भयो। त्यस पछाडि अहिले दिगो वन व्यवस्थापनको गाइडलाइन आएको छ, त्यो अनुसार अगाडि बढ़ेको छ। तुलनात्मक रूपमा अलि त्यति बेला भन्दा अहिले अलि सहज भएको छ, यद्यपि अहिले पनि समस्या छ। अहिले पनि वनलाई चाहिँ वन सम्वर्धनमा चाहिँ के कस्तो खालको समस्या छ भन्दा एउटै कार्ययोजना बनाउने एउटै मोडलका कारण समस्या भएको छ अहिले चाहिँ। अब हामीले चाहिँ कार्ययोजना हामीले शुरू पनि गरेका छौं, अहिले भर्खरै मैले गण्डकी लगायतका केही जिल्लाहरूमा छलफल पनि, गण्डकी प्रदेश र केही जिल्लाहरूमा छलफल चलाइसक्यौं हामीले, अब हामी अरू प्रदेशहरूमा जाँदैछौ, संक्षिप्त कार्ययोजनाको अवधारणा हामीले अगाडि सारेका छौं। त्यो भनेको के हो भन्दा सामुदायिक वनहरू जसले सामुदायिक वन उपभोक्ता समूहभित्रै संरक्षण मात्रै गरेर बसेका छन्, जसले सामुदायिक वनभित्र मात्रै उहाँहरूले चाहिँ जोगाएर बस्नु भएको छ, त्यसको घाँस दाउरा मात्रै उपयोग गर्नुभएको छ, त्यस्तो समूहहरूलाई कार्ययोजनाका नाममा दुःख दिन भएन। एक दुई पान्नामै लेखेर तपाईँहरूले वनको संरक्षण गरेर बस्नु भएको छ, ल फेरि अझै 5 वर्ष अझै 10 वर्ष पनि तपाईँहरूले यसलाई अगाडि बढ़ाउनुहोस् है भनेर एक दुई पेजमै दिन सकिन्छ। त्यो गर्न सक्यौं भने 50% समस्या समाधान हुन्छ, किनभने तपाईँको तराई र तराईमा अलि धेरै आमदानीका स्रोत भएका समूहहरू हुनुहुन्छ, उहाँहरूले अलि अलि कार्ययोजनालाई अलि व्यवस्थित गर्नुहुन्छ। मध्य पहाड़मा तपाईँको साना साना समूहहरू हुनुहुन्छ जसले समूह बाहिर बिक्री वितरण गर्नुहुन्न, त्यस्ता समूहलाई हामीले संक्षिप्त कार्ययोजनाको प्रक्रिया अगाडि बढ़ाउन भनेर छलफल चलाएका छौं। यदि यो प्रक्रिया अगाडि बढ़्यो भने सरकारले यसलाई चाहिँ ग्रहण गर्यो भने गण्डकी प्रदेशले शुरू गर्नुभएको छ, गण्डकी प्रदेशले संक्षिप्त कार्ययोजना भनेर शुरू गर्नुभएको छ। अन्त गण्डकी प्रदेशको सरकारसँग हामी छलफल गर्यौं, त्यहाँका सरकारवालाहरूलाई राखेर उहाँहरूले अत्यन्तै सकारात्मक कुराहरू देखाउनुभयो कि यो संक्षिप्त कार्ययोजना अत्यन्तै राम्रो छ, यसलाई संघीय स्तरबाटै अगाडि बढाउनु पर्यो भन्ने उहाँहरूको गण्डकी प्रदेश सरकारको भनाइ छ।
19: यदि गण्डकी प्रदेशबाट यो संक्षिप्त कार्ययोजना पनि शुरूआत गर्नको लागि त्यो के कारणले सम्भव भयो त्यहाँ?
16: होइन, उहाँ त्यही त इच्छा शक्ति, प्रदेशको इच्छा शक्ति। अहिले त कस्तो छ भन्दा प्रदेश सरकारमा आउने साथीहरू, कतिपय साथीहरू अत्यन्तै सकारात्मक हुनुहुन्छ, कतिपय साथीहरू प्रदेश सरकार भनेको त एकदमै हामीले कब्जै गर्नुपर्छ भन्ने टाइपको हुनुहुन्छ अहिले।
0: विराटनगर जुट मिल पुनः सञ्चालन गर्न सरकारद्वारा कार्यदल गठन गरिएको छ। राष्ट्रिय गौरवका आयोजनाहरू सम्पन्न गर्न अझै 10 वर्ष लाग्ने सम्भावना।
20: रेडियो संखुवा सभा समय सूचक अहिले रातिको 8 बज्यो।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: नमस्कार है वडा अध्यक्षज्यू।
2: नमस्ते नमस्ते, के भन्दै आउनु भयो त?
1: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
2: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्नी?
1: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
2: यो मेरो सुर त हाम्रै सखुवा सभाको दबुडा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर खादबारीबाटै सिलाएको त हो नि। तपाईँहरू पनि हेर्छ भन्ने विचार छ भने आजदेखि नै सुर सिलाउन दिशा टेलर्समा जानु होला।
1: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
3: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
4: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
5: हुन्छ बाबा हुन्छ, छोराछोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
6: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
7: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
5: सम्पर्क नम्बर 0295560979 र मोबाइल नम्बर 98422776।
8: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खासगरी 1 बुद्धचोक बाटो दूरसञ्चार जाने बाटो।
9: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
10: किन र काका?
9: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलरी रहर गर्दैछिन्।
10: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
9: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
10: हजुर, जुनसुकै ठाउँबाट आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
9: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
10: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
9: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
10: पुनश हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड बिल्ली आएमा 1 तोला चाँदी उपहार दिइनेछ।
9: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपैयाँ छुट दिइनेछ
10: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
9: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
10: प्रोप्राइटर सुनु एन्ड भीमका दाइली,
9: सम्पर्क 0291404084 र 98040458827।
10: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
9: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
10: संस्था सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
9: हाम्रा सेवाहरू
10: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिइने,
9: दाँत खुल्ने, दाँत सफा गर्ने,
10: दाँतको एक्सरे गर्ने,
9: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
10: झिक्न मिल्ने आरपीडी लगाइने,
9: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
10: बाङ्गो टिङ्गो दाँत मिलाइने,
9: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
10: मनकामना डेन्टल क्लिनिक, खादरी नगरपालिका 1, प्रहरी गेट, सेउ, सङ्खुवा सभा, हस्पिटल बिल्डिङको ठक्कै अगाडि।
9: सम्पर्क नम्बर 0295906667 र 98422676। घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
11: त्यसको लागि चिन्तै नगर्नुहोस्। हाम्रै खादबारीमा गणित क्लास हाउस एन्ड आर्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणित क्लास हाउस एन्ड आर्मोनियम फेब्रिकेटर खादबारी एक, खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडिमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काठी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणित क्लास हाउस एन्ड आर्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि, ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800902062।
12: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै?
13: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै टहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
14: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 9852055768, 9852055768।
15: साथै 9852055768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
16: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।

0: प्रतिशतसम्म छुटको व्यवस्था छ। प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 9813655553
1: र 9843280049।
2: आयो सबको घर घरमा।
3: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
4: नमस्कार, तपाईले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 MHz।
3: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 9842357841 र 0295266666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
5: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
6: ओहो लु नमस्कार है सर।
7: ओहो लु नमस्कार है सर। नमस्कार।
6: अनि के हो आज चक्क सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
7: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
6: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
8: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संसार सभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
6: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
8: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
6: अन्य सेवाहरू, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
8: छटाल टेलरिङ सेन्टर, खाँदबारी 1 बुद्धचोकबाट दूरसञ्चार जाने बाटो।
6: डिजाइनर सुमन ठटाल, 9861349444
8: र 0295901055।
9: मोर स्टाइल, मोर डिजाइन, टोटल टेलर्स।
5: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।

0: एबीसी नेपाली सेवाको साझा पक्षबाट गनी अन्सारीको नमस्कार। आज कार्यक्रममा प्रधानमन्त्रीद्वारा भारत र चीनका राजदूतसँग पहिलो पटक एक्लै एक्लै भेटवार्ता, अर्थबारे विज्ञ भन्छन्।
1: ग्राउन्ड चाहिँ हामीले लुज गरिसकेको जस्तो फिल भएर चाहिँ अनि बल्ल चाहिँ प्रधानमन्त्रीजीले भेट गर्नुभयो भन्ने लाग्छ।
0: सरकारले संवैधानिक निकायका पदाधिकारीका सेवा सुविधामा किन परिवर्तन खोजेको?
2: तलब खाँदा खाँदै पेन्सन चाहिँ खान पाइएन भन्ने कुरा हो, कि पेन्सन लिनु पर्यो कि तलब लिनु पर्यो।
0: र भारतको झारखण्डमा आन्दोलनरत विद्यार्थी तथा प्रहरी बीच हिंसात्मक झडप। तर सबैभन्दा पहिला आजका प्रमुख विश्व समाचार।
3: विनिता दाहालबाट समाचार सुन्नुहोस्। रूसी अधिकारीहरूले तातास्तानमा रहेको निज्नस्क्याम्स शहरमा युक्रेनले गरेको ड्रोन हमलामा परि एक बालक सहित कम्तीमा 13 जना मारिएको बताएका छन्। अन्य 40 जना घाइते भएका छन्। युक्रेनको सेनाले उक्त शहरको एउटा तेल केन्द्रलाई लक्षित गरेको जनाएको छ। रूसी अधिकारीहरूले भने सर्वसाधारणहरू रहेका क्षेत्रमा पनि हमला भएको जनाएका छन्। रूसले रातभरिमा 450 भन्दा बढ़ी युक्रेनी ड्रोनहरूलाई निस्तेज पारेको जनाएको छ। रूसले गरेको हमलामा भने युक्रेनको खार्किव क्षेत्रमा 5 जना मारिएको अधिकारीहरूले बताएका छन्। भारतको झारखण्ड राज्यमा लोकसेवा परीक्षामा अनियमितता भएको आरोप लगाउँदै प्रदर्शन गरिरहेको हजारौं युवालाई तितरभितर पार्न प्रहरीले अश्रु ग्यास र पानीको फोहरा प्रयोग गरेको छ। हजारौं युवाहरूले महत्वपूर्ण परीक्षाहरूमा अनियमितता भएको आरोप लगाउँदै गत महिनादेखि प्रदर्शन शुरू गरेका थिए। राजधानी राँचीमा हजारौं प्रदर्शनकारी राज्य विधानसभातर्फ अघि बढ़ेका थिए। उनीहरूले प्रहरीका अवरोधहरू पार गर्दै हातमा प्लाकार्ड बोकेका र राष्ट्रिय झण्डा फहराएका थिए। प्रदर्शनकारीहरूको मुख्य माग मध्ये परीक्षा प्रणालीमा व्यापक सुधार गर्नु पनि रहेको छ। बीबीसीका अनवर इथिराजन भन्छन्, उनीहरूको माग मध्ये परीक्षा प्रणालीमा व्यापक सुधार गर्नु पनि रहेको छ। झारखण्ड सरकारले केही मागहरू स्वीकार गर्दै प्रदर्शनलाई शान्त पार्ने प्रयास गरेको छ। युवा प्रदर्शनकारीहरूले परीक्षामा भएका अनियमिततावारे केन्द्रीय निकायबाट अनुसन्धान गरिनुपर्ने माग गरेका छन्। बीबीसीका अनवर्सन इथिराजनको भनाई, यो प्रदर्शन दिल्लीमा हप्तौंसम्म चलेको युवाहरूको नेतृत्वमा भएको आन्दोलनपछि आएको हो। अमेरिकी भूगर्भ सर्वेक्षण संस्था यूएसजीएस का अनुसार पश्चिमी कोलम्बियामा 7.4 म्याग्नेट्यूडको शक्तिशाली भूकम्प गएको छ। भूकम्पको केन्द्रबिन्दु काली र मेडेलिन शहरको बीचमा पर्ने चोको क्षेत्रमा रहेको बताइएको छ। चोकोका गवर्नरले क्विदो शहरमा केही मानिस घाइते भएका र भवनहरूमा गम्भीर क्षति पुगेको बताएका छन्। यो भूकम्प राजधानी बोगोटा सहितका विभिन्न शहरमा समेत महसुस गरिएको थियो। मेडेलिन शहरमा केही भवनहरू खाली गराइएका छन्। फिफाका आधा भन्दा बढ़ी सदस्य राष्ट्रको प्रतिनिधित्व गर्ने फुटबल महासंघहरूले विश्व फुटबलको सर्वोच्च निकायका अध्यक्ष जानी इन्फान्टिनोको कार्यशैलीको कड़ा आलोचना गरेका छन्। एसियाको फुटबल महासंघले पनि इन्फान्टिनोमाथि छल गरेको र आफूलाई फुटबल भन्दा माथि राखेको आरोप लगाएको छ। गत महिना उनले विश्वकपमा निजी लगानीकर्तालाई हिस्सेदारी बेच्ने योजना सार्वजनिक गरे यता उनको तीव्र आलोचना हुँदै आएको छ। चिनिया अधिकारीहरूले टाइफुन डल्फिनका कारण देशको आर्थिक राजधानी सांघाई सहित पूर्वी चीनका विभिन्न क्षेत्रबाट 10 लाख भन्दा बढ़ी मानिसलाई सुरक्षित स्थानमा सारिएको बताएका छन्। टाइफुनका कारण भारी वर्षा भएको छ भने यो क्षेत्रको यातायात समेत प्रभावित भएको छ। सोमबार मात्रै सांघाईमा करिब 1,000 उडानहरू रद्द भए। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। प्रधानमन्त्री बालेन्द्र शाह बालेनले सत्ता सम्हालेको 4 महिनापछि पहिलो पटक दुई छिमेकी देश भारत र चीनका राजदूतहरूसँग गरेको छुट्टा छुट्टै भेटवार्ताबारे विभिन्न टिक्का टिप्पणी भइरहेको छ। आज बिहान भारतीय राजदूतसँग भेटवार्ता गरेका प्रधानमन्त्रीले दिउँसो चिनिया राजदूतसँग छलफल गरेका हुन्। प्रधानमन्त्री भएपछि शाहले नेपाल स्थित विदेशी कूटनीतिज्ञहरूसँग संयुक्त भेटघाट मात्र गर्दै आएका थिए। दुई देशका राजदूतहरूसँग प्रधानमन्त्रीले एक्लै एक्लै गरेको भेटवार्ताको अर्थबारे हामीले पूर्व प्रधानमन्त्री सुशील कोइराला र शेरबहादुर देवाका विदेश मामिला सल्लाहकार रहिसकेका पूर्व राजदूत दिनेश भट्टराईलाई सोधेका छौं।
1: यो गर्नुपर्ने भेटघाट नै हो, उहाँले गर्नुभएको हो है, तर चाहिँ अलि अगाडि नै गरिदिनु भएको भएदेखि जुन ग्राउन्ड चाहिँ हामीले लुज गरिसकेको जस्तो फिल भएर चाहिँ अनि बल्ल चाहिँ प्रधानमन्त्रीजीले भेट गर्नुभयो भन्ने लाग्छ। महसुस चाहिँ अलि लेट भयो।
4: ग्राउन्ड लुज गर्नु भन्नुभयो नि तपाईँले, के त्यस्तो
1: लुज ग्राउन्ड लुज भने रियलाइजेसन हाम्रो छिमेकीहरूसँगको सम्बन्धलाई हामीले पहिलेदेखि नै प्राथमिकतामा राख्दै आएका छौँ र उहाँहरूले जसरी चाहिँ इक्वी डिस्टेन्सका कुराहरू गर्नुभयो, अलि अपरिपक्व चाहिँ कुराहरू गर्ने जस्तै अब बफर टु ब्रिज भन्ने यस्ता यस्ता कुराहरू चाहिँ जुन आयो नि ती कुराहरूले गर्दाखेरि यसमा चाहिँ अलिकति चिन्तन नपुगिया हो कि भन्ने देखिन्छ र यसको गम्भीरता यसको संवेदनशीलतालाई नबुझेर अनि उहाँहरूले चाहिँ सबै एकनाशका हुन् भन्ने किसिमको कुरा लिनुभयो कि भन्ने चाहिँ लाग्छ मलाई। अलिकति छिमेकीहरूसँगको हाम्रो चाहिँ समझदारी जुन थियो त्यसलाई हामीले कतै अलि हामीले लुज गर्यौं कि भन्ने लागेपछि यो रियलाइज भएर भेट्न थाल्नु भयो कि भन्ने पनि देखिन्छ, त्यसरी यसलाई अर्थ लगाउन सक्छौ हामीले।
4: भनेको प्रधानमन्त्री बालेनले चाहिँ पहिले जुन कूटनीतिक भेटघाटमा जुन कडी कडाउ कसी कसाउ जस्तो गरे जस्तो सन्देश दिएका थिए त्यसमा अलिकति लचिलो म भए म हुन्छु म बदलिन्छु बदलिन थाले भन्ने संकेत गरे हो भन्ने बुझ्ने,
1: त्यसरी पनि बुझौं। र सुरुमा हामीलाई पनि लागेको के थियो भने अलिकति प्रोटोकल जसरी चाहिँ पहिला देख्थ्यौ हामी त्यसलाई व्यवस्थित गर्न खोज्नु भएको हो कि अहिलेको नेतृत्वले गर्न खोजेको हो कि भन्ने लागेको थियो, तर त्यो बुझाइ चाहिँ पुग्या रहेनछ भन्ने चाहिँ देखियो अहिले।
4: तर हिजो जुन हिजोको नेताहरूले प्रधानमन्त्रीले जसलाई पनि जुन तहकोलाई पनि जति बेला पनि जहाँ पनि जसरी पनि भेट्ने जुन प्रचलन थियो त्यसमा त एक खालको स्थिति बसाल्न खोजेको यहाँले जुन भन्नुभयो नि अब व्यवस्थित गर्न खोजेको त्यसरी पनि हेर्न सकिँदैन र
1: सुरुमा चाहिँ मलाई पनि लागेको व्यवस्थित गर्न खोजेको हो भनेदेखि केही हदसम्म यो ठिक छ भन्ने चाहिँ लागेको थियो, तर अब छिमेकीहरूसँग जो हाम्रो चाहिँ एकदम प्राथमिकतामा पर्दछन् ती छिमेकीहरूसँग अरूको जस्तो जो हाम्रो लेनदेन कम हुनेछ तिनीहरूसँग को जस्तो व्यवहार गरेर त्यो पुग्दैन यो भनिराख्दाखेरि हामी चाहिँ कुनै छिमेकीको साइड लिने अथवा कुनै छिमेकीसँग हामी चाहिँ लपक्कै चाहिँ टाँसिने भन्ने पनि होइन, त्यो हामी गर्नै हुँदैन, त्यो त त्यो झन् आत्मघाती हुन्छ। तर के भने प्रोटोकललाई व्यवस्थित गरिकन पनि हामीले बडा सन्तुलित र संयमित रूपमा चाहिँ मेसेज दिन सक्छौँ र प्रधानमन्त्रीजीले अब तपाईँको भन्नु न उनीहरूले उति बेला भेट्न खोजेका थिए भने कुनै सन्देश पनि थियो होला, उनीहरूको सन्देश त त्यो चाहिँ अब चार महिना ढिलो आयो नि त
4: भनेको जुन एक खालको संवादहीनता थियो प्रधानमन्त्रीको तहबाट नेपालीस्थित कूटनीतिज्ञ खास गरेर दुईवटा छिमेकी जसको धेरै चासो सरकार रहन्छ नेपालप्रति उनीहरूसँग जुन संवादहीनता थियो त्यसले चाहिँ कहीँ न कहीँ अन्योलकै सृजना गरेका थियो भन्ने यहाँको बुझाइ
1: भेटघाट नहुँदासम्म त्यस्तो किसिमको पर्सेप्सन क्रिएट गरेका थियो कि भन्ने चाहिँ लागेको।
4: भनेपछि प्रधानमन्त्रीले कूटनीतिक क्षेत्रमा पनि जहाँ आश्वस्त पार्नुपर्ने समन्वय गर्नुपर्ने संवाद गर्नुपर्ने त्यहाँ चाहिँ खाल्डो राखिराखेका थिए भन्ने नै हो त्यसो भए
1: अलिकति ग्याप चाहिँ पर्न थाल्या हो कि भन्ने चाहिँ देखिन्थ्यो, किनभने हाम्रो जस्तो मुलुकमा पहिलेदेखि पनि चाहिँ प्रचलनमा आएको लिडरसिपबाटै चाहिँ आश्वस्त हुन खोज्छन् हाम्रा छिमेकीहरू पनि अरू चाहिँ हाम्रा अरू मित्र राष्ट्रहरू पनि चाहिँ टप लिडरबाटै चाहिँ अलिकति सुन्न चाहन्छन् उनीहरू आश्वस्त हुन चाहन्छन्। त्यसैले जुन भेट्नु भएको छ प्रधानमन्त्रीजीले आज भेट्नु भएको कुरा गर्नुभयो त्यो चाहिँ राम्रो हो, तर यो अलि यसको पनि समय हुन्थ्यो अलिकति अलि अगाडि भइदिएको भएदेखि समयमा भइदिएको भएदेखि अरू अरू राम्रो हुन्थ्यो भन्ने चाहिँ हाम्रो बुझाइ।
0: पूर्व प्रधानमन्त्रीहरू सुशील कोइराला र शेरबहादुर देवका विदेश मामिला सल्लाहकार रहिसकेका पूर्व राजदूत दिनेश भट्टराई साथी शरद केसीसँग कुरा गर्दै अर्को विषय राज्य कोषबाट कसैले पनि दोहोरो सुविधा नलिउन् भनेर संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक सेवाका शर्त र सुविधा सम्बन्धी संशोधन विधेयक ल्याइएको सरकारले जनाएको छ। प्रतिनिधि सभाको आजको बैठकमा उक्त विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावमाथि भएको सैद्धान्तिक छलफलका क्रममा कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले प्रस्तावित व्यवस्थाले आगामी दिनमा राम्रो नजिर स्थापित गर्ने बताइन्। सो विधेयकमाथि संशोधन प्रस्ताव दर्ताका लागि सांसदहरूले 72 घण्टाको समय पाउनेछन्। सुनौ एक रिपोर्ट। कानून मन्त्री गौतमले संवैधानिक निकायका पदाधिकारीहरूका हकमा दोहोरो सुविधा दिनु हुँदैन भनेर सरकारले विधेयक ल्याएको प्रश्न पारिन्। उनले जनताले तिरेको करको सही सदुपयोग होस् अनि त्यसलाई राज्यले मितव्यय हिसाबले सदुपयोग गर्न सकोस् भन्ने मान्यताबाट विधेयक निर्देशित भएको उल्लेख गरिन्।
2: त्यो आफूले काम गरुन्जेल तलब खाँदा खाँदै पेन्सन चाहिँ खान पाइएन भन्ने कुरा हो कि पेन्सन लिन पर्यो कि तलब लिन पर्यो।
0: दोहोरो सुविधा रहेको अन्य ठाउँमा पनि सरकारले सुधार गर्दै जाने कानून मन्त्री गौतमले जनाइन्। सर्वोच्च अदालतले स्थापित गरेको एउटा नजिरका आधारमा पनि यो कदम चालिएको उनले बताइन्। करिब 10 वर्ष अघि सर्वोच्च अदालतले लोकसेवा आयोगकी पूर्व अध्यक्ष कयोदेवी यमी विरूद्ध जारी गरेको आदेश उद्धृत गर्दै उनले भनिन्,
2: कयोदेवी यमी विरूद्धको उत्प्रेषण परमादेश मुद्दामा पनि दोहोरो सुविधा चाहिँ लिनु हुँदैन भन्ने किसिमको चाहिँ आदेश गरेको छ। यो विधेयक त्यहाँबाट पनि निर्देशित भएको छ।
0: प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसकी सांसद रिना उप्रेतीले दोहोरो सुविधा रोक्ने व्यवस्था समान रूपमा लागू गरिनुपर्ने तर्क गरिन्।
5: यो विधेयकको मूल सैद्धान्तिक आधार नै राज्य कोषबाट एउटै व्यक्तिले एकै समयमा दोहोरो सुविधा लिनु हुँदैन भन्ने हो भने त्यो सिद्धान्तलाई कुनै एउटा पद वा समूह मात्र सीमित गर्न औचित्य संसदले खोज्नु पर्दछ।
0: नेकपा एमालेकी सांसद साजिदा खातुन सिद्दिकीले पदाधिकारीलाई सुविधा दिँदा राज्यको आर्थिक हैसियत पनि हेरिनुपर्ने धारणा राखिन्।
6: संवैधानिक निकायका पदाधिकारीलाई उचित पारिश्रमिक र सेवा सुविधा दिनु आवश्यक छ, तर त्यो पदको जिम्मेवारी अनुकूल कानून क्षमता पारदर्शी र राज्यको आर्थिक क्षमता भित्र हुनुपर्छ कि पर्दैन।
0: आजको बैठकले उक्त विधेयकमाथि विचार गरिस् भन्ने प्रस्तावलाई बहुमतले पारित गरेको छ। संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार अब सांसद संशोधन प्रस्ताव दर्ता गर्न सक्नेछन् जसका लागि उनीहरूलाई 72 घण्टाको समय उपलब्ध हुनेछ। एउटा विषय संक्षेपमा, प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले खाना पकाउने ग्यासको सहज आपूर्ति सुनिश्चित गर्न सरकारसँग माग गरेको छ। आज बसेको सो पार्टीको केन्द्रीय कार्य समिति बैठकले एलपी ग्यासको विकल्पमा बिजुली प्रयोगलाई प्रोत्साहन गर्न, उपभोक्तालाई इण्डक्सन चुलो लगायतमा पुनः सहुलियत दिन र ग्यास विस्थापन गर्ने स्पष्ट एवं दीर्घकालीन ऊर्जा नीति लागू गर्न समेत माग गरेको प्रवक्ता देवराज चालिसेले बताए। मूलत जनजीविकाको विषयमा बैठक केन्द्रित रहेको भन्दै भोलि राजनीतिक विषयमा छलफल हुने प्रतिपक्षी काँग्रेसले जनाएको छ। अन्त्यमा नेपाल बाहिरको एउटा विषय, पूर्वी भारतको झारखण्ड राज्यको राँचीमा विधानसभातर्फ र्याली गर्दै अघि बढ़ेका प्रदर्शनकारी र प्रहरीबीच हिंसात्मक झडप भएको छ। प्रहरीले प्रदर्शनकारीहरूमाथि पानीको फोहरा र अश्रु ग्यास प्रहार गर्नुका साथै लाठीचार्ज गरेको छ। झारखण्डका विद्यार्थीहरूले सरकारी भर्ती परीक्षामा भएको भनिएको अनियमितताको विरोध जारी राखेका छन्। बीबीसी विवरणमा आधारित रिपोर्ट सुनौ विनिता दाहालबाट।
3: राँची शहरका एसपी पारस राणाले घटनामा 3 प्रहरी 4 देखि 5 प्रदर्शनकारी घाइते भएको बताए। प्रहरीले प्रदर्शनकारीहरूलाई तितरभित्र पार्न पानीको फोहरा प्रयोग गरेको जनाएको छ। विरोध स्थलमा रहेका बीबीसी संवाददाता दिल नवाज पासाले प्रहरीको लाठीचार्जका कारण धेरै प्रदर्शनकारीहरू घाइते भएको बताएका छन्। युवा प्रदर्शनकारीहरूले त्यहाँको सरकारी जागिरका लागि हुने परीक्षा रद्द गर्न माग गर्दै विरोध जनाउँदै आएका छन्। 9 दिनदेखि आमरण अनसनमा रहेका विद्यार्थी नेता देवेन्द्रनाथ महतो पनि र्यालीमा सहभागी भए। उनले काँडे तारको बार र ब्यारिकेड पार गरेको दावी गरेका छन्। यसैबीच कक्रोच जनता पार्टीका प्रवक्ता आशुतोष राकाले मार्चलाई समर्थन गर्दै हामी तपाईहरूसँगै छौं भनेका छन्। झारखण्ड सरकारले विद्यार्थीहरूको करिब 98% माग पूरा गरेको दावी गरेको छ। विद्यार्थीहरू यो दावी स्वीकार गरिरहेका छैनन्। सबैभन्दा ठूलो विवाद भनेको झारखण्डमा कर्मचारी छनौट गर्ने आयोग सीजीएल परीक्षा रद्द गर्ने र सम्पूर्ण मामिलाको सीबीआई अनुसन्धानको बारेमा कुरा गर्ने हो। आइतबार राँचीमा सरकार र आन्दोलनकारी बीच वार्ता भएको थियो, जसमा 14 जेपीएससीको प्रारम्भिक परीक्षा रद्द गर्ने, उच्च स्तरीय छानबिन समिति गठन गर्ने मागमा सहमति भएको बताइएको छ।
0: यसका साथै बीबीसी नेपाली सेवाको साँझा पख यही सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

राष्ट्रको गौरव नेपालीको आवाज आजको आवश्यकता समृद्ध समाज रेडियो संख सभा 95.5 मेगाहर्ज।

रेडियो संखुवा सभा समय सूचक अहिले रातिको 10 बज्यो। नमस्कार, तपाईँ सुन्दै हुनुहुन्थ्यो रेडियो संखुवा सभा 95.5 मेगाहर्जमा प्रसारित विभिन्न कार्यक्रमहरू। यसका साथै आजको हाम्रो नियमित प्रसारण यही सकिन्छ। हामी सँगै रहनु भएकोमा तपाईँलाई धन्यवाद। साथै भोलि बिहान ठिक 5 बजे हाम्रो नियमित प्रसारणको साथमा उपस्थित हुने नै छौ। तबसम्मको लागि हामीलाई बिदा दिनुहोस्। नमस्कार, शुभरात्री।

0: आज विक्रम सम्बत 2083 साल साउन 26 गते मंगलबार श्रावण कृष्ण तृतीया 11 अगस्त सन् 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री विनु शर्मासँगै सरोज कोइरालाको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल ब्याङ्क सधैँ सँगै अघि। एनसी एग्रोटेकको उत्पादन च्याउ भनेकै राजा च्याउ।
2: आयोग र समितिहरूप्रति सरकारकै व्यवस्था बदलियो, बालेनको कूटनीतिक प्रोटोकल, जेएनजी विद्रोहमा ध्वस्त मन्त्री निवास मरमत गर्न 42 करोड़, दुई दिने विदाय सार्वजनिक सेवामा शास्ति, सबैतिर भद्रगोल, विराटनगरको रंगशाला चरण क्षेत्रमा परिणत, गौतम बुद्ध रंगशाला अलपत्र लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले गोर्खापत्र दैनिकमा छापिएको किसानका डिजिटल सल्लाहकार एप शीर्षकको शुभ समाचार।
0: नेपालका अधिकांश किसानले खेती सम्बन्धी समस्या पर्दा पहिले गाउँका अगुवा किसान, कृषि सहकारी वा नजिकको कृषि कार्यालय धाउने गर्थे, तर अहिले अवस्था विस्तारै बदलिँदै गएको छ। हात हातमा पुगेको स्मार्ट फोनले किसानलाई कृषि प्राविधिक, मौसमविद र बजार विश्लेषकसँग जोड्ने नयाँ माध्यम बनेको छ। भौगोलिक विकटता र कृषि प्रसार सेवामा जनशक्ति अभावका कारण किसानसम्म कृषि प्रविधि तथा सूचना पुर्याउन चुनौती भइरहेका बेला मोबाइल एप प्रभावकारी विकल्पका रूपमा देखिएको हो। काभ्रे पलाञ्चोक मण्डन देवपुरका अग्रणी किसान राजन सापकोटा मौसम र बजारको जानकारी मोबाइल फोनबाटै लिएको बताउनुहुन्छ। मेरा लागि मोबाइल एप नै मेरो खेती गर्ने सल्लाहकार हुन्, सापकोटाले भन्नुभयो। लामो समयदेखि कृषि अनुसन्धान तथा प्रसार क्षेत्रमा सक्रिय कृष्ण धितालका अनुसार नेपालमा एकजना कृषि प्राविधिकले औसतमा 1333 घरधुरी किसानलाई सेवा दिनुपर्ने अवस्था छ। सीमित जनशक्तिका कारण सबै किसानसम्म प्रत्यक्ष रूपमा पुग्न सम्भव छैन। किसानको हातमा अहिले स्मार्ट फोन छ, त्यसैले कृषि सूचना प्रवाहको सबैभन्दा छिटो माध्यम मोबाइल एप बन्न सक्छ, उहाँ भन्नुहुन्छ। पछिल्ला वर्षहरूमा नेपाल सरकारले पनि कृषि क्षेत्रमा डिजिटल प्रविधि प्रयोगलाई प्राथमिकता दिन थालेको छ। कृषि वन पर्यावरण मन्त्रालयले संचालनमा ल्याएको एमपिस एप किसानका लागि उपयोगी डिजिटल प्लेटफर्मका रूपमा विकास भइरहेको छ।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी, मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रिके भरायो। बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्ह लाइयो। जिन्दगी न हो, सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी जानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
5: ए भतिज, त एकाएक शाकाहारी भइस रे, कमजोर होला है कमजोर।
6: ल काका, भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि,
5: जे पाए त्यही खालास, अनि रोगले समात्ला।
6: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक, पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ। न रोगको डर, न त पैसा नै धेरै लाग्ने।
4: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
1: स्वादिलो, पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ। एनसीए ग्रुटेकको उत्पादन।
5: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
7: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। 10 साउनको राति सुनसरीको कप्तानगंजमा भएको हिंसात्मक घटनाबारे छानबिन गर्न सरकारले गृह सहसचिव भूपेन्द्र थापाको समेतमा 7 सदस्यीय अध्ययन समिति गठन गर्यो। एक साताभित्र प्रतिवेदन बुझाउन समय पाएको समितिले कप्तानगंज पुगेर प्रत्यक्षदर्शी, स्थानीय र सुरक्षा निकायसँग सोधपूछ गर्यो, तर हालसम्म सरकारले अध्ययन समितिको प्रतिवेदन बुझेको छैन। तत्काल बुझेर कार्यान्वयन अघि बढ़ाउनुपर्ने जिम्मेवारीमा रहेका गृहमन्त्री सुदन गुरूङले नै समय नदिएपछि प्रतिवेदन समितिकै दराजमा थन्किएको छ। प्रतिवेदन तयार भइसके पनि बुझाउन हुने अलमोल र कार्यान्वयन नगर्ने उदाहरण थुप्रै छन्। पालिन्द्र शाह नेतृत्वको सरकार गठनको 4 महिना बढ़ीको समयमा विभिन्न घटनाका जाँचबुझ तथा छानबिन गर्न भन्दै 10 वटा आयोग र समिति गठन भएका छन्। तर यसरी गठन भएका आयोग र समितिका अधिकांश प्रतिवेदन भने कार्यान्वयन विहीन भएर बसेका छनृ सुशासन र पारदर्शिताको नाराबाट लोकप्रिय मतसहित बनेको शाह नेतृत्वको सरकारले पनि विगतकै शैलीमा प्रतिवेदन सकेसम्म बुझ्दै नबुझ्ने र बुझे पनि थन्क्याउने प्रवृत्ति शुरू गरेको छ, जसका कारण प्रतिवेदन अलपत्र र कार्यान्वयन विहीन छन्। यो सरकार बनेपछिका आयोग समिति मध्ये सहकारी र सम्पत्ति छानबिन बाहेक अन्यले प्रतिवेदन सरकार समक्ष बुझाएका छन्। केहीले प्रतिवेदन बुझाउने समय पर्खिरहेका छन्। उच्च अदालतका पूर्व न्यायाधीश लोकेन्द्र मल्लिक हरेक सरकारले तत्कालीन समस्या र तनावलाई सम्बोधन गर्न आयोग वा समिति गठन गर्ने तर त्यसलाई कार्यान्वयन भने नगर्ने साझा रूपबाट ग्रसित भएको बताउनुहुन्छ। विगतमा पनि यस्ता धेरै आयोग र समिति बने, तिनका प्रतिवेदन कहाँ छन् कसैलाई थाहा छैन। उहाँले भन्नुभयो, अहिलेको सरकारले पनि त्यही चरित्र देखायो। उहाँले भने जस्तै एउटा उदाहरण हो सुरक्षा निकायको विषयमा छानबिन गर्न बनेको प्रेमराज कार्की नेतृत्वको समिति। जेएनजी घटनाबारे छानबिन गर्न गठित गौरी बहादुर कार्की आएको प्रतिवेदनले सुरक्षा संयन्त्रको अध्ययन नगरेको भन्दै आलोचना भएपछि सरकारले दुई वैशाखमा पूर्व न्यायाधीश कार्कीको समेत जगतमा 3 सदस्यीय अध्ययन समिति गठन गरेको थियो। यसरी बालेन्द्र सरकार बनेपछिका प्रतिवेदनहरूमा जेएनजी घटना छानबिन आएको प्रतिवेदन, जेएनजी घटनाकै बारेमा राष्ट्रिय मानवाधिकार आयोगको सिफारिश खण्ड, जेएनजी घटनाकै बारे सुरक्षाकर्मीहरूका हकमा छानबिन समितिको प्रतिवेदन, गृहमन्त्री सुदन गुरूङका विषयमा गठित छानबिन समितिको प्रतिवेदन, गणेश विक आत्मदाह प्रकरणबारे छानबिन समितिको प्रतिवेदन, सम्पत्ति छानबिन आयोगको प्रतिवेदन, संविधान संशोधन सम्बन्धी सुझाव प्रतिवेदन, कक्षा 12 नतिजामा भएको त्रुटि सम्बन्धमा छानबिन समितिको प्रतिवेदन, सिरा र सप्तरी घटना सम्बन्धी छानबिन आयोगको प्रतिवेदन, सहकारी सम्बन्धी छानबिन प्रतिवेदन लगायत रहेका छन्। बालेन्द्र शाह नेतृत्वको सरकार बनेपछि पनि 10 आयोग समिति गठन भए तर प्रतिवेदन बुझ्ने नबुझ्ने र बुझे पनि थन्क्याउने प्रवृत्ति नै दोहोरिएको छ। आयोग र समितिप्रति सरकारका व्यवस्था, प्रतिवेदन बुझ्दैन बुझे पनि कार्यान्वयन हुँदैन शीर्षकमा आजको कान्तिपुर दैनिकमा यो खबर छ।
0: प्रधानमन्त्री बालेन्द्र शाह बालेनसँग दुई छिमेकी मुलुकका राजदूतले भेटवार्ता गर्नुभएको छ। प्रधानमन्त्री बनेको 4.5 महिनापछि नेपालका लागि भारतीय र चिनिया राजदूतले पहिलो पटक छुट्टा छुट्टै शिष्टाचार भेट गर्नुभएको हो। सोमबार सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा भारतीय राजदूत नवीन श्रीवास्तव र चिनिया राजदूत झाङ माओ मेङले प्रधानमन्त्री शाहसँग शिष्टाचार भेट गर्नुभएको हो। प्रधानमन्त्री भएपछि शाहसँग पहिलो पटक विदेशी राजदूतको रूपमा श्रीवास्तव र माओ मिङले एक्लै शिष्टाचार भेट गर्नुभएको हो। यसअघि प्रधानमन्त्री शाहले प्रोटोकल नमिल्ने भन्दै विदेशी राजदूतलाई एक्लै शिष्टाचार भेटको समय दिनुभएको थिएन। दुईपटक विदेशी राजदूतहरूले प्रधानमन्त्रीसँग संयुक्त शिष्टाचार भेट गरेका थिए। यसअघि नेपालमा सरकार परिवर्तन भएर नयाँ प्रधानमन्त्री बन्नासाथ विदेशी राजदूतहरूले तत्कालै शिष्टाचार भेट गर्ने गरेका थिए। बहुआयामिक साझेदारीका विषयमा अर्थपूर्ण विचार आदान प्रदान भयो भारतीय राजदूत उपशीर्षकमा यससँगै खबर छ। नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत र नेपाल बीचको सुदृढ़ र बहुआयामिक साझेदारीलाई थप गहिरो बनाउने विषयमा प्रधानमन्त्री बालेन्द्र शाहसँग कुरा भएको बताउनु भएको छ। प्रधानमन्त्री शाहसँग अर्थपूर्ण र रचनात्मक विचार आदान प्रदान भएको उहाँको भनाइ छ। भेटमा राजदूत श्रीवास्तवले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शुभकामना सन्देश हस्तान्तरण गर्नुभएको थियो। सोमबार बिहान नेपालको सम्माननीय प्रधानमन्त्री जुलाई भेट्न पाउँदा सम्मानित महसुस भयो। प्रधानमन्त्री नरेन्द्र मोदीज्यूका तर्फबाट हार्दिक शुभकामना व्यक्त गरे। भेटपछि उहाँले भन्नुभएको छ, आपसी सम्बन्ध र सहकार्यलाई थप सुदृढ़ बनाउने चिनिया राजदूतको प्रतिबद्धता अर्को खबर छ। प्रधानमन्त्री बालेन्द्र शाहसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओ मिङले शिष्टाचार भेटवार्ता गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा उहाँहरू बीच भेटवार्ता भएको हो। भेटवार्तामा नेपाल चीन बीचको द्विपक्षीय मित्रता, पारस्परिक हित, विकास, साझेदारी तथा सहकार्यका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। यससँगै सरकार र रासोपा तिक्तता बढ़ेका बेला रवि बालेन भेट शीर्षकमा खबर छ। प्रधानमन्त्री बालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा सभापति रवि लामिछाने बीच भेटवार्ता भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार साँझ उहाँहरू बीच भेटवार्ता भएको हो। सभापति लामिछाने र प्रधानमन्त्री बालेन बीच पछिल्लो पटक दूरी बढ़न थालेको संकेत माझ भेटवार्ता भएको हो। सरकार र रासोपा बीच पछिल्लो समय तिक्तता बढ़िरहेको चर्चा भइरहेका बेला भएको यो भेटलाई राजनैतिक रूपमा अर्थपूर्ण रूपमा हेरिएको छ। बदलियो प्रधानमन्त्रीको कूटनीतिक प्रोटोकल शीर्षकको यो खबर र यससँगै यससँग जोड़िएका अन्य खबरहरू हिमालय टाइम्समा छापिएको हो।
2: दोस्रो पटक गृहमन्त्री बन्ने बित्तिकै सुदन गुरूङले 25 वर्ष पुरानो दरबार हत्याकाण्डको छानबिन अघि बढ़ाउने घोषणा गरे पनि अहिलेसम्म प्रक्रिया अघि बढ़न सकेको छैन। नेपाल प्रहरी मार्फत अनुसन्धान अघि बढ़ाउने कि बेग्लै समिति बनाएर जाने भन्नेमा अनियर हुँदा अनुसन्धान प्रक्रिया शुरू हुन नसकेको हो। 26 जेठमा गृहमन्त्री बनेको भोलिपल्टै गुरूङले प्रहरी महानिरीक्षक दानबहादुर कार्की सहित सुरक्षा निकायका प्रमुख र गृहका उच्च अधिकारीसँग छलफल गरेका थिए। त्यस क्रममा प्रहरी मार्फत अनुसन्धान अघि बढ़ाउन निर्देशन दिएका थिए, तर प्रहरी अधिकारीले तत्कालीन प्रधान न्यायाधीश केशव प्रसाद उपाध्यायको नेतृत्वमा सभामुख तारानाथ राणाबाट र प्रतिनिधि सभाका प्रतिपक्ष दलका नेता माधव कुमार नेपाल समेत भएको समिति गठन भएर प्रतिवेदन बुझाएकाले मन्त्री परिषदबाट निर्णय गर्नु उपयुक्त हुने सुझाव दिएका थिए। पहिल्यै जाँचबुझ आयोग बनेर छानबिन भइसकेकाले फेरि अर्को समिति बनाएर निचोड़मा पुग्न सकिँदैन भन्ने बुझाई प्रहरीको रह्यो। मन्त्रालयका एक उच्च अधिकारीले भनेका छन् त्यस्तोमा अहिलेसम्म प्रहरीलाई अनुसन्धान गर्न दिने वा छुट्टै समिति बनाएर निचोड़मा पुग्ने भन्ने टुंगो लागेको छैन। गुरूङले केही दिन अघि दरबार हत्याकाण्डमा भइरहेको कामबारे बताउन नमिल्ने उल्लेख गरेका थिए। गृह मन्त्रालय भनेको संवेदनशील सूचना दिने ठाउँ होइन, कतिपय सर्फेस लेभलमा मात्र भन्ने हो उनले भनेका थिए। 25 वर्ष अघि भएको दरबार हत्याकाण्डको पुनः छानबिन गर्ने घोषणा गरेको सरकारले मोडालिटीबारे टुंगोमा पुग्न नसक्दा प्रक्रिया अघि बढ़न सकेको छैन। दरबार हत्याकाण्ड छानबिन घोषणा प्रहरी मार्फत अनुसन्धान अघि बढ़ाउने कि समिति बनाउने भन्नेमै अन्यल शीर्षकमा कान्तिपुर दैनिकमा यो खबर छ।
0: राष्ट्रिय स्वतन्त्र पार्टी रासपाले आफ्नो चुनावी बाचामै भनेको थियो सार्वजनिक सेवा सहज छिट्यो र डिजिटल बनाइनेछ। वरिष्ठ नेता बालेन्द्र शाह नेतृत्वमा सरकार गठन भएकै दिनबाट लाइन होइन अब सबै सेवा अनलाइनबाटै भन्ने नारा लाग्यो, तर अत्यावश्यकीय सेवा प्रदान गर्ने कार्यालयमा सेवाग्राहीको लाइन लामो हुँदै गएको छ। चार महिनामा सरकारले केही प्रविधि मैत्री काम थालेको पनि छ। अनलाइन सेवासँगै घर दैलोसम्म नागरिकता र पासपोर्ट पुर्याउने लोकप्रिय नारा पनि दिएको छ, तर अधिकांश लोकप्रिय काम शुरू नहुँदै अलपत्र परेका छन्, जसका कारण सार्वजनिक सेवा प्रवाह हुने अधिकांश कार्यालय र निकायमा सेवाग्राहीको भीड़ थामी नसक्नु बढ़ेको छ। चुनावी बाचा अनुसार सरकारले साउन एकदेखि यातायात व्यवस्था विभागका सबै काम अनलाइनबाटै गर्ने घोषणा गरेको थियो। आवश्यक प्राविधिक संरचना विनय घोषणा गरेको उक्त योजनाबाट नागरिक थप मारमा परेका छन्। सवारी चालक अनुमति पत्र, ड्राइभिङ लाइसेन्सको आवेदन नवीकरण र राजस्व भुक्तानीलाई पूर्ण रूपमा अनलाइन प्रणालीमा लगेको बताए पनि व्यावहारिक रूपमा काम भएको छैन। सरकारले घोषणा मात्रै गर्ने र नागरिकलाई लाइनमा पर्खाएर सेवा नदिने सरकारको कार्यशैली नागरिक मैत्री नभएको सेवाग्राही बताउँछन्। सवारी चालक अनुमति पत्रको परीक्षाका लागि फारम भर्न साउन पहिलो हप्तादेखि पर्खदा पनि अनलाइन सेवाबाट काम नभएको सिन्धुलीका अशोकराज घिमिरेले बताए। उनले भने, म यो सरकारको समर्थक पनि हुँ र सेवाग्राही पनि, तर मैले सरकारले भने अनुसार लाइसेन्सका लागि अनलाइनबाट फारम भर्न पाइन, कार्यालयमा बुझ्दा प्राविधिक समस्या देखाउँछन्। यातायात कार्यालयले नागरिकलाई सहज सेवा दिन नसकेको विषयमा यातायात कार्यालयले भने सर्भर सिस्टम नै बिग्रिएको प्रष्टीकरण दिएको छ। मध्याह राष्ट्रिय दैनिकमा छापिएको खबर हो यो। सार्वजनिक सेवामा शास्ति जताततै लाइन शीर्षकमा
2: जेएनजी आन्दोलनका क्रममा आगो लगाइएको ललितपुरको भैँसेपाटी स्थित मन्त्री निवासका भवन 42 करोड़ रूपियाँ लागतमा पुननिर्माण तथा मरमत भइरहेको छ। सरकारले पुननिर्माण र मरमतका लागि गत जेठमा ठेकेदार कम्पनीसँग सम्झौता गरेको थियो। पूर्वाधार विकास मन्त्रालय मार्फतको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयका सूचना अधिकारी अरूण भुजेलका अनुसार आगामी असोजमा काम सक्ने गरी भएको सम्झौता अनुसार हाल काम भइरहेको छ। हाल भैँसेपाटी स्थित मन्त्री निवास पुननिर्माण तथा मरमत सम्भारको काम भइरहेको उनका अनुसार पुननिर्माण पूरा भएपछि प्राथमिकताका आधारमा हाल पुलचोक स्थित मन्त्री निवास र निजी निवासमा बस्दै आएका मन्त्रीलाई क्रमशः भैँसेपाटी लगिनेछ। तीन चरणमा काम सक्ने गरी ठेकेदार कम्पनीसँग सम्झौता भएको उनले बताएका छन्। पहिलो चरणको कामका लागि 8 करोड़ 60 लाख र दोस्रो चरणको कामका लागि 15 करोड़ 49 लाख रूपियाँमा ठेक्का सम्झौता गरेका छौं भुजेलले भने। यसबाहेक साँझ सज्जाका लागि 17 करोड़ 89 लाख रूपियाँमा छूट सम्झौता गरेका छौ। यो सबै रकम जोड्दा 41,98,00,000 रूपियाँ हुन्छ। गत भदौ 23 र 24 गतिको जेएनजी आन्दोलनका क्रममा भैंसीपाटी स्थित मन्त्री निवासका 27 ब्लक मध्ये 26 आगो लगाइएको थियो। जेएनजी विद्रोहमा ध्वस्त मन्त्री निवास बनाउन 42 करोड़ शीर्षकमा आजको नागरिक दैनिकमा यो खबर छ।
0: $200 अर्ब लगानी थपिने शीर्षकमा गोर्खापत्र खबर लेख्छ। नेपालमा छिट्टै थप 200 अर्ब रूपियाँको वैदेशिक लगानी थपिने भएको छ। त्यसका लागि प्रक्रिया अघि बढ़िरहेको भन्दै थप नीतिगत स्थिरता आवश्यक रहेको बहुराष्ट्रीय कम्पनीका प्रतिनिधिले बताएका छन्। अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सोमबार अर्थ मन्त्रालयमा नेपालमा लगानी गरेका बहुराष्ट्रीय ठूला करदाता कम्पनीका प्रतिनिधिहरूसँग छलफल गर्दै थप लगानी भित्र्याउन आग्रह गर्नुभएपछि थप नीतिगत स्थिरता खण्डमा लगानी बढ़ाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो। अर्थमन्त्री वाग्लेले नेपालमा नयाँ लगानी भित्र्याउन भइरहेको लगानी विस्तार गर्न र नयाँ रोजगारी सिर्जना गर्न 20 ठूला बहुराष्ट्रीय करदाता कम्पनीलाई आग्रह गर्नुभएको थियो।
2: तत्कालीन सरकारले राष्ट्रिय गौरवको आयोजनाका रूपमा घोषणा गरेको विराटनगर महानगरपालिका 19 बैजनाथपुर स्थित गिरिजा प्रसाद कोइराला क्रिकेट रंगशाला निर्माण प्राथमिकतामा नपर्दा अलपत्र अवस्थामा छ। तत्कालीन खेलकुद मन्त्री डेगबहादुर लिम्बुको पालामा गिरिजा प्रसाद कोइराला क्रिकेट रंगशाला निर्माणका लागि डीपीआर तयार भएको थियो। रंगशाला निर्माणका लागि 2,96,00,000,00,000 रूपियाँ लागत अनुमान सहितको डीपीआर बनाइए पनि त्यसपछिका सरकारले निर्माणमा प्राथमिकता नदिँदा काम अघि बढ़न नसकेको पूर्व मन्त्री लिम्बुको गुनासो छ। रंगशाला निर्माणका लागि सके जति प्रयास गरेको तर बजेट निर्माण अघि नै आफू मन्त्रीबाट हटेका कारण यसलाई बहुवर्ष योजनामा राख्न नसकेको लिम्बुले बताएका छन्। रंगशाला अलपत्र पर्नुमा राजनीतिक कारण नै मुख्य रहेको उनको दावी छ। राजनीतिक पूर्वाग्रहका कारण गिरिजा प्रसाद कोइराला क्रिकेट रंगशाला निर्माण हुन नसकेको हो लिम्बुले भने। तत्कालीन सरकारले काठमाण्डुको मूलपानीमा 6.5 अर्ब, चितवनको भरतपुरमा 3 अर्ब र मोरङको विराटनगरमा करिब 3 अर्बकै डीपीआर बनाएर काम अघि बढ़ाउने तयारी गरेको थियो। तर त्यसपछिका सरकारले अन्य रंगशाला निर्माणलाई निरन्तरता दिए पनि विराटनगरमा बनाउने भनिएको क्रिकेट रंगशालालाई प्राथमिकतामा नराखेको लिम्बु बताउँछन्। राजनैतिक दाउपेच, संघ प्रदेश स्वामित्व विवाद र व्यवस्थाले अलपत्र परेको विराटनगर 19 बैजनाथपुर स्थित गिरिजा प्रसाद कोइराला क्रिकेट रंगशाला करिब 17 बिघा क्षेत्रफलमा फैलिएको छ। संघीय सरकारले राष्ट्रिय गौरवको आयोजना घोषणा गरेको यो रंगशाला निर्माण प्राथमिकतामा नपर्दा चरण क्षेत्रमा परिणत हुँदै गएको छ। त्यस्तै चितवनको भरतपुर महानगरपालिका 15 स्थित रामपुरमा निर्माणाधीन गौतम बुद्ध क्रिकेट रंगशालाको काम तोकिएको समयमा सम्पन्न गर्न कठिन हुने देखिएको छ। निर्माण सम्पन्न गर्ने निर्धारित समय सकिन करिब 5 महिना मात्र बाँकी रहे पनि हालसम्म भौतिक प्रगति 60% मात्रै सम्पन्न भएको छ। निर्माण सम्पन्न गर्ने निर्धारित समय सकिन करिब 5 महिना मात्र बाँकी रहँदा भौतिक प्रगति 60% मात्र भएकाले गौतम बुद्ध रंगशाला क्षेत्र पनि अलपत्र